उल्लङ्घन, कानुनी ज्ञानको अभाव तथा कानुनमै रहेको अस्पष्ट व्यवस्था रहेको बताउनु भएको छ। बेरोजगारी नियन्त्रणमा चुनौती, कमजोर वित्तीय अनुशासनको परिणाम शीर्षकमा गोरखापत्रमा खबर छ।

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: ओप्पो का विभिन्न होम अप्लायंस को खरीद में कैशबैक तथा श्योर शॉट गिफ्ट वॉशिंग मशीन में 6 केजी एरियल मैजिक डिशवाशर में वॉशिंग टैबलेट एयर कंडीशनर में इंस्टॉलेशन फ्री स्टैंडिंग ओवन में प्रेसर कुकर नागरिकता मात्र भएपुग सहज ईएमआई मार्फत खरीद कर सकता
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। समस्याग्रस्त सहकारीका बचतकर्तालाई सरकारले पैसा फिर्ता दिन सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार 378 जना पीड़ितलाई 13,79,216 रुपियाँ फिर्ता गरेको छ। पहिलो चरणमा 10,000 बचत रहेका बचतकर्तालाई उल्लेखित रकम फिर्ता गरेर समितिले बचत फिर्ता सुरु गरेको हो।
3: मेडिकल व्यवसाय एवं नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अफवाह फैलाएको आरोपमा उनलाई सोमबार राति ब्रिगन्जको एक होटलबाट नियन्त्रणमा लिएको हो।
2: विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा आइतबार बिहान पुनः एकपटक नेपाली सुरक्षाकर्मीको बहादुरीको नयाँ अध्याय लेखिएको छ। सशस्त्र प्रहरी बलको इतिहासमै पहिलो पटक 2 महिला कर्मचारीले सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन्।
3: नेपालका लोपोन्मुख फिरन्ते समुदायमा पर्ने राउटे समुदाय पहिलो पटक औपचारिक कार्यक्रमका लागि पूर्वी नेपाल पुगेपछि मोरङ मिक्लाजुङ यति बेला असामान्य रूपमा चर्चामा छ। कर्णालीका जंगल क्षेत्रमा परम्परागत घुमन्ते जीवन बिताउँदै आएका राउटेहरूलाई केन्द्रमा राखेर आयोजना गरिएको मेलाले एकातिर स्थानीय आर्थिक गतिविधिमा उत्साह थपेको छ भने अर्कोतर्फ मानवीय मर्यादा गोपनीयता र सांस्कृतिक संवेदनशीलतामाथि बहस भइरहेको छ।
2: दैलेखको भैरवी गाउँपालिका एक स्थित जलजले क्षेत्रमा पहिचान गरिएको प्राकृतिक ग्यास परियोजना दोस्रो चरणको अन्वेषण कार्य अघि बढ्न नसक्दा अन्यलमा परेको छ। प्रारम्भिक अध्ययनले उल्लेख्य परिमाणमा प्राकृतिक ग्यासको सम्भावना औल्याएपछि एक समय राष्ट्रिय प्राथमिकतामा परेको उक्त परियोजना पछिल्लो समय प्रगति हुन नसक्दा अलमलमा परेको हो।
3: काठमाडौँ सहित देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउने नाममा भइरहेको डोजर प्रयोग विरुद्ध मोरङका भूमिहीन सुकुम्बासीहरू आन्दोलनमा उत्रिएका छन्।
2: चालू आर्थिक वर्ष 82-83 सकिन अब 2 महिना मात्र बाँकी रहँदा सरकारको आय व्यय सन्तुलन झन् दबावमा परेको देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको वैशाख मसान्तसम्मको तथ्याङ्क अनुसार सरकारले राजस्व अनुदान र ऋण मार्फत कुल 10,12,05,00,00,000 रुपियाँभन्दा बढी आमदानी गरेको भए पनि सोही अवधिमा खर्च भने 11,73,52,00,00,000 रुपियाँ नागेको छ। यसले सरकारी कोषमा 1,61,00,00,000,000 रुपियाँभन्दा बढी भार परेको छ। सरकारी चालू आर्थिक वर्षका लागि 19,00,00,000,000 भन्दा बढीको बजेट ल्याउँदा 4,30,00,00,000 रुपियाँ घाटा हुने अनुमान सहित 15,00,00,000 भन्दा बढी आमदानीको लक्ष्य राखेको थियो।
3: अब शेयर बजार पछिल्लो समय पुँजी बजारका लगानीकर्ताको बजार प्रति उत्साह घट्दै गएको देखिन्छ। सम्पत्ति शुद्धिकरण सम्बन्धीको छानबिनका विषयमा प्राय पुँजी बजारसँग जोडिनु र सूचीकृत कम्पनीहरूमा यसको प्रत्यक्ष असर देखिनुले लगानीकर्ता निराश बनेका छन्।
1: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि
4: हेलो बुढी के छ खबर?
5: ठिकै छ, चलेकै छ।
4: ल भिडियो अन गर त तलाई हेरम।
5: भिडियो अनै छ त, देख्नु भएन र?
4: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
5: माडीको नेट यस्तै त हो नि।
4: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
6: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
7: सेवाका लागि माडी सम्पर्क 0956-10-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
8: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइललाई।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। संयुक्त अरब इमिरेट्स युएईको एकमात्र आणविक ऊर्जा केन्द्र नजिक आइतबार ड्रोन आक्रमण भएपछि पश्चिम एसियामा तनाव बढेको छ। युएईले आतंकवादी हमला भन्दै घटनाको निन्दा गरेको छ। आक्रमणपछि आणविक केन्द्रको बाहिरी क्षेत्रमा आग लागि भएको थियो। यद्यपि कुनै मानवीय क्षति वा रेडियोथर्मी पदार्थ चुहावट नभएको अधिकारीहरूले बताएका छन्। यो घटना अमेरिका र इरान दुवैले पुनः युद्धका लागि तयार रहेको संकेत दिइरहेका बेला भएको हो।
3: अब खेल र खेलाडीका खबर। स्पिनरद्वय सन्दीप लामिछाने र ललित नारायण राजवंशी चम्केपछि नेपालले सोमबार आइसिसी क्रिकेट विश्वकप लीग दुईमा स्कटल्याण्डलाई सजिलै 6 विकेटले हराएको छ। त्रिवेणी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड 39.1 ओभरमा 194 रनमै अल आउट भयो। नेपालले सामान्य लक्ष्य 38.1 ओभरमा 4 विकेटको क्षतिमा 179 रन बनाएर जित हासिल गरेको हो। यस्तै स्पिनर सन्दीप लामिछानेले 8 विकेट स्पिनर दुईजना सन्दीप लामिछाने र राजवंशी मिलेर 8 विकेट निकालेपछि स्कटल्याण्डको पाली धराशयी बनेको थियो। ललितले 4 र सन्दीपले 3 विकेट लिए। यसैबीच सन्दीपले ब्रेन्डन म्याकमुलनलाई क्याच आउट गराएर 150 ODI विकेट समेत पूरा गरेका छन्, जो 73 खेलमा 150 विकेट लिएका हुन्।
2: अब कला तथा मनोरञ्जन। नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार उत्तम केसी निर्वाचित हुनु भएको छ। आइतबार काठमाडौँमा सम्पन्न संघको 21 औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा केसीले 216 मत प्राप्त गर्दै विजय हासिल गर्नु भएको हो।
3: अब विचार विश्लेषण। अब बन्नुपर्छ आत्मनिर्भर अर्थतन्त्र शीर्षकमा माधव ढकालले आजको नागरिक दैनिकमा लेख्नु भएको छ। नेपालको विकासको संकट पैसाको अभाव होइन, संस्थागत क्षमताको अभाव हो। सरकारसँग स्रोत छ तर पुँजीगत खर्चको कार्यक्षमता कमजोर छ। बैंकहरूसँग निक्षेप छ तर उत्पादनशील क्षेत्रमा प्रवाह सीमित छ। निजी क्षेत्रमा आत्मविश्वास पनि बलियो छैन। विदेशी मुद्रा त छ तर औद्योगिक रूपान्तरण छैन। विदेशी मुद्रा मानव पुँजी श्रम शक्ति प्राकृतिक स्रोत भूरणनीतिक अवस्थिति र सामाजिक ऊर्जालाई उत्पादनशील राष्ट्रिय शक्तिमा रूपान्तरण गर्न सके। नेपाल सानो विप्रेषण निर्भर र आयातमुखी अर्थतन्त्रबाट ज्ञान ऊर्जा सेवा पर्यटन र नवप्रवर्तनमा आधारित उदाउँदो अर्थतन्त्र बन्न सक्छ।
2: त्यस्तै प्रधानमन्त्रीले बोल्नुपर्छ कि पर्दैन शीर्षकमा कान्तिपुर दैनिकमा केशव दाहाल लेख्नुहुन्छ। यदि प्रधानमन्त्रीले नबोलेरै काम चलाउने हो भने नागरिक र सरकार बीच

0: सुप्रभात, काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 5 गते मंगलबार, सन् 2026 मे 19 तारिक अधिक जेठ शुक्ल पक्षको तृतीया तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कायम मुकायम प्रधान न्यायाधीश मल्लको आदेश, सर्वोच्च प्रशासनद्वारा अवज्ञा, सर्वोच्च र कार्यपालिका आमने सामने, संसदमा पनि उठ्यो प्रश्न।
0: ग्रे लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी, समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न सुरु।
1: विद्यार्थीलाई पढाइसँगै कमाईसँग जोड्ने वातावरण बनाउनु पर्ने विज्ञको सुझाव, प्रभावकारी कार्यान्वयन गर्न सकेमा विद्यार्थीको बाध्यात्मक वैदेशिक पलायन कम हुन सक्ने।
4: सफलतापूर्वक कार्यान्वयन गर्न सकियो भनेदेखि पढ्दै कमाउँदै कार्यक्रमलाई ठुलो संख्यामा विद्यार्थीहरूलाई यहीँ टिकाउन सम्भव छ।
0: कङ्गो र युगाण्डामा इबोलाबाट ज्यान गुमाउनेको संख्या 88 जना पुग्यो। 300 जना भन्दा धेरै शंकास्पद संक्रमित, विश्व स्वास्थ्य संगठनको टोली प्रभावित क्षेत्र बुनियामा।
1: र नेपाल विश्वकप क्रिकेट लिग 2 पाँचौं स्थानमा उक्लियो, सन्दीपको विश्व कीर्तिमान। आइपिएल क्रिकेटमा चेन्नईलाई हराउँदै हैदराबाद प्ले अफमा।
5: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
6: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
5: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवारसँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
6: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
7: माया कुमारी ढकाल, शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिलेदेखि घुमा मा फाउँदेखि घुमा क्या दिदी कता गयौँ कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छारेको पनि देखिन्छ क्या लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यहीँ पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँड हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ।
8: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली सम्पर्क।
0: न्यायाधीश सिफारिस विरुद्धको रिट दरपिट गर्ने आदेश विरुद्धको निवेदन दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले अवज्ञा गरेको छ। संवैधानिक परिषद

0: ले सिफारिस गरेका भावी प्रधान न्यायाधीशको संसदीय सुनवाई प्रक्रियामा छ, तर कायमुकायम प्रधान न्यायाधीश मल्लले आफूलाई नै प्रधान न्यायाधीश बनाउनु पर्ने मागसहित दायर रिट तत्काल दर्ता गरेर आजका लागि पेशी तोक्न लिखित आदेश दिएपछि न्यायालयदेखि व्यवस्थापिकासम्म तरङ्गित भएको छ। मल्लको आदेशपछि मुद्दा दर्ता गर्ने प्रशासनिक निकायको नेतृत्वमा रहेका मुख्य रजिस्ट्रार र रजिस्ट्रार कार्यालय छलेर निस्किए। यता प्रतिनिधि सभा बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले मल्लको आदेश सर्वोच्चको प्रशासनिक प्रक्रियामाथिको हस्तक्षेप भन्दै विरोध समेत जनाएका छन्। वरिष्ठतम न्यायाधीश मल्ललाई प्रधान न्यायाधीश सिफारिस गर्नुपर्ने मागसहित वैशाख 25 आएका 3 रिट निवेदन सर्वोच्चले दर्पित गरेको थियो। त्यस विरुद्ध निवेदकहरू वैशाख 28 निवेदन लिएर आएका थिए, तर दर्ता भएको थिएन। यही गुनासो लिएर निवेदकहरूले हिजो बिहानै कायम मुकायम प्रधान न्यायाधीश मल्ललाई भेटेका थिए। त्यसपछि मल्लले सर्वोच्च प्रशासनलाई हिजो दिउँसो 1 बजेभित्र निवेदन दर्ता गरी आज मङ्गलबारका लागि पेशी तोक्न आदेश दिनुभएको थियो। सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले प्रधान न्यायाधीश सिफारिसको निर्णय विरुद्ध रिट दर्पिटका विषयबारे आफूले कुनै टिप्पणी गर्न नचाहेको बताउनु भएको छ। सर्वोच्च अदालतका प्रवक्ता र सूचना अधिकारीबाट जानकारी लिनुहोला, उहाँले भन्नुभएको छ। प्रधान न्यायाधीशमा सिफारिस डाक्टर मनोज कुमार शर्मा विरुद्धका रिट दर्ता गर्नु भन्ने कायम मुकायम प्रधान न्यायाधीश मल्लको लिखित आदेशलाई लिएर संसद बैठकमा पनि सवाल जवाब उठेको छ। रासोपाका सांसद द्वय यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले मल्लको आदेशलाई न्यायालयको प्रशासनिक अधिकारमाथिको हस्तक्षेप भन्दै प्रश्न उठाउनु भएको हो। तर सत्तारूढ दलका सांसदको यो प्रश्नलाई विपक्षी एमाले न्यायपालिकामाथि संविधान विपरीत भएको हस्तक्षेप भन्दै प्रतिवाद गरेको छ। यसैबीच प्रधान न्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई आज हुँदैछ। संसदीय सुनवाई समितिका सभापति बोध नारायण श्रेष्ठले न्यायालयमा अन्योल बढेकाले शीघ्र सुनवाई हुन लागेको बताउनुभयो। सभापति श्रेष्ठका अनुसार आज बिहान 8 बजे शर्मा विरुद्ध परेका उजुरी खोलिनेछ, सांसदहरूलाई वितरण गरिनेछ, 9:45 उजुरीकर्तासँग छलफल गरिनेछ। प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरुद्ध संसदीय सुनवाई समितिमा 16 उजुरी परेका छन्। संवैधानिक परिषदले गएको वैशाख 24 शर्मालाई प्रधान न्यायाधीश पदमा सिफारिस गरेको थियो। अब सुनवाईपछि अनुमोदन भए राष्ट्रपतिले शर्मालाई प्रधान न्यायाधीश नियुक्त गर्नुहुनेछ। आजका विभिन्न पत्र पत्रिकाले खबर छापेका छन्, हामीले कान्तिपुर दैनिक र नयाँ पत्रिका दैनिकबाट लिएका हौं।
1: सम्पत्ति शुद्धिकरण विरुद्ध निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनेन्सियल एक्सन टास्क फोर्स FATF को एसिया पेसिफिक समूह APG ले नेपालले पर्याप्त प्रगति नदेखाए कालो सूचीमा पर्ने गम्भीर चेतावनी दिएको छ। ग्रे लिस्टबाट बाहिर निस्कन आवश्यक सुधारमा नेपालको प्रगति निराशाजनक रहेको भन्दै APG ले यस्तो चेतावनी दिएको हो। यो चेतावनी सामान्य कूटनीतिक सन्देश होइन। APG ले यस भ्रमणलाई आगामी सेप्टेम्बर 2026 हुने निर्णायक APJG समीक्षा अघिको अन्तिम उच्चस्तरीय हस्तक्षेपका रूपमा स्पष्ट उल्लेख गरेको छ। अर्थात् नेपालसँग अब 4 महिनाभन्दा कम समय बाँकी छ। APG को 4 जेठको 4-6 सपोर्ट बैठक काठमाडौँमा जारी छ। काठमाडौँ आइपुगेको APG को उच्चस्तरीय प्रतिनिधि मण्डलले हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा सम्पत्ति शुद्धिकरणसँग सम्बद्ध सरकारी निकायका अधिकारीसँग छलफल गरेको थियो। त्यही गम्भीरतालाई प्रतिबिम्बित गर्दै APG ले यसपटक आफ्नो उपकार्यकारी सचिव डेभिड सेनन नेतृत्वमा उच्चस्तरीय प्रतिनिधि मण्डल पठाएको हो। सन् 2002 APG सचिवालयमा कार्यरत सेनन हाल आफ्नो 24 पारस्परिक मूल्याङ्कनको नेतृत्व गरिरहनु भएको छ र विश्वका सबैभन्दा अनुभवी FATF मूल्याङ्कनकर्ता मध्ये एक मानिनुहुन्छ। एक वरिष्ठ अधिकारीको प्रत्यक्ष उपस्थिति नै नेपालको अवस्थाको गम्भीरताको संकेत हो। ग्रे लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी शीर्षकको खबर कान्तिपुरमा छ।
0: समस्याग्रस्त सहकारी संस्थामा अल्पत्र परेको बचत रकम फिर्ता प्रक्रिया सुरु भएको छ। सहकारी व्यवस्थापन समितिका अनुसार हिजो साना बचतकर्तालाई प्राथमिकतामा राख्दै पहिलो चरणको रकम फिर्ता सुरु गरिएको हो। पहिलो दिन तीनवटा सहकारीका 378 जना साना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएको समितिका अध्यक्ष डिल्लीराज आचार्यले बताउनुभयो। तीमध्ये कान्तिपुर सहकारीका 215 जना, शिवशिखर बहुद्देश्य सहकारीका 156 जना र पशुपति सहकारीका 7 जना बचतकर्ता रहेका छन्। तीन सहकारीका 378 जना साना बचतकर्तालाई गरिएको बचत फिर्ता रकम 13,79,216 रुपियाँ रहेको छ। समितिका अध्यक्ष आचार्यका अनुसार प्रारम्भिक चरणमा कम रकम बचत गर्ने साना बचतकर्तालाई प्राथमिकतामा राखिएको छ। अब बचत रकमको आधारमा वर्गीकरण गर्दै अन्य बचतकर्तालाई पनि क्रमशः रकम फिर्ता गर्ने तयारी छ। 5,00,000 रुपियाँ भन्दा कम बचत गर्नेलाई साना बचतकर्ता र 5,00,000 रुपियाँ भन्दा धेरै रकम बचत गर्नेलाई ठूला बचतकर्ताका रूपमा वर्गमा राखिएको छ। पहिलो चरणको काम सम्पन्न भएपछि दोस्रो चरणको बचत रकम फिर्ता प्रक्रिया सुरु गरिनेछ।
1: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा पुनरागमन हुने भएको छ। भण्डारीको सदस्यताका विषयमा विभाजित एमालेको हिजो गुण्डुमा बसेको सचिवालय बैठकले पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो। अध्यक्ष ओलीले बैठकमा भण्डारीले सदस्यता नवीकरण गर्ने निवेदन आएको बताउनु भएको थियो। एमाले सचिव पद्मा कुमारी अर्यालले पूर्व राष्ट्रपति भण्डारीको पार्टी सदस्यता खुल्ला गर्ने निर्णय भएको जानकारी दिनुभएको छ। दुईपटक राष्ट्र प्रमुख भइसकेको भण्डारी पदबाट बाहिरिएसँगै राजनीतिमा सक्रिय हुनुभएको थिएन। उहाँले व्यापी अभियान पनि सञ्चालन गर्नुभयो। विद्या भण्डारीले 2082 साल असार 14 गते जननेता मदन भण्डारीको 74 जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रमबाट आफू सक्रिय राजनीतिमा फर्केको घोषणा गर्नुभएको थियो।
0: काया कैरनमा विद्यार्थीलाई पढाइसँगै कमाईसँग जोड्ने वातावरण बनाउनु पर्ने बारे विज्ञ संघको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नु होला।
2: मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ,
3: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1,000 रुपैयाँ तिराइहाल्छ।
2: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
5: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98119 32811 र 98653773687।
6: बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
7: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
8: बाढीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98555-63172 र 98452-12206।
7: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान, विजय प्लेट दाना।
8: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
9: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
8: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
9: वन क्षेत्रमा आगो बाल्ने, चुरु वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
8: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिले मिलेर सहकार्य गरौँ।
9: जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 550 92 260 र वेबसाइट chitawannationalpark.gov.np।
10: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरी

0: इन्द्र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कायम मुकायम प्रधान न्यायाधीश मल्लको आदेश, सर्वोच्च प्रशासनद्वारा अवज्ञा, सर्वोच्च र कार्यपालिका आम्ने सामने, संसदमा पनि उठ्यो प्रश्न, प्रस्तावित प्रधान न्यायाधीश शर्माको संसदीय सुनवाई आज, ग्रेलिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी, समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न सुरु, पूर्व राष्ट्रपति भण्डारीलाई एमाले दियो पार्टी सदस्यको निरन्तरता लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी प्रसंग। अहिले धेरै विद्यार्थीहरू पढाइसँगै काम गर्ने अवसर खोज्न थालेका छन्। पहिले स्नातकोत्तर पछि मात्र जागिर खोज्ने प्रवृत्ति भए पनि अहिले विद्यार्थीहरू गुणस्तरीय शिक्षासँगै इन्टर्नसिप, जब प्लेसमेन्ट र उद्योगसँग जोडिने अवसर दिने कलेज रोज्न थालेका छन्। यही आवश्यकतालाई ध्यानमा राख्दै केही क्याम्पसहरूले विद्यार्थीलाई पढाइसँगै काम गर्ने वातावरण सृजनासँगै विद्यार्थीलाई व्यवहारिक अनुभव र रोजगारका अवसर प्रदान गर्दै आएका छन्। यसले विद्यार्थीलाई व्यवहारिक सिप, कामको अनुभव र आर्थिक सहयोग मात्र नभई नेपालमै भविष्य देख्ने आत्मविश्वास समेत दिन थालेको छ। यसै विषयमा साथी महेश केवालीले शिक्षा तथा रोजगार विज्ञ चिरञ्जीवी बरालसँग कुराकानी गर्नु भएको छ।
2: यो एकदमै राम्रो प्रयास हो, वास्तवमा यसको सराहना गर्नुपर्छ। त्यहाँभित्रका चुनौतीहरू त होलान्, तर जुन कलेजहरूले अब काठमाडौँका अथवा बाहिरका पनि गइराखेका होलान्, कलेजहरूले जुन प्रयास गर्नुभएको छ यो त एकदमै सराहनीय छ। यो त युवाहरूको चासोको, लगभग सबै युवाहरूको चासोको सम्बोधन हुन्छ।
3: यसले नेपालका अन्य विद्यालय तथा क्याम्पसहरूमा पनि अब यस्तो मोडल लागू गर्न चाहिँ कतिको सम्भव छ?
2: जब अनुसन्धानमूलक कामहरू विश्वविद्यालय डिपार्टमेन्ट आफैले गर्न थाल्छ, तिनै अनुसन्धानहरूमा त्यहाँका विद्यार्थीहरूलाई गणकको रूपमा प्रयोग गर्न सकिन्छ, तथ्याङ्क सङ्कलकको रूपमा प्रयोग गर्न सकिन्छ। अनि विद्यार्थीहरूले त्यहीँभित्र परियोजनाकै पैसा हुन्छ, परियोजनाकै काम पाउँछन्, अनि पैसा पनि हुन्छ। फन्डिङ सहितका थेसिसहरूमा रिसर्चमा लागिरहेका विद्यार्थीहरूको लागि र त्यस्ता परियोजनाहरू सञ्चालन गरेका युनिभर्सिटीहरूले विद्यार्थीलाई त्यहीँ रोजगारी दिन सक्छन्, पढ्दा पढ्दै पनि यो सम्भव छ। कलेजहरू अथवा युनिभर्सिटीहरूले पनि अर्को के चाहिँ गर्न सक्ने हुन्छ भने, रोजगारीको लागि सहजीकरण गरिदिन त सक्छन्, अथवा निजी क्षेत्रसँग सहकार्य गरेर, विदेशका युनिभर्सिटीहरूसँग सहकार्य गरेर त्यहाँ कामको वातावरणहरू बनाइदिन सक्छन्। 11-12 अथवा ब्याचलर सकेपछि अथवा ब्याचलर चलिरहँदा उहाँहरूले एउटा छुट्टै सेल स्थापना गरेर रोजगारीका अवसर भएका ठाउँहरूमा रिफर गर्न सक्ने, होइन, रोजगारीसँग सम्बन्धित सिपहरू सिकाइदिने, पार्टनरसिप डेभलप गर्दै जाने, कतिपय एनजिओहरूसँग, प्राइभेट कम्पनीसँग, ब्याङ्कहरूसँग, आइटीका कम्पनीहरूसँग, है, डेभलपमेन्ट अर्गनाइजेसनहरूसँग, लोकल गभर्मेन्टसँग, उनीहरूसँग यो इन्डस्ट्रीको पार्टनरसिप गर्न सक्ने, ताकि विद्यार्थी, हाम्रो विद्यार्थीहरू छन्, ह्युमन रिसोर्स हामीसँग छ, तपाईँहरूलाई के चाहिन्छ लैजानुहोस् है, यस्तो छ है भन्ने नै सम्पर्क राखिदिने, सम्पर्क गराइदिने, यस्ता कामहरू कलेज युनिभर्सिटीहरूले गर्न सक्छन्।
3: विद्यार्थीलाई विशेष गरी देशमै टिकाउन चाहिँ अहिलेका भनौँ न भर्खरै हामीले जे कुराकानी गर्यो त्यस्ता कार्यक्रम चाहिँ कतिको प्रभावकारी हुन सक्छन्?
2: म यहीँ बसेर यहीँ गर्थेँ भनेर चाहनेहरूको लागि त्यस्तोलाई त हामीले रोक्न टिकाउन सक्छौँ नि त। उद्यमशीलता सिकाउन सकिन्छ, अनि त्यस पछाडि मार्केटसँग उनीहरूको उद्यमशीलतालाई लिङ्क गराइदिन सकिन्छ, सहजीकरण गर्ने यस्तो कामहरू गर्न सक्यो भने, जो थाहा नपाएर, सिप नसिकेर विदेश हिँड्नु परेको, यतिकै यहाँ त केही रहन्छ, मैले केही पाइनँ भनेर हिँड्नु परेकाहरू हुन्, उनीहरूलाई त टिकाउन सकिन्छ। सफलतापूर्वक कार्यान्वयन गर्न सकियो भनेदेखि पढ्दै कमाउँदै कार्यक्रम भयो। अब अहिलेको त ठुलो सङ्ख्यामा विद्यार्थीहरूलाई यहीँ

0: अब यो अभ्यास असफल बनाउने विशेष गरी अभिभावकदेखि लिएर शिक्षक भनौँ विद्यालय निजी क्षेत्र उहाँहरूको भूमिका चाहिँ कस्तो हुनुपर्छ यसमा सँगसँगै सरकारको त छँदैछ
1: सरकारले गर्ने भनेको नीति कार्यविधिहरू बनाइदिने कलेज युनिभर्सिटीहरूले त्यो खालको वातावरण तयार गर्ने हो विद्यार्थी भाइ बहिनीहरूले कलेज युनिभर्सिटी सक्ने बित्तिकै धेरै ठुलो इन्कमको धेरै सुविधाजनक रोजगारीको अपेक्षा गर्नु हुँदैन जिरोबाट सुरु गर्नुपर्छ त्यसको लागि तयार हुनु पर्यो मानसिक रूपले तयार हुनु पर्यो
2: हुनुहुन्थ्यो शिक्षा तथा रोजगार विज्ञ चिरञ्जीवी बराल पढाइसँगै रोजगारीको अवसर र सम्भावना तथा आवश्यक नीतिगत व्यवस्थाबारे बरालसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सक्नुहुन्छ
3: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी भाइब्रेन्ट पुतली सडक काठमाडौँ
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला
4: 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ अब केही पनि हुँदैन अब 30 वर्षदेखि त कति बाँच्ने अब साथी कटिसकेको मान्छे भनेर भन्नु
5: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
4: मेरो नाम सुलोचना विष्ट हो समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने सोला हान्ने क्या घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने भरम चढ्न पनि गाह्रो हुने अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको मलाई आज अहिले 21 दिन भयो 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ
6: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चौक नारगढ फोन 0556951174 मोबाइल 98555509634

0: වලින් පානිත නිපාන්
1: මාඩිකුලාගේ අධිකාරීක් වික්‍රේතා ජෙනන් ඒන්ඩ් ජෙනිස් සප්ලයර්ස් ජිලිමිලි මාර්කට් බසන්තපුර බજાર මාඩි ප්‍රොප්‍රයිටර් සුදන අධිකාරී සම්පර්ක 9845518705 ර 9846554613
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ
3: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
3: कहाँ गएर के सिप सिकौ भन त अब
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
4: IHSBC Academy of Professional Education Prali Hotel Training Chitwan Belchok Narayanagar Phone 056-493-300
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फेरि एकपटक नेपाली सुरक्षाकर्मीको बहादुरीको नयाँ अध्याय लेखिएको छ। सशस्त्र प्रहरी बलको इतिहासमै पहिलो पटक दुई महिला कर्मचारीले सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका हुन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं सशस्त्र प्रहरी उपरीक्षक शैलेन्द्र थापाका अनुसार सहायक हवलदार अनिता कार्कीले आइतबार बिहान 10:20 र सहायक निरीक्षक निमदिक्की शेर्पाले बिहान 11:55 जाँदा सफलतापूर्वक सगरमाथाको शिखर चुम्नु भएको हो। सहप्रवक्ता थापाले विज्ञप्ति जारी गर्दै यो ऐतिहासिक उपलब्धिले संगठनभित्र महिलाहरूको सहभागिता क्षमता र नेतृत्वलाई थप प्रेरणा र प्रोत्साहन मिलेको बताउनु भएको छ। यसैबीच पर्यटन विभाग र नेपाल पर्वतारोहण संघको आधिकारिक द हिमालयन डेटाबेसको अभिलेख अनुसार अहिलेसम्म नेपालका 3 सुरक्षा निकाय नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका 147 सुरक्षाकर्मी सगरमाथाको चुचुरोमा पुगेका छन्। सशस्त्र प्रहरी बलले हिमाल आरोहणलाई केवल शौकका रूपमा मात्र नभई उच्च हिमाली खोज तथा उद्धार क्षमता बढाउने रणनीतिका रूपमा लिएको छ।
5: अब विदेशको खबर। कङ्गो र छिमेकी युगाण्डामा फैलिएको इबोलाको संक्रमणका कारण कम्तीमा 88 ज्यान गएको छ। विश्व स्वास्थ्य संगठनले कङ्गो र युगाण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपत्ति

0: काल घोषणा गरिसकेको छ। 300 जना भन्दा धेरै शंकास्पद संक्रमित समेत रहेका छन्। यो प्रकोप अहिले कोरोना महामारी जस्तो विश्वव्यापी महामारीको अवस्थामा नपुगेको भए पनि अन्तर्राष्ट्रिय फैलावटको जोखिम बढ्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले उल्लेख गरेको छ। साथै संगठनले अरू देशहरूलाई अन्तर्राष्ट्रिय सीमा बन्द नगर्न पनि आग्रह गरेको छ। संगठनले कंगोको राजधानी किन्सासामा र समेत इबोला संक्रमण भेटिएको प्रयोगशालाबाट पुष्टि भएको जनाएको छ। पूर्वी कंगोको ठूलो शहर गोमामा सबैभन्दा पहिला इबोला संक्रमण पुष्टि भएको स्थानीय प्रशासनले जनाएको छ। विश्व स्वास्थ्य संगठनको आपतकाल घोषणाले अन्तर्राष्ट्रिय सहायता निकाय र विभिन्न देशहरूलाई तत्काल सहयोग र समन्वयका लागि दबाव सिर्जना गर्ने अपेक्षा गरिएको छ। अफ्रिकाको विश्व स्वास्थ्य संगठनको क्षेत्रीय कार्यालयबाट 35 जना विशेषज्ञको टोली इतुरी प्रान्तको राजधानी बुनियामा पुगेको छ। टोलीसँगै 7 टन आपतकालीन औषधि तथा स्वास्थ्य सामग्री पनि पठाइएको छ।
1: अब खेल सम्बन्धी खबर। आइसिसी विश्वकप क्रिकेट लिग टू श्रृङ्खलामा नेपालले स्कटल्यान्डलाई 6 विकेटले हराएको छ। स्कटल्यान्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाएर भेटायो। त्यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले 39 ओभर 1 बलमा 194 रन बनाउँदा सबै विकेट गुमाएको थियो। जितसँगै नेपाल लिग टू तालिकामा 27 खेलमा 22 अङ्क सहित 5औं स्थानमा उक्लिएको छ। यस्तै स्कटल्यान्ड 31 खेलमा 38 अङ्क सहित शीर्ष स्थानमा र अमेरिका 26 खेलमा 36 अङ्क सहित दोस्रो स्थानमा छ। नेपालले जेठ 8मा अमेरिकासँग खेल्नेछ। हिजोको खेलमा सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन्। 25 वर्षीय सन्दीप एक दिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो 150 खेलमा विकेट लिने खेलाडी बनेका हुन्। सन्दीपले 73 एक दिवसीय अन्तर्राष्ट्रियमा 150 विकेट लिएका हुन्। उनले अस्ट्रेलियाका स्टार बलर मिचेल स्टार्कलाई पछि पारे। स्टार्कले 77 खेलमा 150 विकेट लिएका थिए।
0: खेलकै अर्को खबरमा आइपिएल क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्सलाई हराएको छ। हिजो भएको खेलमा हैदराबाद 5 विकेटले विजय भयो। जितसँगै हैदराबादसँगै गुजरात टाइटन्स पनि प्लेअफमा पुगेको छ। चेन्नईमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले 7 विकेट गुमाएर 180 रन बनाएको थियो। चेन्नईले दिएको 181 रनको लक्ष्य पछ्याएको हैदराबादले 19 ओभरमा 5 विकेट गुमाएर लक्ष्य भेटायो। हैदराबादका इशान किशनले 70 रन बनाए। आइपिएल क्रिकेटको अङ्क तालिकामा हैदराबाद 13 खेलमा 16 अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ भने चेन्नई 13 खेलमा 12 अङ्कका साथ तालिकाको 6ौं स्थानमा छ। आइपिएल क्रिकेटमा आज बेलुका 7:45 राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्सले खेल्दैछन्। अब केही खबर संक्षेपमा। देशैभर गर्मी बढेको छ। आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तापक्रम थप बढ्ने सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तापक्रम बढ्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। त्यस्तै केही ठाउँमा पनि पानी पर्ने अनुमान गरिएको छ।
1: ईरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको गलत सूचना सार्वजनिक गरिएकोमा परराष्ट्र मन्त्रालयले माफी मागेको छ। झा अझै रिहा नभएको स्पष्ट पार्दै मन्त्रालयले आफ्नो त्रुटि र त्यसबाट सृजना भएको अन्योल प्रति क्षमा मागेको हो।
0: अब पालो उखानको
1: अर्ती र ओखती धेरै चाहिँदैन।
0: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर
1: कायम मुकायम प्रधान न्यायाधीश मल्लको आदेश सर्वोच्च प्रशासनद्वारा अवज्ञा। सर्वोच्च र कार्यपालिका आमने सामने संसदमा पनि उठ्यो प्रश्न।
0: ग्रे लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी। समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न सुरु।
1: विद्यार्थीलाई पढाइसँगै कमाईसँग जोड्ने वातावरण बनाउनु पर्ने विज्ञको सुझाव। प्रभावकारी कार्यान्वयन गर्न सकेमा विद्यार्थीको बाध्यात्मक वैदेशिक पलायन कम हुन सक्ने।
0: कंगो र युगाण्डामा इबोलाबाट ज्यान गुमाउनेको संख्या 88 जना पुग्यो। 300 जना भन्दा धेरै शंकास्पद संक्रमित। विश्व स्वास्थ्य संगठनको टोली प्रभावित क्षेत्र बुनियामा।
1: र नेपाल विश्वकप क्रिकेट लिग टूको 5औं स्थानमा उक्लियो। सन्दीपको विश्व कीर्तिमान। आइपिएल क्रिकेटमा चेन्नईलाई हराउँदै हैदराबाद प्ले अफमा।
0: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमाले पार्टी सदस्यतामा निरन्तरता दिएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एमालेको पार्टी कार्यालय छ। पूर्व राष्ट्रपति भण्डारी जस्तै देखिने व्यक्ति बैठकमा सहभागी हुँदै हुनुहुन्छ। पार्टीका एकजना नेता जस्ता देखिने व्यक्तिले अर्को एकजनालाई भन्दैछन्, अबदेखि उहाँलाई पूर्व राष्ट्रपतिज्यू भनेर मानमर्दन नगर्नु, बडो इज्जतका साथ सदस्यज्यू भन्नु बुझ्नुभयो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी पनि विदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ। नमस्कार।
2: स्वदेश एफएम 93.2 मेगाहर्ज। नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेसनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्ममा हाम्रो patreon.com र nepalinetwork.com सुन्दै हुनुहुन्छ। काठमाडौँ उपत्यकामा 99.1 मेगाहर्जबाट एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहस धेरैले मन पराउने नेपाली बहस कार्यक्रम हो। यसमा हरेक क्षेत्रमा रहेका व्यक्तिहरूसँग हामी राजनीतिक, कुटनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौँ। सर्वोच्चमा शक्ति सङ्घर्षको उत्कर्ष छ। प्रधान न्यायाधीश सिफारिस विरुद्धको विवादमा कायम प्रधान न्यायाधीशको सक्रियता छ। कायम प्रधान न्यायाधीशका आदेश कर्मचारीले पनि टेरेका छैनन्। सर्वोच्च अदालतको कायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले अदालत प्रशासनले विभिन्न कारण देखाउँदै दर्ता नगरी रोकेर राखेका दरपीट भएका रिट निवेदनहरूलाई तत्काल दर्ता प्रक्रियामा लैजान आदेश दिए पनि सर्वोच्च प्रशासनले दर्ता गरेको छैन। प्रधान न्यायाधीश सिफारिसलाई लिएर कानून व्यवसायहरूले पेश गरेका रिट निवेदनहरू सर्वोच्च प्रशासनले दर्ता गर्न नमिल्ने भन्दै दरपीट अस्वीकृत गरिदिएको छ। त्यसपछि सोमबार कायम प्रधान न्यायाधीश मल्लले दिउँसो 1 बजेभित्र दर्ता गरेर मंगलबारका लागि पिसी थोक्न आदेश गरे तापनि रिटहरू दर्ता भएका छैनन्। संसदमा संविधान विपरीतको बहस पनि शुरू भएको छ। कायम प्रधान न्यायाधीशप्रति राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा आक्रामक भएको छ। संसदमा प्लेकार्ड सहित श्रम संस्कृति पार्टीको विरोध पनि देखियो। प्रधानमन्त्री र मन्त्रीहरू संसदप्रति उत्तरदायी बन्नुपर्छ भनेर बताइएको छ। पूर्व गृह मन्त्री गुरुङलाई चोख्याउन खोजेको नेपाली कङ्ग्रेसको आशंका पनि संशोधन गुरुङलाई चोख्याउन खोजेको भन्दै सभामुखको अधिकार सम्बन्धी प्रावधानमा पुनर्विचार गर्न पनि माग गरिएको छ। राष्ट्रपा उपनेता पराज ओलीले माफी मागेका छन्। आदरणीय श्रोताहरू, संसदको दृश्य रोचक देखिएको छ। तपाईँलाई थाहा छ नेकपा एमालेभित्र अहिले विद्यादेवी भण्डारीको सदस्यता नवीकरण हुँदैछ। सक्रिय राजनीतिको बाटो खोलेको छ। नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई औपचारिक रूपमा पार्टी सदस्यता दिने निर्णय गरेको छ। अब विद्यादेवी भण्डारी फेरि सक्रिय राजनीतिमा आउँदै हुनुहुन्छ। देर हे अन्धेर नहीं राजनीतिमा भन्ने खालको जुन एउटा उखान छ त्यसमा विद्यादेवी भण्डारी ढिलै भए पनि फेरि राजनीतिमा इन्ट्री मार्दैछिन्, उनले छलाङ हान्दैछिन् अब नेकपा एमालेभित्र भन्ने खालको पनि बहसहरू छन्। एमाले विद्याकार किन खेलियो? यतिखेर विष्णु पौडेल र शंकर पोखरेललाई साइजमा ल्याउनका निम्ति विद्यादेवी भण्डारीको कार्ड केपी शर्मा ओलीले खेलेको भन्ने विषय पनि यत्र तत्र चर्चा परिचर्चाको विषय बनेको छ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। भट्ट आबद्ध कम्पनीद्वारा विवरण बुझाउन अटेर भएको छ। अनुसन्धान सुस्त छ। 90 दिन थुनामा राख्ने प्रावधान प्रयोग हुँदैछ। दीपक भट्ट जो निकै ठुलो नेपालको बिचौलिया हुन्, उनी देशका प्रधानमन्त्री हुँदै विभिन्न निकायहरूलाई चाहिँ प्रभावित पार्न सक्थे, उनै बिचौलिया आज प्रहरीको हिरासतमा छन्, प्रहरीको खोरमा छन्। तर उनी आबद्ध कम्पनीद्वारा विवरण बुझाउन अटेर भएको कुरा यतिखेर बाहिरिएको छ। र यसमा अब कसरी अनुसन्धान हुन्छ? उनी फन्दामा त परे तर सत्य तथ्य बाहिर आउँछ कि आउँदैन? आजको बहसको विशेष आदरणीय श्रोता, नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा गठित संविधान संशोधन बहस पत्र निर्माण कार्यदल 2082 सरकारवालाहरूसँग छलफल तीव्र बनाए पनि मुख्य राजनीतिक मुद्दाहरूमा दलहरू बीच गहिरो वैचारिक ध्रुवीकरण देखिएको छ। शासकीय स्वरूप संसदीय कि प्रत्यक्ष निर्वाचित, राज्यको चरित्र गणतन्त्र कि राज संस्था, संघीयताको निरन्तरता कि वा खारेजी, निर्वाचन प्रणाली मिश्रित कि पूर्ण समानुपातिक, धर्मनिरपेक्षता जस्ता आधारभूत विषयमा नेपाली कंग्रेस, नेकपा एमाले, नेकपा, रासपा र राप्रपा लगायत दलहरू आफ्नो अडानमा विभाजित भएका छन्। आदरणीय श्रोता, तपाईँलाई जानकारी गराउँदै गर्दाखेरि यतिखेर मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ पर्नु भएको छ। दुर्गा प्रसाईसँग हामीले बहस गरेका थियौँ, चर्चा गरेका थियौँ केही दिन अगाडि नेपाली बहसमा पनि। दुर्गा प्रसाईलाई अहिले प्रहरीले पक्राउ गरेको छ। हिजो वीरगन्जबाट दुर्गा प्रसाई किन पक्राउ परे आज हामी छलफल गर्न चाहन्छौँ। जुनसुकै सरकार आए पनि दुर्गा प्रसाई पक्राउ नपरेको रेकर्ड छैन। हिजोदेखि उनी पक्राउ पर्दै आएका छन्, फेरि उनी हिजो साँझ वीरगन्जबाट पक्राउ परेका छन्। दुर्गा प्रसाई किन पक्राउ परे यसको कारण खोलिएको छैन, तर उनले भनेका छन् आफूलाई पक्राउ पर्नुको कारणबारे।

जानकारी हुनुपर्दछ, जानकारी चाहिन्छ उनका समर्थकहरूले हिजो नाराबाजी पनि गरेका छन् वीरगन्जमा दुर्गा प्रसाद प्रसाई पक्राउ परिसके पछाडि। आदरणीय श्रोता, कायम प्रधान नयाँ देशको आदेश सर्वोच्च प्रशासनद्वारा अवज्ञा भइसकेपछि यसमा पनि निकै पेचिलो बहस सिर्जना भएको छ। अब के हुन्छ, न्यायालयलाई किन यति धेरै विवादमा तान्न खोजियो, न्यायालयलाई किन यति धेरै सङ्गोलमा पार्न खोजियो, यतिखेर सर्वोच्चमा स्याडो बक्सिङ सुरु भएको छ, त्यसैले कोल्ड वार सुरु भएको छ न्यायपालिका र कार्यपालिका बीच। अहिलेको अवस्थामा तपाईँलाई थाहा छ, व्यवस्थापिकामा पनि न्यायपालिका विरुद्धका आवाजहरू व्यापक रूपमा उठेका छन्। सत्तासीन दल राष्ट्रिय स्वतन्त्र पार्टी नै न्यायपालिकाको विरुद्धमा आफ्नो आवाजहरू दिइरहेको छ भन्ने खालका पनि बस चर्चा भएका छन्। आजको नेपाली बसमा हामी चर्चा गर्छौँ, छोटो विश्राम लिन्छौँ, विश्रामपछि उपस्थित हुनेछौँ।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालिन्ट पानी तान्ने पम्प।
1: बाढीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 9845518705 र 9846564613।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: इस्मा कानून समिति सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद समीक्षा बास्कोटा हुनुहुन्छ। बास्कोटाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
4: नमस्ते।
3: होइन, हिजोको संसदमा न्यायालयमाथिका धेरै प्रश्नहरू उठे, होइन? तपाईँले राम्रोसँग थाहा छ, यहाँले नै भन्नुभयो, कायम कायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले रिट निवेदकलाई डेलिगेसन बोलाएर दरपीड भएका रिट दर्ता गर्न निर्देशन दिनुभयो। राजनीति गर्ने भए न्यायाधीशको कोर्ट खोलेर आउन चुनौती दिन चाहन्छु। राजनीति गर्न खोज्नुभयो सपना प्रधान मल्लजीले?
4: होइन, हिजोको तपाईँले घटनाक्रम हेर्नुभयो भने के भएको छ भन्दाखेरि, अब उहाँ कायम न्यायाधीशको रूपमा, प्रधान न्यायाधीशको रूपमा हुनुहुन्छ र उहाँले जुन आदेश गर्नुभएको छ त्यो आदेश चाहिँ बेन्चबाट होइन, होइन, उहाँले आफ्नो च्याम्बरबाट आदेश गर्नुभएको छ। यो चाहिँ न्याय सम्पादनमा उहाँको जिम्मेवारीमा पर्ने काम भन्दा र कानुनका मान्य सिद्धान्त भन्दा बाहिर गएर गर्नुभएको छ। त्यो आफ्नो च्याम्बरबाट सबै रिटहरू दर्ता गर्नु भनेर उहाँले च्याम्बरबाट आदेश गर्नु चाहिँ न्याय सम्पादनको प्रमुख जिम्मेवारी होइन र त्यसरी आफ्नो च्याम्बरबाट, बेन्चबाट हो नि त आदेश गर्ने, त कसैले पनि च्याम्बरबाट आदेश गर्ने त छुट छैन, त्यो चाहे प्रधान न्यायाधीशलाई होस् या अरू कसैलाई होस्। र फेरि कस्तो विषय हो भन्नुहुन्छ भनेदेखि, उहाँ आफै पनि अब सिफारिसमा पर्नु भएको तर उहाँ मनोनित नहुनु भएको अवस्थामा यसरी थाहै यो कन्फ्लिक्ट अफ इन्ट्रेस्टका विषयहरू थिए र कति हदसम्म न्यायालयमा प्रश्न उठाउन पाइन्छ या पाइँदैन भन्ने विषयमा हामी जानकार पनि छौँ, होइन? सो हामीले गर्न खोजेको चाहिँ के कति मात्र हो भन्दाखेरि, विचाराधीन कुनै पनि मुद्दामा धारा 105 बन्देज गरेको छ, त्यो बन्देज हामीलाई राम्रोसँग थाहा छ, तर बेन्च भन्दा पनि च्याम्बरबाट आदेश दिनु चाहिँ कतिको न्यायपूर्ण हो कि होइन भन्ने विषय मात्र उजागर गरेको।
3: होइन, तपाईँलाई राम्रोसँग थाहा छ नि त, होइन, जुन संवैधानिक रूपमा वर्जित विषय पनि मानिन्छ, संविधान विपरीत धारणा राख्दाखेरि अब सभामुखले पनि तत्काल रोक्नुपर्ने अवस्था हो, तर हिजो सभामुखले चाहिँ रोक्नु भएन। तर श्रम शक्ति पार्टीका चाहिँ सांसदहरूले प्ले कार्ड बोक्दाखेरि उहाँहरूलाई चाहिँ बरु सबक सिकाउनु भयो भन्ने खालको आलोचना भइरहेछ क्या भास्कराजी अहिले?
4: यसो तपाईँले संसदभित्र के गर्ने के नगर्ने भन्ने हामीले त्यहीँ लेखेको छ र संसद माइतीघर मण्डला त होइन नि त, सो प्ले कार्ड बोकेर आउने ठाउँ संसद भवन होइन, त्यहाँ बहस गर्ने ठाउँ हो र बहस गर्नलाई विषयहरू उठ्छन् र त्यस्तै गरेर यसमा सभामुख ज्यूलाई पनि हामीले मुस्नु हुँदैन, किनभने
3: न्यायिक कार्यबारे चाहिँ तपाईँले प्रश्न उठाउनु मिल्दैन नि त,
4: तपाईँले संविधानको धारा 105 पढ्नु भएको छैन भने त्यो एकचोटि राम्ररी पढ्न म पनि अनुरोध गर्छु। विचाराधीन मुद्दामा छलफल गर्न या त के अरे त्यो विषयमा चाहिँ विषय उठान गर्न

0: नपाइँदैन भन्ने कुरा हो. र मैले हिजो कुनै पनि विचाराधीन मुद्दामा उठाएकै होइन. प्रधान न्यायाधीश कायम मुकायम प्रधान न्यायाधीश मैले र मान्य अर्को हाम्रो एकजना
1: सांसदजीले पनि भन्नुभयो.
0: हजुर, हामीले उठाएको विषय कति मात्र हो भन्दाखेरि न्यायिक सम्पादन गर्न या न्यायिक सम्पादन गर्ने व्यक्तिले च्याम्बरबाट चाहिँ न्यायिक सम्पादन गर्ने होइन बेन्चबाट गर्ने हो भन्ने विषय मात्र उजागर गर्न खोजेको हो. र हामीले काहीँ उहाँले जुन आदेश दिनुभएको थियो नि उहाँले त्यो आदेश च्याम्बरबाट दिनुभएको हो कि आफ्नो च्याम्बरमा बसेर ल यदि सबै मुद्दा दर्ता गर्नु त्यही आदेश उहाँले बेन्चबाट दिनुभएको भए हामी मुद्दै उठाउँदैन.
1: एउटा संस्थाको प्रमुखले एउटा सर्वोच्च अदालतको प्रधान न्यायाधीशले दर्पित भएका मुद्दाहरूलाई चाहिँ दर्ता गराउनुहोस् भनेर व्यावहारिक तह पनि भन्न मिल्दैन.
0: सर्वोच्च अदालतको प्रधान न्यायाधीशले के गर्नु मिल्छ के गर्नु मिल्दैन त्यो उहाँलाई राम्रोसित थाहा छ र त्यही विषयहरू पनि होइन. र उहाँको त कस्तो छ भने त्यो त उहाँकै विषयमा परेको रिट हो नि त होइन. उहाँ आफै नै त्यो विषयमा हुनुहुन्छ भनेपछि उहाँले नै त्यो भन्न चाहिँ मिल्दैन. र त्यो त बेन्च बसेर बेन्च एकल बेन्च बसेर बेन्चले चाहिँ ल यो मुद्दाको रिट दर दरपिट भएका रिटहरू या के अरे अन्य रिटहरू आछन् भने पनि छिटो छिटो न्याय प्रशासन गर्नको लागि न्याय सम्पादन गर्नको लागि भन्न मिल्छ. तर उहाँ आफै नै त्यसमा मुसिनु भएको छ. न्यायाधीश प्रधान न्यायाधीश आफै नै त्यसमा मुसिनु भएको छ. त्यसमा त कन्फ्लिक्ट अफ इन्ट्रेस्टका विषय पनि होला नि त. आफ्नै विषयमा आफैले नै ल छिटो छिटो रिट दर्ता गर भन्न मिल्छ. त्यो पनि बेन्चबाट होइन च्याम्बरबाट. यो हामीले के थाहा पाउनु पर्यो भने मैले बेन्च र च्याम्बर किन भनिरहेको छु भन्दा च्याम्बर भनेको उहाँको व्यक्तिगत बस्ने च्याम्बर हो होइन. बेन्च भनेको चाहिँ जहाँनिर फैसला निरूपण गर्ने आदेश दिने ठाउँ चाहिँ बेन्च हो. सो बेन्च नबसिकन उहाँले आफ्नो व्यक्तिगत च्याम्बरबाट चाहिँ त्यो दिनु ठिक होइन. र न्यायालयका विषयमा हामी विचाराधीन मुद्दामा उठाउनु हुँदैन भन्ने विषयमा हामी एकदमै क्लियर छौँ. शक्ति पृथकीकरणको सिद्धान्तमा पनि हामी क्लियर छौँ होइन. तर कहिलेकाहीँ न्यायालयले बिर्सेर राजनीति गर्न खोज्यो भने न्यायालयलाई पनि के सम्झाइदिनु पर्छ भन्दाखेरि तपाईँहरू न्यायमूर्ति हो, तपाईँहरू राजनीति गर्ने व्यक्ति पनि होइन. तपाईँहरूको प्रमुख धर्म भनेको न्याय सम्पादन गर्ने हो होइन. प्रमुख जिम्मेवारी न्याय सम्पादनै हो भनेपछि त्यो सम्झाइदिनु पर्छ. हामीले जस्ट सम्झाइदिएको मात्र हो.
1: अब यो न्यायपालिका र कार्यपालिका बिचको कोल्ड वार होइन, यो त सुरु भयो नि त. अब यसले त पक्कै पनि राम्रो गर्दैन. यसलाई राम्रोसँग हामीले अहिले नियाल्ने हो भने न्यायपालिका र कार्यपालिका आमने सामने भएको जस्तो सर्वोच्चमा स्याडो बक्सिङ पनि सुरु भएको जस्तो देखिन्छ नि त.
0: होइन, यसलाई तपाईँहरूले त्यसरी व्याख्या नगर्नु भए पनि हुन्छ. किनभने थियोरी अफ सेपरेसन अफ पावरले के भन्छ भन्दा यी तिन न्यायपालिका कार्यपालिका र व्यवस्थापिकाले आफ्नो आफ्नो ढङ्गले काम गर्ने हो. तर काहीँ कतै कमी कमजोरी भएछ भने चेक एन्ड ब्यालेन्स चाहिँ गर्न मिल्छ. सो चेक एन्ड ब्यालेन्सको सिद्धान्त अनुसारले भनौँ न, केही गलत हुन लागेको छ भने न्यायपालिकाले पनि सरकारलाई ल है यो गलत हुन लागेको छ तपाईँहरू यो सच्चिनुहोस् भन्ने हो होइन. त्यस्तै गरेर सांसदले पनि व्यवस्थापकले पनि तपाईँहरू काहीँ गलत हुन लाग्नु भएको छ भने यो चाहिँ गलत हुन लाग्छ है तपाईँहरू पनि यहाँनिर सच्चिनुहोस् भनेर भन्ने हो. यसलाई कोल्ड वार या केही वार होइन. यो चाहिँ संस्थाहरूलाई बलियो बनाउने प्रक्रिया मध्येको एक प्रक्रिया नै हो. यसमा
1: हामीले सर्वोच्चमा शक्ति सङ्घर्षको उत्कर्ष अहिले
0: सर्वोच्चमा शक्ति सङ्घर्षको उत्कर्ष अहिले मात्र होइन. जब सर्वोच्च अदालतमा आफै दलीयकरण भयो, दलीय राजनीतिक भागभण्डामा न्यायाधीशहरू नियुक्ति हुन थाले, त्यहाँदेखिको हो यो हामीले अहिले आएर टुङ्गोमा लागेको या अहिले चाहिँ यो उत्कर्षमा पुगेको भन्ने नै होइन. जुन दिन सर्वोच्च अदालतमा दलीय आवरणमा न्यायाधीशहरूको नियुक्ति हुन थाले त्यही दिनै सर्वोच्चमाथि हस्तक्षेप हुन थालेको हो. भलै यो विषय आज हामीले उठाइराखेका छौँ, तर यो विषय 10 वर्ष 15 वर्ष अगाडि उठ्नुपर्ने थियो र त्यतिखेरै शुद्धिकरण गर्नुपर्ने थियो. र बारकै रिपोर्टमा आउँछ, त्यस पछाडि गएर न्याय उसकै परिषदकै रिपोर्टमा पटक पटक आउँछ. सर्वोच्च अदालतमाथि हुने गरेका भ्रष्टाचारका विषयहरू आउँछन्, के अरे न्यायाधीश नियुक्तिका प्रति न्यायाधीश नियुक्तिको बेलामा हुने दलीय आबद्धताहरू मिसिएर आउँछन्। हामीले भनेको के हो भने राजनीति गर्ने निश्चित छलो छ, राजनीति गर्नेले राजनीति नै गर्न पर्यो, बाँकी अन्य काम गर्ने व्यक्तिहरूले आफ्नो जिम्मेवारी पुरा गर्न पर्यो. र राजनीतिमा दलीयकरण भयो र भ्रष्टाचार भयो भनेर त मैले भनिरहेको छैन कि. त्यो चाहिँ
1: कङ्ग्रेस एमालेका मान्छेहरू चाहिँ त्यहाँ नियुक्त हुन्थे भन्ने आउँथ्यो. अब आज चाहिँ अध्यादेशै जारी गराएर तीनजनाले नै नियुक्त गर्न पाउने गरी निर्णय गर्न पाउने गरी चाहिँ अहिलेको तत्कालीन सरकार अर्थात् प्रधानमन्त्री बालेन्द्र शाहजीले होइन संवैधानिक परिषदबाट त्यो गराउनु भयो. अब चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीमै झुकाव राख्ने मान्छेहरू त आउने होला न्यायालयमा भन्ने त छ नि त होइन आलोचना.
0: राष्ट्रिय स्वतन्त्र पार्टीमा झुकाव राख्ने उहाँहरू त हामी आउनुभन्दा पहिला नै न्यायाधीश भएर सम्पादन गरिरहनु भएको थियो र उहाँहरूको सिफारिस आउँदाखेरि 6 जनाको सिफारिस आयो र सिफारिस आउँदाखेरि सिफारिस जो पनि सक्षम छ भनेर सिफारिस आइसकेपछि त उहाँहरू मध्ये कसैलाई पनि छान्न मिल्यो नि त. सिफारिस तपाईँले 6 जना गरेर होइन अनि त्यो 1 जनालाई नै बनाउनु पर्छ भन्ने विषय त कतिको जायज हुन सक्छ होइन. त्यो हो भने हामी त के रेडी छौँ भने ल यो वरिष्ठतमको विषयलाई नै तोकेर जाने हो भने ल ठिक छ त बहस गरौँ संविधान संशोधन गरौँ तोकेर जाउँ जस्तो सिफारिस आउँछ 1 जनाको मात्र सिफारिस गरौँ. हामी क्लियर के कुरामा हो भन्दाखेरि त्यो हामीले बनाएको नीति नियम पनि होइन. हामीले पहिले बनेका नीति नियमलाई पालना मात्र गरेको. तपाईँले सिफारिस चाहिँ सक्षम छ रिकमेन्डेसन गर्ने ठाउँमा तपाईँ हुनुहुन्छ र तपाईँ चाहिँ 5 जनामा जसलाई बनाए पनि हुन्छ भनेर रिकमेन्डेसन गर्नुहुन्छ अनि त्यो रिकमेन्डेसनको आधारमा ए र बी नभएर सी या डी भयो भने चाहिँ होइन ए र बी नै हुनुपर्छ भन्ने विषय त जायज भएन नि त. त्यही भएर यो नचाहिँदो भनौँ न छलफलमा हामी गइराखेका छौँ. जे कानुन सम्मत छ त्यही नै प्रक्रिया अगाडि बढेको हो. र अर्को विषय भनेको चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले अहिले गर्न खोजेको कति मात्र हो भनेदेखि जहाँ जहाँ दलीय हस्तक्षेप छ त्यो दलीय हस्तक्षेपलाई चिर्नुपर्छ भनेको हो. र यो चिर्नलाई गाह्रो छ. हेर्नुहोस् न्यायालय पनि चोखो छैन त्यस्तै गरेर अन्य कुनै क्षेत्र पनि चोखो छैन दलीय हस्तक्षेपले. अब त्यसलाई चिर्नलाई हामीले अलिक कडै काम गर्नुपर्ने हुन्छ. त्यसका लागि हामी तयार छौँ.
1: जाँदा जाँदै समस्या बास्कोटाजी तपाईँ प्रश्न वक्ता हो. आज प्रधानमन्त्री देशमा सोपिस मात्रै हो कि उहाँले पनि केही काम गर्नुपर्छ संसदमा आउनुपर्छ जवाबदेही त देखाउनुपर्छ.
0: प्रधानमन्त्री अस्ति नीति तथा कार्यक्रमको विषयमा मात्र के अरे संसद भवनमा नआउनु भएको त्योभन्दा पहिलाको हेर्नुभयो भने पहिला पहिलाको मन्त्रीज्यूहरू प्रधानमन्त्रीज्यूहरू एकछिन बसेर जाने हुनुहुन्थ्यो. पहिलो सदन सुरुवात हुँदाखेरि उहाँ घन्टौँ बसेर जानुभएको छ र प्रधानमन्त्री सोपिस होइन उहाँ चाहिँ काम गर्न इच्छुक व्यक्ति हुनुहुन्छ कि उहाँ चाहिँ टार्गेटै राखेर अहिलेसम्म तपाईँले कुनै प्रधानमन्त्री देख्नुभएको थिएन होला जो प्रधानमन्त्री बिहान 8 बजीदेखि सिंहदरबार आएर काममै तल्लिन छ. बालबाटारबाट शासन प्रशासन चलाएको छैन. शासन प्रशासन चलाउने ठाउँ सिंहदरबार हो. सिंहदरबारमै बसेर उहाँले शासन प्रशासन चलाइरहनु भएको छ र अहिले हामी केही टिओआर अब टिओ मन्त्रीलाई टिओआर दिएर प्रधानमन्त्री आफै केही टिओआर राखेर कामै गर्न खोज्ने प्रधानमन्त्री चाहिँ पहिलो हो. यद्यपि उहाँ कम बोल्नुहुन्छ होइन कम बोल्नु भनेको चाहिँ गलतै हुनु भन्ने त होइन नि त.
1: यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
0: हजुर हस् धन्यवाद.
1: हुनुहुन्थ्यो कानुन समिति सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटा. आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु. विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
2: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा.
3: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
2: साथमा ब्लड सुगर क्रिएटिनिन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज.
3: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै. फोन 0556-493-580 मोबाइल 98550-26440. नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन.
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घन्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच फेटल नजिकको कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
5: क्यामेराम्यान खसेछ हेत्तेरिका, हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
6: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा
1: नेकपा एमालेका नेता विशाल भट्टराई हुनुहुन्छ। भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
7: नमस्कार,
1: धेरै दिनपछि कुराकानी भयो भट्टराईजी, होइन? नेकपा एमालेमा त फेरि एउटा युटर्न सुरु भइसकेछ। विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने सचिवालयले निर्णय पनि गरेछ। विद्यादेवी भण्डारी अब एमालेको सक्रिय राजनीतिमा प्रवेश गरिसके पछाडि कतिवटा मत बढ्यो?
7: अब त्यसको हिसाब किताब त बाँकी नै छ। जे भए पनि फागुन 21 निर्वाचन परिणाम नेकपा एमालेका लागि असाध्यै प्रतिकूल रह्यो। खास गरी लोकतान्त्रिक पार्टीहरू र पुराना पार्टीहरूको लागि यो परिणाम असाध्यै नकारात्मक रह्यो, जसबाट पार्टीहरूले कुनै न कुनै शिक्षा लिनुपर्ने, कुनै न कुनै हिसाबको सीमावलोकन गर्नुपर्ने, कतिपय आफ्ना निर्णयहरूमा रिथिङ्क गर्नुपर्ने थियो नै। हामीले हाम्रो पार्टीले हिजोको बैठकबाट चाहिँ पार्टीको यो निर्वाचन पराजयको समीक्षा गर्ने एउटा कार्यदल सँगै पनि बनाएको पनि छ, त्यसको प्रतिवेदन पनि आउला, त्यसपछि फेरि पार्टीको बैठक पनि बस्ला। समयक्रममा हामीले सबै कुराको निष्कर्ष सार के हो त भने, पार्टीले कहीँ न कहीँ आफूलाई अलिकति सच्याएर अगाडि बढ्नुपर्छ भन्ने शिक्षा दिएको छ। त्यसो भएको हुनाले चाहिँ अब नेकपा एमाले आफूलाई व्यवस्थित भएर सके जति एकताबद्ध बनाएर हिजो विभिन्न कारणले असन्तुष्ट रहनुभएका नेता कार्यकर्ताहरूलाई पनि पार्टीमा मूलधारमा ल्याएर अगाडि बढ्ने संकल्प चाहिँ हिजोबाट गरेको छ।
1: होइन, अब ओह्रालो यात्रा सुरु भइसके पछाडि त बुद्धि पलाउँदो रहेछ नि त, होइन?
7: एक हिसाबले भन्दाखेरि मान्छेहरूले नेकपा एमालेमा नेता कार्यकर्ताहरू बाहिरिएको, कतिपय काम गर्न इच्छुक भएका मान्छेहरू पनि अब चाहिँ विभिन्न भूमिकाका कारणले काम नपाएको जस्ता असन्तुष्टिहरू हुन् त। राजनीतिमा यस्ता समस्याहरू सदाबहार हुन्, सबै पार्टीमा त्यो देखिन्छन्। तर पनि सके जति पार्टीलाई एकताबद्ध बनाएर एक ठाउँ उभ्याएर सबै नेता कार्यकर्ताहरूलाई काम दिएर काममा लगाएर मात्रै पार्टीलाई एकताबद्ध थप बलियो र प्रतिस्पर्धी बनाउन सकिन्छ भन्ने कुरा त पार्टीहरूले गर्नै पर्यो। तर जे भए पनि हिजोको निर्णयले पार्टीलाई थप उत्साहित बनाएको छ र त्यसले खासै ठुलो चाहिँ पार्टीमा त्यति नकारात्मक असर गरेर जस्तो लाग्दैन।
1: होइन, उत्साहित त बनाइ त हालेका छन् त, किनभने शङ्कर पोखरेलजी र विष्णु पौडेललाई साइजमा ल्याउनु पर्ने थियो नि त।
7: अब चर्चाहरू त्यस्ता पनि छन्, तर के भए पनि
1: उहाँहरू पनि त राम्रै उम्लिनु भएको थियो, होइन? पार्टी अध्यक्षलाई अप्ठ्यारो पर्दा सानाटामा हुँदा हस्पिटलाइज हुँदाखेरि चाहिँ शङ्कर पोखरेलजी र विष्णु पौडेलजीको दोहोरी त फेसबुकमा राम्रैसँग देखिया हो नि त, कार्यकर्ताले बुझ्या छन्।
7: अलिकति मिडियाहरूमा त्यस खालका कुराहरू पनि आएका हुन्, तर उहाँहरूले चाहिँ पार्टी बाहिर मिडियामा बाहिर कहीँ पनि कुनै पनि कुराहरू अभिव्यक्ति दिनुभएको थिएन। पार्टी अध्यक्ष स्वयंसँग उहाँहरूको के छलफल भयो त्यो हामीलाई थाहा भएन, तर जेसुकै भए पनि बाहिर यस्ता कुराहरू आएका थिए। अब चुनावमा पराजय भइसकेपछि स्वाभाविक रूपमा यो गर्दा हुन्छ कि त्यो गर्दा हुन्छ कि भन्ने प्रकारका अनेकन विकल्पहरूमा छलफल गर्ने कुरा त स्वाभाविकै हो, त्यसलाई हामीले अन्यथा मान्नु पनि हुँदैन। तर अब यहाँ कसैले कसैलाई साइजमा ल्याउने या कसैले कसैलाई फेरि उत्साहित गर्ने कुरा भन्दा पनि पार्टीलाई एकताबद्ध बनाएर अब थप चुनौतीहरूको सामना गर्ने, एक वर्षपछि स्थानीय चुनाव हुन गइरहेको छ, झन्डै डेढ वर्षपछि चाहिँ प्रदेश सभाको चुनाव हुन्छ, यो चुनावमा प्रतिस्पर्धी बनाउने, चुनावमा चाहिँ हिजोको भन्दा राम्रो परिणाम ल्याउनका लागि सबै खाले प्रयत्न गर्ने कुरा त आफ्नो ठाउँमा छँदैछ। सँगसँगै अब पार्टीले कयौँ हाम्रा पेसागत र व्यावसायिक या चाहिँ जनसङ्गठनहरू छन्, ती सङ्गठनहरूलाई तिनै क्षेत्रका जनताको नेता बनाउने कुरा, विद्यार्थीहरूलाई विद्यार्थीको नेता बनाउने, युवाहरूलाई युवाको नेता बनाउने र तत्त क्षेत्रका मान्छेहरूको आम जनताको मुद्दाहरू उठाएर नेताको रूपमा स्थापित गर्ने ती प्रयासहरू पनि अब क्रमशः चाहिँ हुँदै जान्छन्। त्यस कारण ती समग्रतामा नेकपा एमालेलाई अब थप मजबुत र बलियो बनाउनका लागि अरू पनि थुप्रै मान्छेहरू बाहिरिनु भएको छ, पार्टीमा काम गर्ने अवसर पाइएन भन्नुभएको छ भने उहाँहरूको हकमा पनि अब पार्टीले चाहिँ पुनर्विचार गर्छ र कसैले पनि उपेक्षित हुनु नपरोस् एमालेमा भन्ने कुरालाई चाहिँ पार्टीले ध्यान दिन्छ।
1: होइन, तपाईँलाई थाहा छ अहिलेको अवस्थामा जुन ढङ्गले विद्यादेवी भण्डारीको सदस्यता नवीकरण भएको छ, अब उहाँको नेतृत्वमा चाहिँ नेकपा एमालेलाई अगाडि बढाउनु पर्छ भन्ने आवाज सुरु भइसकेको छ क्या भट्टराईजी?
7: नेतृत्वको सन्दर्भको कुरो अहिले चर्चामा छैन, किनभने भर्खरै हामीले महाधिवेशन सम्पन्न गरेका छौँ। महाधिवेशन सम्पन्न गरेको चाहिँ धेरै समय बितेको छैन, यस्तो बेलामा चाहिँ अब नेतृत्व के गर्ने भन्ने कुरा चाहिँ, कुनै पनि जिम्मेवार पदहरू खाली छैनन्। कसैले राजीनामा दिनुभयो भने राजीनामा भएको ठाउँ पूर्ति गरौँला, नत्र भने अब अहिले नै त्यो नेतृत्वको यताउति हुने त कुनै सम्भावना देखिँदैन। तर समयक्रममा अब पार्टीलाई तलदेखि माथिसम्म कसरी व्यवस्थित गर्ने, कसरी जनताका मुद्दामा केन्द्रित गर्ने, कसरी पार्टीलाई चाहिँ आन्तरिक रूपमा एकताबद्ध बनाउने, र जसरी भए पनि पार्टीलाई हिजोको जस्तो चाहिँ एउटा जनआधारित पार्टी, जनताको मुद्दाहरू उठाउने लोकप्रिय पार्टीको रूपमा स्थापित गर्ने कुरामा हामी सबै अब बलियो भएर लाग्छौँ। भर्खरै पनि म तपाईँले धेरैचोटि प्रयत्न गर्नुभएको थियो, म खोटाङ गएर चाहिँ लामो बसाइमा झन्डै एक हप्ताको बसाइमा म धेरै गाउँहरू जनताहरूका बिचमा गएँ, कुराकानी व्यक्तिगत रूपमा पनि गरेँ। हाम्रो पार्टी पङ्क्ति, हाम्रो जनमत बिग्रेको छैन। अलिअलि जनताहरू हामीसँग रिसाएका हुन्, हामीले गरेका कैयौँ क्रियाकलापहरू जतिखेर पनि जहिले पनि गर्ने यो केन्द्रीय तहको गठबन्धनको कुराहरू मन परेन जनतालाई। स्थानीय तहमा हाम्रा काम गरिरहेका जनप्रतिनिधिहरूसँग अलिअलि जनताको असन्तुष्टि, अब सबै मागहरू पुरा गर्न सम्भव पनि हुँदैन, तर पनि मान्छेको अपेक्षाहरू धेरै। त्यसै गरी हामीले चाहिँ लगातार एउटै अनुहार, लगातार एउटै पार्टी देखिरहँदा जनतालाई एकचोटि हेरौँ न त कस्तो बनाउँदा रहेछन् भनेर एउटा शङ्काको सुविधा दिएको हो कि जस्तो देखिरहेको छ। तर निर्वाचितहरू आइसकेपछि जनताले जे अपेक्षा गरेका थिए, अहिले यति छिटै मान्छेमा चाहिँ यो सरकारप्रति चाहिँ निराशा बढ्दै गएको हामीले पाएका छौँ। अब त्यो निराशा
1: सरकारप्रति त निराशा होइन, सरकारप्रति त आशाका किरणहरू झल्किरहेका छन् नि अहिले।
7: आशा त देखिएन खेमजी, किनभने सुकुम्बासीहरूको समस्या समाधान गर्न उहाँहरूले जे जस्ता तरिकाहरू अपनाउनु भयो, त्यो तरिका चाहिँ हिजो महानगरको मेयर हुँदा देखाएको स्टन्ट जस्तै प्रकारले उहाँहरूले गर्नुभयो। 3 लाखको संख्यामा त नेपालमा एक टुक्रो जमिन नभएका, कहीँ बासको व्यवस्था नभएका सुकुम्बासीहरू हुनुहुन्छ, साँच्चीकै सुकुम्बासीहरू। कतिपय हुकुम्बासीहरू पनि होलान्, सम्पत्ति निजी सम्पत्ति भएका मान्छेहरू पनि सहर बजारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेका होलान्, नभएका होइनन्। झन् त्यो संख्या अव्यवस्थित बसोबासी भनौँ, त्यसलाई अव्यवस्थित बसोबासीको संख्या 9 लाख छ। अब यदि 3 लाख चाहिँ साँच्चीकै सुकुम्बासीहरू जसको कहीँ एक टुक्रा जमिन छैन, अलिकति चाहिँ सानो एउटा चाहिँ आफ्नो घर बनाएर बसौँ भन्ने एक टुक्रो जमिन नभएका मान्छेलाई चाहिँ व्यवस्थित तरिकाले त्यसको अनुसन्धान गरेर, अध्ययन गरेर अनि वैकल्पिक व्यवस्था गरेर गर्न सकेको भए राम्रो हुन्थ्यो। आम रूपमा जनता अहिले चाहिँ सुकुम्बासीहरूप्रति जे जस्तो व्यवहार सरकारले अप्नायो, अब रवि लामिछाने आफैले पनि चुनाव अगाडि भोट माग्दाखेरि चाहिँ यदि सुकुम्बासी बस्तीमा डोजर चल्यो भने म छाती थाप्न आउँछु भनेर त बोल्नु भएकै छ।
1: होइन, छाती त फेरि पनि थाप्ने भन्नुभएको छ उहाँले, खगेन्द्र सुनारजीले नै अस्ति छाती थाप्नुहुन्छ मेरो सभापतिले भन्नुभएको छ संसदमा
7: भन्नुभएको छ। तर भत्काउने कुरा त जारी नै थियो, अहिले सम्मानित सर्वोच्च अदालतले अन्तरिम आदेश दिएर अहिले कहीँ स्थगित भएको होला। तर मलाई लाग्छ उहाँको उद्देश्य भनेको चाहिँ गरिबी हटाउने होइन, गरिब हटाउने हो। पहिला काठमाडौँमा पनि उहाँले तरकारी बेच्दै गरेका, फलफुल बेच्दै गरेका, फुटपाथमा सानो नाङ्ले पसल गरेर भए पनि आफ्नो बालबच्चा पढाइरहेका गरिबहरूलाई हटाउनु भयो।
1: होइन, उहाँहरूले चाहिँ उहाँहरूको भनाइ चाहिँ फरक हो, तपाईँहरूले बुझ्नु भएन कि जस्तो लाग्यो मलाई चाहिँ। छाती चाहिँ डोजर चलाउन बन्द गर्नेहरूका अगाडि गएर छाती थाप्ने भन्नु खोज्नु भएको क्या?
7: उहाँले त्यो बोल्नु भएको छ भने त्यो बजाइदिनु होला खेमजी, तपाईँको रेडियोमा टेलिभिजनमा पनि तपाईँ हुनुहुन्छ कहीँ न कहीँ।
1: होइन, तर सुकुम्बासीहरूको बिल्ली बार छ क्या, बिचल्ली छ होइन। अब त्यहाँ हामी होल्डिङ सेन्टरमा जाँदा पनि त्यहाँ होल्डिङ सेन्टरमा जान पाइएको छैन, होइन, कपी डटमिनहरू छैन, डकुमेन्टहरू पुरिएका छन्, समस्या छ क्या, यसको तयारी भएन भन्ने कुरामा त हामी खबरदारी गरिरहेको छौँ।
7: जनताको असन्तुष्टि त्यो चाहिँ बाहिर मैले भर्खरै जिल्ला जाँदाखेरि पनि प्राप्त गरेँ, सँगसँगै मान्छेहरूमा अहिले विकास निर्माणका सन्दर्भमा अरू कामका सन्दर्भमा जे जस्ता मान्छेहरूका अपेक्षा थिए ठिक छ ल पुरानाले गरेनन् रे पुरानाले राम्रो गरेनन् खतम गरे बिगारे सके खाए भनेर भनिया हो नि त हत्यारा भनियो केपीओली पक्रियो अदालत लगियो प्रमाणित हुन सकेन अब त्यसपछि चाहिँ फेरि रमेश लेखक प्रमाणित हुन नसक्दाखेरि केही दिनमा निस्कनु भयो त्यसपछि उहाँहरूले चाहिँ अर्को हात हाल्नुभयो सुकुम्बासीमा त्यसमा ब्रेक लाग्यो न्यायालयको 86 वर्षको इतिहासमा पहिलोपल्ट सिनियरिटीलाई मिचेर तेस्रो चौथो वरियताको आफ्नो झोले हामीलाई विगतमा झोले भन्नुहुन्थ्यो उहाँ

0: घाँटीमा लाउने बित्तिकै त्यो मान्छे महान हुने अनि अरूमा हुने बित्तिकै चाहिँ त्यो मान्छे गलत हुने भन्ने प्रकारको भाष्य खडा गरेर विगतका नियुक्ति एकैपल्ट खारेज गर्नुभयो अध्यादेश ल्याएर अनि ती जम्मै चाहिँ गलत थिए हिजो अब उहाँहरूले ल्याएका प्रत्येक मान्छे चाहिँ गाईको दुधले धोएका छन् चोखा छन् भनेर प्रमाणित गर्न सक्ने आधार त छैन त्यस कारण यस किसिमका चाहिँ उहाँहरू जे हरकत गर्दै
1: समस्या छन् होइन समस्या छन् हिजोका प्रवृत्तिहरू बिग्रेका प्रवृत्तिहरू छन् कस्ता कस्ता मानसिकता भएका व्यक्तिहरू आए सांसद बनेर भन्ने कुराहरू पनि होइन यतिखेर देखिएका छन् एकजना सांसदकै हिजो मैले कता भिडियो सामग्री हेर्दै थिएँ एउटा विदेशी युवतीलाई चाहिँ अलपत्र पारेको भन्ने खालका विषय पनि आएका छन् होइन यी अराजकताहरूलाई चाहिँ सुधार्नु पर्छ होइन
0: हेरिराख्नु होला समयक्रममा छ महिना पनि कुर्नु पर्दैन उहाँहरूले जिताएर ल्याएका कहिल्यै जिन्दगीमा कहिल्यै नदेखेका खालि घन्टी भए पुग्ने बालन शाहको नाम लिँदा पुग्ने त्यस हिसाबले जितेर आएका मान्छेहरू पनि अहिले जनतामा व्यापक रूपमा यति छिटै चाहिँ नि निराशा बढ्दो छ गल्ती गरियो कि भन्ने छ यस्ता खालका चाहिँ मान कृष्ण कार्की जस्ता सांसदहरूले गरेका हरकतहरूका कुरा त क्रमशः दिनानुदिन आइरहेका छन् मिडियामा तपाईँ हामीले देखिरहेका छौँ एउटा चाहिँ नि सांसद हुन लायक मान्छे हुन् कि होइन तिनै मान्छेको अगाडि यो भदौ 24 गते चाहिँ सरकारी संरचना डढाएको र चाहिँ पुरै चाहिँ भेस्ट फुकालेर नाङ्गो भएर चाहिँ बन्दुक बोकेर चाहिँ सुरक्षाकर्मीको बन्दुक खोसेर बन्दुक ताकिरहेको भिडियो त आइरहेकै थियो त्यसका बावजुद पनि त्यसैलाई उहाँहरूले योग्यता छान्नुभयो डराउन सक्ने बन्दुक बोक्न सक्ने पेट्रोल बम छर्किन सक्ने मान्छे कुट्न सक्ने दादागिरी गर्न सक्ने र जसले धेरै डराउन सक्यो त्यो महान भनेर उहाँहरूले टिकट मान्नुभयो आज ती त सबै पटाक्षेप भइरहेका छन् र जसले धेरै चरित्रहीन काम गर्यो त्यसको चाहिँ उहाँहरूले टिकट दिनुभयो जनताले चाहिँ आँखो अन्धो भएर भोट दिए आज चाहिँ त्यसको परिणाम त देख्दै हुनुहुन्छ त्यसकारण मेरो चाहिँ यति मात्रै भनाइ हो कि आज पार्टीहरूलाई गाली गरेर हामीले गरेका उपलब्धिहरू हिजोका केही पनि होइनन् भनेर जे जस्ता स्टन्टबाजी गरेर भ्रमहरू सिर्जना गरेर बदनाम गर्ने प्रयत्न गरिएको थियो जसरी उहाँहरू आउनु भएको थियो सोसियल मिडियाहरूलाई बदनाम गरेर त्यसै गरी भोलि उहाँहरूका विरुद्ध पनि मान्छे आइरहेछन् हामी चुप लागेर बस्दा पनि हामीले त केही बोलेकै छैनौँ चुप लागेर बस्दा पनि आम मान्छेले चाहिँ यसको बारेमा चाहिँ बोलिरहेका छन् त्यसकारण उहाँहरू सच्याउनुहोस् भन्यो हामी आफूलाई सच्याउने क्रममा पनि छौँ फेरि पनि हामीले राम्रै मात्र गऱ्यौँ सबै असल काम गऱ्यौँ भन्ने मेरो भनाइ हुँदै होइन हामीले पनि कयौँ कमजोरीहरू गऱ्यौँ कमजोरीहरूको हामीले लिस्ट बनाउँछौँ त्यसबाट सच्याउँछौँ आफूलाई सच्याउनै पर्छ नेकपा एमाले जस्तो पार्टी यत्रो इतिहास भएको पार्टी हामीले यत्तिकै यसलाई चाहिँ नासिन बिग्रिन कुनै पनि हालतमा दिँदैनौँ यो पार्टीलाई समयक्रममा बलशाली बनाएर अरूसँग प्रतिस्पर्धी बनाएर यस खालका विकृति विसङ्गतिहरूको भन्दाफोर गरेर आफूलाई व्यवस्थित गरेरै छोड्छौँ कुनै पनि हालतमा यो बाटोबाट हामी चुक्दै चुक्दैनौँ त्यस क्रमको एउटा खण्ड हो विद्या भण्डारीको सदस्यता नवीकरण अरू धेरै हिजो उपेक्षामा परेका नेता कार्यकर्ताहरू हुनुहुन्छ कहीँ कतै विभिन्न कारणले प्रतिस्पर्धामा पराजित भएका विभिन्न कारणले बाहिरिनु भएका विभिन्न निराशाका कारणले चाहिँ पलायन भएका नेता कार्यकर्ताहरू जनताहरूमा आशाको सञ्चार गरेर पार्टीमा ल्याएर काम गर्नुपर्छ भन्ने कुराको सन्देश पनि हो यो
1: हस् भट्टराईजी यहाँको महत्त्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार नेकपा एमालेका नेता विशाल भट्टराई आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ खेम बम बिदा चाहन्छु नमस्कार
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
3: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 स्थित वन फोन 0656 4940 4390 580 र 98550 26 440
4: 7 o'clock अहिले 7 बजेको छ
5: खबर तपाईँको समुदायको अनि तपाईँको सरोकारको
6: खबर तपाईँको अधिकार अनि तपाईँको अपरिहार्यता
7: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

0: माडी नगर पालिका को दोस्रो चौमासिक अवधि को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न नगरवासी हरूले विकास निर्माण पारदर्शिता र जनजीविका सम्बन्धी दर्जनौ प्रश्न गुनासो र सुझाव प्रस्तुत भरतपुरका शहरी क्षेत्रमा रहेका विद्युतका पोलहरूमा रहेका अव्यवस्थित तार हटाउन शुरू अमृत झा रिया भएको भन्ने गलत सूचना दिएकोमा परराष्ट्रले माफी माग्यो गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढ्यो नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय र सरकारले समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिन शुरू रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज चीनको दुई दिने औपचारिक भ्रमणमा जाँदै नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच भोगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ म दीप्ति विश्वकर्माको तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट अनलाइन मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ अब खबर विस्तारमा नगरस्तरीय सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी रहँदै माडीवासी नागरिकहरूले विकास निर्माण पारदर्शिता र जनजीविका सम्बन्धी दर्जनौ प्रश्न गुनासो र सुझाव प्रस्तुत गरेका छन् नगर कार्यपालिका परिसरमा सोमबार 5 घण्टासम्म चालु आर्थिक वर्ष 2082-83 को दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई सञ्चालन भएको हो कार्यक्रममा बोल्दै कल्याणपुरका गणेश पौडेलले कृषिका लागि पर्याप्त बजेट नरहेको गुनासो गर्दै कल्याणपुरमा बिग्रिएको डिप बोरिङ मर्मत गर्न माग गर्नुभयो डेरीमा दूध ल्याउने किसानले पाइरहेको दुग्ध अनुदान घरमै उपयोग गर्नेले पनि पाउनुपर्ने उहाँको माग थियो त्यस्तै भैरवपुरका गोविन्द पौडेलले विकास निर्माणको काममा नगरपालिकाकै गाडी ट्राक्टरको प्रयोग गर्नुपर्ने तर समयमा साधन नपाइने गरेको औलाउँदै निजी ट्राक्टरलाई काम दिएर भए पनि समयमै योजना पूरा गराउन सुझाव दिनुभयो भैरवपुर आधारभूत विद्यालयको भवन व्यवहारिसे भएको भन्दै उहाँले वडा सदस्यहरू पनि वडा कार्यालय पुगेर जनताको निवेदन लेखिदिने काम गर्नुपर्ने सुझाव दिनुभयो कीर्तनपुर निवासी प्रकाश चन्द्र चापगाईले बगौडा अस्पताल ज्येष्ठ नागरिक र अपाङ्ग मैत्री हुन नसकेको र औषधिका लागि दिनभर पालो कुरेर बस्नुपर्ने अवस्था रहेको औलाउनुभयो बजारमा खाद्य अनुगमन र गुणस्तर चेक जाँच कम किन भएको भन्ने उहाँको सवाल थियो नगरका पदाधिकारीहरू चढ्ने गाडी बिदाका दिनमा गुडेको अनुगमन हुनुपर्ने र माडी बाहिर जाँदा स्वीकृति लिनुपर्ने व्यवस्था कडाईका साथ लागू गर्नुपर्ने उहाँले आवाज उठाउनुभयो सार्वजनिक यातायातको चर्को हर्न धुवा वायु प्रदूषण नियन्त्रण गर्नुपर्ने उहाँको माग थियो यस्तै भरत भैरवपुरका नवीन पराजुलीले टोल विकास संस्थाहरू मर्ज समायोजनप्रति असन्तोष व्यक्त गर्नुभयो खरकटाका पूर्ण भद्र पणेरूले हिजोभन्दा आजको माडी निकै राम्रो भए पनि धेरै काम कुरा गर्न बाँकी रहेको सुझाव दिनुभयो चितवन तीनका संघीय सांसद हाल मन्त्री रहेकाले वन एन्ड संशोधन हुनुपर्ने निकुञ्जभित्र कालोपत्रे बाटो नै बन्नुपर्ने बाँदर झुल्लाको बस्ती र सुकुम्बासी समस्या समाधान हुनुपर्ने भन्दै उहाँले बोरिङका कारण ठूलो विस्थापित हुने अवस्था आउनु दुखद भएको सुझाव दिनुभयो यस्तै गोपालनगरका हरिकुमार राणाभाटले टोल विकास संस्थाहरूलाई जिम्मेवारी भूमिकायुक्त बनाउनुपर्ने फोहोर उठाउने ट्र्याक्टर गाडीमा एकजना कर्मचारी थप गर्नुपर्ने र बजेट बनाउनु अघि सम्बन्धित सेवाग्राहीसँग परामर्श गर्नुपर्ने सुझाव दिनुभयो न्यायिक समितिमा दलका प्रतिनिधि रहेकाले उनीहरूले गर्ने काममा राजनैतिक गन्दा आएको उहाँको टिप्पणी थियो कक्षा 5 र 8 सम्मका विद्यालयको सेवा क्षेत्रमा माविको बस गुडाउने काम बन्द गर्नुपर्ने उहाँको सुझाव थियो सार्वजनिक सुनवाईमा बोल्दै लक्ष्मी निवासका हरि पोखरेलले बगौडा अस्पतालमा वृद्ध वृद्धा र दीर्घ रोगीलाई पालो कुराइने गरेको भन्दै आलोचना गर्नुभयो खेत जोत्ने ट्र्याक्टरको शुल्क खेतीको समयमा अगावै निर्धारण हुनुपर्ने र नगरपालिकाले तोकेको भन्दा धेरै शुल्क लिने ट्र्याक्टरलाई कारवाही गर्नुपर्ने भन्दै उहाँले वडा नम्बर 6 को 2 स्थानमा फोहोर फाल्ने डम्पिङ साइट किन बनाएको सवाल गर्नुभयो यसै गरी बसन्तपुरका एम कुमार लुवागुनले सड़क कुकुरहरू नियन्त्रण गर्नुपर्ने सड़क किनारमा ग्राभेल गरी फुटपाथ बनाउनुपर्ने नगर प्रहरी परिचालन गरी बजार व्यवस्थापन गर्नुपर्ने विक्रम बाबा मेला र पूजा आमदानी माडी नगरपालिकाले उठाउनु पर्ने मगोई नदीमा जथाभावी सब जलाउने काम बन्द गरी निश्चित क्षेत्र तोक्नुपर्ने र पुलचोकदेखि फिल्म हल जोड्ने भित्री बाटो स्तरोन्नति हुनुपर्ने माग गर्नुभयो यसबाहेक कल्याणपुरका दीपक सुवेदीले पशु सेवा केन्द्र पशु अस्पताल जाने बाटो नभएकाले बाटो बनाउनु पर्ने दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय जाने बाटो धुलाम्मे रहेकाले मर्मत गर्नुपर्ने र हरिनगर स्थित रिमाल खोलामा पुल बनाउनु पर्ने औलाउनुभयो हरिनगरका उमाकान्त पौडेलले सेतोमाडी अभियान अन्तर्गत पशु सेवा शाखामा कल्चर टेस्ट गर्ने मेसिन जडान गर्न माग गर्नुभयो। अर्का प्रश्नकर्ता दक्षिण ऐदपुरीका राजकुमार परियारले वैकुण्ठ धामबाट नगरपालिकाले पैसा र भेटी उठाएको तर मेला व्यवस्थापनका लागि पूरा खर्च नदिएकोले भुक्तानी बाँकी रहन गएको गुनासो गर्नुभयो। मेला व्यवस्थापन समिति र स्थानीयवासीलाई उपेक्षा गरिएको गुनासो गर्दै उहाँले धनलक्ष्मी छहरासम्म पर्यटक लैजाने पदमार्ग निर्माण आधा मात्रै भएकाले बाँकी खण्ड पूरा गर्न माग गर्नुभयो। त्यस्तै शीतलपुरका टीकाराम पौडेलले शीतलपुर कालोपत्रे परियोजनाका केही उपभोक्ताहरूबाट बखेउता उठाउन बाँकी नै रहेकाले आफू लामो समयसम्म अध्यक्षको जिम्मेवारीमा बाध्यात्मक रूपमा रहनु परेको गुनासो गर्नुभयो। अपाङ्गता समाजका अध्यक्ष एम बहादुर अधिकारीले अपाङ्गहरूको बजेट कटौती भएको गुनासो गर्दै अपाङ्ग समुदायको हक हितमा ध्यान दिन माग गर्नुभयो। नागरिक समाज माडीका संयोजक रमाकान्त सापकोटाले सार्वजनिक सुनवाई कार्यक्रममा नगर उपप्रमुखको उपस्थिति किन नभएको भन्दै प्रश्न गर्नुभयो। उहाँले वनकट्टा किसानमाथि कर उठाउने ढाड अझै किन नहटाएको, बगैदेखि अमुवा जोड्ने निकुञ्ज सड़क वर्षौंसम्म मर्मत किन नगरेको, डाक्टर रबिन बस्ताकोटी सहित एक दर्जन कर्मचारीहरूलाई किन हटाएको लगायतका सवाल समेत गर्नुभयो। एसई परीक्षामा राम्रो नतिजा ल्याएको सगरमाथा मावि हनुमान झुलालाई सम्मान गर्न समेत उहाँले अनुरोध गर्नुभयो। सार्वजनिक सुनवाईमा बोल्दै रेडक्रस कर्मी एवं योगा अभियन्ता भागीरथ बस्यालले रक्तदान र योगलाई सहयोग गर्न अनुरोध गर्नुभयो। न्यायिक समितिले हल गरेको विवादलाई कार्यपालिकाले कार्यान्वयनमा सघाउनु पर्ने, बजार क्षेत्रमा अपराध घटाउन सीसीटीभी राख्नुपर्ने, नगर क्षेत्रमा पर्यटक घुमाउन गाइड तयार गर्नुपर्ने, जनावरबाट हुने बाली नाली क्षतिको राहत होइन क्षतिपूर्ति दिनुपर्ने लगायतका उहाँको सुझाव थियो। त्यस्तै रेडक्रस कर्मी रामकृष्ण अधिकारीले नगर स्तरमा रेडक्रस शाखा स्थापना भएकाले त्यसका लागि कार्यालय भवन र जमिनको व्यवस्था गरिदिन माग गर्नुभयो। नगर क्षेत्रमै ब्लड ब्याङ्क स्थापना गर्नुपर्ने आवश्यकता उल्याउँदै उहाँले त्यसको पहलबारे सवाल गर्नुभयो। यसबाहेक अनलाइन लाइभ र सामाजिक सञ्जालमा उठेका सवालहरू समेत सहजकर्ता मार्फत प्रस्तुत गरिएको थियो। नगर प्रमुख ताराकुमारी काजी महतोले उत्तरित र अध्यक्षता गर्नुभएको सो कार्यक्रममा कार्यपालिका प्रवक्ता डण्डापानी पौडेलले स्वागत तथा प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषालले कार्यालयको प्रगति प्रतिवेदन प्रस्तुत र केही सवालहरू उत्तरित समेत गर्नुभएको थियो। कार्यक्रममा स्वदेशकर्मी दीप्ति विश्वकर्माले सञ्चालन र देवनारायण शाहले सहजीकरण गर्नुभएको थियो। माडी नगरपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी राजनैतिक दलका प्रतिनिधिहरूले स्थानीय विकास निर्माणदेखि सुकुम्बासी समस्या समाधान र अव्यवस्थित बसोबासीहरूको व्यवस्थापनसम्मका विषय उठान गरेका छन्। कार्यक्रममा दलीय प्रतिनिधिका रूपमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति नारायण रिजालले सुकुम्बासीहरूको व्यवस्थापन नभई सरकारले कसैलाई नउठाउने बताउनुभयो। निकुञ्जभित्र कालोपत्रे बाटो बन्ने र यसका लागि आगामी आर्थिक वर्षको बजेटबाटै बजेट विनियोजन हुने भन्दै उहाँले पालिका सरकारबीच रासोपा माणिनगर समितिले लिङ्कको काम गर्ने उल्लेख गर्नुभयो। त्यस्तै नेपाली कंग्रेसका प्रतिनिधि शोभाकर चापागाईले अब माडी नगरपालिकाले निकुञ्जभित्रको कालोपत्रीलाई संघीय सरकारको जिम्मेवारीमा छाड्दै रिउ करिडोरको निर्माणमा अग्रसर हुन र गौरवको योजना छनौट गरी कार्यान्वयनमा लाग्न सुझाउनुभयो। सार्वजनिक सुनवाईमा बोल्दै नेकपा एमाले प्रतिनिधि श्री प्रसाद दवाडीले पर्यटनको विकासमा थप ध्यान दिन अनुरोध गर्नुभयो। नगर कार्यपालिका अगाडि पनि नमूना प्रतीक्षालय निर्माण गर्न र चमेना घर बनाउन उहाँको सुझाव थियो। त्यस्तै नेकपा नगर अध्यक्ष भरत तिमिल सिन्हाले सुनवाईमा गरेको प्रतिबद्धता पूरा गर्नतर्फ लाग्न अनुरोध गर्दै निकुञ्ज सिर्जित समस्या समाधान गर्न र अमुवादेखि बगै जोड्ने निकुञ्ज सड़कको मर्मत गर्न सुझाउनुभयो। कार्यक्रममा बोल्दै राप्रपा प्रतिनिधि हरिकृष्ण चौधरीले निकुञ्जभित्र मोज्याक टाइल सड़कको परीक्षणका लागि हालको लम्बाई पर्याप्त नरहेको, बनकट्टा स्थित माडी प्रवेशद्वारमा रहेको एलईडी डिस्प्ले लामो समय भइसक्दा पनि मर्मत हुन नसकेको र बनकट्टा स्थित रिउको पुरानो पुल भाँसिएको भए पनि मर्मत नभएको आउनुभयो। त्यस्तै चौधरीले सामुदायिक स्कूलहरूमा अनुगमन बढाउनु पर्ने, बसन्तपुर चौरमा चेन्जिङ रूम बनाउनु पर्ने, माडीमै डायलासिस सेवा शुरू हुनुपर्ने, सिमरा धोभा रतनी क्षेत्रमा कालोपत्रे सड़क निर्माण गर्नुपर्ने, वैदेशिक रोजगारीमा जान चाहनेले सिपमूलक तालिमसँगै भाषा तालिम पनि दिनुपर्ने, थारू संग्रहालयलाई ध्यान दिनुपर्ने, मगैको पुलको दुवैतर्फ कालोपत्री बाँकी रहेकाले सो काम गर्नुपर्ने र निकुञ्जभित्र जनयुद्धको समयमा झैं अहिले पनि कुकुर लगाएर चेकजाँच गर्ने गरेको काम रोक्नुपर्ने माग समेत गर्नुभयो। माडी ए गर्दी गाउँमा इभी स्कुटरमा सवार महिलालाई सडक कुकुरले झम्टना खोज्दा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ। ज्येष्ठ दुई गते बिहान 10 बजे इभी स्कुटरमा छोरासँग घर फर्किँदै गरेकी अन्दाजी 55 वर्षीय राजकुमारी थरुनीमाथि छाडा कुकुरले आक्रमण गर्न खोज्दा दुर्घटना भएको हो। कुकुरले झम्टिन खोज्दा स्कुटर अनियन्त्रित भई उनी लडेर गम्भीर घाइते भएकी थिइन्। टाउकोमा गम्भीर चोट लागेकी उनलाई तत्काल बगौडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। आगामी असार 7, 8, र 9 गते चितवनमा हुने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत देशभर ओडा तथा पालिका अधिवेशन शुरू भएका छन्। तर माडी नगरपालिकामा भने यसअघि नै ओडा र नगर कार्य समिति गठन भइसकेकाले उक्त प्रक्रिया नहुने भएको छ। गत वर्ष 2082 वैशाख 13 गते सम्पन्न नगर अधिवेशनबाट नारायणदत्त रिजाल माडी नगर कमिटिको सभापतिमा निर्वाचित हुनुभएको थियो। 15 सदस्यीय नगर समितिमा उपसभापति सोना खनाल, सचिव जगतराज अधिकारी, सहसचिव मोहनराज पोखरेल र कोषाध्यक्षमा चन्द्रकान्त सापोटा रहनु भएको छ। यस्तै माडी नगर र्याट संयोजकमा अचित कार्की पदासेन रहनु भएको छ। ओडा स्तरमा पनि पार्टीले गत वर्ष नै संगठन विस्तार गरेको छ। माडीमा फाइबर इन्टरनेट र टिभी सेवा प्रदान गरिरहेको टेकमाइन नेटवर्कको अप्टिकल फाइबर केबल तार पोलबाटै काटिएर चोरी भएको छ। माडी 8 खरकटा क्षेत्रमा करिब 200 मिटर फाइबर केबल र त्यसका ब्याम्बो बक्स पोलबाटै हराएको कम्पनीका माडी प्रमुख सुदर्शन चापागाईले जानकारी दिनुभयो। यसअघि पनि माडी 1 वनकट्टामा फाइबर केबल काटिएको अवस्थामा पाइएको बताउँदै उहाँले पछिल्लो एक सातादेखि केबल काटिने क्रम बढेको जनाउनुभयो। चितवन सक्रिय महिला प्रतिष्ठानले रोचक तथा सहभागितामूलक ढंगबाट लैंगिक हिंसा न्यूनीकरण तथा लैंगिक समानता सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको छ। सचेतना मार्केट नाम दिएको सो कार्यक्रममा विभिन्न खेल र उपहार सहितको प्रश्नोत्तर विधि मार्फत सहभागीहरूलाई लैंगिक हिंसा, महिला अधिकार, समान व्यवहार, घरेलु हिंसा, बाल विवाह लगायतका विषयमा जानकारी गराइएको थियो। भरतपुर महानगरपालिका भित्रका शहरी क्षेत्रमा रहेका विद्युतका पोलहरूमा रहेका अव्यवस्थित तार हटाउन सुरु गरिएको छ। महानगरपालिका र जिल्ला प्रशासन कार्यालय सहित सेवा प्रदायक संस्थाका प्रतिनिधिहरूले उपस्थितिमा छलफल भएसँगै तार हटाउन सुरु गरिएको हो। भरतपुर महानगरपालिकाका इन्जिनियर सुरेश बोटका अनुसार इन्टरनेट प्रदायक संस्थाका कर्मचारीहरूले आफ्नो तार आफै व्यवस्थापन गरिरहेका छन्। गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ। नेपाल लियर्स कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य बढाएको हो। संघका अनुसार ठूलो अण्डा रु 515 प्रति क्रेट 930 वटा र मध्यमको रु 485 फार्म दर कायम गरिएको छ। संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्यमा प्रति गोटा रु 25 कायम गरिएको छ। यसअघि ठूलो अण्डा रु 485 र मध्यम अण्डा रु 435 कायम गरिएको उहाँले बताउनुभयो। स्वदेश खबरमा अब केही समसामयिक राष्ट्रिय खबरहरू। सरकारले समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिन सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 378 जना पीड़ितलाई गरी 13,99,216 रूपियाँ फिर्ता गरेर पैसा फिर्ताको काम सुरु गरेको हो। यसअघि घोषणा गरिए अनुसार समितिले 10,000 रूपियाँ भन्दा कम बचत रहेका पीड़ितलाई पैसा फिर्ता दिने काम सुरु भएको हो। मेडिकल व्यवसायी दुर्गा पर्साईलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सोमबार पर्साको बिरगंज स्थित दियालो होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एकजना अधिकृतले जानकारी दिए। उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्ने बारे प्रहरीले खुलाएको छैन। पर्साईसँग केही समयमा केही विषयमा बुझ्नुपर्ने भएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले बताएका हुन्। परराष्ट्र मन्त्रालयले इरानी हिरासतबाट नेपाली नागरिक अमृत झारिया भएको भन्ने गलत सूचना दिएकोमा माफी मागेको छ। मन्त्रालयले विज्ञप्ति निकालेर झाको रिहाई भइ नसकेको भन्दै यसअघि सार्वजनिक भएको गलत सूचना र त्यसबाट सिर्जना भएको अन्यलप्रति क्षमा मागेको हो। त्यस्तै झाको मुद्दामा निष्पक्ष सुनवाईका लागि निरन्तर कूटनीतिक पहल भइरहेको पनि मन्त्रालयले जनाएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले कंग्रेस देशको मुख्य राजनैतिक शक्ति भएको बताउनु भएको छ। काभ्रेको धुलीखेलमा सोमबारदेखि शुरू भएको प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले कंग्रेस सबैभन्दा जिम्मेवार शक्ति भएको बताउनु भएको हो। संसदीय सुनवाई समितिमा प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा विरुद्ध 16 उजुरी परेका छन्। समितिले उजुरी दिनका लागि तोकेको 10 दिनको समयमा डाक्टर शर्मा विरुद्ध 16 उजुरी परेको हो। संसदीय सुनवाई समितिको वैशाख 25 गते बसेको बैठकले शर्मा विरुद्ध 10 दिनको समय दिएर उजुरी आह्वान गरेको थियो। नेपाली कम्युनिष्ट पार्टी नेकपाले आफ्ना संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आर्थिक वर्ष 2081-82 बजेटमा समावेश गरेका कार्यक्रमका महत्वपूर्ण हिस्सा वर्तमान अर्थमन्त्री डाक्टर छोडी मुवाग्लेले अघि सारेको बजेटका सिद्धान्त र प्राथमिकतामा समावेश गरेको भन्दै सरकारलाई धन्यवाद दिएको छ। नेपाली कंग्रेसी सांसद गीता देवकोटाले चितवन सहित देशका विभिन्न जिल्लामा अव्यवस्थित तथा सुकुम्बासी बस्ती हटाउने नाममा भइरहेको गतिविधिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्। सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएकी हुन्। लोकतान्त्रिक व्यवस्थामा नागरिकलाई उठीवास लगाउने नभई सम्मानपूर्वक व्यवस्थापन गर्नु राज्यको दायित्व भएको उनको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका उपनेता एवं प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले केही दिन अघि संसदको रोस्टमबाट व्यक्त गरेका आफ्ना शब्दहरूका कारण पर्न गएको असरप्रति क्षमा याचना गरेका छन्। प्रतिनिधि सभाको हालैको बैठकमा बोल्दै उनले संसदीय मर्यादाको पालना र सभामुखको आदेशप्रति उच्च सम्मान व्यक्त गर्दै उक्त दुःख व्यक्त गरेका हुन्। नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ। सोमबार दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय मात्रै गरेको उपमहासचिव भट्टले जानकारी दिए। राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी मुलुकहरूको अनुरोधमा मंगलबारका लागि तय गरिएको इरानमाथिको सैन्य आक्रमणलाई तत्कालका लागि स्थगित गरेका छन्। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स युएईका नेताहरूको आग्रहमा आफूले सैन्य कदम रोकेको र अहिले गम्भीर वार्ताहरू भइरहेको जानकारी दिएका हुन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण लगत्तै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन आज चीनको दुई दिने औपचारिक भ्रमणमा जाँदैछन्। चिनिया राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा पुटिनले राजकीय भ्रमण गर्न लागेका हुन्। यसअघि ट्रम्पले यही मे 13-15 पन्ध्रसम्म चीनको भ्रमण गरेका थिए। झण्डै एक दशकपछि भएको अमेरिकी राष्ट्रपतिको चीन भ्रमण विश्वको नजरमा थियो। यसको ठिक 3 दिनपछि रूसी राष्ट्रपति पुटिन बेजिङ पुगेका थिए। अब पालो स्वदेश मौसम अपडेटको।
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 35 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस हुने आकलन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 10 किलोमिटर प्रति घण्टा र सापेक्ष आर्द्रता 67% मापन गरिएको छ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका तराई तथा बाँकी हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लागेको छ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। त्यस खबरको अन्त्यमा प्रमुख खबर कामुखहरू पुनः एकपटक। माडी नगरपालिकाको दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न। नागरिकहरूले विकास, निर्माण, पारदर्शिता र जनजीविका सम्बन्धी दर्जनौ प्रश्न, गुनासो र सुझाव प्रस्तुत। भरतपुरका शहरी क्षेत्रमा रहेका विद्युतका पोलहरूमा रहेका अव्यवस्थता हटाउन सुरु। अमृजा रिया भएको भन्ने गलत सूचना दिएकोमा परराष्ट्रले माफी माग्यो। गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढ्यो। नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय। र सरकारले समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिन सुरु। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज चीनको दुई दिने औपचारिक भ्रमणमा जाँदै। हवस् त, आजको लागि बिहान 7 बजेको स्वदेश खबर यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म दिप्ती विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: यतिखेर हाम्रो बीचमा नेपाली कङ्ग्रेसका उपसभापति पुष्पा भसाल हुनुहुन्छ। भसालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। नेपाली कङ्ग्रेसको विवाद मिल्ला भनेर धेरैले आशा गरेका थिए, तर देउबा पक्षबाट भनौँ वा इतर पक्षबाट कङ्ग्रेस विभाजनको डिलमा छ, सबै सजग बन्नुहोला, तर म त्यो पक्षमा छैन भनेर पूर्णबहादुर खड्काजीको अभिव्यक्ति आएछ सुर्खेतबाट। कङ्ग्रेसको रस्साकसी झनै व्यापक भएको हो, सत्तामा पुगेको हो।
2: हेर्नुहोस्, अब जसलाई पार्टीभित्रका आन्तरिक विवादहरू, समूहहरू, विभिन्न किसिमबाट पार्टीभित्र प्रतिस्पर्धाहरू, यो त एउटा बहुदलीय व्यवस्थाको एउटा सुन्दर पहिचान पनि हो। तर पार्टीको विधान भन्दा अब मुलुकमा म संविधानै मान्दिनँ भनियो भने त अब यो त डेमोक्रेसीको उपहासै हो। अब पार्टीको विधान भन्दा म माथि छु भनेर यदि त्यो मनोवैज्ञानिक ढङ्गबाट अगाडि बढ्यो भने त सङ्गठन कमजोर हुन्छ। तर मलाई के लाग्छ भने यो हिजोको दिनमा पनि सामान्य सर्वोच्च अदालतले एउटा निर्णय गर्यो, नेपाली काङ्ग्रेसले प्रधानमन्त्री प्राप्त गरेको संविधानलाई व्याख्या गर्यो, र अहिले फेरि सामान्य सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसको विधानलाई व्याख्या गर्यो। व्याख्या गर्ने बित्तिकै मलाई के लाग्छ भने विधान र संविधान भन्दा माथि त पार्टीको कोही पनि व्यक्ति हुँदैन। त्यही भएर हिजोको समयमा सामान्य सर्वोच्च अदालतको निर्णयमा आएसम्म धेरै नेताहरू, धेरै कार्यकर्ताहरू पर्खेर बस्नु भएको थियो। जता हामी रुख हुन्छ, जता चार चार झन्डा हुन्छ, उता हामी सङ्गठनमा हामी जान्छौँ भनेर पर्खेको अवस्था पनि थियो नि। सो हामी मान्दैनौँ विशेष अधिवेशन भन्ने थिएन, तर अदालतले निर्णय पर्खेर चाहिँ अदालतको छिटो निर्णय भइदियो हुन्थ्यो भनेर तपाईँहरूले नि आफ्नो मिडियाबाट नेताहरूको भनाइहरू प्रकाशन प्रसारण गर्नुभएकै थियो।
1: र अहिलेको सिनारियोमा बहस गरौँ न उपसभापतिज्यू, अहिलेको सिनारियोमा चाहिँ अब उहाँ चाहिँ मिल्ने तर्फ भन्दा पनि यो त टुट्ने फुट हुने तर्फ पनि भयो नि त।
2: मैले यो कहाँ छोड्न खोजेँ भने यो पृष्ठभूमिमा त यही पृष्ठभूमिमा आएर अहिले अब पार्टीभित्र पार्टीको सङ्गठन कमजोर गराउने होइन, नेपाली काङ्ग्रेसको सङ्गठनभित्र एउटा मनोवैज्ञानिक ढङ्गबाट विभाजन ल्याउने, भेलाहरू गर्ने, कार्यक्रम गर्ने, नेताहरू जाने, त्यो एउटा राम्रो सम्मानित एउटा प्रक्रिया पनि हो, पद्धति पनि हो। तर नेपाली काङ्ग्रेसको सङ्गठनको नाममा कार्यक्रमहरू हुँदै जाँदाखेरि फेरि कार्यकर्ता नेताहरूको मनोवैज्ञानिक विभाजन ल्याउने गरी सङ्गठनलाई नै अब हामी एकदमसित अब विभाजनतिर लिएर जान्छौँ भन्ने कुरामा त मलाई त यो कार्यकर्ताहरू वा नेताहरू नै यसमा सजग हुनुपर्ने जरुरी छ। किनभने पार्टीभित्र हामी एउटा पद्धतिबाट गएछौँ, एउटा सक्रिय सदस्यता छ, महाधिवेशन छ, हामी केन्द्रीय समिति निर्माण हुन्छ, वडाको निर्माण हुन्छ, र त्यसमा के हो भने केवल नेताको मात्रै दायित्व जोडिन्न, एउटा सक्रिय सदस्यको पनि जोडिँदैन। यसमा त लोकतन्त्रमा विश्वास गर्ने, काङ्ग्रेसलाई विश्वास गर्ने, काङ्ग्रेसको निगासी इतिहासलाई विश्वास गर्ने लोकतन्त्रवादीहरूको समेत यसमा मनोभावना जोडेको छ। त्यो सङ्गठनलाई विभाजन हुने किसिमको अभिव्यक्तिहरू दिने वा भनौँ नेपाली काङ्ग्रेसको फोरमहरूमा त्यस्ता अभिव्यक्तिहरू दिनु भनेको यो चाहिँ के हो भने पार्टीलाई कमजोर गराउने अभिव्यक्ति हो। त्यही भएर मलाई के लाग्छ भने नेता सक्रिय सदस्यहरू र आम जो लोकतन्त्रमा वा काङ्ग्रेस पार्टीमा विश्वास गर्ने आम समुदायहरूबाट होइन त्यस्ता कुराहरूलाई चाहिँ एउटा टुटको फुटको सङ्घारमा लिएर जाने मलाई लाग्छ। त्यो भेलाले वा कुनै पनि नेताले त्यस्तो दिँदैन, अनुमति दिँदैन। त्यो त्यस्ता किसिमको भन्दा पनि पार्टीलाई अब कसरी अब हामी असोजमा महाधिवेशन गर्नै पर्ने हुन्छ र त्यो महाधिवेशनमा सम्पूर्ण सक्रिय सदस्यहरूले भाग लिन पाउने एउटा स्वच्छ अवसर प्राप्त हुनुपर्छ। अब नयाँ सात पुस्ताहरू पनि आइसकेको छ, जेन्जी पुस्ताहरू पनि आइसकेको छ, जसले लोकतन्त्रलाई नेपाली काङ्ग्रेसलाई विश्वास गरेर एकदम नजिकबाट निहालेर बसेको छ।
1: अब अहिलेको अवस्थामा उपसभापति एउटा कुरा के छ भने नि, जस्तो यो नमिल्नुको कारण भनेको सदस्यता नवीकरणको कुराहरूदेखि लिएर चाहिँ हिजोकै सदस्यताहरू छँदैछन्, त्यसमा नम्बरहरू छन्, नवीकरण भएकै छन्, त्यसलाई डिजिटलाइजेसन पनि गरिएकै छ। अब किन चाहिँ फेरि सक्रिय सदस्यता नवीकरण भनेर चाहिँ यो किन गरे होला वा सम्मानजनक उपस्थितिमा चाहिँ किन चाहिँ हामीले बाइपास गर्न खोज्या होला भन्ने कुराको मात्रै त विवाद रहेछ नि त। खासमा धेरै ठुलो विवाद त रहेनछ नि त, होइन? सदस्यता नवीकरण प्रमुख विवाद रहेछ।
2: होइन, एउटा कुरामा के स्पष्ट म निवेदन गर्न भन्न चाहन्छु भने नेपाली काङ्ग्रेसको सक्रिय सदस्यताको नवीकरण गरिसक्नुभएका सबै नेताहरू सबै सक्रिय सदस्यज्यूहरूले आउने अधिवेशनमा भाग लिन पाउनुहुन्छ। तर कसैले म नवीकरण गर्दिनँ वा म नवीकरणमा जाँदिनँ भन्नुको अर्थ के हो भने नवीकरण भइसकेका साथीहरूलाई केवल हामीले डिजिटल मेम्बरसिप मात्रै बनाउन खोजेको हो। डिजिटल मेम्बरसिप बनाएर सङ्गठन मजबुत हुन्छ। अहिलेको 21वीं शताब्दीको नेपाली काङ्ग्रेसलाई रूपान्तरण गर्न जरुरी छ। हरेक एउटा सक्रिय सदस्यको अस्तित्वलाई केन्द्रीय नेताले केन्द्रीय कार्यालयले सम्मान गर्नको लागि सम्बन्धित स्थापित सजिलो छ। भोलिको लागि प्रचार प्रसारको अभियानहरूमा भोलिको स्थानीय निर्वाचनमा अरू निर्वाचनमा पार्टी र एउटा सक्रिय सदस्यको बिचको सम्बन्धलाई यही डिजिटल मेम्बरसिपले जोड्नेछ। र तपाईँले भने जस्तै एउटा कुरामा सुनिश्चित त के गर्छ भने हरेक सक्रिय सदस्य जसले हिजोको दिनमा नवीकरण गर्नुभएको छ उहाँहरू अबको अधिवेशनमा भाग लिनुबाट वञ्चित हुनुहुन्न। किनभने केन्द्रीय कार्य समितिले एउटा नयाँ किसिमबाट एउटा आफ्नो कार्यक्रमहरू अगाडि लिएर आएको छ। हरेक सक्रिय सदस्यलाई हामीले अब हाम्रो डिजिटल मेम्बरसिपको लागि हामी आफैले सम्पर्क गर्छौँ, केन्द्रीय कार्य समितिले सम्पर्क गर्छ। कुनै पनि नवीकरण गर्नुभएका सक्रिय सदस्यहरूलाई कुनै पनि दुःख हुँदैन, त्यसलाई पार्टीले आफैले सम्पर्क गर्छ। सम्पर्क गर्न पाउने त छ नि, त्यो त एउटा दायित्व पनि हो नि पार्टीको। त्यसमा तपाईँले जुन भनिराख्नु भएको छ कि यो भोलिको लागि नवीकरण भएकाहरूले भाग लिन पाउँदैनन् कि, त्यो कुरामा नेपाली काङ्ग्रेसले हरेक सक्रिय सदस्यसँग सम्पर्क र सम्बन्ध कायम गर्छ र त्यसको माध्यमबाट हामीले डिजिटल मेम्बरसिपलाई अत्यन्तै सरल गराएर हामीले डिजिटल मेम्बरसिपको आइडी कार्डहरू वितरण गर्नेछ। मलाई यसलाई महाधिवेशनको विषयवस्तु वा महाधिवेशनमा भाग लिन नपाउने वा निषेधको राजनीति गर्यो पार्टीले भन्ने कुराको हामी त्यो निषेधको राजनीति गरेका छैनौँ, कसैलाई पनि भेदभाव गरेका छैनौँ। हरेक सक्रिय सदस्यसँग अब नेपाली काङ्ग्रेस जोडिनेछ र जोडेर आफैले उहाँहरूसँग सम्पर्क गर्नेछ। यदि कसैलाई सम्पर्क गरेन दिएन भनेन आएन कल आएन फोन आएन भने मात्रै गुनासोको कुरा हो। त्यो निषेधको राजनीति पनि हुँदैन, कसैले महाधिवेशनमा भाग लिन नपाउने भन्ने परिस्थितिको सृजना हुँदैन। त्यो वातावरण बनाउने दायित्व अहिलेको केन्द्रीय कार्य समितिको हो। त्यही भएर यसलाई चाहिँ महाधिवेशनमा भाग लिन नदिने, हामी त अझै नयाँ नयाँ समूहहरू नयाँ नयाँ युवाहरूलाई नवी नयाँ सदस्यता दिएर नेपाली काङ्ग्रेसको सङ्गठनमा प्रवेश गराउँदैछौँ। त्यही भएर तपाईँले भनेको आरोपलाई हामीले कामबाट गलत हो भनेर
1: उपसभापतिज्यू, अब तपाईँहरूको चाहिँ आफ्नै मतभेद र विवाद छ होइन, यहाँहरूलाई राम्रोसँग थाहा छ अहिले न्यायालयमा चाहिँ वरियता क्रम भङ्ग भएको छ, क्रम भङ्गता भएको छ। पहिलो नम्बरमा रहनुभएका सपना प्रधान मल्ल, दोस्रोका चाहिँ कुमार रेग्मी, तेस्रोका हरि फुयाललाई छोडेर चौथो नम्बरमा रहनुभएका डाक्टर मनोज कुमार शर्मा संवैधानिक परिषदबाट सिफारिस हुनुभएको छ। अध्यादेशबाट तीनजनाले निर्णय गर्न पाउने गरी संवैधानिक परिषदको अध्यादेशलाई चाहिँ राष्ट्रपतिले दोस्रो पटक जारी गरेर पठाउनु भयो होइन। अब सरकारले एकपटक फेरि महिला प्रधान न्यायाधीश यो मुलुकले पाउने अवस्था पनि थियो, हुन त अब हिजो पूर्व प्रधानमन्त्री एवं पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीजीले पनि यसमा निकै ठुलो आपत्ति जनाउनु भएको विषय छ। अब न्यायालयमा र कार्यपालिका बीचको कोल्डवार हिजो त व्यवस्थापिकामा पनि देखियो, राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदजीहरूले पनि न्यायपालिका र विशेष गरी कायमुकाम प्रधान न्यायाधीशका विरुद्धमा पनि आवाजहरू उठाउनु भयो। अब हामी कहाँ जाँदैछौँ, यो कतातिर जाँदैछौँ, न्यायपालिकालाई के गर्न खोजिँदैछ, तपाईँहरूको ध्यान छैन यतातिर?
2: सदनलाई छलेर सदनको अधिवेशनलाई स्थगित गरेर अध्यादेशबाट मुलुकको शासन चलाउने जुन पद्धति छ यो गलत छ भनेर हिजोदेखि पनि निरन्तर यो विषयमा आवाज उठाइराखेका छौँ र त्यही अनुसार अहिलेको सरकारले सदनको अधिवेशनलाई स्थगित गरेर अध्यादेश लिएर आएर यो सम्पूर्ण जति पनि अहिले गतिविधिहरू भइराखेको छ यसको कारण चाहिँ अहिलेको सरकारले नै अध्यादेश ल्याएर हो। र अध्यादेशको माध्यमबाट हामीले संवैधानिक परिषदको जुन किसिमबाट कार्यपालिका न्यायपालिका र व्यवस्थापिकाको जुन त्यहाँ उपस्थिति छ, विपक्षी दलको उपस्थिति छ, यसले कुनै पनि नीतिको सिफारिसलाई निष्पक्ष बनाउनेछ, निष्पक्ष बनाउँछ भनेरै त्यो जुन संवैधानिक परिषदको संरचना छ त्यसलाई संविधान त हामीले विश्वास गरेका थियौँ। तर अध्यादेशको मार्फतबाट संविधानकै अङ्गहरूलाई परिमार्जन गर्ने, विवादित गराउने, अध्यादेशको माध्यमबाट कामहरू गराउने र त्यसपट्टि विवादित पनि हुने, त्यसैको परिणाम अहिले सुरक्षा परेको छ पहिलो कुरा दोस्रो कुरा जुन किसिमबाट अहिले न्यायपालिकाभित्र एउटा अभ्यास परम्परा छ त्यहाँ विभिन्न किसिमका निवेदनहरू जाने धरफिटहरू हुने फेरि अर्को दिन निवेदन दर्ता गर्ने त्यस्तो परम्परा प्रक्रिया अभ्यासहरू छन् निरन्तर चलिआएका परम्पराहरू हुन् र त्यसलाई चाहिँ निरन्तरता दिनुपर्छ यदि निरन्तरता दिएन भने फेरि द्वन्द सिर्जना हुन्छ त्यस्तो पनि एउटा यो देखा परेको छ दोस्रो तेस्रो कुरा संविधानले कुनै पनि न्यायपालिकाभित्र कार्य सम्पादनहरू हुँदै गर्दाखेरि कुनै न्यायाधीशले आफ्नो कर्तव्य पालना गर्दाखेरि त्यस्ता विषयवस्तुहरूलाई या कुनै पनि मुद्दाको विषयहरू विचाराधीन मुद्दाको विषयलाई संसदभित्र चाहिँ त्यसलाई बहसको विषय बनाइएको छैन भनेर संविधानमा लेखेको छ त्यो हामी अब संविधानलाई मानेर अहिलेको रुलिङ पार्टी सत्तामा पनि गएको सदनमा पनि गएको बहुमतका आधारमा सरकार बनाएको छ त्यो सम्मतित छ तर संविधानमा लेखेका कुरालाई त पालना गर्नुपर्ने हामीले देख्यौँ हिजो संसदमा न्याय सम्पादनका सिलसिलामा भइराखेका कामका विषयवस्तुहरू सम्मानित न्यायाधीशहरूको नामै उच्चारण गरेर बहसको केन्द्रबिन्दु बनाएका कुराहरू यसले के हो भने संविधानले जुन परिकल्पना गरेको छ त्योभन्दा बाहिर भनौँ त्योभन्दा बाहिर गएर एउटा संसद र न्यायपालिकाको बिचको द्वन्द्वको सिर्जना त आफै रुलिङ पार्टीको माननीय सांसदजीहरूले गरिराख्नु भएको छ त्यही भएर मलाई के लाग्छ भने यो एउटा तपाईँले भन्नुभयो नि यो एउटा न्यायपालिकाले यो संविधानको संरक्षकको त्यस्तै व्यवस्थापिकाले सरकारलाई नियन्त्रण गर्ने हो न्यायपालिकालाई नियन्त्रण गर्ने त हाम्रो संविधानले त्यो व्यवस्था दिएको पनि छैन होइन के हो भने अहिले जुन अभ्यासहरू देखा परेको छ यो अभ्यासले के देखिन्छ भने हामीले जुन प्राप्त गरेको संविधान छ नि हामी
1: न्यायपालिकाले कार्यपालिकाको कोल्ड वार त सुरु भयो अर्को कुरा पनि छ नि त जस्तो संविधान संशोधन होइन किताकाट कि मेलमिलाप यसमा पनि त राष्ट्रिय स्वतन्त्र पार्टीले जुन अर्थात् सरकारले चाहिँ एउटा कार्यदल गठन गरेको छ त्यसमा आफ्ना आफ्ना मत विभाजनहरू पनि छन् होइन दलहरूका आफ्ना आफ्ना वैचारिक ध्रुवीकरण देखिएका छन् शासकीय स्वरूप संसदीय कि प्रत्यक्ष निर्वाचित राज्यको चरित्र गणतन्त्र कि राज संस्था संघीयताको निरन्तरता कि खारेजी निर्वाचन प्रणाली मिश्रित कि पूर्ण समानुपातिक धर्मनिरपेक्षता जस्ता आधारभूत विषयमा होइन नेपाली कङ्ग्रेस एमाले नेकपा रासोपा रापरपा लगायतका दलहरूका आफ्ना आफ्ना अडानहरू पनि छन् यतापट्टि पनि त खासै ध्यान छैन नि त होइन यतापट्टि पनि त बहस छैन नि त अहिले
2: होइन विशेष गरी के हो भने संविधान संशोधन गर्ने भन्ने कुरा त अब आवश्यकताको सिद्धान्त अनुसार समय समयमा संविधान संशोधन गरेर पनि लोकतान्त्रिक पद्धतिलाई अगाडि बढाउन सकिन्छ एउटा कुरा दोस्रो कुरा संविधान संशोधन हिजो पनि काङ्ग्रेस एमाले सरकारमा जाँदा पहिलो बुझामै हामी संविधान संशोधनतर्फ अनुमित हुन्छौँ भनेर त्यहाँ लेखेको कुरा हो तर संविधानभित्रका अन्तर्वस्तुमा हामी सम्बोधनहरू गर्न संशोधनहरू गर्न सकिन्छ यो एउटा संविधान संशोधन भनेको एउटा प्रक्रिया अन्तर्गतकै कुरा अभ्यास हो यो तर पनि मलाई के लाग्छ भने हामीले पार्टीबाट पनि एउटा दृष्टिकोणहरू बनाउँदैछौँ जुन कार्यदलहरू नेपाल सरकारमा रहेको रुलिङ पार्टीले एउटा कार्यदल बनाएको मलाई त्यो संविधान संशोधन गर्ने विषय चाहिँ रुलिङ पार्टीको विषय चाहिँ होइन रुलिङ पार्टी बहुमतको आधारमा सरकार बनाउनुपर्छ सुशासनको पक्षमा अगाडि बढ्नुपर्छ संविधान मानेर शासन प्रणालीको अनुसार जानुपर्छ जनसरोकारको विषयमा गम्भीर हुनुपर्छ सरकार त्यही भएर बहुमत प्राप्त एउटा रुलिङ पार्टीले सरकार बनाएको छ सफलतापूर्वक जनसरोकारका विषयवस्तुहरू होइन गरिबीको रूपमा रेखा मुनि रहेका व्यक्तिहरूको कुराहरू युवाहरूका कुराहरू संविधानका कुराहरूलाई पाल मान्नु पर्दछ मलाई त सरकारको काम के हो तर जुन संविधान संशोधन हो त्यो संशोधनको प्रक्रिया मात्र नेपाल सरकारले लिएर जान्छ तर संविधान संशोधनको जुन किसिमबाट अहिले संरचना बनाएको छ त्यो संरचनामाथि विश्वसनीयता त्यही कारण भएको छैन र यो संरचनालाई यस्तो बनाउनु पर्छ संविधान संशोधनको कि सबैको अपनत होस् त्यो संशोधन गर्ने संरचनाले जब काम सुरु गरेको हुन्छ सबैको अपनत हुनु पर्यो 64 सालमा भएका दलहरूको पनि अपनत हुनु पर्यो आम नागरिकको पनि अपनत हुनु पर्यो विज्ञहरूलाई पनि त्यो सम्मानित गर्नु पर्यो जेएनजी पुस्ताहरूले पनि यो संविधानलाई कसरी अगाडि बढाउने भन्ने कुरामा चाहिँ त्यहाँ छलफलहरू चलाउनु पर्यो तर यो रुलिङ पार्टीले आफैले संविधान संशोधनका जुन मुद्दाहरू अगाडि सारेर कार्यदल बनाएको छ यो गलत अभ्यास प्रारम्भ भयो पहिलो कुरा दोस्रो यो संविधानका मूलभूत आधारभूत प्रणालीभित्र गरिबी संशोधनका कुराहरू अगाडि बढाउनु पर्छ। जस्तो यो संविधानले स्पष्ट रूपबाट जनता सार्वभौम भनेको छ भने जनता सार्वभौम भने जनतालाई सबभन्दा पहिला जनतालाई अहिले भएको यो संविधान अन्तर्गतका रहेका विषयवस्तुहरूलाई कसरी संशोधन गर्ने र सहजीकरण गर्ने भन्ने मात्रै अधिकार दिएको छ। यो संविधानलाई पूर्ण रूपबाट परिवर्तन गर्ने भन्ने अधिकार कसैलाई पनि छैन, किनभने यो त सार्वभौम जनताले दिएको जनादेश अनुसार 8 वर्ष लगाएर संविधान सभाले जनताका प्रतिनिधिले बनाएको यो संविधान सभा हो। यसकारण चाहिँ के हो भने यसभित्र संसदीय प्रणाली लेखेको छ, त्यो मूल आधार हो हाम्रो संहिता लेखेको छ, त्यो मूल आधार हो हाम्रो निर्वाचन प्रणाली समानुपातिक समावेशी हुनुपर्छ, त्यो मूल आधार हो। तीन तहको सरकारलाई पुरै अधिकार छ भन्दाखेरि एक अर्कामा ओभरल्यापिङ नहुने गरी तिनवटा सरकारले आफ्नो कामहरू गराउँदै गर्दाखेरि यो संविधानभित्र कुनै पनि संशोधन गर्नुपर्छ। उदाहरणको लागि साझा सूचीहरूमा संशोधन गर्नुपर्छ भने त्यहाँ बहस गर्न सकियो। संसदीय प्रणालीभित्र देखा परेका अप्ठ्याराहरूलाई सहजीकरण गर्नको लागि पनि कुनै व्यवस्थाहरू छ भने त्यहाँ छलफल गर्न सकिन्छ। यसलाई के भने यो संविधानभित्रका अन्तर्निहित विषयवस्तुभित्र बसेर मात्रै संविधान संशोधनका कुराहरू अगाडि बढाउन सकिन्छ। आयोगहरू धेरै छ भने त्यसलाई कसरी कम गराउन सकिन्छ भन्नेतिर जाउँ। मन्त्री बढी छ भने त्यो संख्या घटाउँ। सरकारको विषयहरूमा बढी केन्द्रित हुनुपर्ने सरकारले रुलिङ पार्टीले चाहिँ काम गर्नुपर्ने यो दायित्व हो। तर के देखियो भने संविधान संशोधनका नयाँ मुद्दाहरू यो संविधानमा लेखेको भन्दा पनि बाहिरका मुद्दाहरू लिएर आएर अनि संविधान संशोधनको नाममा यो अहिले वर्तमान संविधानलाई चाहिँ जुन किसिमबाट भनौँ पूर्ण रूपबाट परिवर्तन गर्ने जुन मनोवैज्ञानिक किसिम देखिराखेको छ, अब त्यसबाट के हो भने हाम्रो के मान्यता हो भने नेपाली काङ्ग्रेसले अहिले भएको प्रणाली आफैमा नराम्रो होइन, हिजोको समयमा गठबन्धनको सरकार आउँदै गर्दाखेरि जुन किसिमबाट सरकार फेरबदलहरूको अभ्याससँग अगाडि बढ्थ्यो, आज एउटा पार्टीले बहुमत प्राप्त गरेर सरकार बनाएको छ हाम्रो आपत्ति छैन, तर यो सरकारले जनसरोकारको विषयवस्तुभित्र बसेर काम गर्नु पर्यो। कसैलाई पनि भए
1: झन्डै 1,50,000 भन्दा बढी नेपालीहरू वैदेशिक रोजगारमा जानु भएछ क्या उपसभापतिज्यू? अब यो घर घरमा रोजगारी होइन, तपाईँहरूको पनि हिजोको नारा हो, अब आज पनि घर घरमा रोजगारी हो, अहिले त घर घरमा पासपोर्ट पनि पुगिरहेछ। स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ, नागरिकलाई रोक्नुपर्छ भन्ने एउटा सबै सरकारको चाहिँ एउटा मेन होइन त्यो मोटो हुन्छ। तर चाहिँ हेर्नुहोस् त, वैशाखमा मात्रै 1,50,000 नागरिकहरू विदेशको जानुपर्ने बाध्यता छ क्या यो देशको आज?
2: यसको कारण चाहिँ अहिलेको नेपाल सरकारमाथि वास्तवमा अहिलेको रुलिङ पार्टीलाई धेरै ठुलो, अहिले हामीले चुनावमा हामी देख्यौँ बहुमतभन्दा पनि बढी मत पाएर सत्तामा गएको अवस्था छ। तर सत्तामा जाँदै गर्दाखेरि जनताले मतबाट आफ्नो केही आशा अपेक्षाहरू पनि गरेर मतहरू हालेको होला। घोषणा पत्रमा लेखेका कुरालाई पल्टाएर हेर्नुपर्ने अवस्था छ। एउटै पार्टीको सरकार बनिसकेपछि त एउटै पार्टीको सरकारले जुन किसिमबाट आफ्नो घोषणा पत्रमा लेखेका विषयवस्तुहरू यो सबै पार्टीले आफ्नो घोषणा पत्रमा लेखेको हो। तर अहिलेको त सरकार त बहुमत र दुई तिहाईको नजिकको सरकारले कम्तीमा त्यस्तो अनुभूति दिने किसिमबाट बजेट अधिवेशन प्रारम्भ भइसक्यो, त्यसको अनुभूति दिने किसिमबाट मुलुकको अर्थतन्त्रलाई अगाडि बढाउनु पर्थ्यो। तर तपाईँले भनिहाल्नु भयो अहिले पनि के देखिन्छ भन्दाखेरि निजी क्षेत्रहरूलाई निरुत्साहित गर्ने होइन, डर भए त्रासको वातावरण खडा गरिदिने, जहाँबाट सबभन्दा बढी राजस्व आउँछ त्यही क्षेत्रलाई चाहिँ जहाँबाट रोजगार सृजना बढी हुन्छ त्यही क्षेत्रलाई अहिले भय त्रासको वातावरण सृजना गरेको हामीले देखिराखेका छौँ। घटनाक्रमहरूबाट कानुन संविधानभन्दा बाहिर गएर त्रासको वातावरण सृजना भएको छ भने कहाँबाट यो मुलुकमा अर्थतन्त्र दरिलो हुन्छ र रोजगारीको सृजना हुन्छ, वातावरण सृजना हुन्छ? त्यो मर्निङ सो द डे जस्तै भर्खरै बजेट अधिवेशनको प्रारम्भमा रहेको यो सरकारले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउनको लागि जुन किसिमको आर्थिक वातावरणको रोजगारी मैत्री वातावरण तय गर्नु पर्थ्यो त्यतातिर त गएको हामी देखिराखेका छैनौँ। अनि त्यसैको परिणामस्वरूप आज के भने घर घरमै हामी पासपोर्ट दिन्छौँ, विदेशमै हामी पासपोर्टलाई रिन्यू गराइदिन्छौँ भन्ने किसिमको जुन सरकारको अभिव्यक्ति हो यसबाटै युवाहरूलाई देशभित्रै राखेर रोजगारी दिने, बाहिर गएका युवाहरूलाई फिर्ता लिएर आउने भन्ने कुराहरू त होइन, त्यो त अहिले भर्खरै हेर्नुहोस् नि, हिजै हेर्नुहोस् सुकुम्बासीहरूलाई जुन ढङ्गबाट एउटा खानालाई बस्नलाई मात्रै सेल्टर एउटा व्यक्ति अहिलेको पुस्ताले खान घरमा बस्नलाई मात्रै अर्थतन्त्रको मूल मेरुदण्ड ठानेको हुन्छ र रोजगारीको सृजना गरिदिनु पर्दैन त्यो ढङ्गबाट अमानीय ढङ्गबाट जुन किसिमबाट सुकुम्बासीहरूलाई लिएर गएर क्षेत्रमा लिएर गएर खानालाई चाहिँ हामीले दिउँ त्यो शरणार्थीहरू राख्यौँ कुनै पनि भनौँ नि कुनै पनि किसिमको व्यक्तिहरूलाई राख्ने ठाउँ हो र तर जुन किसिमबाट रोजगारीबाट मुक्ति गराएको छ रोजगारीबाट अलग गराएर राखेको छ यसबाट के देखिन्छ भने यो सरकार रोजगारी तिनीहरूलाई आर्थिक सुदृढीकरणतिर संवेदनशील छ भन्ने कुरा
1: देखिन्छ यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु नमस्कार नेपाली कङ्ग्रेसका उपसभापति पुष्पा भुषाल आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु
0: स्वदेश एफएम 93.2 मेगाहर्ज
3: आज हामीसँग स्टुडियोमा हुनुहुन्छ सत्तारूढ रासोपाका नेता एवं प्रतिनिधि सभा सदस्य सोम शर्मा र श्रम संस्कृति पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य ध्रुव राई आउनुहोस् सुरु गरौँ सांसद द्वय सोम शर्मा र ध्रुव राईसँग जनता जान्न चाहन्छन् सोम शर्माजी ध्रुव राईजी यहाँहरू दुवैजनालाई जनता जान्न चाहन्छन् स्वागत छ
4: नमस्कार
3: संसदमा सांसदहरू बिच लफडा हुन थाल्यो नि होइन सत्ता पक्ष भर्सेस प्रतिपक्ष
4: तर लफडा नभनौ त्यो संसदीय अभ्यासको निरन्तरता हो प्रतिपक्षले आफ्ना कुराहरू राख्न पाउनु र सत्ता पक्षले यी कुराहरू यो हो है सत्यता भनेर त्यसको जवाफ दिनलाई लडाइँ झगडा र त्यो त्यस्तो किसिमको शब्दावली भन्दा पनि त्यो संसदीय प्रक्रियाको रूपमा लिनुपर्छ जस्तो लाग्छ मलाई
3: विपक्षीहरूले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा खोजिरहेछन् अनि बालेन्द्र शाह चाहिँ कहाँ हुनुहुन्छ
4: आउनु भएको छ समयसँगमा आइरहनुहुन्छ अब यस्तो यसमा के छ भने हामीले उहाँको आवाज हेर्ने हो आवाज सुन्ने हो या उहाँको काम हेर्ने हो र उहाँले गर्न खोजेका मनसाय सपना सुन्ने हो भन्ने कुरा महत्त्वपूर्ण छ हामीले उहाँको दारी ढुङ्गा चस्मा दाँत र कपडासँग त्यति धेरै लगाव हुनु हुँदैन उहाँले दिने डेलिभरी के हो डेलिभरीमा लगाव हुनुपर्छ कुनै समयमा उहाँले गरेका डेलिभरीमा चित्त बुझेन भने स्वयं हामी सत्ता पक्ष पनि त अर्को प्रतिपक्षको कित्तामा उभिएर ल यस्तो भएको छ भन्दा हामी पनि खबरदारी गर्छौँ नि त हामीले उहाँको आवाजमा त्यति धेरै लगाव छैन उहाँको कोट प्यान्ट उहाँको चस्मा उहाँको टोपीमा खासै लगाव छैन राम्रोसँग काम गरिरहनु भएको छ हाम्रो सरकारले एउटा एक ढङ्गले 100 दिनको कार्य 100 दिन त मनै बाँकी छ भर्खर 50 दिन मात्रै मागेको छ 100 दिनसम्म न 50 दिन 100 को आधा दिन 50% दिनमै यो किसिमको अभूतपूर्व काम गरिरहँदा पक्कै पनि नागरिकले एप्रिसिएट गर्नुभएको छ त्यस कारणले गर्दा यसलाई चाहिँ बोल्नु भएन आउनु भएन भन्दा पनि काम गर्नुभयो गर्नु भएन भन्ने ढङ्गले एनालाइसिस गरिरहँदा त्यसमा चाहिँ सफल भएको देखेका छौँ हामीले
3: ध्रुव राईजी हजुर प्रधानमन्त्री बालेन्द्र शाह खुरुखुरु काम गरिरहनु भएको छ उहाँ बोल्ने होइन काम गर्ने प्रधानमन्त्री एक्सन ओरिएन्टेड प्रधानमन्त्री अनि तपाईँहरू चाहिँ संसदमा माथा पछि गरेर बस्नुहुन्छ कोलाहल मचाउनुहुन्छ
5: हाम्रो आवाज सानो छ खास कोलाहल केही मचेको छैन हामी सङ्ख्यामा 6 जना छौँ होइन तर अहिलेको जनताहरूको चाहना रोबोट जस्तो प्रधानमन्त्री होइन कि आफ्नो कामहरू आएर आवाजहरूले पनि भन्नुपर्छ भन्ने मान्यता उहाँको हिसाबले हामीले उहाँको उहाँलाई कम्तीमा रोस्टमहरूबाट आफ्नो आवाजहरू बुलन्द गर्नुहोस् भनेर अनुरोध गरेको हामीले सभामुख मार्फत सदनमा सबै माननीयहरूको अगाडि हामीले आफ्नो होइन व्यक्तिगत होइन हाम्रो पार्टीको पनि होइन जनताको चाहना यस्तो छ भनेर हामी कुरा अगाडि बढाइरहेका छौँ
3: उहाँ बेला बेलामा आइरहनुहुन्छ त
5: आउनुहुन्छ
3: तपाईँहरूले पनि भेट गरिरहनुहुन्छ
5: हामी भेट
3: तपाईँको पार्टी अध्यक्षलाई त टेलिफोन नम्बरै दिनुभयो होइन मागेर मोबाइल नम्बर सेयरिङ भएको
5: त्यो चिज एउटा कुरा भयो तर सदनमा के भइरहेको छ भनेर सरकारले जानकारी दिने कुरामा प्रधानमन्त्री आफै आउनुहुँदा के हुन्छ उहाँ बोल्नु नजान्ने भन्ने कुरा पनि होइन फेरि म भन्छु तपाईँलाई
3: संसदको नियमावलीमै प्रष्ट रूपमा लेखा छैन
5: छैन
3: मुख्यमन्त्रीले जवाफ दिनुभयो तपाईँहरूले जवाफ दिनै दिनु भएन अरूलाई सुन्नु नै हुन्न
5: यदि यस्तो यदि प्रधानमन्त्री बिरामी हुँदा अथवा विदेश भ्रमण कतै हुनुहुन्छ भने अरूले जवाफ दिने भन्ने छ मुख्य गरेर देशमा भएको अवस्थामा त्यसमा पनि सिंहदरबारभित्रै हुँदाखेरि जनताप्रति जनताले छानेको प्रतिनिधि सभाको सदस्यहरूप्रति अविश्वास भएको
3: भाँडाकुडी खेल्ने ठाउँ होइन
5: मात्रै भने
3: तपाईँले त्यस्तै ठाउँ बनाउँदै हुनुहुन्छ क्या अहिले
5: त्यस्तो तपाईँहरूले त्यो विषयमा तपाईँलाई म भन्दैछु कम्तीमा संसदप्रति उत्तरदायी हुनु प्रधानमन्त्रीको संविधानमा भएको कुरालाई मान्ने कुरा होला नि त यदि होइन भने हामी भन्छौँ म भन्छु हाम्रो पार्टी भन्छ हाम्रो सांसदहरू भन्छ जनताहरू भन्छ के चिज हो त यदि प्रधानमन्त्रीले चाहिँ मन लागि जे जे गर्दा पनि हुने नआउँदा पनि हुने होइन संसद प्रतिक्षा नहुने यो चाहिँ मैले हामीले बुझेको के हो भने
6: पर्चा पोस्टर लिएर हिँड्नु जरुरी छ
5: दुईटा कुरा हुने भयो हामी धेरै छलफलहरूबाट आज हामी पोस्टर लिएर त्यहाँ गएकौँ संसद प्रति प्रधानमन्त्री उत्तरदायी नहुने हामी एउटा संसदले जहाँ लेखिएको छ नियमावलीमा लेखेको छ संविधानमा लेखेको कुरालाई हामीले मानिरहनु पर्ने सरकारले नमान्ने भने त्यसको पनि त एउटा हामी पनि नमान्दा के हुन्छ हामीलाई कारवाही गरोस् न त त्यो यदि कस्तो अप्ठ्यारो हुँदो रहेछ त संविधानमा नभएको कुराहरू गर्दाखेरि
6: प्रधानमन्त्री संसदमा नगइसकेपछि पर्चा लिएर पोस्टर लिएर जानुपर्ने अवस्थामा पुर्याइदिनु भयो क्या तपाईँहरूले प्रतिपक्षी दलहरूलाई किन त्यस्तो गर्दै हुनुहुन्छ
4: यो उहाँहरूको विशुद्ध आफ्नो अधिकारको कुरा हो यसो गर्नुहोस् उसो गर्नुहोस् भनेर हामी रुलिङ गर्न मिल्दैन संसद भनेको प्रतिपक्षकै हो सरकार सत्ता पक्षको हो संसद प्रतिपक्षको त्यस कारणले गर्दाखेरि चाहिँ प्रतिनिधि सभा नियमावली अन्तर्गत रहेर जे जे नियममा बोलेको छ लेखेको छ त्यसलाई पूर्ण रूपमा परिपालन गरेर हरेक गतिविधि गर्न पाउनुहुन्छ
6: संसदमा प्रधानमन्त्री हराएको सूचना भनेर लेख्न थालिसक्नु भयो क्याङले लेखिरहनु भएको छ बोलिरहनु भएको छ
4: मैले तपाईँलाई फेरि अर्को जानकारी गराउन चाहन्छु जसले हरायो भनेर भनिरहनु भएको छ उहाँसँगै मिलेर नयाँ नयाँ शक्ति मिल्नुपर्छ भनेर अन्तिममा उपसभामुखको निर्वाचनमा हाम्रै पार्टीले होइन र उहाँलाई सहयोग गरेको आफै हराइरहनु भएको थियो खोजी खोजी तपाईँ अहिले पनि भन्नुभयो नम्बर मागी मागी र नयाँ नयाँ पार्टीसँगै पुराना भर्सेस नयाँ भन्ने छ नयाँ नयाँ नयाँ एकता हुनुपर्छ नयाँ जनादेश छ आम नागरिकले नयाँ नयाँ मिल भनिरहेको छ भन्ने उद्देश्यलाई त्यो जनादेशलाई उहाँले अङ्गीकार गरेर आफै नम्बर मागेर आफै कन्ट्याक्ट गरेर
6: उपसभामुख दिएर फकाउनु खोज्दै हुनुहुन्थ्यो उहाँ फकिनु भएन
4: फकाएको भन्ने
6: त एउटा पदले हर्क साम्पाङ फकिनेवाला छैन भन्नुभएको
4: फकाएको भन्ने
6: जनताप्रति उत्तरदायी हुनुपर्छ
4: मैले अघि पनि भने नि आम
6: नागरिकमा बेहुला नै पुग्नुपर्छ जन्ती गएर हुन्छ भन्नुभयो होइन उहाँले रोस्टममा उभिएर
4: आम नागरिकको जनादेश नयाँ नयाँ पार्टी मिल नयाँ नयाँ हामीले नयाँ जसलाई भनिरहेका छौँ त्यो शक्ति मिल्नुपर्छ ताकि हामीले अहिलेसम्म देखिएको परम्परा यो देशको विगत वर्षौँदेखिको परम्परा हेरिरहँदा ती पुराना पार्टीबाट भइरहेका क्रियाकलापप्रति नागरिक सन्तुष्ट छैनन्
6: अनि प्रधानमन्त्रीले गएर जवाफ त दिनु पर्यो नि सांसदसँग प्रश्नोत्तर कार्यक्रम हुन्छ त्यसमा पनि भाग लिनुहुन्न
4: प्रश्नोत्तर कार्यक्रम त हामी तोकेकै छैन नि तोके पश्चात त्यहाँ नआए भने बल्ल प्रश्न उठ्नु स्वाभाविक
6: अहिले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिनु पर्ला कार्यकारी प्रमुखले
4: नीति तथा प्रधानमन्त्रीको जवाफ चाहिँ प्रधानमन्त्रीले नै दिनुपर्छ भनेर नियमावलीमा लेखेको छैन हामी संसदभित्र प्रतिनिधि सभाको नियमावली हुन्छ हाम्रो छुट्टै कानुन हुन्छ कानुन अनुसार नचलेको भए तपाईँले गैर कानुनी काम गर्नुभयो भन्न मिल्थ्यो होला त्यो व्यवहारिकताको पातबाट परम्पराको कुरालाई लिएर उहाँले यस्तो परम्परा थियो त्यस कारणले यही परम्परा बस्नुपर्छ भन्ने उहाँहरूको कसैको व्याख्या छ भने चाहिँ पहिला कस्तो परम्परा थियो त्यही राख्यो भइहाल्यो त नागरिकले पुरानै परम्परालाई यथावत राख भनेर नयाँ जनशक्ति र नयाँ जनादेश दिएको होइन यो कुरा हामीले बुझ्नुपर्छ केही त्यस्ता परम्परा
6: उत्तरदायी त बन्नु पर्यो नि जवाफदेही त बन्नु पर्यो नि
4: उत्तरदायी भनेको संसद छ सरकार छ सत्ता
6: लोकतन्त्रमा पारदर्शिता भन्ने कुरा हुन्छ
4: उहाँका जवाफहरू प्रतिपक्षका जवाफहरू न उत्तर नदिएका जवाफ नदिएका देख्नु भएको छ र मैले अघि पनि भने नि प्रधानमन्त्रीकै
6: शब्द बोल्नु भएको छैन प्रधानमन्त्रीज्यूले
4: प्रधानमन्त्रीकै बोलीबाट तपाईँले जवाफ सुन्न चाहेको हो भने त्यो पाटो फरक हो हामीलाई
6: प्रधानमन्त्री कहिले बोल्नुहुन्छ त आज विश्वास पार्नुस् न जनता जनसंसदमा
4: ठुलो कुरा हो या आम नागरिकका कुरा सम्बोधन हुने ठुलो कुरा हो भनेर तपाईँले मलाई सोध्नुभयो भने आम नागरिकका कुरा सम्बोधन हुने ठुलो कुरा हो लाग्छ मलाई अब हामीले पनि त्यही भन्छौँ सबै आम नागरिकको धारणा पनि त्यही रहन्छ त्यसैले प्रधानमन्त्रीकै त्यही बोली अब कि त यति मिठो बोली छ त्यो बोली सुनिराखौँ लाग्छ भनेर भनिदिनु पऱ्यो त्यस्तो भने प्रधानमन्त्रीले पक्कै पनि विचार गर्नुहोला यति धेरै ठुलो मिठो बोली छ जुन मन्त्रमुग्ध बोली छ तिमीले तपाईँकै बोली सुन्न चाहन्छु भन्ने लाग्छ भने फरक पाटो रह्यो तर जवाफदेहीको विषयमा अकाउन्टेबिलिटी विषयमा चाहिँ हामी अकाउन्टेबिलिटी छौँ जवाफदेही छौँ हरेक प्रश्नको जवाफ सम्माननीय प्रधानमन्त्रीले नदिए तापनि सत्तापक्षका अरू सांसदले दिनुभएको छ या सरकारका अन्य मन्त्रीले दिइरहनु भएको छ जवाफदेही बनाउने कुरामा चाहिँ हामी चुकेका छैनौँ फेरि पनि
6: दोहोऱ्याउँछौँ सोमजीले त क्लियर कट भन्नुभएको छ नि त सांसदहरूले बोलिरहेका छन् मन्त्रीहरूले बोलिरहेका छन् अनि काम भइरहेछ तपाईँहरूलाई प्रधानमन्त्रीको बोली नै सुन्न यस्तो किन मरिहत्य गर्दै हुनुहुन्छ
5: अहिलेको सरकारले
6: किन रोइलो गरिरहनु भयो
5: अहिलेको सरकारले राजतन्त्रको अभ्यास गरेको हो राणा शासनको नाबालक राजा हो बालेन्द्र शाहज्यू के भन्न खोजेको उहाँले बोल्नु पर्दैन, अरू प्रधानमन्त्रीहरूले हिजोतिरको अभ्यासमा आएर कम्तीमा नीति कार्यक्रम जसले आफ्नो नीति कार्यक्रममा आफू बोल्न सक्नुहुन्न, यो के भन्न खोजिएको छ भनेको लुकेर गर्ने भनेको मैले भने नि यो राणा शासन जस्तो हो, राजसत्ताले बन्देज लगाएको छ प्रधानमन्त्री नआऊ भनेर, के हो त यो? उहाँ किन आउनु सक्नु हुँदै छैन?
6: तपाईँहरूले बन्देज लगाउनु भएको हो प्रधानमन्त्री बालेन्द्र शाहले?
4: बन्देज लगाएको भए सरकारलाई हरेक ढङ्गले आफ्नो काम गर्ने छुट हामी दिइदिन्थ्यो होला, पार्टीको कुनै पनि हस्तक्षेप छैन, हरेक चिजमा सम्माननीय प्रधानमन्त्रीले निर्णय लिनु स्वतन्त्र हुनुहुन्छ, त्यो कन्फ्लिक्ट छैन।
6: हुन त उहाँ पार्टीकै बैठकमा आउनुहुन्न, अभिमुखीकरण कार्यक्रममा आउनुहुन्न,
4: एउटा कुरा
6: पार्टी कार्यालयमा आउनुहुन्न, आज मात्रै तपाईँ संसदीय दलको बैठक सकेर आउँदै हुनुहुन्छ, जनता जान चाहन्छन्मा त्यहाँ पनि पुग्नु भएन संसदीय दलको नेता।
4: एउटा कुरा के छ भने उहाँको व्यस्तता हो या उहाँको नेचर हो या नियत हो भन्ने कुरालाई ख्याल गर्नुपर्छ। व्यस्तताले आम अरू अरू कार्यक्रमहरूमा नआउनु भनेको त व्यस्तता भनेको नागरिकै निम्ति व्यस्तता भएको होला नि। अब उहाँले इङ्कित गर्न खोजेको राजाको शासन राणाको शासन भन्नुभएको थियो, मैले उहाँलाई पनि यहीँबाट अवगत गराउन चाहन्छु। राणाको शासनमा राजाको शासनमा यसरी संसद भवन भित्रै आएर पोस्टर देखाउन पाइन्थ्यो होला र त्यो बेलामा कहाँ हुन्थ्यो, कस्तो
6: पाइन्थ्यो? ध्रुवजी,
4: जेलको यात्रा,
6: राजतन्त्रको अभ्यास गरिरहनु भएको छ कि अहिले लोकतन्त्र, अनि त्यो पनि सुन्दर संसदीय व्यवस्थाको अभ्यास गरिरहनु भएको छ?
5: हामीले के राजसभाको सदस्य जस्तो नाङ्गो भएर कुद्नु? प्रतिनिधि सभा सदस्यले पनि राजसभाको मान्छे त अघिल्लो एक्टिभिटिजमा त नाङ्गो भएको फोटोहरू भाइरल भइरहेको छ, त मर्यादित ढङ्गले हामीले गरेका छौँ, त्यो नियमावलीमा छैन। तर पनि प्रधानमन्त्री नआउँदाखेरि हामीलाई चाहिँ कि जनतालाई चाहिँ आक्रोश हुँदैन, हामी त जनताको प्रतिनिधि हौ नि त, जनताले के चाहिरहेको छ त्यो कुराको हामी प्रतिनिधित्व गर्ने हो। प्रधानमन्त्री अथवा सत्ता पक्षले अथवा सरकारको मान्छेले चाहिँ जे गर्दा पनि सहनुपर्ने हामीले चाहिँ अभ्यास गरेको हो नि त यो विश्वमा नभएको अभ्यास छैन, यो
4: छैन छैन थिचोमिचो गरेको भए
6: 182 सिटको आडमा उहाँहरूलाई यति धेरै दमन नगर्नुहोस् न।
4: कहाँ देख्नु भएको छ कुन चाहिँ व्यवहार कुन चाहिँ क्रियाकलाप या कुन चाहिँ सभामुखको कुन चाहिँ शब्दले दमन गरे जस्तो देख्नु?
6: ध्रुवजीलाई सोध्नुहोस् न, तपाईँहरू आमने सामने हुनुहुन्छ,
4: होइन
6: त
4: संसदमै भेटघाट भइरहेको,
6: स्वतन्त्र पार्टीका सांसदहरूलाई चाहिँ जे गर्ने पनि छुट हुने?
4: तपाईँ
6: श्रम शक्ति पार्टीका सांसदहरूले चाहिँ
4: तपाईँ उदाहरण पनि
6: लोकतान्त्रिक अभ्यास पनि अप्नाउन नपाउने
4: अवस्थामा
6: प्रश्न छ।
4: हाम्रै सांसदहरूले बोलेका शब्दहरूलाई पनि सभा सम्माननीय सभामुखजीले नियमापत्ति प्रकट गरिसके पश्चात चाहिँ ती शब्द हटेका पनि उदाहरण छन्। यही प्र्याक्टिसमा, यही संसदको प्र्याक्टिसमा बरु हाम्रा सत्ता पक्षका सांसदहरूलाई बरु कम समय दिनुभएको छ, प्रतिपक्षका सांसदहरूलाई कसैलाई 14 मिनट, कसैलाई 11 मिनट, कसैलाई 7 मिनट दिनुभएको छ, हामीले बरु 4-5 मिनट पाएका छौँ। त्यो भन्दा त बरु हामीलाई पो अलिकति अन्याय भएको जस्तो महसुस भएको छ, मलाई त लाग्दैन प्रतिपक्षलाई अन्याय भएको हो, थिचोमिचो भएको हो नि त। अहिलेसम्म इतिहासमा जहाँसम्म लाग्छ त्यसरी भित्रै गएर प्ले कार्ड देखाइरहँदा, त्यसरी कागज देखाइरहँदा, के अरे बाहिर लिस्ट निकाल्ने निर्देशन पनि हुन्थ्यो होला, त्यस्तो पनि एकदम मर्यादित ढङ्गले शान्तिपूर्ण ढङ्गले एकदमै त्यसलाई धैर्यताको साथमा लिएर हाँसेर उत्तर दिनुभएको छ नगर्नुहोस् यस्तो भनेर। यसलाई पनि थिचोमिचो भन्नुहुन्छ भने त के हो त खास थिचोमिचो भनेको प्रश्न, त्यो जवाब चाहिँ आजभन्दा अगाडिका संसदहरू ती कुची फोरेका टेबल फोरेका इतिहास हेर्नुभयो भने थिचोमिचो के हो भन्ने जवाब तपाईँ आफै पाउनुहुन्छ।
6: श्रम संस्कृति पार्टी भनेको चाहिँ छेपारो जस्तै रहेछ, होइन
5: के माने
6: उपसभामुख पाउँदाखेरि चुपो लाएर लुरु लुरु
5: अर्का
6: साम्पाङले भन्नुभएको थियो,
5: हामीले केही भनेका छैनौँ, राजसभाको मानिजीहरूले हामीलाई भोट हाल्नुभयो, हामीले रुई कराई गरेर त्यो मागेको होइन, यदि हामीले रुई कराई गरेको अवस्था भन्ने नबुझ्नु होला। उहाँहरूलाई के चुनौती थियो भने नयाँलाई कि पुरानोलाई सहयोग गर्ने, आज नयाँलाई जनादेश दिएको छ, राप्रपाको तयार गरेको होइन सरस्वती लामालाई, किन हामीलाई भोट हाल्नुपर्ने बाध्यता भयो? त हामी के छेपारे छेपारे के भन्नुभएको तपाईँले? हामी सभामुख होइन, हामीलाई अहिले जे दिए पनि सबै सांसदहरूलाई मन्त्री दिए पनि हामी सरकारसँग प्रतिपक्षमै रहन्छौँ, के के सम्झिनु भएको छ? यो जनताको म्यान्डेट हो, एउटा कोही पार्टी मात्रै छ भने यो देशलाई माया गर्ने माटोबाट स्थापित विचारहरू बोकेर हिँड्ने पार्टी श्रम संस्कृति पार्टीहरूको
6: मुख्य चित्त दुखाइ चाहिँ कहाँ हो?
5: हामीले चित्त दुखाएकै छैनौँ, जनताले भनेको कुरा भनेको छौँ, हाम्रो के सरकारसँग हाम्रो टसल छ भन्नु सक्नु भएको?
6: तपाईँहरूको पोल खोला खोल भयो
5: संसदमा,
6: सत्तारूढ राजसभाको सांसद आशिका तामाङले काउन्टर गर्नुभयो
5: दुईटा कुरा हुन्छ, बाँदरले दुःख कसरी दिन्छ भन्ने त बाँदरसँग भिड्नेहरूलाई पो थाहा छ त। एकछिन गएर पशुपतिमा र श्याम्भूमा फलफुल बाँडेको बाँदर सम्झेर हुन्छ कि बाँदर लिएर काठमाडौँमा चढौँ, त्यहाँको बाँदर ट्र्यापमा पारेर कति आतंक मचिन्छ त्यहाँदेखि थाहा हुन्छ नि त। चिलाउनु दिने सरकारले
6: बाँदरलाई, कि त सलामी दिउँ होइन भने मलामी जाउँ भन्नुभएको थियो होइन।
5: बाँदर मार्ने कानुन बनाउनु पर्छ, म जेल पर्न परे हत्कडी लाउन परे म जनताको नाममा तयार छु, बाँदर मार्ने कानुन निर्माण गर्नुपर्छ। को को जनताहरूले दुःख दिएको सांसदहरू आज त्यहाँभित्र हुनुहुन्छ भने सबैले साथ दिनुहुनेछ।
6: तर राष्ट्रपाको सांसदले त त्यसमा नियमापति जनाइसक्नु हो,
5: मेरै सांसदलाई पनि लाग्न सक्छ कति सांसदलाई, मलाई लागेको यो जनताको कुरा मैले भनिरहेको हो, हाम्रो पार्टीले निर्णयको गरेको छैन। तर के गर्ने बाँदरलाई जहिले तपाईँ सम्झिनु, एक हुल बाँदर एक परिवारको ध्वस्त एक घन्टामा बनाउँछ, तपाईँलाई आफूले भोगे पो थाहा हुन्छ त। साटौँ न त लु घर साटौँ, यहाँ बस्ने व्यवस्था
6: भोजपुर
5: सरकारले
6: गर्छ, बाँदरको कारणले
5: बाँदरले दुःख दिएको मान्छे।

0: भन्छ र मैले म पनि त्यो उहाँको तर्कमा सहमत हुन सक्दिनँ, किनकि मार्नु नै समस्या समाधान हो भन्ने लाग्छ भने कुनै जनताले या कुनै नागरिकले गलत गरिरहेका छन् भने त्यो जनतालाई पनि त्यसरी फाँसी दिने त त्यो त मानव अधिकारको गम्भीर उल्लङ्घन हुन्छ। उहाँको दुःख होला, दुःख त्यहाँ मात्र होइन, हाम्रो मेरै क्षेत्रमा मैले निर्वाचित भएर आएको बागलुङ क्षेत्रमा दुईमा पनि बाँदर र बँदेलको अत्यधिक ठुलो आतङ्क छ, तर आतङ्क छ भन्नेमा उनीहरूको बाँच्न पाउने अधिकारलाई नै हामीले हनन गर्नु हुँदैन। हामी चेतनशील प्राणी हौ, हामी चेतनशील प्राणी हो, त्यस कारणले गर्दा अर्ध चेतनशील या चेतनशील नभएका प्राणीलाई हत्या गरेर हामी आफ्नो जीविकोपार्जन गर्नुपर्छ भन्ने ढङ्गले व्याख्या गर्यो भने
1: बाँदरको विषयमा तपाईँहरूले यति धेरै करुणा जगाइरहनु भएको छ, तर सुकुम्बासी गरिबहरूको विषयमा चाहिँ उनीहरूको भागा भाग बनाउनुहुन्छ।
0: होइन,
1: उनीहरूको
0: विषयमा त
1: घाँसबास कपासको अधिकारै खोज्नु भयो, डोजर आतङ्क मचाउनु भयो।
0: घाँसबास कपासको अधिकार खोसियो भन्न तपाईँले जुन ढङ्गले विश्लेषण गर्नुभयो, प्रश्न गर्नुभयो, घाँसबास कपास भनेको खान लाउन र सुत्न नपाउने अवस्था हो कि आज सुकुम्बासीहरू खान लाउन सुत्न नपाउने अवस्थामा हुनुहुन्छ त? केही समय लाग्छ, व्यवस्थापन गर्न समय लाग्छ। हामीले भने जस्तै
1: सुकुम्बासीले दुःख बनाएर दुःख गरेर बनाएको घर तपाईँहरूले भत्काइदिनु भयो, डोजर चलाउनु भयो,
0: यस्तो हो नि।
1: अनि उनीहरूको समस्या समाधान दुःख अहिलेसम्म हुन सकेको छैन।
0: सुन्नुहोस् न, दुःख गरेर बनाएको घरले नै उहाँलाई वर्षमा जब बाढी आउँछ, जब वर्षा लाग्छ, उहाँको मनमा ढ्याङ्गो उहाँहरूकै ठटिने हो। हामीले कुनै बस्ती उजाड्ने नियतले यो गरेको होइन, उहाँहरूको ज्यान जोगाउने नियतले गरेको हो। तपाईँले हेर्नु भएको छ, अहिले पनि खोलाका किनार किनारका बस्ती मात्र हामीले व्यवस्थापन गरेको, त्यसलाई हटाएको डोजर आतङ्क भन्ने शब्दावलीमै मेरो आपत्ति छ। व्यवस्थापन गरेको हो ताकि ती नागरिकहरू के तपाईँ देख्नु भएको छ, आगामी दुई वर्षको त्यो आततायी अवस्था उहाँहरू भन्नुहुन्थ्यो, हात्यो किन यस्तो ठाउँमा घर बनाइएछ, कहिले ल्याएर फसायो यहाँ भन्दा, उहाँहरूकै सुझाव अनुसार सरकार चलेको हो। यहाँभन्दा अगाडि पनि मेयर हाम्रो अहिलेको सम्माननीय प्रधानमन्त्रीले मेयर हुँदा बखत गर्न लागेको काममा तत्कालीन सरकारले असहयोग गरेको हुनाले उहाँले पहिलो पटक पहिलोचोटि नै अहिले व्यवस्थापन गरिएन भने केही दुई तिन महिना पश्चात जुन वर्षा लाग्छ, जुन बाढी आउँछ, जुन खोलाको सतह बढ्छ, त्यस पश्चात कुनै मान्छेको या कुनै त्यहाँ बस्तीभित्र बसेका नागरिकको आततायी अवस्था आयो, ज्यान गयो भने फेरि तपाईँले यही सिटमा ल्याएर बस्नु सोध्नुहुन्छ किन व्यवस्थापन नगर्नु भएको, किन तपाईँले पहिला त्यो बस्तीहरूले स्थानान्तरण गर्नु भएन, आज ती नागरिकहरूले ज्यान फाले ज्यान गुमाए भन्दा तपाईँले फेरि प्रश्न गर्नुहुन्छ। यसैले गर्दा
1: सुकुम्बासी बस्तीमा डोजर चलाइएको विषयबारे सोमजीले प्रश्न पार्नुभयो,
0: के प्रश्न?
1: उहाँहरूले सुकुम्बासीको हक हितका लागि, सुकुम्बासीको जीवन रक्षाका लागि डोजर चलाउनु भएको,
2: अहिले किन उतिर लगेर राखेको राख्ने ठाउँ बनाउनु पर्दैन सुरुमा?
1: तपाईँ सोध्नुहोस् न सोमजीलाई।
2: होइन होइन, मैले भन्नु खोजेको तपाईँको क्वेसनको उत्तरमा भनिरहेको छु,
1: पहिले सोमजीले
2: बासी हो भनेर पहिचान गरेर उहाँहरूलाई बस्ने ठाउँ यो है भनेर देखाउनु पर्छ कि लगेर अलपत्रे आज स्कुल कहाँ छ केटाकेटीको? खाने कुरा छोड्नुहोस्,
0: सरकारले सबैको घाँसबास शिक्षा रोजगारको ग्यारेन्टी गरेको छ, यसमा हामी कटिबद्ध छौँ। त्यस्तो कुनै पनि किसिमका कम्प्लेनहरू छ र सरकारलाई त्रुटि भएको छ भने हामीलाई भनिदिनु होला, भनेर सहयोग गरिदिनु भयो भने त्यस्ता
2: होइन। मानज्यूलाई मेरो अनुरोध छ, कम्तीमा यो तपाईँको मुखबाट भन्दा पनि प्रधानमन्त्रीको स्वरबाट
0: फेरि तपाईँको
2: स्वर हामीले सुन्नु पाएको भए कस्तो आनन्द हुन्थ्यो मलाई चाहिँ लागिरहेको
0: लाग्छ। तपाईँहरूको प्रधानमन्त्री हाम्रो सम्मान
2: यस्तो ठिक छ, हजुरले पनि प्रतिनिधि जस्तो अघि भन्नुभयो हामीलाई, मैले अब कुरा के अब तपाईँसँग होइन, हामी चाहिँ बल प्रयोग गरेर पोस्टर देखाउँदाखेरि हामी निकाल्न सक्थ्यौँ, सभामुखले निकाल्ने हो, कुनै पार्टीले निकाल्ने होइन, सभामुख संसदको सभामुख हो,
0: निकाल्न सक्थ्यो भने प्रयोग
2: गराएको पछि पनि निकाल्न सक्थ्यो पनि भन्नुभएको छ। यदि त्यस्तो कुरा गर्दै जाने हो भने हामी रासपाले जति राम्रो काम गर्यो त्यति पुरानो पार्टीहरू बौराउँदैन भन्नेमा हामी तपाईँहरूलाई सहयोग गरिरहेका छौँ। जति तपाईँले राम्रो काम गर्नुभयो पुरानो पार्टीहरू बौराउँदैन, तपाईँहरू फुट्नुभयो टुट्नुभयो, तपाईँहरूले राम्रो काम गर्नु भएन पुरानो पार्टीहरू पनि बौराउन सक्छ र हामी पनि खच्किन सक्छौँ। हामी राजी रूपमा त्यो हेरिरहेका छौँ र सकारात्मक ढङ्गबाट तपाईँहरूलाई हामी सहयोग पनि गर्छौँ, विरोध पनि गर्छौँ। तपाईँहरू राम्रो ढङ्गबाट सरकार चलाउनुहोस्, यो देश निर्माण गर्न लाग्नुहोस्, हामी सानो प्रतिपक्ष भएर अर्कोचोटि बसौँ, तर हिजोको व्यथितीहरू अब नदोरिस् भन्ने हाम्रो धारणाहरू हो, त्यसो भइरहँदा
1: तर तपाईँहरूले खोचे थापेको थापै हुनुहुन्छ,
2: खोचे
1: भनेको राजीनामा माग्नुहुन्छ, दुई महिना भएको छैन सरकार बनेको, प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग्नुहुन्छ तपाईँहरू?
2: नारा हामीले दुई तिनवटा गऱ्यौँ, एउटा मुर्दा प्रधानमन्त्री चाहिँदैन, भनेको मरेको छ कि जिउँदो छ हामीले देख्न पाउँ।

0: परे न
1: प्रधानमन्त्रीलाई देख्नु
0: नि राजीनामा
1: उहाँको विषयमा जानकार हुनुहुन्न तपाईँ अनुभवी हुनुहुन्छ
0: यसरी जानकार छ आज के गर्दै हुनुहुन्छ प्रधानमन्त्री थाहा पाउनु भयो तपाईँले कहीँ तपाईँहरू त यत्रो पत्रकारितामा धेरै दखल राख्नुहुन्छ विश्वभरिको कुन राष्ट्रपति को प्रधानमन्त्री के भइरहेको छ समाचारमा भन्नुहुन्छ आज नेपालको प्रधानमन्त्री के गर्दै हुनुहुन्छ तपाईँले देख्नु भएको छ
1: प्रधानमन्त्री के गर्दै हुनुहुन्छ संसारमा चाहिँ
2: प्रधानमन्त्रीको कुरामा लिएर केही गोपनीयता कुरा पनि हुन्छन् उहाँ के गर्दै हुनुहुन्छ भन्ने त्यही ठुलो विषय राख्दैन यदि उहाँले गरेका कामले नागरिक र देशलाई के भइरहेको छ भन्ने कुरालाई महत्त्वपूर्ण छलफलको विषय बनाउनुपर्छ उहाँले खानुभयो सुत्नुभयो हिँड्नुभयो भन्ने कुरा हाम्रो विषय र बसको विषय बन्यो भने फेरि हामीले डिरेक्सन लेस गर्छौँ हामीले द्याट्स वाइ प्रधानमन्त्रीले के गर्नुभएको छ बाहिर देख्नुभएको छ देख्नुभएको छैन अनुहार हेर्न पाएका छौँ अनुहार हेर्न पाएका छौँ भन्ने भन्दा पनि महत्त्वपूर्ण कुरा मैले फेरि पनि यही शब्द अहिले फेरि म रिपिट गरिरहेको छु उहाँले गर्न खोजेको काम के हो र उहाँको काम बापत कामबाट यो देशले कुन किसिमको यात्रा तय गरेको छ भन्नेलाई एनालाइसिस गर्ने भने उहाँले चुप्प लगाएर बसेको छ भन्ने त भन्न मिल्छ होला र पोल गरौँ न नागरिकमाथि के साँच्चै उहाँ चुप्प लागेर बस्नुभयो होला र बोल्नु भएको छैन भन्नुको मतलब
1: संसद नआउने अध्यादेशबाट शासन गर्ने अनि संसदको हुर्मत लिने
2: एउटा कुरा
1: प्रतिपक्षीहरूले उठाइरहनु भएको छ
2: हाम्रो देशमा एउटा बहुत ठुलो परम्परागत संस्कृति छ क्या अहिलेसम्म जस्तो थियो त्यस्तै हेर्ने बानी लागिरहेका हामीलाई चाहिँ त्यस्तै भइदियो हुन्थ्यो भन्ने चाहना राख्नु स्वाभाविक हो हामीले अनर्थ लिँदैन प्रधान न्यायाधीशको नियुक्तिमा पनि वरियता क्रममै पहिलो व्यक्तिलाई सबै गर्न पनि दिइथ्यो परम्परा थियो भनेर व्याख्या पनि गरियो त्यसमा त हाम्रो परम्परा मिचेको हो विधि मिचेको होइन भन्ने कुरा फेरि सम्झाउन हामीले सकिरहेका छौँ या छैनौँ त्यो नागरिकले
1: निरन्तरतामा क्रम भङ्ग गर्नुलाई तपाईँहरू बहादुर ठान्नुहुन्छ क्या
2: कहिले
1: तर न्यायालयमाथि हस्तक्षेप गर्नुभयो
2: यस्तो छ यस्तो निरन्तर
1: अहिले
2: भङ्गता
1: न्यायपालिकामा कति धेरै बवण्डर मचिएको छ तपाईँहरूको कदमले
2: म त्यसलाई जवाफ दिन्छु निरन्तरताको क्रम भङ्गतामा दुईटा पर्सपेक्टिभबाट हेर्नुपर्छ एउटा निरन्तरता गरिरहँदा केही कुरामा विधि मिचिने आवश्यकता विधि मिच्ने प्रक्रियाका कुनै कामहरू छ भने त्यो निरन्तरतालाई क्रमभङ्गता गर्नु हुँदैन तर निरन्तरताको नाममै परम्परा यस्ता इस्टाब्लिस गर्ने हो र त्यही परम्पराको नाममै निरन्तरता दिइरहने हो भने त्यसलाई क्रमभङ्गता गर्न आवश्यकता छ अहिले सरकारले अध्यादेशको मार्फतबाट जे जे शासन जे जे कामहरू गर्न थालेको छ कुन कुन चिजमा तपाईँलाई प्रश्न चिन्ह छ होला भन्नुहोस् त तपाईँ टेक्निकालिटीमा जानुहोस् व्यवहारिकतामा जानुहोस् परम्परा संस्कृति र अध्यादेश ल्याउनु हुन्थ्यो हुँदैन थियो भन्ने कुरामा पनि भन्दा पनि
1: 182 सिट छ संसदमा संसदबाट विधेयक ल्याएर कानुन बनाए भइहाल्यो नि
2: नागरिकले हामीलाई सकेसम्म एक महिनामा हुने काम एक हप्तामै या एक दिनमै गर भनेर जनादेश दिएर पठाएका हुन् हामी त लामो समय छैन
1: अनि संवैधानिक परिषदमा मनोमानी गर्नको लागि अध्यादेश ल्याउनु भयो होइन
2: मनोमानी कसरी भयो
1: पहिलाको अभ्यासलाई तोड्नको लागि
2: फेरि अभ्यासको कुरा गर्नुभयो भने अभ्यास त पहिलाको अभ्यास ठिक थियो भने भएको त्यसको आन्दोलन त किन भएको थियो होला र नागरिकले मेरै आफ्नै खुट्टामा पनि गोलीको छर्रा छ त्यो छर्रा हान्तमा किन गएको थियो होला र यदि पुराना अभ्यास सही थिए भन्ने लाग्छ भन्ने तपाईँको त पर्सपेक्टिभ हो भने म त्यसमा सहमत हुन सक्दैन तर त्यो अभ्यासलाई क्रमबद्धतालाई क्रमभङ्गता गर्ने काम गरियो भने चाहिँ हामी त्यो अभ्यासलाई तोड्नै पर्छ फेरि यसमा फेरि मेरो दुईवटा पर्सपेक्टिभ छ निरन्तरतालाई क्रमभङ्गता कुन अवस्थामा गर्ने र कुन चिजलाई निरन्तरता र निरन्तरतामा दिने भन्ने दुईवटा
1: न्यायालयमा राजनीति त घुसाउनु भयो नि तपाईँहरूले
2: कसरी घुसायो राजनीति राजनीति भएको
1: राजनीति हो कति समस्या आइरहेछ अहिले हेर्नुहोस् न
2: समस्या के कारणले अहिले भन्नु
1: न्यायालयभित्रै एक अर्कालाई नमान्ने अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले पुर्याएको नियुक्तिले गर्दाखेरि
2: त्यो नमान्ने अवस्था हामीले निर्माण गरेको हो या न्यायालयभित्रैका न्यायमूर्तिहरूबाट भएको हो त्यो एनालाइसिस गर्नुहोस् त हामीले त हामी यो सरकारले पनि हुने योभन्दा अघिल्लो सरकारले सिफारिस गर्नुभएका 6,000 न्यायाधीश मध्ये जसलाई पनि छान्दा हुन्छ भनेर 6,000 लिस्ट आएको थियो कि त होइन एकजना मात्र छान्नु पर्थ्यो वरियताको क्रममा जो माथि छ उसलाई मात्र छान्ने कुनै संवैधानिक व्यवस्था हुन्थ्यो भने किन 6,000 सिफारिस गरिएको थियो नगरेको भए हुन्थ्यो प्रधानमन्त्रीलाई संवैधानिक परिषदलाई त 6,000 मध्ये कुनै एकजना जोलाई सिफारिस गर्दा पनि हामी राय हुन्छौँ मन्जुर हुनेछौँ भनेर बोके त उहाँहरूबिच एउटा कमिटमेन्ट भएको हुन्छ
1: न्यायाधीश र राजनीति कर्मी अनि सांसदहरू आम्ने सामने हुन थाले नि त अब
2: त्यो
1: प्रतिवाद गर्न थाले
2: पावर अफ
1: आज मात्रै तपाईँकै पार्टीको सांसद समीक्षा बास्कोटाले के गर्नुभयो राजनीति गर्ने भए कालो कोट खोलेर आउनुहोस् भनेर ओपन च्यालेन्ज दिनुभयो संसदबाट,
2: होइन
1: अनि सपना प्रधान मल्ललाई इङ्गित गर्नुभएको होइन, उहाँले भन्नुभएको थियो हामी थिचो मिचो सहँदैनौ, अब डराएर बस्नेवाला छैनौ।
2: सिस्टम अफ पावरले चाहिँ राज्यका तिनवटा तह भनेको छ, व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, यिनीहरू एकअर्काका परिपूरक पनि हुन्, समन्वयकर्ता पनि हुन्, चेक एन्ड ब्यालेन्स गर्ने तत्त्व पनि हुन्।
1: झन्डै दुई तिहाईको आडमा शक्ति पृथकीकरणको सिद्धान्तलाई लत्याउन तुल्सिन खोज्नु भएन,
2: लत्याउन खोजेको भए जे थियो त्यसलाई हामीले क्रमबद्धता गर्थ्यो होला, क्रमभङ्गता हुँदैन थियो होला। तपाईँले कुनै अर्को मान्छेलाई नियुक्ति गरेकै आधारमा लत्याएको भन्ने भाषा निर्माण गर्नु भाषा पनि त्यहाँ नसहमत हुन सक्दिनँ। तपाईँले भन्न खोजेको चाहिँ यो हो कि ती वरियता मध्ये, ती छजना मध्ये चाहिँ उहाँ चाहिँ जो अहिले सिफारिस हुनुभएको छ उहाँ चाहिँ पद न्यायाधीश हुन लायक मान्छे नै होइन भन्ने तपाईँको पर्सपेक्टिभ हो नि, म सहमत हुन सक्दिनँ। सम्भवतः संविधानले पनि छजना मध्ये जो हुँदा पनि पद न्यायाधीश हुन सक्ने क्यापेबल मान्छे हो भनेर नै सिफारिस गरेको होला। अहिले तपाईँले संविधानलाई लत्याएको, न्यायपालिकामाथि कार्यपालिकाको हस्तक्षेप भएको, राजनीतिकरण गर्न खोजेको भन्ने कुरालाई कसरी लिनु भएको छ? राजनीति त अहिले थियो र राजनीति त पहिला थियो नि, कस्ता कस्ता राजनीतिक चलफलहरू हामी नहेरेको
0: हाम्रो अध्यक्षले रोस्टमबाटै भनिसक्नु भएको छ,
1: बोल्ने ठाउँ छैन,
0: 1, 2, 3, 4, 1, 2, 3, 4 पनि पढाउनु पर्ने भयो अहिलेको सरकारलाई, अलिक नजान्नु हुँदो रहेछ
1: भन्नुको तात्पर्यको हुनुहुन्थ्यो उपसभामुख रुबी कुमारी ठाकुर।
0: उपसभामुख तपाईँलाई थाहा छैन, उपसभामुख हाम्रो पार्टीमा रहनुभयो, उहाँले राजीनामा दिनुभएको छैन, राजीनामा नदी उपसभामुख हुन पाउँछ? अनि हामीले
1: सभामुखको भूमिकालाई चाहिँ प्रश्न उठाउने, अनि उपसभामुखको भूमिकालाई
0: सभामुखको भूमिकालाई राजसभाको कार्यकर्ताको हिसाबले हामीले प्रश्न उठाएको छैन पत्रकारमा आउँदै, तपाईँले बुझ्नुपर्ने कुरा सभामुखको हिसाबमा पो हामीले
1: हस्ताक्षर त ठोक्नु भयो नि त
0: उपसभामुखले के गर्नु
1: सोधेर ध्रुवराईजी
0: उहाँले हामीसँग सोधेको भए पो तपाईँले उत्तर खोज्नुहुन्छ त, हामीले स्वतन्त्र रूपमा जुन
1: यसमा त कम्तीमा
0: आफ्नो ढङ्गले उहाँले निर्णय गर्न पाउनु
1: छैन,
0: हामीले किन हामीलाई चाहियो त, हामीले त
1: उहाँलाई फेरि
0: तपाईँले रोके, तपाईँ के भन्दै हुनुहुन्छ? उपसभामुखले आफ्नो काम गर्नको लागि हामीले पार्टी सदस्यता समेत उहाँले राजीनामा दिएर जानुभएको हो नि त, हो कि होइन? अनि हामीले यो गर ऊ गर भनेर भन्छौँ, त्यही हामीले त्यसरी सुशासनले हुन्छौँ, देश र जनताको लागि उहाँले राम्रो गर्नु
1: भए विरोध नगर्नुहोस् न त, उहाँले राम्रो गरिरहनु भएको छ,
0: कसको
1: उपसभामुखज्यूले राम्रो गरिरहनु भएको छ, संवैधानिक परिषदको निर्णय
0: मैले फेरि तपाईँलाई मैले रोके,
1: प्रधानमन्त्री बालेन्द्र शाहको निर्णय
0: हाम्रो कुरा मैले भन्दैछु, हामी जो संसद छौँ, छजना सांसद छौँ, जनताको आवाजहरू बुलन्द गरिरहेका छौँ, उपसभामुखज्यूलाई तोलाएको हामीसँग परामर्श गर्नुभएको छैन, त्यसो हुँदाखेरि उहाँले निर्णय गर्नुभयो, त्यो निर्णयको विरुद्धमा हामीले भन्नु पाउँछौँ, तर हामीसँग सोधेर मेरो अध्यक्ष, संसदीय दलको नेता, म उपनेता, महासचिव, हाम्रो प्रमुख सचेतक अथवा कोही सांसदलाई सोधेर उहाँले निर्णय गर्नुभएको हो भने हाम्रो आधिकारिक धारणा हुन्थ्यो, उहाँलाई हामीले स्वतन्त्र छोडेका छौँ र हामी अङ्कुश लाउन पनि चाहँदैनौँ, यति कुरा बुझ्नुहुन्छ तपाईँहरूले।
1: भनेपछि बालेन्द्र शाहले राम्रो काम गरिरहनु भएको छ होइन?
0: बालेन्द्र शाहले जे काम गर्दै हुनुहुन्छ भन्ने कुरामा तपाईँ
1: नबोल्नुहोला,
0: अहिले उपसभामुखको कुरा गर्नुभयो अनि बालेन्द्र शाहसँग फेरि जोड्नुहुन्छ, मैले के भन्दैछु जुन आफ्नो काम कर्तव्य र अधिकारमा सबै रहेर काम गरौँ, संसदमा हामीले आवाजहरू बुलन्द गरिदिने हो जनताको, होइन भने त त्यो चिज गरिरहेका छौँ, आफ्नो आफ्नो ढङ्गबाट काम भइरहेको छ, तर हामीले विरोध केही गरेका छैनौँ, खालि तपाईँ आएर आफ्नो आवाजहरू बुलन्द गरिदिनुहोस् जनताले खोजिरहेको,
1: तपाईँहरू एजेन्डा विहीन भएर
0: के
1: एउटै कुरामा मात्रै
0: के एजेन्डा विहीन
1: बुझ्नुभयो भने त
0: एजेन्डा विहीन भनेर के हो, नीति कार्यक्रममा सहभागी हुनुहोस् भन्ने एजेन्डा छैन,
1: अनि अरू छैन रचनात्मक कुराहरू छैनन्,
0: रचनात्मक कुराहरू हाम्रो छैन, हामीले केही त्यस्तो खालि
1: जनताको पक्षमा एजेन्डा
0: हामीले कति कति कत्रो कत्रो सल्लाह दिएका छौँ, संविधानबाट हामी यो देश निर्माण गर्न हिँडेका छौँ, त्यसमा बजेट लगाउँ भनेका छौँ, राम सकारात्मक कुराहरू केही छैन, हाम्रो यो देश निर्माण गर्नमा हाम्रो भूमिका छैन, खालि त्यहाँ खोजे थाप्नु र न्यू खोज्नु, हामी
1: राजीनामा चाहिँ किन माग्नु भएको थियो त्यसमा?
0: राजसभामा बालेन्द्र शाह मात्रै प्रधानमन्त्री हुन योग्य मान्छे थियो अथवा अरू छैन अथवा जनताप्रति नेग्लिजेन्स, दुईवटा हिसाबबाट हामीले यसको यो गतिविधिको विरोध गरिरहेका छौँ, एक राजसभा निरङ्कुशतातिर जानु खोजिरहेको छ, राष्ट्रपतिलाई नटेर्ने भनेको चाहिँ म यो सत्ता यो विधान यो संविधान म यो सांसद टेर्दिनँ भनेर बाहिर निस्किनु हो
1: राष्ट्रपति निरङ्कुशतर्फ उन्तस हुँदैछ
0: सक्नु दिने मेरो अर्को कुरा अभ्यास
1: सोम शर्माजी मार्फत यही प्रश्न हुनुहोस् न त
0: उहाँलाई के मैले भनिरहेको
1: छु जवाफ दिनुहुन्छ त
0: राष्ट्रपतिले आफ्नो नीति कार्यक्रम पढिरहँदा उहाँले यो राष्ट्रपति केही होइन संसद पनि केही होइन हो त सर्वै सर्व म हो नेपालमा मैले जे भन्नु त हुन्छ भन्ने प्र्याक्टिस गर्नु खोज्नु भएको जानी जानी अर्को नजानेर राम्रो सल्लाहकारहरू नभएर राम्रो अध्ययन नगरेर उहाँ बाहिरिनु भएको हुनसक्छ आज संसदप्रति उत्तरदायी नहुने सरकारको प्रमुख कोही नहुँदा उहाँ देखिनु भयो अगाडितिरको अभ्यासहरूमा त रासपा 21 सिट लिएर हिजो आन्दोलन गरेको घटनाक्रमहरू पनि होइन
2: त्यो प्रतिपक्षको अधिकारको क्षेत्राधिकार पर्यो होला राजीनामा किन माग्नु भयो नमाग्नुहोस् भन्दा हामीले उहाँलाई भन्न मिल्दैन तर राजीनामा कस्तो अवस्थामा मागिन्छ भन्ने कुरा हो उहाँ सदनमा उपस्थित हुनुभएन त्यस कारणले राजीनामा माग्नुभयो या उहाँले नागरिकको पक्षमा काम गर्नुभयो त्यस त्यस कारण राजीनामा मागियो या उहाँले कुनै त्यस्तो गलत काम गर्नुभयो जुन कामले राष्ट्र जनता र राष्ट्रियतामाथि प्रहार भयो राष्ट्रियता खतरामा जानुभयो उहाँले त्यस कारणले गर्दा उहाँले राजीनामा माग्नुभयो त्यो त स्पष्ट नै छ नागरिकले बुझिरहनु भएकै छ खैर राजीनामा माग्नु भएको छ त्यसमा हाम्रो कुनै आपत्ति छैन राजीनामा माग्न पाइन्छ कुनै समस्या छैन तर कमसेकम पनि मलाई के लाग्छ भने उहाँको पार्टीको अध्यक्षजीबाट म केही प्रेरणा लिएको पनि छु पहिला उहाँसँग म धेरै काम उहाँका धेरै कुराहरूबाट मैले हामीले पनि प्रेरणा लिने ठाउँहरू छ उहाँले माटो छुनुपर्छ 10 औँला खियाउनुपर्छ यही माटोमा भनेर सिकाउनु भएको छ सम्भवतः यो नेपालको ऐतिहासिक प्र्याक्टिसमा चाहिँ पहिलो त्यस्तो मेयर हुन्छ जसले चाहिँ आफै काम गर्नुहुन्थ्यो आफै खटिनुहुन्थ्यो आफै ढुङ्गा उचाल्नुहुन्थ्यो आफै माटोमा खोस्न जानुहुन्थ्यो वा यत्तिको मेयर साहब त चाहिएको छ है म कुनै समयमा भन्थेँ यत्तिको मेयर साहब चाहिँ देशको प्रधानमन्त्री भइदिएको भयो भनेर तर आज दुःख के लागेको छ भने आज जसलाई मैले आदर्शको पात्र मानेको थिएँ उहाँले नै सामान्य एउटा इस्युको कारणले गर्दा प्रधानमन्त्रीको राजीनामा माग्दाखेरि चाहिँ कता कता मैले त्यतिखेर चाहिँ रङ सोचेछु कि या मैले आदर्श मानेको पात्र चाहिँ उहाँले गलत सोचिरहनु भएको छ कि रङ डिरेक्सनमा जानुभएको छ कि भनेर मलाई दुःख लाग्छ मैले यहीबाट उहाँ मार्फत उहाँको अध्यक्षज्यूलाई पनि कृपया नागरिकको अथाह धेरै ठुलो शक्ति धेरै ठुलो माया धेरै ठुलो प्रेमलाई चाहिँ एकपटक फर्केर हेर्ने कि ती नागरिकले प्रधानमन्त्रीको राजीनामा माग भनेर पठाउनु भएको छैन होला धेरै राम्रो सिट ल्याउनु भएको छ
1: यो पार्टीमा चाहिँ राम्रो सम्बन्ध छ होइन रवि लामिछाने भालेन्द्र शाह बिच
2: सम्बन्ध राम्रो छ नि पार्टी र सरकार बिच सम्बन्ध राम्रो भएन भने डेलिभर दिन सकिँदैन नि त पार्टी र सरकार बिच सम्बन्ध राम्रो नहुने कारण त के छ र यो बाहिर आएका अपवाद कुरामा रागेर मिडिया ट्रायल गरेर मिडियामा आएका
1: उहाँहरू बिच चिसो पनि बढिसक्यो टकराव छ द्वन्द विवाद छ
2: तपाईँको यो शब्द सम्भवतः लाग्छ बाहिर आएका मिडियाको हेडलाइनले तपाईँको दिमाग न्यारेटिभ गरिरहेको छ दिमाग चलाइरहेको छ
1: यदि राम्रो सम्बन्ध थियो भने तपाईँको पार्टी सभापति रवि लामिछानेले बचाउ गर्नुपर्ने अवस्था आउँथ्यो उहाँले बोल्नु पर्यो
2: बचाउ नभन्नुहोस् न त्यसलाई
1: त्यस्तो केही नराम्रो छैन भनेर
2: बचाउ गरेको भन्नुहुन्छ कि त्यसको सत्यता बाहिर ल्याएको भन्ने कुरा तपाईँलाई कसैले केही नराम्रो आक्षेप लगायो होइन ऋषि सर त यस्तो हुनुहुन्छ भने मैले त्यो पनि हुनसक्छ होला आजसम्म थियो होला तर हामी जे बोलेका छौँ त्यो गरेका छौँ जे छ हामी पूर्ण रूपमा ट्रान्सपरेन्ट छौँ हाम्रा नसा ट्रान्सपरेन्ट छन् हाम्रा कागजहरू ट्रान्सपरेन्ट छन् सबै कुरा चेक एन्ड ब्यालेन्समा तपाईँले हेर्न सक्नु सबै कुरा ओपन रूपमा चेक गर्न सक्नुहुन्छ हामी सब फुल अन ट्रान्सपरेन्सीमा विश्वास राख्दछौँ किनकि अहिले भनेका छौँ नागरिकलाई यसपटक तपाईँहरूलाई हामीले काम गर्न सकेनौँ भने यो देशमा सम्भवतः यो यो यो बेलामा परिवर्तन हुन सकेन भने यस्तो परिवर्तनको आकाङ्क्षा कहिले नआउला या देशै नबन्ला या अप्ठ्यारो अवस्था आउनसक्छ त्यस कारणले गर्दा ढुक्क हुनुहोस् हामी काम गर्छौँ भनेर आएको
1: राष्ट्रपतिका धेरै सांसदहरू त विवादित हुन थाले नि
2: विवादित त
1: संसदमा बोलेको विषयदेखि व्यक्तिगत आचरणको कुरादेखि
2: संसारमा भएका हरेक नागरिकहरूको आफ्ना आफ्ना पर्सपेक्टिभ हुन्छन् आफ्ना आफ्ना विचार हुन्छन् आफ्ना आफ्ना धारणा हुन्छन् पोलिटिकल आइडियोलोजीमा बाँधिदिनु एउटा पाटो फरक हो तपाईँ म घर सुतिरहँदा घर खाइरहँदा मैले गरेका क्रियाकलापलाई लिएर तपाईँले त्यसमा कुइसो उठाउनुहुन्छ भने म त्यसमा त्यसलाई पोलिटिकल नेचर मान्दिनँ द्याट इज नट पोलिटिकल कल्चर
1: आज मात्रै एउटा विषय आयो
2: द्याट इज नट पोलिटिकल कल्चर त्यो व्यक्तिगत टिका टिप्पणीमा जानु राम्रो होइन त्यो
1: तर उहाँ त सार्वजनिक जीवनमा हुनुहुन्छ नि त अहिले जीवनमा
2: नहुँदै गरेका क्रियाकलापहरूको विषयमा जवाफ उहाँले दिनुहोला, म त्यसमा टिका टिप्पणी गर्न चाहिन्न।
1: अरू सांसदहरू पनि कोहीले के गरिरहन्छन्, कोहीले के गरिरहन्छन्, पार्टीले लगाम लगाउँदैन।
2: 182 जना
1: अभिमुखीकरण कार्यक्रममा चाहिँ के सिकाउनु भयो
2: सुन्नुहोस् न, हाम्रो
1: टुली होटलमा के सिकाउनु भएको थियो?
2: संसदीय अभ्यासको बारेमा सिकेको हामीले, संसदीय अभ्यास तपाईँले यहाँ जानु सुरु गरोस् भनेर लगाम लगाम सिकाएको होइन। त्यो लगाम भन्ने शब्दप्रति मेरो आपत्ति छ, लगाम होइन। संसदीय अभ्यासमा आजभन्दा पहिला रहनुभएका माननीयज्यूहरूको अनुभूति सुनेको हो, उहाँको एक्सपिरियन्स सुनेको हो, कसो गर्दा हामीले नागरिकका मुद्दालाई अझ बढी स्ट्रङ ढङ्गले उठाउन सकिन्छ, ताकि प्रतिपक्षलाई पनि सजिलो होस्, उहाँले उठाउने कुरा हामीले उठाइदियो भने अलिकति आनन्द पनि होला उहाँहरूलाई। यी सबै कुरामा अभ्यास सिक्नुको लागि र केही नेचरहरू सिक्नुको लागि केही कुराहरू चाहिँ थप जान्न बुझ्नुको निमित्त त्यो प्रशिक्षण कार्यक्रम भएका हुन्। लगाम होइन, तर अघि भने जस्तै चाहिँ 182 जनाको ठुलो वृहत सङ्ख्या छ हाम्रो, सबैजना विभिन्न नेचर, विभिन्न काम, विभिन्न पर्सपेक्टिभबाट, विभिन्न क्षेत्रबाट
1: 182 जना हुनुहुन्छ। धेरैजना हुँदैमा जसले जे गर्ने छोड त हुँदैन
2: त कहाँ भनेको छ हामीले? धेरैजना हुनु भनेको शक्तिशाली हुनु हो, तर निरङ्कुश हुनु होइन। शक्तिशालीको वार्डमा जे पनि गर्न पाइन्छ भन्ने छुट हामीलाई छैन, कसैलाई पनि छैन।
1: व्यक्तिगत जीवनमा पनि अनुशासनमा बाँधिनु पर्ला,
2: हुनुपर्छ, सबैजना हुनुपर्छ।
1: गेटअप लगाई खुवाई
2: आज एउटा सार्वभौम सम्पन्न एउटा शक्तिशाली संसद सांसदको संसद हो, सदस्य हो। आज मैले बोलेका कुराहरू देशले बोलेका कुरा हुन्छन्, पार्टीले बोलेका कुरा हुन्छन्, मैले गरेका व्यवहारहरू देशसँग सम्बन्धित हुन्छन्। मैले सामान्य केही टिका टिप्पणी गरेँ भने कुटनीतिको मर्यादा हुन्छन्, देशका सवाल हुन्छन्, नागरिकका मुद्दा हुन्छन्, यसमा धेरै ठुलो अर्थ राख्न सक्छ। त्यस कारणले गर्दा म हिजो के थिएँ भन्ने कुरालाई हिजै बोल्नुपर्छ। कोही कोही कोही अवस्थामा चाहिँ पास्ट इज द पास्ट, हामी सधैँभरि पास्टलाई केलाउन थाल्यो भने हुनसक्छ कसैका पास्ट मिठा थियो होला, कसैका पास्ट तिता थियो होला, तिता पास्ट थिए त्यस कारणले गर्दा तेरो फ्युचर गलत छ भन्न त मिल्दैन नि त। पास्ट तिता थिए त्यस कारणले गर्दा करेक्सन हुन पनि, करेक्सन हुने एउटा इच्छा शक्ति पनि त जागेको हुनसक्छ, चाहे त्यसैको निमित्त अगाडि बढेका हुनसक्छ। त्यस कारणले गर्दा पास्टमा भएका चिजलाई लिएर प्रेजेन्ट र फ्युचरसँग जोडिनु डाटेज नट पोलिटिकल कल्चर, त्यो पर्सनल कुरालाई पर्सनल कुरामै रहन दिउँ।
1: गृहमन्त्रीबाट राजीनामा दिनुभएको सुदन गुरुङको विषयमा चाहिँ छानबिन अनुसन्धान भइरहेको छ होइन?
2: भइरहेछ। हाम्रो पार्टी त्यस्तो पार्टी हो, सम्भवतः इतिहासमा यस्ता घटनाहरू विरलै घट्ने गर्छन्। प्रश्न उठेकै आधारमा छानबिन त पछि,
1: अहिलेसम्म गृह मन्त्रालय खाली छ,
2: छानबिन त पछि भयो, छानबिन त पछि हुँदैछ। प्रश्न उठेकै आधारमा भए अब प्रश्न उठेको छ, नागरिकले अकाउन्टेबिलिटी खोल्ने खोज्नु भएको छ, पारदर्शिता देख्न चाहनु भएको छ, के गर्थ्यो र गर्दो रहेछ भने उत्तरदायी महसुस गर्ने हिसाबको कार्यक्रम उहाँले खोजिरहनु भएको छ भने चाहिँ हामी त्यसमा चुक्नु हुँदैन भनेर
1: प्रतिपक्षका रूपमा हेरिरहँदाखेरि पालेन्द्र शाह नेतृत्वको सरकारले गरेको कामलाई तपाईँले मूल्याङ्कन गर्दाखेरि कसरी गर्नु?
0: दुईटा हिसाबबाट, एउटा महत्त्वपूर्ण मन्त्रालयहरू, गृह मन्त्रालय जस्तो अहिलेसम्म उहाँहरूले लगभग झन्डै 15 दिन हुन लाग्यो होला, प्रधानमन्त्री आफैले राखिराख्नु भएको छ, रक्षा मन्त्रालय होला सायद, महत्त्वपूर्ण मन्त्रालयहरूमा कम्तीमा मन्त्री किन नलिनु भएको भन्ने कुरा चाहिँ यो निरङ्कुशतातिर जाने हो कि भनेर राजनीति विश्लेषकहरू अनुमान गर्छन्। मैले यहाँ भने मलाई भलै होला, उहाँहरूको सरकारले उहाँहरूको पार्टीले अहिले राम्रोकै लागि राखिराख्नु भयो होला, तर धेरै मान्छेहरू आज पनि आपद विपद पर्दाखेरि फोन गर्दाखेरि गृहमन्त्रीको फोन माग्ने र भनिदिनुहोस् भन्ने, प्रधानमन्त्रीको फोन लाग्ने फोन नउठ्ने वातावरणहरू हामीले भोगिरहेका छौँ। यो हेर्दाखेरि अलिकति जनताप्रति धेरै उत्तरदायी बन्न नसक्नु भएको हो कि? अहिले यो मिडिया मार्फत म अनुरोध गर्न चाहन्छु, यी चिजहरू चाँडोभन्दा चाँडो समस्याको समाधानहरू निकाल्नको लागि, जनतालाई सरकार छ भन्ने महसुस गर्नको लागि उहाँहरूले चाँडो मन्त्रीमण्डलमा महत्त्वपूर्ण मन्त्रालयहरू थप्न, मन्त्री थप्नको लागि पनि म सल्लाह सुझाव दिन्छु।
1: खोइ त तपाईँहरूले अहिलेसम्म मन्त्रालयमा मन्त्री समेत नियुक्ति गर्न सक्नु भएन।
2: सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ, उहाँले चाहेको खण्डमा जुनसुकै मन्त्रालय आफूले लिन सक्नुहुन्छ, उहाँले चाहेको खण्डमा जुनसुकै मन्त्रालय अरूलाई दिन सक्नुहुन्छ। उहाँको अधिकार र स्वविवेकलाई आचरणसँग लगेर जोड्नु द्याट इज अ पोलिटिकल कल्चर. मैले फेरि पनि त्यो शब्द दोहोऱ्याउँछु. त्यस कारणले गर्दा उहाँले समालयका मन्त्रालयबाट राम्रोसँग डेलिभर भएको छैन, या मन्त्रालयको उहाँ त अध्यक्ष नै हो नि, सम्पूर्ण मन्त्रालयको मातहत उहाँकै अन्डरमा पर्छ भन्दा बित्तिकै उहाँले कुन मन्त्रालय लिनुभयो कुन मन्त्रालय लिनु भएन भन्ने ठुलो कुरा होइन. तर गृह मन्त्रालयको कुरामा भागमा जुन कुरा आएको छ त्यो तत्कालीन गृहमन्त्री पहिला गृहमन्त्री अब सुदन गुरुङजी हुनुभएको थियो, उहाँको सवालमा प्रश्न उठिसके पश्चात उहाँ ठिक हो कि होइन भनेर त्यो अनुसन्धान भएर ठिक होइन रहेछ भने चाहिँ लागेका आरोप ठिक छैन भने चाहिँ फेरि उहिले गृहमन्त्री सम्हाल्नुहुन्छ होला, होइन ठिक रहेछ भने उहाँलाई कारवाही हुन्छ होला. पहिले त्यो कुरा त क्लियर हुनु पऱ्यो नि. बहालवाला तत्कालीन गृहमन्त्री हुँदा हुँदैको पदबाट राजनाथ निस्किनु भएको छ भने गृहमन्त्री भइरहेको मान्छेको सभा पर्सपेक्टिभमा जुन प्रश्न उठेको छ प्रश्न क्लियरिफिकेसन नभएसम्म अर्को गृहमन्त्री राख्यो भने फेरि प्रश्न उहाँले के गर्नुहुन्छ, ए गृहमन्त्री साँच्चै गल्ती गर्नु भएको छ नि, त्यही भएर पो अर्को गृहमन्त्री ल्याउनु हो भनेर फेरि मिडिया र उहाँ प्रतिपक्षहरूले क्वेसन गर्नुहुन्छ. त्यो क्वेसनभन्दा अगाडि नै हामीले उहाँको विषयमा उठेको कुरा एकदमै स्पष्ट हुनु जरुरी छ.
1: क्लियर कट भइसकेपछि अर्को झगडा लागिरहेको छ नि होइन, जस्तो सर्वोच्च अदालतले तपाईँहरूले गरेको निर्णय अहिले नगर्नु भनेर डोजर चलाउने विषयमा डोजर चलाउन रोक लगायो, विद्यार्थी संगठन खारेज गर्ने विषयमा ट्रेड युनियन खारेज गर्ने विषयमा.
2: अब यसमा के छ भने हुन त सेपरेसन अफ पावर भन्छ, कार्यपालिकाका निर्णयहरूलाई न्यायपालिकाले परीक्षण गर्न सक्छ, आवश्यकता अनुसार चाहिँ त्यो कार्यान्वयनमा रोक लगाउनु पनि सक्छ, उसको अधिकारको कुरा हो, जुरिडिक्सनको त्यो अधिकार क्षेत्रमा त्यसमा हामी प्रवेश गर्न मिल्दैन. तर अधिकार क्षेत्रभन्दा थोरै बाहिर गएर मैले सामान्य कुरा गर्नुहुँदा मलाई कायम कायम प्रधान न्यायाधीशले एउटा कानुन दिवसको अवसरमा भनेको शब्दको त्यो साह्रो ठुलो टिका टिप्पणी छ. चेक एन्ड ब्यालेन्स गर्ने नाममा चाहिँ ठाडो हस्तक्षेप गर्न मिल्दैन, पखौँ पखलास देखलास हेरौँला लडाइँ बाँकी अझै छ भन्ने जुन टिका टिप्पणी गर्नुभएको थियो म यहीबाट सुन्न चाहन्छु. म एउटा नागरिक स्तरबाट एकछिन सुन्नुहोस्, म व्यवस्थापिकाको सांसद भइसके पश्चात चाहिँ न्यायपालिका कुनै प्रश्न होइन, तर उहाँले व्यक्तिगत ढङ्गले
1: न्यायपालिका भर्सेस कार्यपालिका
2: व्यक्तिगत टिका टिप्पणी गरे
1: पनि संसदमा पनि सांसदहरू बिच पनि लफडायो.
2: उहाँले बाँकी छ भनिरहनु कुन आशय के हो, लडाइँ कसँग बाँकी छ, के न्यायपालिका कार्यपालिकासँग लड्नु खोजा हो,
1: हस्तक्षेप गर्नु खोज्नुभयो नि तपाईँहरूले, हस्तक्षेप गर्नुभयो.
2: हस्तक्षेप मैले फेरि पनि त्यही भने हस्तक्षेप के मानेमा हस्तक्षेप भयो, उहाँले दिएका लिस्ट मध्येबाट एकजना व्यक्तिलाई प्रधान न्यायाधीशको सिफारिस गर्नु हस्तक्षेप हो, यो हस्तक्षेप हो.
1: सुशीला कार्कीले के भन्नुभएको छ
2: सुन्नुहोस् न,
1: पहिलो महिला प्रधान न्यायाधीश
2: तपाईँलाई प्रश्न
1: के, यो वर्तमान प्रधानमन्त्री सुशीला कार्कीले समेत आपत्ति जनाउनु भएको छ,
2: उहाँप्रतिले के टिका टिप्पणी छन् त, हस्तक्षेपको कुरा गर्नुभएको छ, के हस्तक्षेप हो, हस्तक्षेप भनेको त्यो हो सदना मध्ये अर्को कुनै मान्छेलाई ल्याएर प्रधान न्यायाधीश सिफारिस गर्नु, त्यो हस्तक्षेप हो, त्यो हस्तक्षेप हामीले गरेको होइन. त्यसलाई हस्तक्षेप मानिरहँदा होला उहाँ उपयुक्त हुनुहुन्थ्यो होला, राम्रो गर्न सक्नुहुन्थ्यो होला, महिला प्रधान न्यायाधीश अर्को महिला प्रधान न्यायाधीश देशले पाउँथ्यो होला. तर त्यो भनिरहँदा चाहिँ अहिलेको सरकारको निर्णयलाई मान्दिन देखलास पखलास लडाइँ बाँकी छ भन्ने शब्दावलीले गर्दा फेरि कता कता न्यायपालिकालाई पखलास देखलास लडाइँ बाँकी छ भनेर त्यो लडाइँको प्रक्रियामा आएका आदेशहरू हुन् कि भनेर शङ्का हामीले किन नगर्ने.
1: सत्ता पक्षमाथि प्रश्न उठाउन प्रतिपक्षीहरू बिच मोर्चाबन्दी हुन्छ अब धर्मराईजी,
0: प्रतिपक्षीहरूको अरूको हामी जिम्मा लिँदैनौँ. हामी सत्ता पक्षलाई सरकारलाई राम्रो ढङ्गबाट चलाउनको लागि हाम्रो सल्लाह सुझावहरू बुलन्द गरी उठिरहन्छ. हामीलाई नयाँहरूलाई आज दिएको जनमत भनेको हिजो करप्टेडहरूले चलाएकै जस्तो पार चामल खाउँ भनेर होइन, चामलको मूल्य घटोस् भनेर हो, जग्गाको मूल्य घटोस् भनेर हो, फी घटोस् भनेर आन्दोलन गर्नुभएको होला, उहाँ गोली बोकेर डुल्ने मान्छेलाई थाहा होला. के को लागि हो त, हामी सांसद हुनुको लागि हो, हिजो भोजपुरबाट सांसद सुदन किराँती थियो आज ध्रुवराई हुनुको लागि मात्र होइन होला नि त, जनताले आशा गरेको के छ त्यो चिज प्राप्त होस्, हिजोको कानुनलाई पक्रेर बाँदर जस्तो चिजहरूलाई संरक्षण गर्ने कुरामा हामी नलगाउँ, त्यसलाई के कसरी हुन्छ त्यसलाई चाहिँ जनतालाई चित्त बुझ्दो गरेको हामीले कानुनहरू निर्माण गरौँ. मैले सबै चिजहरूमा म अनुरोध गर्न चाहन्छु सरकार र सत्ता पक्षको मान्य जीवहरूलाई, आज तपाईँहरू त पुरानै हो हामी नयाँ हो, भलै के होला भने हामी थोरै सङ्ख्यामा होलौँ, तर भोलि तपाईँहरूको अस्ति पूर्व प्रधानमन्त्री प्रचण्डले भने जस्तै म तपाईँहरूकै नजिकमा थिएँ, भाँडोको न भुइँको भएको छु भन्दै हुनुहुन्छ, त्यस्तो दिन उहाँहरूको नआओस्।
1: हस्, धन्यवाद।
0: थ्याङ्क यू।
3: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: इंधन को विकल्प छोटो दूरी को यात्रा का लागी इलेक्ट्रिकल साइकिल र स्कूटर चढ़ना चाहनुहुन्छ त्यसो हो भने अब चिंता नलिनुहोस् तपाईं हाम्रै कीर्तनपुर बजार मा रहेको कुंवर मोटरसाइकल वर्कशॉप ले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढ़ को सह डीलर का रूप में माड़ीसाथ कीर्तनपुर स्थित कुंवर मोटरसाइकिल वर्कशॉप में विभिन्न किसिम का चार्जिंग स्कूटर साइकिल र ई रिक्शा को बिक्री शुरू भइसकेको छ आज संपर्क गर्नुहोस्
0: संपर्क कुंवर मोटरसाइकिल वर्कशॉप कीर्तनपुर प्रोप्राइटर इंद्रजीत कुंवर फोन 9802421343 र 9814829230
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
0: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याकौ आजै सचेत बनौ फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउनिवास चितवन र स्वदेश एफएम द्वारा जारी संयुक्त अनुरोध
2: एग्जाम सकेर रिजल्ट पनि आइसक्यो लाइफ पनि अझै अस्तव्यस्त म पनि अब विदेशतिर जाने त होला नि
1: कन्फ्युज हुनु पर्दैन सकिन्छ यही केही गरे भो नभए कोरिया जाऊ 3.2 GPA भए पुग्छ आइएल्स पनि 5.5 भए पुग्छ अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ
2: कुरा त ठिकै हो तर जाने चाहिँ कहाँबाट
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 9855770061 र 9855770053
4: पासीहरुका लागि खुशीको खबर
5: पानी पर्दा हावाहुरी चल्दा हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेचरल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरु हेर्न मासिक शुल्क रु 350 मात्र
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
1: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 9849664977 र 9802435212

0: ठाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रस्तावित प्रधान न्यायाधीश शर्माको संसदीय सुनवाई आज। सर्वोच्च अदालतमा उत्पन्न घटनाबारे नेपाल बारको 5 बुधे विमति आन्दोलनको घोषणा।

जस्टिस डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई आज हुँदैछ। संवैधानिक परिषदले गएको वैशाख 24 शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको थियो। लगत्तै संसदीय सुनवाई समितिको बैठकले शर्मा विरुद्ध 10 दिनको समय दिएर उजुरी आह्वान गरेको थियो। डाक्टर शर्मा विरुद्ध 16 उजुरी परेको छ। संसदीय सुनवाई समितिका सभापति बोधनारायण श्रेष्ठले न्यायालयमा अन्यल बढेकाले शीघ्र सुनवाई हुन लागेको जानकारी दिनुभयो। प्राप्त उजुरी खोल्नका लागि अहिले संसदीय सुनवाई समितिको बैठक राखिएको छ। उजुरी खोलेर सांसदहरूलाई वितरण गरिनेछ। त्यसपछि उजुरीकर्तासँग छलफल गरिनेछ। सुनवाईपछि अनुमोदन भए राष्ट्रपतिले शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्नुहुनेछ। सर्वोच्च अदालतमा उत्पन्न पछिल्लो घटनाको सम्बन्धमा नेपाल बार एसोसिएसनले 5 बुँदे विमति राख्दै आन्दोलनको घोषणा गरेको छ। कानुन व्यवसायहरूको छाता सङ्गठन बारको हिजो बसेको बैठकले कायम मुकायम प्रधान न्यायाधीशको आदेशपछि पनि रिट दर्ता नभएपछि विरोध जनाएको हो। बारले निवेदन बिना कारण दर्ता नगरी त्यत्तिकै राख्नु न्यायमा अवरोध पुर्याउने काम भएको ठहर समेत गरेको छ। बारले आज दिउँसो 1:15 बजे लालटिन बालेर विरोध गर्ने निर्णय गरेको छ। प्रधान न्यायाधीश सिफारिस विरुद्धको रिट दर्फिट गर्ने आदेश विरुद्धको निवेदन दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले आलटाल गरेको छ। मल्लले हिजो निवेदन दर्ता गर्न आदेश दिए पनि सर्वोच्च प्रशासनले दर्ता गरेन। संवैधानिक परिषदले यसअघि सर्वोच्चका न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको थियो। परिषदको यो निर्णय विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले 25 रिट पेश गरे पनि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि त्रिपाठी र सिलवालले दर्पिट विरुद्धको निवेदन दिनुभएको थियो। यो निवेदनलाई पनि सर्वोच्च प्रशासनले होल्डमा राखेपछि विवाद हिजो कामु प्रधान न्यायाधीश मल्ल समक्ष पुगेको हो। कङ्गो र छिमेकी युगाण्डामा फैलिएको इबोलाको संक्रमणका कारण कम्तीमा 88 ज्यान गएको छ। विश्व स्वास्थ्य संगठनले कङ्गो र युगाण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ। ती देशमा 300 धेरै शङ्कास्पद संक्रमित रहेका छन्। प्रकोपबाट अन्तर्राष्ट्रिय फैलावटको जोखिम बढ्दै गएको छ। यी दुई देशमा संक्रमण बढ्दै गएपछि नेपालले पनि जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी सुरु गरेको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज चनका अनुसार तत्काल अन्तर्राष्ट्रिय हवाई नाकाबाट आउनेलाई विशेष निगरानी गर्न आवश्यक छ। साथै प्रभावित व्यक्ति फेला परेमा क्वारेन्टिनमा राख्ने र परीक्षण गर्ने गरी तयारी भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इबोला संक्रमितमा अचानक उच्च ज्वरो आउने र अत्याधिक थकान महसुस हुने, टाउको मांसपेशी र घाँटी दुख्ने, बान्ता हुने, पखाला लाग्ने र शरीरमा डाबर आउने लगायत लक्षण देखिन्छ। संक्रमितको सम्पर्कबाट टाढा

0: गर्दा विदेशी मुद्रामा हुने आमदानी बढ्छ, रेमिट्यान्स निर्यात विदेशी पर्यटन मार्फत हुने आमदानी बढ्ने गर्छ, तर आयात भने महँगो पर्छ। आज युरोपियन युरो एकको खरिद दर 178.95 रुपियाँ र बिक्री दर 189.64 रुपियाँ। युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 205.48 रुपियाँ र बिक्री दर 206.28 रुपियाँ। स्विस फ्रेन्क एकको खरिद दर 196.64 रुपियाँ र बिक्री दर 196.40 रुपियाँ कायम गरिएको छ। अस्ट्रेलियन डलर एकको खरिद दर 110.38 रुपियाँ र बिक्री दर 110.45 रुपियाँ। क्यानेडियन डलर एकको खरिद दर 111.89 रुपियाँ र बिक्री दर 112.32 रुपियाँ छ। सिङ्गापुर डलर एकको खरिद दर 120.18 रुपियाँ र बिक्री दर 120.65 रुपियाँ तोकिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले नियमअनुसार बुझाउनु पर्ने बख्यौता रकम नबुझाउने र सम्पर्कमा नआउने 17 इन्टरनेट इमेल सहित सेवा प्रदायकलाई अनुमति पत्र अर्थात् लाइसेन्स किन खारेज नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ। आज सार्वजनिक सूचना निकालेर प्राधिकरणले ती सेवा प्रदायकलाई 15 दिनभित्र लिखित सफाई पेश गर्न निर्देशन दिएको हो। प्राधिकरणका अनुसार सूचनामा उल्लेख गरिएका विभिन्न 17 कम्पनीले विगत केही आर्थिक वर्षदेखि लेखा परीक्षण गरिएको वित्तीय विवरण, रोयल्टी रकम र ग्रामीण दूरसञ्चार विकास कोष पदको बक्यौता दाखिल गरेका छैनन्। पटक पटक पत्राचार र सार्वजनिक सूचना मार्फत जानकारी गराउँदा समेत सेवा सञ्चालन क्षेत्र, ग्राहक विवरण र अन्य माग गरिएका कागजात नबुझाएको तथा प्राधिकरणको सम्पर्कमा समेत नआएको सूचनामा उल्लेख छ। दूरसञ्चार ऐन 2053 को दफा 28 बमोजिम कारवाही अगाडि बढाउनु अघि प्राधिकरणले दफा 28(4) अनुसार सफाई पेश गर्ने अन्तिम अवसर दिएको जनाएको छ। तोकिएको 15 दिनभित्र चित्तबुद्ध स्पष्टीकरण वा सफाई पेश नगरेमा ती 17 इन्टरनेट सेवा प्रदायकको अनुमति पत्र खारेजीको प्रक्रिया अगाडि बढाइने प्राधिकरणले चेतावनी दिएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडीका देशहरूको आग्रहमा इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको दावी गर्नुभएको छ। उहाँले कतार, साउदी अरब र युएईका नेताहरूको आग्रहमा आफूले सैन्य कदम रोकेको र अहिले गम्भीर रूपमा वार्ताको पहल भइरहेको जानकारी दिनुभएको बीबीसीले जनाएको छ। ट्रम्पले इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको सामाजिक सञ्जाल ट्रुथ सोसलमा उल्लेख गर्नुभएको छ। यसैबीच इरानका एक वरिष्ठ सैन्य कमान्डरले अमेरिकालाई फेरि रणनीतिक गल्ती र गलत काम नगर्न चेतावनी दिनुभएको छ। गएको फेब्रुअरी 28 तारिकमा इजरायली र अमेरिकी सेनाले इरानमाथि हवाई आक्रमण सुरु गरेका थिए। जवाफमा इरानले खाडी क्षेत्रका देशहरूमा रहेका इजरायली र अमेरिकी सैन्य लक्ष्यमा ड्रोन र मिसाइल प्रहार गर्दै आएको थियो। पाकिस्तानी मध्यस्थकर्ताहरू मार्फत अमेरिकासँग कुराकानी भइरहेको पनि इरानले जनाएको छ। अस्ति मात्रै ट्रम्पले इरानका लागि समय घर्किँदै गएको र उनीहरू चाँडै अघि नबढेमा केही दिन केही पनि बाँकी नरहने चेतावनी दिनुभएको थियो। अब खेल खबर। इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले बर्नलीलाई हराएको छ। उपाधि नजिकै पुगेको आर्सनलले गैराती भएको खेलमा बर्नलीलाई 1-0 हराएको हो। खेलमा एकमात्र गोल काई आभर्टेजले गरे। यो जितसँगै आर्सनलले शीर्ष स्थानमा 5 अङ्कको अग्रता बनाएको छ। आर्सनलको 37 खेलमा 82 अङ्क भएको छ। दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको 36 खेलमा 77 अङ्क छ। सिटीले आज राति हुने खेलमा बर्नमाउथलाई हराउन नसकेमा आर्सनल लिग च्याम्पियन हुनेछ। अन्तिम खेलमा आर्सनलले क्रिस्टल प्यालेससँग खेल्नेछ। चारभन्जाङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रस्तावित प्रधान न्यायाधीश शर्माको संसदीय सुनवाई आज। सर्वोच्च अदालतमा उत्पन्न घटनाबारे नेपाल बारको 5 बुधे विमति आन्दोलनको घोषणा। इबोलाको जोखिम कम गर्न नेपालमा पनि उच्च निगरानी थालियो। अन्तर्राष्ट्रिय हवाई नाकाबाट आउनेलाई विशेष निगरानी गर्न आवश्यक। देशैभर गर्मी बढ्यो। आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तापक्रम थप बढ्ने, कतै कतै पानी पर्ने सम्भावना। इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको ट्रम्पको दावी। पाकिस्तानी मध्यस्थकर्ता मार्फत अमेरिकासँग कुराकानी भइरहेको इरानको भनाई। र प्रिमियर लिगमा आर्सनलले बर्नलीलाई हरायो, सिटीभन्दा 5 अङ्कले अगाडि।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान। प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
3: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
3: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै, फोन 056-493-580, मोबाइल 98550-26440। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853-518-953।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरले अपाङ्गता भएका अभिभावकको बालबालिका र संरक्षित परिवारका बालबालिकालाई छात्रवृत्तिमा कोटा निर्धारण गर्ने भएको छ। महानगरले कक्षा 11 र 12 छात्रवृत्तिमा अपाङ्गता भएका अभिभावकका सन्तति र संरक्षित परिवारको बालबालिकालाई आरक्षित समूहमा आवेदन दिन सक्ने व्यवस्था मिलाएको हो। महानगरको 49 कार्यपालिका बैठकबाट पारित गरिएको छात्रवृत्ति व्यवस्थापन कार्यविधि 2083 यो व्यवस्था थप गरिएको महानगरको शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिनुभयो। कार्यविधिले महानगरभित्रको स्थायी बसोबास भएका संस्थागत र सामुदायिक जुनसुकै विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई 19%, जुनसुकै ठाउँका भए पनि संस्थागत विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि प्रदान गरिने छात्रवृत्तिमा 10% बनाएको जनाएको छ। राष्ट्रिय महिला आयोगले काठमाडौँको नारायणीटी दरबारको राहदानी विभागको भवनबाट सेवा दिने तयारी गरेको छ। आयोगका सदस्य एवं प्रवक्ता कृष्ण कुमारी पौडेल खतिवडाका अनुसार आयोगको प्रशासनिक काम नारायणीटीको नयाँ भवनबाट सुरु भइसकेको छ भने एक हप्ताभित्र सम्पूर्ण सेवा सञ्चालन गर्ने गरी तयारी गरिएको छ। अहिले आयोगको 11:45 हेल्पलाइन सेवा र उजुरी सम्बन्धी काम भद्रकालीको कार्यालयबाट सञ्चालन भइरहे पनि केही दिनभित्रै ती सेवा नारायणीटीबाटै सञ्चालन हुनेछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गएको वैशाख 22 गते नै आयोग सरकारी भवन प्रयोगमा ल्याउन पत्राचार गरेको थियो। आयोगले महिला तथा बालबालिकामाथि हुने हिंसा र विभेद सम्बन्धी उजुरी तथा सेवा प्रवाह गर्दै आएको छ। आयोगका अनुसार दैनिक 20-25 जनाले प्रत्यक्ष सेवा लिने गरेका छन् भने 11:45 हेल्पलाइन मार्फत देश तथा विदेशबाट दैनिक औसत 50 भन्दा बढीले सेवा लिने गरेका छन्। दुईपाङ्ग्रे गाडी दुर्घटनाबाट सुरक्षित रहन नियमित रूपमा हेलमेटको प्रयोग गर्नुपर्ने विषयमा सरोकार भएका निकायका प्रतिनिधिबीच छलफल भएको छ। कार्यक्रममा विभिन्न सरकारी निकाय, स्वास्थ्य क्षेत्र, सडक सुरक्षा विज्ञ, प्राविधिक क्षेत्र, युवा बालबालिका तथा सरोकार भएका संस्थाका प्रतिनिधि गरी झन्डै 60 जनाको सहभागिता थियो। कार्यक्रममा अर्थोपेडिक सर्जन डाक्टर सतीश प्रसाद भर्नवालले दुईपाङ्ग्रे गाडीको दुर्घटनाबाट हुने गम्भीर चोटपटक तथा जोखिम न्यूनीकरणमा गुणस्तरीय हेलमेट प्रयोग गर्नु महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो। सडक सुरक्षाका विशेषज्ञ भगवती सडाईले नेपालमा हेलमेट कानून, राष्ट्रिय हेलमेट मापदण्ड कार्यान्वयनको आवश्यकता तथा चालक र पछाडि बस्ने दुवैले अनिवार्य रूपमा हेलमेट प्रयोग गर्नुपर्ने व्यवस्थाको कडाईका साथ कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो। अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन FIA तथा AIP फाउन्डेसनको सहयोगमा हेलमेट कानून तथा मापदण्ड सम्बन्धी छलफल कार्यक्रममा हेलमेट प्रयोग सम्बन्धी कानून बनाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको हो। र यस वर्षको युग कवि सिद्धिचरण पुरस्कार 2083 वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर गार्गी शर्मालाई प्रदान गर्ने निर्णय युग कवि सिद्धिचरण प्रतिष्ठानले गरेको छ। युग कवि सिद्धिचरण श्रेष्ठको 115 जन्म जयन्तीको अवसरमा प्रतिष्ठानले 1,00,000 रुपियाँ पुरस्कार राशि सहित सम्मान गर्न लागेको हो। युग कवि श्रेष्ठको साहित्यिक तेज तथा सांस्कृतिक धरोहरलाई जीवन्त राख्ने उद्देश्यले प्रतिष्ठानले हरेक वर्ष नेपाली साहित्य क्षेत्रमा दीर्घकालीन एवं उल्लेखनीय योगदान पुर्याउने अग्रणी साहित्यकारलाई पुरस्कार प्रदान गर्दै आइरहेको छ। युग कवि श्रेष्ठको जन्म 1969 साल जेठ 9 गते भएको थियो भने उहाँको निधन 2049 साल जेठ 22 गते भएको थियो। बिहान 9 बजेको राष्ट्रिय र चार बन्जेङभित्रका खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। प्रस्तावित प्रधान न्यायाधीश शर्माको संसदीय सुनवाई आज। सर्वोच्च अदालतमा उत्पन्न घटनाबारे नेपाल बारको 5 बुधे विमति आन्दोलनको घोषणा। अपाङ्गता र संरक्षित परिवारका बालबालिकालाई काठमाडौँ महानगरबाट छात्रवृत्तिको व्यवस्था। कक्षा 11 र 12 छात्रवृत्ति परीक्षामा आरक्षित समूहमा आवेदन दिन सक्ने। र दुई पाङ्रे गाडी दुर्घटनाबाट सुरक्षित रहन हेलमेटको प्रयोग सम्बन्धी कानून बन्नुपर्नेमा जोड। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: खै जन्म दर्ता दिनुस् त
1: जन्म दर्ता गरेको छैन नि म्याडम
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
1: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
1: ए पहिला कसैले भनेनन्
2: दिदी मात्रै हो र दाइ जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
6: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
7: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियू सेवा उपलब्ध गराइन्छ
8: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजे लागेछ यार हैन भोक लागेको छैन तिमीहरूलाई
9: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीं गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
10: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
11: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63
12: कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
13: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
14: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आइसियू सेवा
13: एनआइसियू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
14: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी इसीटी सहितको मनोरोग सेवा
13: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
14: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
15: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-493-7338 मोबाइल 98550-88002

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको भन्दै आजदेखि आन्दोलनमा उत्रिने भएको छ। बारले दिउँसो 1:15 बजे बार प्राङ्गणमा लालटिन बालेर अदालत प्रशासनको कार्यशैली विरूद्ध विरोध प्रदर्शन गर्ने भएको हो। साथै आगामी दिनमा सल्लाहकार र इकाइहरूबाट प्राप्त सुझावका आधारमा थप कार्यक्रम सार्वजनिक गरिने उल्लेख गरिएको छ। बारले न्याय विवेक र स्वच्छ प्रक्रियाको पक्षमा उभिन सम्पूर्ण कानून व्यवसायीहरूलाई आन्दोलनमा सहभागी हुन समेत आह्वान गरेको छ। नेपाल बारले अदालत प्रशासनको यस्तो रवैया असाधारण र अप्राकृतिक भन्दै यसले न्याय प्रशासनको इतिहासमा गम्भीर प्रश्न उठाएको जनाएको छ। साथै अदालतमा विचाराधीन विषयमा संसदमा छलफल गर्न नहुने संवैधानिक व्यवस्था हुँदाहुँदै प्रतिनिधि सभामा उक्त विषयमा भएको बहसप्रति पनि बारले आपत्ति जनाएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहतका निकायहरूमा कार्यरत कर्मचारीहरूलाई नयाँ आचार संहिता लागू गरेको छ। मन्त्रालयको पुनर्संरचनापछि

निर्णय प्रभावित पार्ने तथा सरकारी स्रोत साधन निजी प्रयोजनमा प्रयोग गर्ने कार्यलाई पनि निषेध गरिएको छ। नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदीय सुनवाईको प्रक्रियामा निकै हतार गरिएको भन्दै आपत्ति जनाउनु भएको छ। आज बिहान बसेको संसदीय सुनवाई समितिको बैठकमा बोल्दै उहाँले पर्याप्त अध्ययन र उजुरीकर्ताहरूसँगको छलफल बिना नै निर्णय प्रक्रियामा जानु अनुपयुक्त हुने धारणा राख्नुभयो। बैठकमा उपनेता अर्यालले कार्ययोजना र उजुरीहरू भर्खरै प्राप्त भएको अवस्थामा अध्ययनका लागि समन्वय नै नदी आजै सबै कुरा टुङ्ग्याउन खोज्नु रहस्यमय भएको बताउनु भएको छ। अर्यालले संवैधानिक परिषदबाट सिफारिस भई आएका नामहरूको योग्यता र विज्ञता जाँच न परिषदमा छलफल भएको र अन्य उम्मेद्वारहरूको विवरण पनि समितिले पाउनुपर्ने माग गर्नुभएको छ। उहाँले संवैधानिक परिषदको बैठकमा विपक्षी दलको नेता र राष्ट्रिय सभाका अध्यक्षले राखेको असहमति वा नोट अफ डिसेन्टका विषय मा पनि समिति सुसूचित हुनुपर्ने जिकिर गर्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबर। नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनवाई प्रक्रियामा अत्यधिक हतार गरिएको भन्दै गम्भीर आपत्ति जनाउनु भएको छ। मंगलबार बसेको संसदीय सुनवाई समितिको बैठकमा बोल्दै उहाँले सदस्यहरूलाई अध्ययनका लागि पर्याप्त समय नदी निर्णय प्रक्रिया अघि बढाइएकोमा सन्तुष्टि व्यक्त गर्नुभएको छ। सांसद विष्टले समितिको कार्यतालिका र कार्यशैलीप्रति प्रश्न उठाउँदै अध्ययनका लागि दिइएको 63 पृष्ठ लामो कार्ययोजना र सुनवाईको समय बीच तालमेल नमिलेको बताउनु भयो। समितिको बैठकमा उहाँले कार्यतालिका यति व्यस्त बनाइएको छ कि सदस्यहरूलाई खाना खाने वा सामान्य विश्राम गर्ने समेत समय नभएको गुनासो गर्नुभयो। संसदीय सुनवाईको गरिमा र गम्भीरतालाई ध्यान नदी हतारमा निर्णय लाद्न खोजिएको समेत उहाँले तर्क गर्नुभयो। सांसद विष्टले समितिको नाम सुनवाई समिति भए पनि व्यवहारमा केही नसुन्ने गरी काम गर्न खोजिएको टिप्पणी गर्नुभएको छ। र पश्चिम एसिया द्वन्द्वको प्रत्यक्ष प्रभाव नेपालको पूर्वाधार क्षेत्रमा परेको छ। इजरायल अमेरिका इरान द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य उच्च वृद्धि भएको छ। यससँगै नेपालमा निर्माण सामग्रीको मूल्य 107% बढेको छ। यस अस्वाभाविक मूल्य वृद्धिका कारण देशभर सञ्चालित करिब 30,000 विकास आयोजनाको भविष्य अन्यलमा परेको भन्दै यति बेला निर्माण व्यवसायीहरू आन्दोलित भएका छन्। 5 दिन यता नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधित्वमा देश भर निर्माण व्यवसाय आन्दोलनरत छन्। व्यवसायहरूले सबै किसिमका ठेक्कामा वैज्ञानिक मूल्य समायोजन काम रोकिएका व्यवसायहरूलाई कालो सूचीमा नराख्न र आयोजनाहरूको म्याद थप तथा बजेट व्यवस्थापन गर्न माग गरिरहेका छन्। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई नै 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो गर्दाखेरि त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरम चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर, अनि यता आएको मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइनचोक नारगढ़, फोन 0556951174, मोबाइल 98555594।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: बाढीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी। सम्पर्क 98455 18705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ सितोन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagad Phone 056-490-374-98510-61-356-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: अप्ठ्यारोमा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 98450 र म्यानेजमेन्ट तर्फ 98550 र 98550
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
3: सर, र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस् खुरुक्का, त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
1: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
0: यहाँ कार, जिप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
1: सम्पर्क 98119 32811 र 98653 73687।
4: यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
5: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
0: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452 12200 छ।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको सुनवाईका लागि बसेको संघीय संसदको संसदीय सुनवाई समितिको पहिलो बैठक सकिएको छ। सिंहदरबारमा बसेको उक्त बैठकले विपक्षी दलका सांसदहरूको तीव्र विरोध र समय मागका बावजुद आजैका लागि नयाँ कार्यतालिका तय गर्दै पहिलो सत्र शर्त समापन गरेको हो। यस्तै उजुरीकर्ताहरूसँगको छलफल सकिए लगत्तै आज दिउँसो 1 बजे प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई सुनवाईका लागि आमन्त्रण गरिएको छ। उक्त समयमा डाक्टर शर्माले आफ्नो 6 वर्षे कार्यकालको कार्ययोजना प्रस्तुत गर्नुहुनेछ भने सांसदहरूले उहाँमाथि प्रश्न उत्तर गर्नुहुनेछ। मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि प्राविधिक समिति टास्क फोर्स गठन गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा वन्यजन्तुबाट हुने क्षति नियन्त्रण नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति टास्क फोर्स गठन गर्नुभएको हो। मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा 15 सदस्यीय टास्क फोर्स गठन गरिएको छ। टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन वर्तमान अवस्था को समीक्षा तथा आवश्यक नीति तथा कानून संशोधनका लागि सिफारिस गर्नेछ। त्यस्तै सूचकका आधारमा 20 वडामा नमूना परियोजना छनौट गरी कार्यान्वयन प्राविधिक सहयोग तथा अनुगमन गर्ने जिम्मेवारी पनि टास्क फोर्सलाई दिइएको छ। नेपाली कंग्रेसका जिल्ला उपसभापति पक्राउ परेका छन्। कंग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाही पक्राउ परेका हुन्। शाहीलाई त्रिपुरा सुन्दरी नगरपालिकाको त्रिपुरा कोट बगर बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। उनलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको हो। नेपाली कंग्रेसका जिल्ला उपसभापति पूर्णबहादुर शाही पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उच्च

0: कती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मन्त्री परिषदको बैठक आह्वान गर्नु भएको छ। आज दिउँसो 4 बजे सिंहदरबारमा बस्ने गरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा समसामयिक विषय र सरकारको काम कार्यवाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ। सप्तरीको राजविराज नगरपालिका सहित जिल्लाका विभिन्न चोकहरूमा बीच सड़कमा तरकारी अथाभावी पार्किङ तथा फुटपाथ अतिक्रमणका कारण सड़क जोखिम बढ्दै गएको छ। यसले सवारी दुर्घटनाको जोखिम समेत बढाएको छ। सड़कमा जथाभावी पार्किङ, फुटपाथमा साइनबोर्ड, पसल तथा हाट बजार सञ्चालन गर्ने प्रवृत्तिका कारण दुर्घटनाको जोखिम बढेको स्थानीयहरूले बताएका छन्। राजविराज स्थित अदालत रोडमा जिल्ला अदालतदेखि राम मन्दिरसम्म सड़कमै पार्किङ गर्ने र तरकारी पसल थाप्ने प्रवृत्तिले दैनिक रूपमा सड़क अस्त व्यस्त हुँदै आएको छ। र चितवनको इच्छा कामना गाउँपालिका एक कुलबाङमा जंगली च्याउ खाँदा गम्भीर बिरामी परेका 3 जना बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ, 11 वर्षीय सञ्जय चेपाङ र 13 वर्षीय मनिता चेपाङ रहेका छन्। उनीहरू एउटै परिवारका सदस्य रहेका छन्। गत वैशाख 29 गते श्याम बहादुर चेपाङको 5 जनाको परिवारले जंगलबाट ल्याएको च्याउ पकाएर खाएका थिए। त्यसपछि उनीहरू बिरामी परेका थिए। गम्भीर अवस्थामा रहेका 3 बालबालिकालाई उपचारका लागि भरतपुर अस्पतालमा पुर्याइएको थियो। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। मध्याह 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो गर्दा चाहिँ कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरम चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइनचोक नारगढ़, फोन 0556-95-174, मोबाइल 98-550-50-934।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
3: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98-550-63938 र 98-550-65542।
7: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ, थाहा छ कि छैन हजुरलाई?
8: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
5: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लोबेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
6: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98-550-51-584, 98-651-54-998।

0: तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ, त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042121343 र 98184293।
1: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, इसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
0: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 0564937338। मोबाइल 98550880002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
6: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रस्तावित प्रधान न्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न विपक्षी दलले समय मागे। आजै उजुरीकर्तासँग छलफल गरी शर्मालाई बोलाउने सुनवाई समितिको तयारी। मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन। आवश्यक नीति र कानून संशोधनका लागि सिफारिस गर्ने। चितवनको पुलवाङमा जंगली च्याउ खाँदा बिरामी मनिता चेपाङको पनि ज्यान गयो। ज्यान गुमाउने बाल बालिकाको संख्या 3 जना।

नेपाल खबरमा अब पूरा खबर। सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न संसदीय सुनवाई समितिको बैठकमा विपक्षी दलहरूले समय माग गरेका छन्। आज बिहान बसेको समितिको बैठकमा विपक्षी दलका सदस्यहरूले समय माग गरेका हुन्। नेकपा र एमालेका सदस्यहरूले हतार नगरी प्रक्रियागत रूपमा अगाडि जानुपर्ने बताएका हुन्। बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदीय सुनवाईको प्रक्रियामा निकै हतारो गरिएको भन्दै आपत्ति जनाउनुभयो। त्यस्तै नेकपाका सांसद वर्षमान पुनले प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनवाई प्रक्रियालाई परिपक्व, पारदर्शी र जवाबदेही बनाउनु पर्नेमा जोड़ दिनुभयो। सांसद नरबहादुर विष्टले प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनवाई प्रक्रियामा अत्याधिक हतारो गरिएको भन्दै आपत्ति जनाउनुभयो। तर सत्तारूढ रासोपाका सांसदहरूले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर शर्माको संसदीय सुनवाई प्रक्रियालाई थप विलम्ब नगरी वस्तुनिष्ठ र द्रुत गतिमा अगाडि बढ़ाउन माग गरेका छन्। रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू डाक्टर लेकजङ थापा र राजीव खत्रीले सुनवाई प्रक्रियालाई प्रभावकारी बनाउन विभिन्न सुझाव प्रस्तुत गर्नुभएको छ। बैठकमा संसदीय सुनवाई समितिका सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित प्रधान न्यायाधीश शर्माको सुनवाई प्रक्रियालाई निष्कर्षमा पुर्याउन ढिलाइ गर्न नहुने बताउनु भएको छ। न्यायालयमा देखिएको अन्यल अन्त्य गर्न समयमै निर्णय लिनुपर्नेमा

0: देखि छलफल शुरू भएको थियो। भएको वैशाख 31 गतेको बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुगलेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो। छलफल सकिएपछि मन्त्री डाक्टर मुगलेले जवाफ दिने तालिका छ। आजको प्रतिनिधि सभाको बैठकमा पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विरोध जनाउनुभयो। आज दिउँसो सभा 1 बजे राष्ट्रिय सभाको बैठक पनि बस्दैछ। कृषि वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि प्राविधिक समितिको कार्यदल गठन गरेको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण नीति तथा कार्यक्रम सुधार र पालिकामा प्रभावकारी कार्यान्वयनका लागि कार्यदल गठन गरिएको हो। मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विशेषज्ञ सहितको 15 सदस्यीय टास्क फोर्स गठन गरिएको छ। कार्यदलले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन अनुसन्धान वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्नेछ। सूचकको आधारमा 20 वटा ओडामा नमुना परियोजना छनौट गरी कार्यान्वयन प्राविधिक सहयोग तथा अनुगमन गर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ। संघ प्रदेश र पालिकासँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयन गरिने तथा क्षतिग्रस्त बाली नालीको राहतलाई सरल प्रभावकारी र समय सापेक्ष बनाउन सुझाव दिने व्यवस्था गरिएको छ। कार्यदलले दिएको सुझावको आधारमा मानव वन्यजन्तु द्वन्द व्यवस्थापन कार्य गरिने मन्त्रालयले जनाएको छ। पछिल्लो समय जंगली जनावरहरू बस्तीमा पुगेर आक्रमण तथा बाली नाली नोक्सानी गर्ने घटना बढ्न थालेका छन्। चितवनको इच्छा कामना गाउँपालिका 1 कुलवाङमा जंगली च्याउ खाँदा बिरामी मनिता चेपाङको पनि ज्यान गएको छ। 13 वर्षीय मनिता सहित ज्यान गुमाउने बालबालिकाको संख्या 3 जना पुगेको छ। यसअघि 9 वर्षीय नमुना चेपाङ 11 वर्षीय सञ्जय चेपाङको ज्यान गएको थियो। नमुना सञ्जय र मनिता एकै परिवारका हुन्। राष्ट्रिय माध्यमिक विद्यालय हात्तीवाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमुनाको जेठ 1 गते घरमा, सञ्जयको शनिबार राति उपचारको क्रममा र मनिताको आज बिहान भरतपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। गएको वैशाख 29 गते श्यामबहादुर चेपाङको 5 जनाको परिवारले जंगलबाट ल्याएको च्याउ पकाएर खाएका थिए। त्यसपछि 3 जना बालबालिका गम्भीर बिरामी परेका थिए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पोखरा महानगरले अमरसिंह माविको जग्गामा रहेका अनधिकृत संरचनामा डोजर चलायो, आज सुन चाँदीको भाव सामान्य बढ्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511779 वा 98576114 सम्पर्क गर्नुहुन अनुरोध छ।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले प्रस्तावित

न्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न विपक्षी दलले समय मागे। आजै उजुरीकर्तासँग छलफल गरी शर्मालाई बोलाउने सुनवाई समितिको तयारी। कृषि तथा वन मन्त्रालयद्वारा मानव वन्यजन्तु द्वन्द अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कास्कीको पोखरा महानगरपालिकाले अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका अनधिकृत संरचना हटाउन डोजर परिचालन गरेको छ। आज बिहान महानगरको टोलीले सुरक्षाकर्मीको सहयोगमा विद्यालयको जग्गा मिचेर बनाइएका घर टहरा भत्काएको हो। विद्यालयको जग्गामा लामो समयदेखि अवैध रूपमा विभिन्न भौतिक संरचना निर्माण गरी प्रयोग हुँदै आएका थिए। सार्वजनिक र शैक्षिक संस्थाको जग्गा संरक्षण गर्ने महानगरको नीति अनुरूप ती अनधिकृत टहराहरू हटाएको पोखरा महानगरपालिकाले जनाएको छ। आज सुन चाँदीको भाव सामान्य बढेको छ। सुनको भाव आज तोलामा 500 रुपियाँले बढेको हो। भाव बढेर सुन आज तोलाको 295,300 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 294,800 रुपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 45 रुपियाँले बढेको हो। हिजो तोलाको 5,040 रुपियाँमा कारोबार भइरहेको चाँदी आज तोलाको 5,085 रुपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकाको लस एन्जलस नजिकै सिमी भ्याली क्षेत्रमा ठूलो डडेलो फैलिएको छ। घाँसे तथा झाडी क्षेत्रमा लागेको डडेलो तीव्र हावाका कारण फैलिँदा हजारौं बासिन्दा विस्थापित हुने जोखिम छ। कतिपयले घर छोड्नुपर्ने अवस्था छ। डडेलो फैलिएसँगै निभाउन अग्नि नियन्त्रक लागि परेका छन्। लस एन्जलसको डाउनटाउन क्षेत्रबाट झण्डै 40 माइल अर्थात 60 किलोमिटर उत्तर पश्चिममा रहेको सिमी भ्यालीमा डडेलो लागेको हो। 1,25,000 जनसंख्या रहेको त्यस क्षेत्रमा आगो फैलन थालेपछि स्थानीय प्रशासन र अग्नि नियन्त्रक निकायले उच्च सतर्कता अपनाएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। क्यालिफोर्नियाको अग्नि नियन्त्रण निकायले अहिलेसम्म मानवीय क्षति नभएको जनाएको छ। त्यसै गरी उत्तरी लस एन्जलसका विभिन्न आवासीय क्षेत्रमा पनि मानिसलाई सुरक्षित रहन र पूर्व तयारी गर्न भनिएको छ। पछिल्ला वर्ष जलवायु परिवर्तन, लामो खडेरी र अत्यधिक गर्मीका कारण वन तथा झाडीजन्य डडेलो र आगलागीका घटना बढ्दै गएका छन्। क्यालिफोर्निया हरेक वर्ष आगलागीको चपेटामा पर्ने क्षेत्रका रूपमा चिनिँदै आएको छ। अब खेल खबर। आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्सले खेल्दैछन्। यो खेल नेपाली समयअनुसार बेलुका 7:45 जयपुरमा शुरू हुनेछ। अङ्क तालिकामा राजस्थान 12 खेलमा 12 अङ्कका साथ 5 र लखनऊ समान 12 खेलमा 8 अङ्कसहित अङ्क तालिकाको पुछारमा छ। यससँगै हिजो भएको खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्सलाई हराउँदै प्लेअफमा पुगेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रस्तावित प्रधान न्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न विपक्षी दलले समय मागे। आजै उजुरीकर्तासँग छलफल गरी शर्मालाई बोलाउने सुनवाई समितिको तयारी। मानव वन्यजन्तु द्वन्द अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन, आवश्यक नीति र कानून संशोधनका लागि सिफारिस गर्ने। चितवनको पुलबाङमा जंगली च्याउ खाँदा बिरामी मनिता चेपाङको पनि ज्यान गयो। ज्यान गुमाउने बालबालिकाको संख्या 3 जना पुग्यो। अमेरिकाको सिमी भ्यालीमा ठूलो डडेलो, हजारौं नागरिक विस्थापित हुन सक्ने जोखिम। आईपीएल क्रिकेटमा आज राजस्थान र लखनऊ खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ।

0: एक्स कलेज भरतपुर को जरूरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल करियर का लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 मा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षक द्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षा में विशेष जोड़ दिनुको साथै माडीका विद्यार्थीहरुका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारी का लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ। कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
3: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
2: होइन, बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्का त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
1: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
0: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
1: सम्पर्क 98119 32811 र 98653 73687।
4: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
0: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452 12206।
4: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भयो न खुट्टा। म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01433188998, मोबाइल 98512409934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरो प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625 73 09 98 0474 46 182 र 98491 95 225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
7: कहाँ गएर के सिप सिकौ भन त। अब
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356
7: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4943 4 93 580 र 98 550 26 440
3: It's 1 o'clock. अहिले 1 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा उषाकिरणको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मन्त्री परिषद बैठक आह्वान गर्नुभएको छ। आज अपरान्ह 4 बजे सिंहदरबारमा बस्ने गरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बैठकमा समसामयिक विषय र सरकारको काम कार्यवाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ। यस्तै प्रतिनिधि सभा बैठक अहिले जारी छ। बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेकमा छलफल भइरहेको छ। सो प्रस्तावमा सोमबारदेखि छलफल शुरू भएको हो। गत वैशाख 31 गतेको बैठकमा अर्थमन्त्री डाक्टर सोनिमो वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो। छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डाक्टर वाग्लेले जवाफ दिनुहुने जनाइएको छ। यस्तै राष्ट्रिय सभा बैठक पनि आज अहिले अपरान्ह 1:15 बजे शुरू हुँदैछ। प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको सुनवाईका लागि बसेको संघीय संसदको संसदीय सुनवाई समितिको पहिलो बैठक सकिएको छ। सिंहदरबारमा बसेको उक्त बैठकले विपक्षी दलका सांसदको तीव्र विरोध र समय मागका बावजूद आजैका लागि नयाँ कार्यतालिका तय गर्दै पहिलो सत्र समापन गरेको हो। यस्तै उजुरीकर्ता संघको पहिलो छलफल सकिए लगत्तै अहिले 1:30 बजे प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई सुनवाईका लागि आमन्त्रण गरिएको छ। उक्त समयमा डाक्टर शर्माले आफ्नो 6 वर्ष कार्यकालको कार्ययोजना प्रस्तुत गर्नुहुनेछ भने सांसदले उहाँमाथि प्रश्नोत्तर गर्नेछ। नेपाल बार एसोसिएशन लगायत कानून व्यवसायीले आज लालटिन बालेर प्रदर्शन गर्ने भएका छन्। बारले अहिले केहीछिनपछि प्राङ्गणमा लालटिन बालेर अदालत प्रशासन विरोध प्रदर्शन गर्न लागेको हो। सरकारले ल्याएको अध्यादेश र संवैधानिक परिषदको निर्णय विरूद्ध परेका रिट दर्ता गर्न नमानेको र कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले सोमबार दिएको आदेश उल्लङ्घन गरेको भन्दै बारले सर्वोच्च प्रशासन विरूद्ध आन्दोलन शुरू गरेको हो। नेपाल बार एसोसिएसनको हिजोको बैठकले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रिया अवरोध सिर्जना गरेको भन्दै आजदेखि आन्दोलनमा उत्रने निर्णय गरेको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

प्रत्यक्ष प्रभाव नेपालको पूर्वाधार क्षेत्रमा परेको छ। इजरायल अमेरिका इरान द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ। यो सँगै नेपालमा निर्माण सामग्रीको मूल्य 107% बढेको छ। यस अस्वाभाविक मूल्य वृद्धिका कारण देशभर सञ्चालित करिब 30,000 विकास आयोजनाको भविष्य अनुरूपमा परेको भन्दै यति बेला निर्माण व्यवसाय आन्दोलित भएका छन्। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ।

0: देशवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरु हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020352212।
3: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरो प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
5: सम्पर्क 97625 73 09 98 0 74 46 182 र 98 491 95 225।
2: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
6: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
6: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँसपात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
2: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
6: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550 92 60 र वेबसाइट chitawannationalpark.gov.np।
2: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
7: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायोसाइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
2: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
7: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30 169, 98450 49 899 र म्यानेजमेन्ट तर्फ 98550 12 824 र 98550 32 557।

0: अब केही पनि हुँदैन, अब त्यसबाट चाहिँ त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरम चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556-595-174, मोबाइल 98-550-50-934।

0: 12 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालिन्ट पानी तान्ने पम्प।
1: बाढीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 98455718705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4394 443 4395 580 र 98 550 26 440।
3: It's 2 o'clock. अहिले 2 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले देशका विभिन्न क्षेत्रमा रहेका विकटता, अलपत्र विकास आयोजना, सांस्कृतिक सम्पदाको चोरी र सुशासनका सवालमा सरकारको गम्भीर ध्यान आकर्षण गराएका छन्। सांसद टीका संग्रौलाले मुलुकको सुदूरपश्चिम र कर्णाली क्षेत्रको विकासमा राज्यले लगानी बढ़ाउनु पर्ने जोड़दार माग गर्नुभयो। सांसद प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले धनुषा निर्वाचन क्षेत्र नम्बर 4 स्थित मिथिला नगरपालिका 7 निर्माण गर्ने भनिएको डेडिकेटेड ट्रमा सेन्टरको काम अलपत्र परेको भन्दै आपत्ति जनाउनुभयो। सांसद जगत प्रसाद जोशीले सड़क निर्माण, पुननिर्माण, स्वास्थ्य चौकी तथा खानेपानी ट्याङ्की निर्माण लगायतका विकास कार्यहरू समयमै सक्न सरकारको ध्यान आकर्षण गराउनुभयो। निर्वाचनका बेला जनतासँग गरिएका परिणाममुखी बाचाहरू पूरा गर्न तीनै तहका सरकार मिलेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ। यसै गरी सांसद जगदीश खरेलले ललितपुर जिल्लामा विभिन्न ऐतिहासिक तथा पुरातात्विक स्थानबाट प्राचीन मूर्तिहरू चोरी भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्यायालयको साख जोगाउन र न्याय सम्पादनलाई छिटो सरित बनाउन प्रविधि मैत्री र सुधार मुखी कार्ययोजना सार्वजनिक गर्नुभएको छ। संसदीय सुनवाई समिति समक्ष आफ्नो अवधारणा पत्र कार्ययोजना प्रस्तुत गर्दै डाक्टर शर्माले ढिलो गरी दिइने न्याय, न्याय नदिनु सरह हुने मान्यतालाई आत्मसात गर्दै 18 महिनाभित्र पुराना मुद्दा फर्सेउट गर्ने लक्ष्य अघि सार्नु भएको हो। कार्ययोजनामा न्यायपालिकाको वर्तमान अवस्थाको चित्रण गर्दै डाक्टर शर्माले मुद्दाको बोझ निरन्तर बढ़िरहेको उल्लेख गर्नु भएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: यो हो नेपाली रेडियो
4: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
5: अब बाँकी खबर कानून व्यवसायले लालटिन बालेर प्रदर्शन गरेका छन् सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध गर्दै नेपाल बार एसोसिएशनको नेतृत्वमा सर्वोच्च परिसरमा प्रदर्शन भएको हो एसोसिएशनको आइतबारको बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै त्यसको विरोधमा दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको थियो सत्य र न्यायको खोजीका लागि मंगलबार दिउँसो 1 बजे नेपाल बारको कार्यालय प्राङ्गणमा लालटिन बालिएको हो प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मन्त्रीपरिषद बैठक आह्वान गर्नुभएको छ आज अपरान्ह 4 बजे सिंहदरबारमा बस्ने गरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ बैठकमा समसामयिक विषय र सरकारको काम कार्यवाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ यस्तै प्रतिनिधि सभा बैठक अहिले जारी छ पश्चिम एशिया द्वन्द्वको

0: सरकार शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा थाउँदेखि न घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छारेको पनि देखिन्छ क्या लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेत्ती पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर सम्दिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभवको कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ झैँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि झैँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचो किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन्सोक आनन्द मार्ग नयनगढ चितवन मोबाइल 98 550 50 934
3: त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
4: के डियर
3: आजै गएर कहाँ बस्ने हो र
4: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
5: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
6: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोन पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
5: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
7: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर फर्निचर
8: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
9: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्यालढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
10: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852

0: हेर्नुहोस् कमरेड, तपाईँले हामीलाई गोप्य रूपमा धेरै सहयोग गर्नुभयो। विपक्षीको लिस्टमा तपाईँको नाम रहेको छ, त्यसैले तपाईँ अब हामीसँग भूमिगत रहनुपर्छ।
1: अनि मेरो पढाइ?
0: तपाईँले मात्र पढेर हुन्छ र? देशका धनी गरिब सबै वर्गले पढ्न पाउनुपर्छ भन्ने क्रान्तिमा छौँ। बाँकी तपाईँको इच्छा।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धो फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509034, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01433188998, मोबाइल 98512409034।
2: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि कम्प्युटर र ल्यापटप बिक्री एवं मरमत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 0656501060।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पनि चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
8: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली, सम्पर्क 97 45 23 91 63।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर अवस्थित वन फोन 056-493-4440-493-580 र 98-550-26-440
3: It's 3 o'clock. अहिले 3 बजेको छ।
4: सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
5: अहिले दिउँसोको 3 बज्यो।
6: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
5: राष्ट्रको शान किसान।
6: A complete piping solutions.

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रस्तावित प्रधान न्यायाधीश शर्मा बारे संसदीय सुनवाई चल्दै, बेन्च फिक्सिङदेखि भ्रष्टाचारसम्मका आरोप, न्यायालयमा सुधार गर्ने शर्माको कार्ययोजना। प्रतिनिधि सभामा आज पनि श्रम संस्कृति पार्टीको प्ले कार्ड सहित विरोध प्रदर्शन। सुकुम्बासी व्यवस्थापन तथा महँगी नियन्त्रणका लागि पहल गर्न सांसदहरूको माग। यस वर्षको वसन्त ऋतुमा 1181 जनाले हिमाल आरोहणको अनुमति लिए, 1.25 अर्ब भन्दा बढी राजस्व संकलन। चिनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमान वाहक युद्धपथ पठायो। चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई। र बीबीएलको उद्घाटन खेल चेन्नईमा आयोजना गर्ने तयारी। नेपाल खबरमा अब पूरा खबर। संसदीय सुनवाईका क्रममा प्रस्तावित प्रधान न्यायाधीश मनोज कुमार शर्मालाई सांसदहरूले प्रश्न सोधिरहेका छन्। शर्मा अहिले समितिमा उपस्थित भई जवाफ दिइरहनु भएको छ। शर्मामाथि परेका 16 उजुरीमाथिको छलफल सकिएको छ। शर्मा विरूद्ध 16 उजुरीकर्ताले उजुरी दर्ता गराएका छन्। उजुरीकर्ताहरूले शर्मामाथि सर्वोच्च अदालतमा न्यायाधीश रहँदा बेन्च फिक्सिङ गरेको आरोप लगाएका छन्। राजनैतिक प्रभाव र पहुँचका आधारमा संवेदनशील मुद्दाको सुनवाई प्रभावित बनाएको उहाँमाथि आरोप छ। केही उजुरीकर्ताले शर्मालाई नेपो बेबी भन्दै पारिवारिक शक्ति र पहुँचको भरमा न्यायिक क्षेत्रमा उक्लिएको आरोप समेत लगाएका छन्। शर्मा न्यायाधीश नियुक्तिपछि नेकपा एमालेसँग निकट बनेको र राजनैतिक प्रभावमा काम गरेको आरोप पनि लगाइएको छ। यसले न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रतामाथि प्रश्न उठाएको उजुरीकर्ताहरूको भनाई छ। यस्तै काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धी विवादित मुद्दामा रिट खारेज गरी झण्डै 2 अर्ब रूपियाँ बराबर भ्रष्टाचार आरोप समेत उहाँलाई लागेको छ। यस्तै उजुरीकर्ताहरूले एनसेल कर फिर्ता सम्बन्धी विवादास्पद प्रकरणमा पनि शर्माले सहयोगी भूमिका खेलेको दावी गरेका छन्। शक्तिको दुरूपयोग र न्यायपालिकामा परिवारवाद मौलाएको आरोप समेत उजुरीमा समावेश गरिएको छ। प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा बारे संसदीय सुनवाई समितिले आजै औपचारिक सुनवाई गर्दैछ। समितिले उजुरीकर्ताका भनाई, प्रमाण र आरोपको गम्भीरता मूल्याङ्कन गरेपछि मात्रै नियुक्तिबारे अन्तिम निर्णय प्रक्रिया अघि बढ़ाउने जनाएको छ। यसैबीच प्रधान न्यायाधीशमा सिफारिश हुनुभएका मनोज कुमार शर्माले न्यायालयमा सुधार गर्ने कार्ययोजना प्रस्तुत गर्नुभएको छ। न्यायालयको सुधारका लागि 1 महिनाभित्र उच्चस्तरीय अध्ययन समिति गठन गर्ने उहाँको योजना छ। उहाँले संसदीय सुनवाई समितिमा पेश गरेको कार्ययोजनामा न्यायाधीश नियुक्ति सम्बन्धी प्रस्तावहरू पनि समावेश गरिएको छ। नेपाल बार एसोसिएशनको नेतृत्वमा कानून व्यवसायीहरूले आज सर्वोच्च अदालत परिसरमा दिउँसै लालटिन बालेर सांकेतिक प्रदर्शन गरेका छन्। सर्वोच्च अदालतमा पछिल्लो समय विकसित घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै उनीहरूले न्यायालयमा देखिएको अवरोध र न्याय अन्यलको विरोध गरेका हुन्। नेपाल बार एसोसिएशनले अस्ति आइतबार बसेको बैठक मार्फत अदालतमा रिट निवेदन समेत दर्ता हुन नसक्ने अवस्था सृजना भएको निष्कर्ष निकाल्दै विरोधको कार्यक्रम घोषणा गरेको थियो। त्यही अनुसार आज दिउँसो 1 बजे बारको कार्यालय प्राङ्गणमा कानून व्यवसायीहरू भेला भएर लालटिन बालले विरोध प्रदर्शन गरेका हुन्। प्रतिनिधि सभाको आजको बैठकमा पनि विपक्षी दल श्रम संस्कृति पार्टीले प्ले कार्ड सहित विरोध प्रदर्शन गरेको छ। बैठक शुरू भए लगत्तै पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरूले आफ्नो ठाउँबाट उठेर प्ले कार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन्। संसदमा बोल्नका लागि समय माग्नुभएका साम्पाङ समय नपाएपछि संसद बैठक छाडेर जानुभएको छ। त्यसअघि संसदको कार्यवाही अगाडि बढ़िरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले विभिन्न माग अंकित

0: चलिरहेको छ। यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि भइरहेको छ। पर्यटन विभागका अनुसार सन् 2026 को वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1181 आरोहीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो। अहिलेसम्म सगरमाथा आरोहणका लागि 55 देशका 494 आरोहीले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै 109 चिनिया नागरिकले अनुमति लिएका छन्। पर्यटन विभागले 6500 मिटर भन्दा माथिका हिमाललाई आरोहणका लागि अनुमति दिँदै आएको छ। यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरे बापत 1,25,84,60,554 रुपियाँ राजस्व संकलन गरेको छ। विभागले सबैभन्दा सगरमाथाबाट 1,07,86,91,475 रुपियाँ संकलन गरेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-333-493-555।
0: सिधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। देशभर तापक्रम बढ्दै गएको छ। आज सबैभन्दा बढी तापक्रम कैलालीको धनगढ़ी एयरपोर्टमा 37.7 डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ्दै गएको छ। आधा दिनमा तापक्रम झन बढ्दै जाने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। केही ठाउँमा पानी पर्ने अनुमान भए पनि तत्काल ठूलो पानी पर्ने सम्भावना भने छैन। महाशाखाका अनुसार आज र भोलि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी हुनेछ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी बजेट तर्जुमाका विषयमा विज्ञहरूसँग परामर्श लिने निर्णय गरेको छ। समितिको चौथो बैठकले 8 जना विज्ञहरूको नामावली पारित गर्दै उनीहरूलाई आउँदा बैठकमा बोलाएर सरकारलाई थप सुझाव तथा निर्देशन दिन आवश्यक राय लिने निर्णय गरेको हो। समिति सभापति कृष्णहरि बुढाथोकीले बैठकमा समिति अन्तर्गत गठन गरिएका विषयगत उपसमितिहरूले आफ्नो प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको समेत जानकारी दिनुभयो। उहाँका अनुसार उपसमितिहरूले विभिन्न विषयमा देखिएका विभिन्न ज्ञाप तथा फाइन्डिङहरू समिति समक्ष राखेका थिए। मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि प्राविधिक समिति टास्क फोर्स गठन गरिएको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण नीति तथा कार्यक्रम सुधार र पालिकामा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति गठन भएको हो। मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा 15 सदस्यीय टास्क फोर्स गठन गरिएको कृषि

0: वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन अनुसन्धान वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्नेछ। अब विदेशको खबर। ताइवानले चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताएको छ। चीनीय नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमानवाहक युद्धपोत ल्याओनिङ पठाएको घोषणा गरेसँगै ताइवानले यो प्रतिक्रिया दिएको हो। ताइवानका प्रधानमन्त्री चो जङ ताईले चीनको निरन्तर सैन्य गतिविधि क्षेत्रीय अशान्ति र अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताउनु भएको समाचार संस्था रोइटर्सले जनाएको छ। लोकतान्त्रिक रूपमा शासित ताइवानलाई चीनले आफ्नो क्षेत्र मान्दै आएको छ र राजनैतिक दबाव बढाएको छ। यस्तै चीनले ताइवानका राष्ट्रपतिलाई चिङते पृथकतावादी भएको आरोप लगाउँदै उहाँसँगको वार्तालाई अस्वीकार गर्दै आएको छ। राष्ट्रपति तेले पदभार ग्रहण गरेको दोस्रो वार्षिकोत्सवको पूर्व सन्ध्यामा राजधानी ताइपेईमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ताईले चीनको गतिविधि बारे चिन्ता व्यक्त गर्नुभएको खबरमा उल्लेख छ। अब खेल खबर। अस्ट्रेलियाको बिग बास लीग बीबीएल 2026-27 को उद्घाटन खेल आउँदो डिसेम्बरमा भारतको चेन्नईमा आयोजना गर्ने तयारी भएको छ। बीबीएलको आउँदो 16 संस्करणको उद्घाटन खेल चेन्नईको एमए चिदम्बरम रंगशालामा हुने तयारी भएको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिकेट इन्फोले जनाएको छ। क्रिकेट अस्ट्रेलियाले गएको फेब्रुअरीमा चेन्नईको मैदानलाई सम्भावित स्थलका रूपमा पहिचान गरेको थियो। लगत्तै तामिलनाडु क्रिकेट संघ टीएनसीए र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईसँगको सकारात्मक छलफलपछि चेन्नईमा बीबीएल उद्घाटन खेल आयोजन गर्ने योजना अघि बढेको खबरमा उल्लेख छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रस्तावित प्रधान न्यायाधीश शर्माबारे संसदीय सुनवाई चल्दै बेन्च फिक्सिङदेखि भ्रष्टाचारसम्मका आरोप न्यायालयमा सुधार गर्ने शर्माको कार्ययोजना। प्रतिनिधि सभामा आज पनि श्रम संस्कृति पार्टीको प्ले कार्ड सहित विरोध प्रदर्शन। सुकुम्बासी व्यवस्थापन तथा महँगी नियन्त्रणका लागि पहल गर्न सांसदहरूको माग। यस वर्षको वसन्त ऋतुमा 1,181 जनाले हिमाल आरोहणको अनुमति लिए 1,25 करोड़ भन्दा बढी राजस्व संकलन। चीनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमान पोत पठायो। चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई र बीबीएलको उद्घाटन खेल चेन्नईमा आयोजना गर्ने तयारी।
1: साली नदीको शिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भेटभाडबाट टाढा,
2: सहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.np।
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: आँखा नाक कान र र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5242-5523
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ शुरू भएको बागमती सफाई महाअभियान आजदेखि 13 वर्ष पूरा गरी 14 वर्षमा प्रवेश गरेको छ। विक्रम सम्वत 2070 जेठ 5 गते काठमाडौँको सभ्यताको स्रोत बागमतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाई महाअभियान शुरू भएको थियो। पहिलो चरणमा पशुपति क्षेत्रसम्मको नदी सफा गर्ने लक्ष्य राखिएको थियो। सफाई महाअभियानको नेतृत्व तत्कालीन मुख्य सचिव लीलामणि पौडेलले गर्नुभयो। अहिलेसम्म पनि उहाँको नेतृत्व छ। सफाईमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सरकारी एवं सामुदायिक संस्थाले पनि योगदान दिएका छन्। महाअभियान 14 वर्ष प्रवेश गरेकै बेला देशभरका 753 पालिकामा दोस्रो चुनाव सकिएको पनि दुई वर्ष पूरा भएको छ। अभियानको सफलताका लागि पालिकाले साथ दिनुपर्ने अभियान कर्मीहरूको माग छ। भक्तपुरको चागुनारायण नगरपालिकाले आफ्नो नगरलाई योग नगर घोषणा गर्ने भएको छ। नगरपालिकाले आज पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराएको हो। नगरपालिकाका मेयर जीवन खत्रीले जेठ 8, 9 र 10 गते त्रिदिवसीय कार्यक्रम गर्दै चागुनारायण नगरपालिकालाई योग नगर घोषणा गर्न लागेको बताउनुभयो। तीन दिनसम्म खरीपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बिहान 5 बजे वृहत योग विज्ञान शिविर सञ्चालन गर्ने, अन्तिम दिन विशेष कार्यक्रम आयोजना गर्ने गरी चागु योग ज्योति सन्देश स्मारिका सार्वजनिक एवं बागमती प्रदेश सरकारका मुख्यमन्त्रीबाट योग नगर घोषणा गर्ने जानकारी दिइएको छ। काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख 29 गतेदेखि आजसम्म गरी एक हप्तामै 13,090 गाड़ी चालक तथा नियम उल्लङ्घनकर्तामाथि कार्यवाही गरेको छ। यो अवधिको कार्यवाहीबाट 1,18,06,013 रूपियाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। र विश्वका विभिन्न देशका पशुपालक महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा जेठ 12-15 गतेसम्म हुँदैछ। ग्लोबल ग्यादरिङ अफ पास्टरोलोजिस्ट वुमेन विशेष सम्मेलन सहमा सहभागी हुन काठमाडौँमा 40 देशका पशुपालक तथा खुला चरण क्षेत्रमा गरिने पशुपालन सञ्चालन गर्ने महिलाहरू सहभागी हुनेछन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र सिमोटको प्रमुख आयोजनामा हुन लागेको यो सम्मेलन अन्तर्राष्ट्रिय चरणभूमि तथा पशुपालक वर्ष 2026 अन्तर्गत हुने पहिलो ठूलो विश्वव्यापी कार्यक्रम मध्ये एक रहेको छ। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रस्तावित प्रधान न्यायाधीश शर्माबारे संसदीय सुनवाई चल्दै, शर्मामाथि बेन्च फिक्सिङदेखि भ्रष्टाचारसम्मका आरोप, न्यायालय सुधार गर्ने शर्माको कार्ययोजना, बागमती सफाई महाअभियान 14 वर्षमा फोहोर व्यवस्थापनमा पालिकाको ध्यान नजाँदा प्रभावकारी नभएको अभियान कर्मीको गुनासो र भक्तपुरको सागुनारायण नगरपालिका देशकै पहिलो योग नगर घोषणा हुँदै अहिलेलाई चार भन्ज्याङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 स्थित भवन। फोन 0556-4940, 4-93-580 र 98-550-2640।
1: It's 4 o'clock. अहिले 4 बजेको छ।

रेडियो नेटवर्कको अपरान्ह 4 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश मनोज शर्माको संसदीय सुनवाई सम्पन्न भएको छ। सुनवाईमा सुनवाई समितिका सदस्यहरूले प्रस्तावित प्रधान न्यायाधीश शर्मालाई प्रश्नहरू सोधेका थिए। उहाँले प्रश्नमाथि जवाब दिइसकेपछि समिति सभापति बोध नारायण श्रेष्ठले पूरक प्रश्नका लागि सदस्यलाई समय दिनुभएको थियो। पूरक प्रश्न नभएपछि सुनवाई सकिएको जानकारी गराउनुभयो। उहाँले प्रश्नको जवाब दिने क्रममा सर्वोच्च अदालतमा गुटबन्दी नरहेको दावी गर्नुभएको। यस्तै प्रस्तावित प्रधान न्यायाधीश मनोज कुमार शर्माले रिट दर्ता गर्ने वा दरपेट गर्ने जिम्मा सर्वोच्च प्रशासनकै भएको र त्यसमा आफ्नो कुनै हात नभएको बताउनु भएको छ। संसदीय सुनवाईका क्रममा शर्माले भन्नुभयो, मेरो आदेशले दरपेट हुने भन्दा पनि प्रशासनले गर्ने हो। प्रशासनले आफ्नो विवेकबाट गरेका होला, यसमा मेरो टिप्पणी छैन। प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट दरपेट गर्ने आदेश विरूद्धको निवेदन दर्ता गर्न कायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले अवज्ञा गरेको छ। नेपाल प्रहरीले सेवालाई नागरिक केन्द्रित र प्रविधि मैत्री बनाउनका लागि 3 वर्ष रणनीतिक योजना 2083-2085 सार्वजनिक गरेको छ। योजनामा नीतिगत सुधार, समुदाय प्रहरी सहकार्य, अपराध रोकथाम तथा नियन्त्रण, अनुसन्धानको आधुनिकीकरण, मानव स्रोत विकास र सूचना प्रविधिको प्रयोगलाई मुख्य प्राथमिकता दिएको छ। अघिल्लो 3 वर्ष कार्ययोजनामा 94% भन्दा बढी प्रगति भएको जनाउँदै प्रहरीले नयाँ योजनाले शान्ति सुरक्षा, जनविश्वास र सुशासन प्रवर्धनमा सहयोग पुग्ने विश्वास लिएको छ। योजनाको कार्यान्वयनका लागि वार्षिक कार्ययोजना बनाई सबै तहका कार्यालयको कार्य सम्पादन सम्झौतामा समेटिने भएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हात हात देऊन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: IME गरौं
2: IME
3: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाकी खबर। सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको निक्षेप फिर्तालाई प्राथमिकतामा राखेको छ। समस्याग्रस्त सहकारीमा ससाना रकम निक्षेप गरेका बचतकर्ता अधिकांश रहेकाले उनीहरूको रकम फिर्ताको विषयलाई बढी महत्व दिएको हो। 5,00,000 भन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5,00,000 भन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। भूमि सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टले समस्याग्रस्त सहकारीमा 10,000 रुपियाँ भन्दा कम भएका बचतकर्तालाई रकम फिर्ता गर्न शुरू गरिएको बताउँदै सो कार्यलाई निरन्तरता दिइने र क्रमिक रूपमा ठूला बचतकर्ताको निक्षेप पनि फिर्ता गरिने जानकारी दिनुभयो। आज नेप्से परिसूचक घटेको छ। नेप्से 6.51 अङ्कले घटेर 2724.39 बिन्दुमा पुगेको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ। सोमबार 2,45,00,000,000 रुपियाँको कारोबार भएकामा आज 3,08,00,000,000 रुपियाँको कारोबार भएको छ। आजका दिन 346 धितुपत्रको 78,16,778 कित्ता सेयर किनबेच भएको हो। आज 113 कम्पनीको सेयर मूल्य बढेको छ भने 145 घटेको छ। यस्तै 12 कम्पनी स्थिर रहेका छन्। अवस्था इसका साथ ही काठमांडू में

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। प्रधान न्यायाधीशका रूपमा डाक्टर मनोज शर्माको नाम संसदीय समितिबाट सर्वसम्मत अनुमोदन भएको छ। डाक्टर शर्माको नाम संसदीय सुनवाई समितिबाट सर्वसम्मत अनुमोदन भएपछि नेपालको न्यायिक क्षेत्रमा नयाँ नेतृत्वको औपचारिक बाटो खुलेको छ। आज बसेको संसदीय सुनवाई समिति बैठकले उहाँलाई प्रधान न्यायाधीश नियुक्तिका लागि सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। समितिका सभापति बोधनारायण श्रेष्ठले संवैधानिक परिषदको 2083 वैशाख 23 गतिको सिफारिश अनुसार डाक्टर शर्माको नाम अनुमोदन गरिएको जानकारी। नेपालको संविधान अनुसार प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया संवैधानिक परिषदको सिफारिश, संसदीय सुनवाई र राष्ट्रपतिबाट नियुक्ति गरी 3 चरणमा सम्पन्न हुन्छ। संसदीय समितिबाट अनुमोदन भएपछि अब राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने प्रक्रिया अघि बढ़नेछ। डाक्टर मनोज कुमार शर्मा नेपालको न्याय क्षेत्रका अनुभवी न्यायाधीश मध्ये एक मानिनुहुन्छ। उहाँ लामो समयदेखि सर्वोच्च अदालतमा न्यायाधीशका रूपमा कार्यरत रहँदै संवैधानिक, प्रशासनिक, मानवाधिकार तथा सार्वजनिक सरोकारका विषयमा महत्वपूर्ण फैसलामा संलग्न रहनु भएको छ। उहाँलाई कानूनी अनुसन्धान, न्यायिक सुधार र अदालत व्यवस्थापनमा दक्ष व्यक्तिका रूपमा हेरिन्छ। न्यायपालिकाको विश्वसनीयता बढ़ाउने, अदालतमा मुद्दा फर्स्युटको गति तीव्र बनाउने तथा प्रविधि मैत्री न्याय प्रणाली विकास गर्ने उहाँका प्राथमिकतामा पर्ने गरेका छन्। मन्त्रीपरिषद बैठक जारी छ। बैठक चलिरहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जनाएको छ। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा बसिरहेको हो। नेपाल प्रहरीले सेवालाई नागरिक केन्द्रित र प्रविधि मैत्री बनाउनका लागि 3 वर्षे रणनीतिक योजना 2083-2085 सार्वजनिक गरेको छ। योजनामा नीतिगत सुधार, समुदाय प्रहरी सहकार्य, अपराध रोकथाम तथा नियन्त्रण, अनुसन्धानको आधुनिकीकरण, मानव स्रोत विकास र सूचना प्रविधिको प्रयोगलाई मुख्य प्राथमिकता दिइएको छ। अघिल्लो 3 वर्षे कार्ययोजनामा 94% भन्दा बढी प्रगति भएको जनाउँदै प्रहरीले नयाँ योजनाले शान्ति सुरक्षा, जनविश्वास र सुशासन प्रवर्धनमा सहयोग पुग्ने विश्वास लिएको छ। योजनाको कार्यान्वयनका लागि वार्षिक कार्ययोजना बनाई सबै तलको कार्य सम्पादन सम्झौतामा समेटिने भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।

0: यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको निक्षेप फिर्तालाई प्राथमिकतामा राखेको छ। समस्याग्रस्त सहकारीमा ससाना रकम निक्षेप गरेका बचतकर्ता अधिकांश रहेकाले उनीहरूको रकम फिर्ताको विषयलाई बढी महत्व दिइएको छ। 5 लाख भन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5 लाख भन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको हो। र आज नेप्से परिसूचक घटेको छ। नेप्से 6.51 अंकले घटेर 2724.39 बिन्दुमा पुगेको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ। सोमबार 2.45 अर्ब रूपियाँको कारोबार भएकामा आज 3.08 अर्ब रूपियाँको कारोबार भएको छ। आजका दिन 346 धितुपत्रको 78,16,478 कित्ता सेयर किनबेच भएको छ। 113 कम्पनीको सेयर मूल्य बढेको छ भने 145 घटेको छ। 12 कम्पनी स्थिर रहेका छन्। इसका साथ ही काठमाडौँ में रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com बाट एकै साथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै।

0: तिस वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्ष चाहिँ कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई नै रोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरम चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: आयुर्वेद सेवा प्राली लाइन चौक नारगढ़, फोन 0556951174, मोबाइल 98550509034।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
7: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
8: हजुरको बिदा सकिन थालिसक्यो, तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
9: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
10: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
6: पाइन्छ। आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

खोला हिमाल पारी पल्लो पट्टि छङछङ गर्ने खोला एउटा कुरा भन्छु हजुर नरिसाउनु होला छप्पै काटी निगाली त बुनी हालौ डोको छप्पै काटी निगाली त बुनी हालौ।

खोलावारी पिपलु त खोलापारी छाया भाउजू हिँड्छिन् ढल्की ढल्की दाइको दाया बाया सिम खेतालाई सिमको पानी टारी खेतलाई कुलो सिम खेतालाई सिमको पानी टारी खेतलाई कुलो सुन चाँदी भन्नु मात्र।

हे वारीपारी बेनी बाजार बीच में काली गंगा, वारीपारी बेनी बाजार बीच में काली गंगा, बिहे गर्न नपाउँदा यो मन भाछ चंगा, साली बिहे गर्छु भन्दा बाउले कुट्न आउँछन्, साली बिहे गर्छु भन्दा बाउले कुट्न।

0: नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: हेलो आयन, के छ?
3: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
2: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
3: भिडियो अन गर न यार।
2: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
3: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
1: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 98452 0 28 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
4: सम्बन्ध सधैँ फरिकलाई साथमै राखौँ। टेकमाइन्डलाई, टेकमाइन्डलाई।
0: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
1: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
0: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
1: वन क्षेत्रमा आगो बाल्ने, रुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
0: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्य जन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकार सबै मिलेर सहकार्य गरौँ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550 92260 र वेबसाइट chitawannationalpark.gov.np।
5: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
0: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
5: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
0: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
6: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5569 63 53, 98550 77061 र 98550 77053।
0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थलहरूमा मात्र व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउनिवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4394 443 4395 580 र 98 550 26 440
3: 6 o'clock अहिले 6 बजेको छ
4: सीधा कुरा प्रश्न विचार
5: उज्यालो रेडियो नेटवर्क
4: अहिले बेलुकीको 6 बज्यो
6: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
4: राष्ट्रको शान किसान
6: अ कम्प्लिट पाइपिंग सोल्युसन्स

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: संसदीय समितिबाट अनुमोदित मनोज कुमार शर्माले केही बेरमा प्रधान न्यायाधीशको शपथ लिँदै काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापित प्रति परिवार 25,000 पुनर्स्थापना खर्च दिने सरकारको निर्णय।
0: देशभर गर्मी बढ्दो क्रममा पश्चिम तराईमा तापक्रम 37 डिग्री नाग्यो, दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन महाशाखाको सुझाव।
1: कङ्गो र युगाण्डामा इबोला फैलिएपछि नेपालमा पनि सतर्कता, जनस्वास्थ्य जोखिमका दृष्टिले आत्तिहाल्न नपर्ने।
2: हात्तिनुपर्ने कुराहरू छैन, किनकि यो श्वास प्रश्वासबाट सर्ने रोग होइन, होइन यो पानीबाट सर्ने रोग पनि होइन, होइन स्रोतको सूचनाहरूमा हामी विश्वास गर्ने र त्यस हिसाबले आफूलाई सूचित राख्नुपर्छ।
0: चिनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमान वाहक युद्धपोत पठायो, चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई।
1: र आइपीएल क्रिकेटमा आज राति राजस्थान र लखनऊ खेल्दै।
3: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
4: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
5: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
4: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 मा सम्पर्क गर्नुहोला।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले आजै शपथ लिँदै हुनुहुन्छ। शपथ लिए लगतै उहाँले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको छ। आज दिउँसो संसदीय सुनवाई समितिबाट अनुमोदन हुनुभएका शर्माको केही बेरमा राष्ट्रपति कार्यालय शीतल निवासमा शपथको कार्यक्रम तय भएको छ। संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली 2080 नियम 26 उपनियम 5 बमोजिम शर्माको नाम सर्वसम्मत रूपमा स्वीकृत भएको हो। संवैधानिक परिषदले गएको वैशाख 24 शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। संसदीय सुनवाई समितिबाट नाम अनुमोदन भएसँगै राष्ट्रपतिद्वारा प्रधान न्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ। यस्तै शर्माले आफ्नो सिफारिश विरूद्ध सर्वोच्च अदालतमा परेको रिट दर्ता नगर्न आफूले दबाव नदिएको समितिमा स्पष्टीकरण दिनुभएको छ। संसदीय सुनवाईको क्रममा आज संसदीय समितिमा बोल्दै उहाँले यसबारे स्पष्टीकरण दिनुभयो। उहाँले बार र न्यायालय बीच द्वन्द्व नभएको समेत स्पष्ट पार्नु भएको छ। सांसदहरूले बार र बेन्च बीचको द्वन्द्व व्यवस्थापन कसरी गर्नुहुन्छ भनेर प्रश्न गरेका थिए।
1: यसैबीच नेपाल बार एसोसिएसनको नेतृत्वमा कानून व्यवसायीहरूले आज सर्वोच्च अदालत परिसरमा दिउँसै लालटिन बालेर सांकेतिक प्रदर्शन गरेका छन्। सर्वोच्च अदालतमा पछिल्लो समय विकसित घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै उनीहरूले न्यायालयमा देखिएको अवरोध र न्यायालयको अन्यलको विरोध गरेका हुन्। अदालतमा रिट निवेदन समेत दर्ता हुन नसक्ने अवस्था सिर्जना भएको निष्कर्ष निकाल्दै बारले विरोध गरेको हो। दिउँसो 1 बारको कार्यालय प्राङ्गणमा कानून व्यवसायीहरू भेला भएर लालटिन बाल्दै विरोध प्रदर्शन गरेका हुन्।
0: सरकारले काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापित भएकाहरूलाई प्रति परिवार 25,000 रुपियाँ पुनस्थापना खर्च दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरू हटाउने क्रममा विस्थापित भएकाहरूको विवरण रुजु गरी पुनस्थापना खर्च बापत एकमुष्ट 25,000 रुपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्ने उद्देश्यले 5 सदस्यसम्मको परिवारलाई मासिक 15,000 र त्योभन्दा धेरै सदस्य भएमा प्रति सदस्य थप 2,000 रुपियाँका दरले अहिलेलाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च प्रदान गरिने सरकारले निर्णय गरेको छ। विस्थापित परिवारका बालबालिकाको पठन पाठन र स्वास्थ्य सेवाको सुनिश्चितताका लागि पालिकासँग समन्वय र सहकार्य गर्ने सरकारले जनाएको छ। यस्तै बैठकले नगरपालिका

0: माग अंकित प्ले कार्ड सहित उभिएर सदनको ध्यान आकर्षण गराएका थिए। यो दलले हिजोको बैठकमा पनि यसै गरी विरोध प्रदर्शन गरेको थियो। यसैबीच सांसदहरूले वास्तविकतामा आधारित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुनुपर्नेमा जोड दिनुभएको छ। आजको बैठकमा आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक छलफलमा भाग लिँदै उहाँहरूले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राख्न, अर्थतन्त्रको विस्तार गर्न र साना किसान को हितलाई केन्द्रमा राख्नुपर्ने धारणा राखेका हुन्। सांसद गणेश बहादुर विश्वकर्माले कम आय भएका जनताको हितका लागि आगामी आर्थिक वर्षको बजेट तय हुनुपर्ने बताउनुभयो। सांसद ध्रुवराज राईले साना किसानको हितका लागि बजेट विनियोजन हुनुपर्ने धारणा राख्नुभयो।
1: यसैबीच अर्थमन्त्री डाक्टर सोनिङ वाग्लेले सरकारले ल्याएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतालाई नागरिकसँग गरिएको प्रतिबद्धता कार्यान्वयनका लागि गरिएको इमान्दार प्रयासको रूपमा बुझिदिन सांसदहरूलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा विधेयकको सिद्धान्त प्राथमिकतामाथि सांसदले उठाएका जिज्ञासाको जवाब दिने क्रममा उहाँले यस्तो बताउनुभयो। अर्थमन्त्री वाग्लेले यो विधेयक सरकारले विभिन्न राजनीतिक दलको घोषणा पत्रमा उल्लेख गरिएका विषयवस्तुलाई पनि समेट्ने प्रयास गरेको बताउनु भएको छ।
0: प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी बजेट तर्जुमाका लागि विषयमा विज्ञहरूसँग परामर्श लिने निर्णय गरेको छ। समितिको चौथो बैठकले 8 विज्ञहरूको नामावली पारित गर्दै उनीहरूलाई आगामी बैठकमा बोलाएर सरकारले थप सुझाव तथा निर्देशन दिन आवश्यक राय लिने निर्णय गरेको हो। समिति सभापति कृष्ण हरि बुढा थोकीले बैठकमा समिति अन्तर्गत गठन गरिएका विषयगत उपसमितिहरूले आफ्नो प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको जानकारी दिनुभयो। उहाँका अनुसार उपसमितिहरूले विभिन्न विषयमा देखिए ग्याप तथा फाइन्डिङहरू समिति समक्ष राखेका थिए। साथै केही सांसदहरूले वर्तमान बजेट तथा बजेट तर्जुमा प्रक्रिया सम्बन्धी विषय उठाएका थिए।
1: सशस्त्र प्रहरीले पूर्वी नागा काकर भित्ताबाट 1,44,65,000 रुपियाँ बराबरको 570 किलोग्राम 24 क्यारेट सुन र 20,000 अमेरिकी डलर सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल 2 हेडक्वार्टरका प्रमुख अम्बिका प्रसाद जोशीले हिजो बेलुकी 5:15 भारतको कोलकाता घर बताउने 39 परम पाठकलाई काकरभिटा भन्सारको चेकपोस्टमा जाँच गर्दा सुनसहित अमेरिकी डलर, नेपाली 30,65,000 रुपियाँ र 85,419 भारतीय रुपियाँ सहित बरामद गरिएको बताउनुभयो। पक्राउ परेका भारतीय नागरिकबाट गाडी चालक अनुमति पत्र, आधार कार्ड, भिभो मोबाइल, सामसुङ मोबाइल, हार्ड डिस्क, सिम कार्ड, भिजा कार्ड र चेक समेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
0: देशभर तापक्रम बढ्दै गएको छ। विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई जिल्लामा गर्मी उल्लेख्य रूपमा बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो सबैभन्दा बढी तापक्रम कैलालीको धनगढ़ीमा 37.7 डिग्री सेल्सियस मापन गरिएको छ। यस्तै नेपालगंजमा 36.7, भैरवमा 34.8, विराटनगरमा 33 डिग्री तापक्रम मापन गरिएको छ। पछिल्ला केही दिन यता नेपालगंज, धनगढ़ी, भैरव, टीकापुर, अतरिया र महेन्द्रनगर लगायत पश्चिम तराईका जिल्लामा तापक्रम लगातार बढ़िरहेको छ। पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण तराई क्षेत्रमा तापक्रम तीव्र रूपमा बढ़िरहेको हो। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आगामी केही दिन अझै गर्मी बढ़ने अनुमान गरिएको छ। सर्वसाधारणलाई दिउँसो 11 4 बजेसम्म सकेसम्म घाममा बाहिर ननिस्कन महाशाखाले अनुरोध गरेको छ। साथै प्रशस्त पानी तथा झोल पदार्थ सेवन र बालबालिका, ज्येष्ठ नागरिक र बिरामीले विशेष ध्यान दिनुपर्ने स्वास्थ्य कर्मीको भनाइ छ। तत्काल देशभर ठूलो वर्षा हुने सम्भावना नरहेको मौसमविदले बताएका छन्। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।
1: दुर्गा प्रसाईमाथि अनुसन्धान गर्न प्रहरीले थप 3 अनुमति पाएको छ। हिजो राति वीरगंजमा रहेको होटल सिद्धार्थ दियालोबाट पक्राउ परेका पर्साईलाई आज पर्सा जिल्ला अदालतमा उपस्थित गराएर म्याद लिएको हो। जिल्ला प्रहरीकारले पर्साका अनुसार सामाजिक सञ्जाल मार्फत उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भावमा असर पर्ने गतिविधि सञ्चालन गरेको र राज्य विरूद्ध उक्साउने प्रकृतिका गतिविधिमा संलग्न रहेको भन्ने उजुरीका आधारमा पर्साईमाथि अनुसन्धान अघि बढाएको हो। पर्साईमाथि विद्युतीय कारोबार ऐन तथा सार्वजनिक शान्ति विरूद्धको कसुर अन्तर्गत अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा उनका अभिव्यक्ति, सार्वजनिक कार्यक्रम तथा सामाजिक सञ्जाल गतिविधिबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा इबोला संक्रमणको जोखिम बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा

0: ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सुन त, मेरो कपडा प्याकिङ गर्देऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले डाक्टर मनोज कुमार शर्माले प्रधान न्यायाधीशको शपथ लिँदै काठमाडौँ उपत्यका नदी किनारबाट विस्थापितलाई प्रति परिवार 25,000 पुनस्थापना खर्च दिने सरकारको निर्णय, विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता नागरिकसँग गरिएको प्रतिबद्धता बमोजिम रहेको अर्थमन्त्री वाग्लेको भनाई, पूर्विनाका काकरभेट्टाबाट 570 ग्राम सुन र नगद सहित 1 भारतीय नागरिक पक्राउ, देशभर गर्मी बढ्दो क्रममा दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन महाशाखाको सुझाव लगायतका खबर प्रस्तुत गर्यौं।
6: नेपाल दर्पणमा अब बाँकी प्रसंग। विश्व स्वास्थ्य संगठन WHOले इबोलाको प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेपछि नेपालले पनि इबोला भाइरसको सम्भावित संक्रमण प्रति सतर्कता बढाएको छ। WHOले आइतबार कंगो र युगण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो। यो सँगै इबोलाबारे नेपालमा पनि चासो बढ्नु स्वाभाविक हो। कंगो र सुडानमा सन् 1976 पहिचान भएको यो भाइरस प्राणघातक भए पनि दुर्लभ छ। यसअघि सन् 2014-15 पनि पश्चिम अफ्रिकामा फैलिँदा विश्वव्यापी त्रास बढेको थियो। विश्वव्यापी त्रासका बीच नेपालमा यसको जोखिम चाहिँ कतिको छ त भनेर साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभागको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन्दलाई सोध्नु भएको छ।
7: WHOले यो इबोलाको विषयमा पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेसनल कन्सर्न भनेर चाहिँ यसले घोषणा गरेको छ, तर यो विश्वव्यापी महामारीको चाहिँ स्तरमा नपुगेको र त्यस हिसाबले चाहिँ हामी चिन्तित हुन नपर्ने अवस्थामा चाहिँ WHOले भनेको छ। र WHOले वर्गीकरण गरेकोमा चाहिँ अब जुन एउटा सुझाव दिएको छ त्यसमा चाहिँ कसरी चाहिँ प्रथमत जुन ठाउँमा चाहिँ यो समस्या भएको छ त्यो विशेष गरी DRC कङ्गो र चाहिँ तपाईँको युगान्डा, त्यसलाई एक किसिमको उहाँहरूको सुझाव छ भने दोस्रोमा चाहिँ त्यो राष्ट्रहरूसँग वरिपरि भएका चाहिँ राष्ट्रहरू जो चाहिँ अफ्रिकामा पर्छ उहाँलाई चाहिँ त्यो सुझावहरू छ। तर हामी अब नेपाल लगायत यसका चाहिँ दक्षिण एसियाका अन्य राष्ट्रहरू र अन्य तपाईँको चाहिँ अफ्रिकाभन्दा बाहिरको देशहरूलाई चाहिँ एउटै खालको चाहिँ सामूहिक सुझाव दिनुभएको छ।
8: WHOले चाहिँ हामी जस्तो राष्ट्रलाई चाहिँ के सुझाव दिएको छ?
7: सुसूचित हुन र चाहिँ तयारी अवस्थामा रहन तर धेरै आतंकित नहुन र चाहिँ आफ्ना चाहिँ के अरे जनस्वास्थ्यका जति पनि तयारीका पक्षहरू छन् त्यसलाई चाहिँ चुस्त दुरुस्त राख्नको लागि उहाँहरूको सुझाव छ। अब यसमा नागरिकलाई सूचित गर्ने, नाकाहरूमा आफू सतर्क रहने, जनसमुदाय मन्त्रालय चाहिँ सही जस्तो जानकारी दिने उहाँहरूको चाहिँ सुझाव छ।
8: जस्तो स्थल मार्ग सीमा नाकामा चाहिँ विशेष अप्नाउनु पर्ने सावधानी र हवाई मार्ग हुँदै चाहिँ नेपाल प्रवेश गर्नेलाई चाहिँ रोक्नु पर्ने त्यस्ता केही प्रावधानहरू तोकिएका छन्।
7: रोक्नु पर्ने कुरा त्यस्तो केही शब्दमा केही पनि छैन त्यहाँ। हामीले चाहिँ हाम्रो जनस्वास्थ्यका जति पनि हाम्रा भूमिकाहरू हुन्छ त्यो रेतपूर्वक भइरहेको छ र उहाँले चाहिँ यो के अरे इबोलाको मात्रै होइन अरू पनि विभिन्न खालका चाहिँ स्वर रोगका हामीले निगरानी गरिरहेका हुन्छौँ। त्यही प्रणालीगत रूपमा चाहिँ हाम्रो चाहिँ स्वास्थ्य कर्मीहरूले त्यसलाई चाहिँ निगरानी गर्नु भएको छ र यसमा हामीले कसरी अलिकति सचेत हाम्रा स्वास्थ्य कर्मीहरूलाई चाहिँ यो विषयको बारेमा हामी सचेत राख्छौँ र चाहिँ नाकाहरूमा तपाईँको प्लेनबाट र चाहिँ के अरे स्थानका जति पनि नाकाहरूमा हामी सचेत छौँ, सचेत बनाएर राखेका छौँ।
8: अब सचेत छौँ भन्दा भन्दै कहिले काहीँ चाहिँ यस्ता सरुवा रोग चाहिँ संक्रामक रोग चाहिँ वात्तै फैलिदिन्छ र नियन्त्रण गर्न गाह्रो हुन्छ। यसअघिका घटनाहरूलाई पनि हामीले लिन सकिन्छ होइन। सरकारले चाहिँ यतिखेर हवाई मार्ग हुँदै प्रवेश गर्नेलाई के कस्ता जाँच गर्ने अथवा के गर्ने संयन्त्रहरू के छन्?
7: यसमा अहिले हामी यसलाई चाहिँ नजिकबाट हेरिरहेको अवस्था हो होइन। डब्ल्युएचओले चाहिँ सम्प्रेषण गरिरहेका जति पनि अब उहाँहरूको सुझाव छ त्यसलाई हामीले नजिकबाट हेरेका छौँ र विशेष गरी चाहिँ हामीले विगतका अनुभवहरू होइन विभिन्न खालका महामारीहरूलाई पनि हामीले जुन सिकेका छौँ त्यसको आधारमा विशेष गरी हाम्रो द्रुत प्रतिकार टोली तथा आपतकालीन जति पनि चिकित्सकीय समूह परिचालनका जति पनि हाम्रा संरचनाहरू छ त्यसलाई चाहिँ हामीले एकदम सचेत बनाएका छौँ र त्यसमा पनि विशेष गरी सङ्घीय स्तरको चाहिँ हाम्रो के अरे ऱ्यापिड रेस्पोन्स कमिटी भन्नेको हामीले बैठक पनि बसेर के कुराहरू गर्नुपर्छ भन्ने कुराहरूमा हामीले तयारी अवस्थामा छौँ। हजुर,
8: सीमा नाकामा चाहिँ यतिखेर तयारी गर्न हतारो छ
7: अहिले हामीले यसलाई निगरानीमा राख्ने कुराहरू हो र मैले भने यसमा कसरी बेसी अहिले स्वास्थ्य कर्मी जो हुनुहुन्छ हामी उहाँलाई चाहिँ जो हामीले खटाइरहेका छौँ उहाँलाई चाहिँ हामीले सचेत बनाएका छौँ र अहिले तत्काललाई चाहिँ हामीले विशेष गरी चाहिँ नागरिकहरूलाई चाहिँ र वृद्धजन समुदायलाई चाहिँ यसमा धेरै आत्तिनुपर्ने कुराहरू छैन तर चाहिँ हामी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यसमा विशेष गरी माथि मन्त्रीज्यूदेखि लिएर सम्पूर्ण मन्त्रालयका र विभाग हामी यसमा चाहिँ एकदम सचेत छौँ र चाहिँ तयारी अवस्थामा छौँ।
8: सुझाव दिनु पर्दाखेरि चाहिँ सतर्कता के अप्नाउने त यतिखेर?
7: सही सूचना र सही स्रोतको सूचनाहरूमा हामीले विश्वास गर्ने र त्यस हिसाबले आफूलाई सूचित राख्नुपर्छ होइन। यसमा अहिले धेरै आत्तिनुपर्ने कुराहरू छैन किनकि यो श्वास प्रश्वासबाट सर्ने रोग होइन, जसरी चाहिँ कोभिडको बेला चाहिँ हामीलाई थियो, पानीबाट सर्ने रोग पनि होइन होइन।
5: उहाँ हुनुहुन्थ्यो इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन। यसैबीच कङ्गोमा कम्तीमा 131 जनाको ज्यान लिइसकेको इबोला प्रकोप सुरुमा सोचिएको भन्दा छिटो फैलिरहेको हुन सक्ने विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका एक प्रतिनिधिले चेतावनी दिनुभएको छ। एजेन्सीले जति धेरै अनुसन्धान गर्छ त्यति नै संक्रमण अन्य क्षेत्रहरूमा फैलिरहेको पत्ता लागेको डब्ल्युएचओकी डाक्टर एनी एनसियाले बताउनु भएको बीबीसीले जनाएको छ। अधिकारीहरूले आजसम्म कङ्गोमा 500 भन्दा धेरै शंकास्पद संक्रमित रहेको बताएका छन् भने छिमेकी युगाण्डामा एकजनाको ज्यान गएको छ तर लन्डनमा रहेको एमआरसी सेन्टर फर ग्लोबल इन्फेक्सन डिजिज एनालाइसिसको मेडिकलको पर्याप्त पत्ता लगाउन नसकेको र 1000 भन्दा धेरै संक्रमित भइसकेका कुरालाई अस्वीकार गर्न नसकिने सुझाव दिएको भनिएको छ। अध्ययनका अनुसार अहिलेको प्रकोप अहिले पत्ता लागेको भन्दा ठूलो र यसको वास्तविक परिमाण अनिश्चित रहेको छ।
6: वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक समिति टास्क फोर्स गठन गरिएको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण नीति तथा कार्यक्रम सुधार र पालिकामा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति टास्क फोर्स गठन भएको हो। मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा 15 सदस्यीय टास्क फोर्स गठन गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन अनुसन्धान वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानून संशोधनका लागि सिफारिस गर्नेछ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा आफू गम्भीर रहेको बताउँदै टास्क फोर्सले दिएको सुझावका आधारमा थप कार्य गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ।
5: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र
4: र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
10: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
11: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निःशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँको सूचना
12: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ
11: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँ समय बिहान 7 बजेदेखि 1 बजेसम्म ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
6: अब बाँकी खबर शेयर बजार आज पनि घटेको छ शेयर बजार परिसूचक नेप्से आज 6.51 अंकले घटेर 2724.39 बिन्दुमा झरेको हो आज विकास बैंक फाइनेन्स माइक्रो फाइनेन्स र निर्जीवन बीमा बाहेक सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक 1.24% ओह्रालो लागेको छ आज 45 कम्पनीको शेयर घटेकोमा 113 बढेको छ आज 12 कम्पनीको शेयर भने घटबड भएको छैन आज सिटी होटलको शेयर 6.84% घटेको छ समग्रमा बजार घटेको दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर भने 14% भन्दा धेरै बढेको छ आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ हिजो 2.45 अर्ब कारोबार भएकोमा आज 346 कम्पनीका 78,16,000 किता शेयर 3.08 अर्ब रुपियाँमा कारोबार
5: सबै नागरिकसम्म डिजिटल पहुँच पुर्याउने लक्ष्यसहित नेपाल टेलिकमले देशका दुर्गम तथा हिमाली बस्तीहरूमा दूरसञ्चार सेवा विस्तारलाई तीव्रता दिएको छ भौगोलिक रूपमा विकट र जनसङ्ख्या कम रहेका क्षेत्रमा समेत हेलिकप्टर मार्फत उपकरण ढुवानी गरेर मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको छ सरकारको डिजिटल नेपाल अभियान अनुसार दुर्गम क्षेत्रसम्म इन्टरनेट पहुँच विस्तार गर्ने योजनालाई कार्यान्वयन गर्दै टेलिकमले व्यावसायिक लाभभन्दा डिजिटल विभेद न्यूनीकरणलाई प्राथमिकता दिएको जनाएको छ
6: यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि भइरहेको छ पर्यटन विभागका अनुसार सन् 2026 वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1,181 आरोहीले अनुमति लिएका छन् विभागका अनुसूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो
5: म्याग्दीमा निर्माणाधीन 132 केभी क्षमताको डाँडाखेत राहुघाट प्रसारण लाइन आयोजनाका लागि सामुदायिक र राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय 2 वर्षपछि कार्यान्वयन भएको छ मालिका गाउँपालिका 7 डाँडाखेतदेखि रघुगंगा गाउँपालिका 3 अम्बाङ जोड्ने 25 किलोमिटर दूरीको प्रसारण लाइनको राइट अफ वे र टावर रहने 25.62 हेक्टर सामुदायिक र राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न 2080 साल फागुन 6 गते मन्त्री परिषद बैठकले स्वीकृति प्रदान गरेको थियो
6: सरकारवालाहरूले नेपाललाई विश्व स्तरको आरोग्य गन्तव्यका रूपमा विकास गर्न सरकार निजी क्षेत्र शैक्षिक संस्था र समुदाय बीच साझा सहकारी आवश्यक रहेकोमा जोड़ दिएका छन् संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रको सहकारीमा आयोजित आरोग्य संवाद आरोग्य वर्ष 2027 पूर्व तयारी विमर्श कार्यक्रममा वक्ताहरूले नेपाल आरोग्य वर्ष 2027 सफल बनाउन एकीकृत दृष्टिकोण आवश्यक रहेको बताएका हुन्।
5: गण्डकी प्रदेशका पहाड़ी जिल्लाहरूमा परम्परागत भीर मौरीको महशिकारको चहल पहल बढ़ेको छ। वैशाख जेठको मौसमलाई भीर मौरीको महशिकारका लागि उत्तम समय मानिन्छ र यही समयमा अक्करे भीरहरूमा जोखिम मोलेर शिकारीहरू महसंकलनमा व्यस्त रहेका छन्। बागलुङको गलकोट नगरपालिका 10 पाण्डव खानीमा रमुवामा पनि हालै महशिकार शुरू भएको छ। भीरमौरीको महशिकार अत्यन्त जोखिमपूर्ण मानिन्छ। 15 20 जनाको समूह बनाएर शिकारीहरू भीरमा पुग्छन्। कास्की म्याग्दी लमजुङ लगायत पहाड़ी जिल्लाहरूमा पनि यस्तै भीरमौरीको महशिकार गर्ने परम्परा रहँदै आएको छ।
6: राष्ट्रका लागि हप्तामा 2 घण्टा स्वयंसेवा भन्ने नाराका साथ शुरू भएको बागमती सफाई अभियान आजदेखि 13 वर्ष पूरा गरी 14 वर्षमा प्रवेश गरेको छ। 2070 साल जेठ 5 गते काठमाडौँको सभ्यताको स्रोत बागमतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाई अभियान महाअभियान शुरू भएको थियो। पहिलो चरणमा पशुपति क्षेत्रसम्मको नदी सफा गर्ने लक्ष्य राखिएको थियो। सफाई महाअभियानको नेतृत्व तत्कालीन मुख्यमन्त्री लीलामणी पौडेलले गर्नुभयो। अहिलेसम्म पनि उहाँको नेतृत्व छ। त्यस बेलादेखि हरेक हप्ता शनिबार बिहान गर्मीमा 7 बजेदेखि 9 बजेसम्म र जाडोमा 7:30 देखि 9:30 बजेसम्म बागमती नदी का विभिन्न ठाउँको किनारमा सफाई हुने गरेको छ।
5: राप्ती प्रादेशिक अस्पतालको 1.5 बिघा जग्गा अतिक्रमणमा परेको पाइएको छ। अतिक्रमित जग्गा छुटाउन गरिएको नापजाँचको प्रारम्भिक प्रतिवेदन अनुसार झण्डै 1.5 बिघा जग्गा अतिक्रमणमा परेको देखिन आएको हो। जिल्ला प्रशासन कार्यालयको प्राविधिकहरूको टोलीले नापजाँच गरेको छ। अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेका अनुसार 50 भन्दा बढी घर अतिक्रमित जग्गामा बनेको प्रारम्भिक रिपोर्ट आएको छ।
6: नेपाल दर्पणमा अब विदेशको खबर। ताइवानले चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताएको छ। चिनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमानवाहक युद्धपोत लियोनिङ पठाएको घोषणा गरेसँगै ताइवानले यो प्रतिक्रिया दिएको हो। ताइवानका प्रधानमन्त्री चो जङ ताईले चीनको निरन्तर सैन्य गतिविधि क्षेत्रीय अशान्ति र अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताउनु भएको समाचार संस्था रोइटर्सले जनाएको छ। लोकतान्त्रिक शासित ताइवानलाई चीनले आफ्नो क्षेत्र मान्दै आएको छ र राजनीतिक दबाव बढाएको छ। यस्तै चीनले ताइवानका राष्ट्रपतिलाई चिङते पृथकतावादी भएको आरोप लगाउँदै उहाँसँगको वार्तालाई अस्वीकार गर्दै आएको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज राति राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्स खेल्दैछन्। यो खेल जयपुरको सवाई मानसिंह रंगशालामा राति पाउने 8 बजे शुरू हुनेछ। राजस्थान 12 खेलमा 12 अङ्क सहित तालिकाको 5 औं स्थानमा छ। राजस्थान प्लेअफमा पुग्ने सम्भावना कायमै छ। 12 खेलमा 8 अङ्क सहित पुछारमा रहेको लखनऊ प्लेअफ होडबाट बाहिरिसकेको छ। रोयल च्यालेन्जर्स बेंगलुरू, गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद प्लेअफमा पुगिसकेका छन्। अब प्लेअफमा पुग्ने अन्तिम टोली बन्न पंजाब किङ्स, राजस्थान चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धामा छन्। यसपटक मुम्बई इण्डियन्स पनि प्लेअफ होडबाट बाहिरिसकेको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजको मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: डाक्टर मनोज कुमार शर्माले प्रधान न्यायाधीशको शपथ लिँदै काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापितलाई प्रति परिवार 25,000 पुनर्स्थापना खर्च दिने सरकारको निर्णय।
5: देशभर गर्मी बढ्दो क्रममा पश्चिम तराईमा तापक्रम 37 डिग्री नाग्यो। दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन महाशाखाको सुझाव।
6: कङ्गो र युगण्डामा इबोला फैलेपछि नेपालमा पनि सतर्कता। जनस्वास्थ्य जोखिमका दृष्टिले आत्ती हाल्न नपर्ने।
5: चिनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमानवाहक युद्धपथ पठायो। चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई।
6: र आइपीएल क्रिकेटमा आज राति राजस्थान र लखनऊ खेल्दै।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरोलासँगै हामी विकास चापागाई र हृदय रिमाल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: 11 मा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
3: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
2: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
3: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
4: स्वदेश एफएम 93.2 MHz। स्वदेश एफएम 93.2 MHz।
5: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
6: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्व
5: खबर। खबर खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
6: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

चितवन जिल्लाकै स्थानीय तहमध्ये माडी नगरपालिका सबैभन्दा कम बेरोजगी कायम गर्न सफल। सगरमाथा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा रूपेन प्रजा पुनर्चयन। माडी नगरपालिकाले प्लास्टिक जन्य सामग्रीको बिक्री वितरण आय तथा भण्डारणमा प्रतिबन्ध। विश्वकल्याण आधारभूत विद्यालय स्याउलीबासको अभिभावक बेलाबाट प्रेमबहादुर विष्ट अध्यक्षमा पुनर्चयन। चितवनको जंगली च्याउ खाँदा गम्भीर बिरामी परेका तीनजना बालबालिकाको मृत्यु। चितवन राष्ट्रिय निकुञ्जको मुख्य संरक्षण अधिकृतका रूपमा दिलबहादुर पूर्जापुनले जिम्मेवारी प्राप्त। र 27 जना कन्सल्टेन्सी सञ्चालक विरूद्ध म्याद थप। 36 जना हाजिरी जमानीमा रिहा। विद्यार्थी संगठन हटाउने सरकारको निर्णय विरूद्ध नेभी संघद्वारा सर्वोच्चमा रिट दायर। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 63 वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार चितवन जिल्लाका स्थानीय तहहरूमध्ये माडी नगरपालिका सबैभन्दा कम बेरोजी कायम गर्न सफल भएको छ। प्रतिवेदन अनुसार माडी नगरपालिकाको बेरोजी प्रतिशत 0.16 रहेको छ। कुल 2,12,01,53,000 रुपियाँको लेखा परीक्षण हुँदा माडी नगरपालिकाको बेरोजी रकम 33,45,000 रुपियाँ मात्र रहेको प्रतिवेदनमा उल्लेख छ। चितवनका स्थानीय तहहरूमध्ये राप्ती नगरपालिकाको 1.43%, इच्छाकामना गाउँपालिकाको 1.07%, खैरनी नगरपालिकाको 0.53% तथा कालिका नगरपालिकाको 0.63% बेरोजी रहेको उल्लेख गरिएको छ। यस तथ्याङ्कले माडी नगरपालिकाले आर्थिक अनुशासन, पारदर्शिता, उत्तरदायित्व तथा प्रभावकारी प्रशासनिक अभ्यासमा उल्लेखनीय सफलता हासिल गरेको देखिएको छ। तर अघिल्ला वर्षहरूमा रहेको उच्च बेरोजी रकमका कारण समग्र बेरोजी अङ्क भने यस वर्ष पनि उच्च देखिने निश्चित नै रहेको छ। चितवन राष्ट्रिय निकुञ्जको मुख्य संरक्षण अधिकृतका रूपमा दिलबहादुर पूर्जापुनले जिम्मेवारी पाउनु भएको छ। 2079 फागुनदेखि निकुञ्जको वार्डेनका रूपमा करिब 2 वर्ष रहनुभएका पुनले हालै मात्र देशकै पहिलो र सर्वाधिक महत्वको निकुञ्जको संरक्षण र व्यवस्थापनको जिम्मेवारी लिनु भएको हो। यसैबीच वार्डेन पुनले संरक्षण कर्मीहरूलाई आफ्नो जिम्मेवारीप्रति सधैँ सचेत र कर्तव्यनिष्ठ हुन आग्रह गर्नुभएको छ। निकुञ्ज कार्यालयमा आयोजित मध्यवर्ती व्यवस्थापन समितिको स्वागत तथा फेरि भेटौँला कार्यक्रममा बोल्दै उहाँले सो आग्रह गर्नुभएको हो। कर्मीहरू डान्स फ्लोरमै रहेर पनि आफ्नो भूमिकामा जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ थियो। बाल्कनीमा बसेर हेर्ने व्यक्तिहरूले जिस्काउने वा खिसिटिउरी गर्ने गरे पनि त्यसबाट विचलित नभई आफ्नो काम र जिम्मेवारलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको धारणा थियो। उहाँले संरक्षण क्षेत्रको काम चुनौतीपूर्ण भए पनि सबैले सकारात्मक सोचका साथ इमान्दारितापूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। हनुमानझुला स्थित सगरमाथा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा रूपेन प्रजा पुनर्चयन हुनुभएको छ। मंगलबार विद्यालयमा सम्पन्न अभिभावक भेलाबाट स्थानीय युवा अगुवा समेत रहनुभएका प्रजासहित इमबहादुर थापा, फूलमाया मोक्तान, सुन्तली भुजेल सदस्य चयन हुनुभएको हो। सदस्यहरूमध्येबाट पुन प्रजालाई अध्यक्षको जिम्मेवारी दिएको हो। विद्यालय व्यवस्थापन समितिमा वडा कार्यालय र शिक्षक प्रतिनिधि चयन हुन बाँकी रहेको विद्यालय व्यवस्थापन समिति सदस्य सचिव तथा प्रधान अध्यापक महावीर गुरु धामीले जानकारी दिनुभयो। यसैबीच 2082 सालको माध्यमिक शिक्षा परीक्षामा सगरमाथा माध्यमिक विद्यालयले उल्लेखनीय सुधार सहितको नतिजा हासिल गरेको भन्दै विद्यालयको प्रशंसा भइरहेको छ। विद्युत तथा अन्य पूर्वाधार नपुगेको दुर्गम क्षेत्रमा अभावी सञ्चालन भइरहेको उक्त विद्यालयले माडी माध्यमिक विद्यालय र सोमेश्वर माध्यमिक विद्यालयलाई पछाडि पार्दै 43.75% विद्यार्थी उत्तीर्ण गराउन सफल भएको थियो। शिशु कल्याण आधारभूत विद्यालय स्याउलीबासको अभिभावक भेलाबाट प्रेमबहादुर विष्ट अध्यक्षमा पुनर्चयन हुनुभएको छ। भेलाबाट विद्यालय व्यवस्थापन समितिका लागि पुरुषतर्फ प्रेमबहादुर विष्ट र मीनबहादुर परियार तथा महिलातर्फ गीता बेक र पार्वती अधिकारी चयन हुनुभएको हो। उहाँहरूमध्येबाट विष्ट विद्यालय व्यवस्थापन समिति अध्यक्षमा चयन हुनुभएको हो। अभिभावक भेला कार्यक्रममा विद्यालयका प्रधान अध्यापक दिलबहादुर गायकले स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन मीना छेत्रीले गर्नुभएको थियो। माडी नगरपालिका नगरभित्रका सबै सामुदायिक विद्यालयलाई केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश बमोजिम विद्यालय व्यवस्थापन समिति पुनर्गठन गर्न निर्देशन दिएसँगै सामुदायिक विद्यालयहरूमा विद्यालय व्यवस्थापन समिति पुनर्गठन भइरहेका छन्।
माडी नगरपालिकाले चालू आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिक अवधिमा नगर प्रहरी बलको स्थापनादेखि सरकारी सर्भरमा नगरको डाटा स्टोरिङ र होस्टिङ कार्यलाई मुख्य उपलब्धि मानेको छ। सोमबार नगर कार्यपालिका परिसरमा सम्पन्न सार्वजनिक सुनवाई कार्यक्रममा दैनिक कार्य सम्पादन भएका महत्वपूर्ण उपलब्धिहरू प्रस्तुत गर्दै नगरका प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषालले यसबारे विवरण सार्वजनिक गर्नुभएको हो। विवरण अनुसार नगरपालिका स्थापना भएको करिब एक दशक बीच गत चौमासिक अवधिमा पहिलो पटक नगर प्रहरी स्थापना गरिएको छ। यस्तै पर्यटन प्रबन्धनलाई लक्षित गर्दै एक्सप्लोर मार्डी फ्रेमवर्क स्थापना भएको छ। यसै गरी नगरपालिकाका सबै एप्लिकेशन विद्युतीय हाजिरी तथा वेबसाइट नेपाल सरकारको सर्भरबाट सञ्चालनमा ल्याइनुका साथै यसै अवधिमा माडीका सबै माध्यमिक विद्यालयहरूको विद्युतीय हाजिर प्रणालीलाई समेत सरकारी सर्भरसँग जोडेर नगरपालिकाबाट प्रत्यक्ष अनुगमन गर्न सकिने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकारी भूषालले बताउनुभयो। यसै गरी वडा कार्यालय मार्फत सञ्चालन हुने अधिकांश योजनाहरूको सम्झौता भएको साथै केही करार तथा ज्यालादारी कर्मचारीलाई अवकाश दिएको विषयलाई पनि सो अवधिको मुख्य कार्य सम्पादनका रूपमा जानकारी गराइएको थियो। माडी नगरपालिकाले नगर क्षेत्रको वातावरण संरक्षण तथा नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै प्लास्टिक जन्य सामग्रीको बिक्री वितरण आयात तथा भण्डारणमा प्रतिबन्ध लगाएको छ। नगरपालिकाले जारी गरेको सूचना अनुसार प्लास्टिकबाट निर्मित कप गिलास प्लेट काँटा लगायतका सामग्रीहरूको प्रयोग तथा कारोबारमा रोक लगाइएको हो। नगर कार्यपालिकाको निर्णय अनुसार यस्तो कार्य नगर क्षेत्रमा पूर्ण रूपमा निषेध गरिएको जनाइएको छ। नगरपालिकाले प्रतिबन्धित सामग्रीको बिक्री वितरण आयात तथा भण्डारण नगर्न सम्बन्धित सबै व्यवसायी तथा नगरवासीलाई आग्रह गरेको छ। यदि निर्णय विपरीत कार्य गरेको पाइएमा प्रचलित कानून अनुसार कार्यवाही गरिने चेतावनी समेत दिएको छ। नगरका प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषालद्वारा जारी सो सूचनामा उल्लेख गरिएका सामग्री मौजदातमा रहेको भए सूचना प्रकाशित भएको मितिले 15 दिनभित्र आवश्यक व्यवस्थापन गर्न अनुरोध समेत गरिएको छ। चितवनको सकामना गाउँपालिका एक कुलबाङमा जंगली च्याउ खाँदा गम्भीर बिरामी परेका तीनजना बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ, 11 वर्षीय सञ्जय चेपाङ र 13 वर्षीय मनिता चेपाङ छन्। उनीहरू एउटै परिवारका सदस्य हुन्। राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमुनाको हिजो 1 गते घरमा नै मृत्यु भएको थियो। सञ्जयको गत शनिबार राति उपचारकै क्रममा निधन भएको हो भने मनिताको आज बिहान 6 बजे भरतपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेपाल विद्यार्थी संघका नेताहरूले विश्वविद्यालय तथा क्याम्पस परिसरबाट दल सम्बन्ध विद्यार्थी संगठन हटाउने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। रिटमा उत्प्रेषण परमादेश प्रतिषेध लगायत उपयुक्त आदेश जारी गर्न माग गरिएको छ। रिट निवेदन नेपाल विद्यार्थी संघका केन्द्रीय कार्यालयका मुख्य सचिव विजय खड्का र कानून विभाग प्रमुख हृदयराज मिश्रले दायर गर्नुभएको हो। आर्थिक वर्ष 2083-84 विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सकिएको छ। सांसदहरूले उठाएका सवालमा अर्थमन्त्री डाक्टर सोडिम बाग्लीले जवाब दिएसँगै छलफल सकिएको हो। सोमबारदेखि शुरू भएको छलफल मंगलबार सकिएको थियो। सो क्रममा पहिलो दिन 40 सांसदले बोलेका थिए भने दोस्रो दिन 31 जनाले आफ्नो धारणा राखेका थिए। नाम्ले पाएका सांसदहरूको धारणासँगै अर्थमन्त्री बाग्लीले जवाब दिनुभएको हो। सरकारले काठमाडौँ उपत्यका नदी किनारका बस्तीबाट विस्थापित परिवार रुजु गरी प्रति परिवार ₹25,000 पुनर्स्थापना बापत एकमुष्ट रकम दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको हो। यस्तै जोखिममुक्त बस्ती हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्य भएको प्रति परिवार राहत रकम 15,000 र 100 भन्दा बढी सदस्य भएमा प्रति सदस्य थप 2,000 प्रति महिनाका दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ। कन्सल्टेन्सी र शैक्षिक परामर्शदाता कम्पनीहरूले विदेश पठाउने नाममा ठगी गरेको आरोपमा प्रहरीले जेठ 1 मा काठमाडौँ उपत्यका 195 त्यस्ता कार्यालयमा छापा मारेको थियो। प्रहरीले 68 जना कन्सल्टेन्सी सञ्चालक तथा म्यानेजरलाई पक्राउ गरेको थियो। उनीहरू मध्येका 27 जनालाई कानून अनुसार अदालतबाट म्याद दिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। सञ्चालकहरू विरूद्ध शिक्षा ऐन अन्तर्गत अदालतबाट 5 दिनको म्याद लिएर अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी सन्तोष खड्काले बताउनुभयो। भक्तिर दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा सरकारी साक्षीका रूपमा पेश गरिएका दीपक थापाले अदालतमा प्रतिकूल बकपत्र गरेपछि उनी विरूद्ध नै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। नेपाल सरकारवादी र तीर्थराज भट्टराई समेत प्रतिवादी भएको घुस रिश्वतली भ्रष्टाचार गरेको तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुर मुद्दामा साक्षीका रूपमा पेश गरिएको थापाले अदालतमा बयान फेरेका थिए।
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमतिको विषय सर्वोच्च अदालत पुगेको छ। यस विषयमा आगामी सोमबार छलफल हुने भएको छ। सर्वोच्च अदालतमा देउवाले आफूलाई पक्राउ पर्ची जारी गरेको भन्दै रिट दायर गरेका थिए। मंगलबार प्रारम्भिक सुनवाईमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले उक्त मुद्दालाई प्राथमिकतामा राखेर छलफलमा झिकाउन आदेश दिएको छ। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस हुनुभएका न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। प्रधान न्यायाधीशमा सिफारिस हुनुभएका शर्माको नाम समितिको आज बसेको बैठकले अनुमोदन गरेको हो। यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि भइरहेको छ। पर्यटन विभागका अनुसार सन् 2026 को वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1181 आरोहीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो। र पछिल्लो 24 घण्टामा विभिन्न 11 स्थानमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने 2 घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौँ सहित ललितपुर, झापा, मोरङ, धनुषा, बारा, दाङ, डडेलधुरा, आसाममा आगलागीका घटना भएका छन्। प्राधिकरणका अनुसार ती विपदका घटनाबाट 77,92,000 बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ। सबैभन्दा बढी 12 जितपुरमा दाल बोकेको लु 1-59-41 नम्बरको ट्रकमा तार सर्ट भई आगलागी हुँदा 70,00,000 रुपियाँ बराबरको क्षति भएको प्राधिकरणले सार्वजनिक गरेको क्षतिको विवरणमा उल्लेख गरिएको छ। आज माडीको अधिकतम तापक्रम 33 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 31 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 63% मापन गरिएको छ। यस खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। चितवन जिल्लाका स्थानीय तहहरूमध्ये माडी नगरपालिका सबैभन्दा कम बेरोजी कायम गर्न सफल। सगरमाथा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा रूपेन प्रजा पुनर्चयन। माडी नगरपालिकाले प्लास्टिक जन्य सामग्रीको बिक्री वितरण तथा आय तथा भण्डारणमा प्रतिबन्ध। शिशुकल्याण आधारभूत विद्यालय स्याउलीवासको अभिभावक भेलाबाट प्रेमबहादुर विष्ट अध्यक्षमा पुनर्चयन। चितवनमा जंगली च्याउ खाँदा गम्भीर बिरामी भएका 3 बाल बालिकाको मृत्यु। चितवन राष्ट्रिय निकुञ्जको मुख्य संरक्षण अधिकृतका रूपमा डेलबहादुर प्रजापुनले जिम्मेवारी प्राप्त। र 27 कन्सल्टेन्सी सञ्चालक विरुद्ध म्याद थप, 26 हाजिरी जमानीमा रिहा। विद्यार्थी संगठन हटाउने सरकारको निर्णय विरुद्ध नेभी संघद्वारा सर्वोच्चमा रिट दायर। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53-98550-77-061 र 98550-77-53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98550-26-440
3: It's 7 o'clock. अहिले 7 बजेको छ
4: प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नाम सर्वसम्मतिले अनुमोदन संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न समतामूलक समाज निर्माणका लागि नीति तथा कार्यक्रम र बजेट निर्देशित हुने अर्थमन्त्री डाक्टर सोनी मुवागलेको भनाई सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई प्रति परिवार 25,000 उपलब्ध गराउने मन्त्री परिषदको निर्णय र रुस चीन रणनीतिक साझेदारीलाई सुदृढ बनाउन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा

0: को इंटरनेशनल रोमिंग सेवा सुचारू करना *14*15 *## डायल गरी वा नेपाल टेलिकम को ऐप बाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। अर्थमन्त्री डाक्टर सोनी मुआगलेले सुशासन सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा आर्थिक वर्ष 2083-84 का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सांसदहरूले उठाउनु भएको प्रश्नको आज जवाफ दिँदै अर्थमन्त्री डाक्टर मुआगलेले सुशासन बिना दिगोदिगका आर्थिक वृद्धि सम्भव नहुने भन्दै सरकार प्रणाली सुधार मार्फत आर्थिक सुधारको बाटोमा अघि बढेको स्पष्ट पार्नु भयो।
3: हाम्रो शीर्ष प्राथमिकतामा सुशासन नै हो। सुशासन बिना दिगो आर्थिक वृद्धि सम्भव हुँदैन। भ्रष्टाचार, ढिला सुस्ती, बिचौलिया तन्त्र र संस्थाहरूको अवैध कब्जाले राज्यको लागत मात्र बढाएको छैन, नागरिकको विश्वास पनि कमजोर बनाएको छ। त्यसैले यो सरकार सिस्टम सुधार मार्फत आर्थिक सुधारको बाटोमा अघि बढेको हो। ई गभर्नेन्स, डिजिटल डेलिभरी, वान टाइम डेटा सबमिसन, पर्फर्मेन्स कन्ट्राक्ट जस्ता प्रबन्धहरू केवल प्रविधिका कुराहरू होइनन्। यी राज्य सञ्चालनका संस्कार नै परिवर्तन गर्ने आधार हुन्। हामीले खर्च गर्ने राज्य होइन, डेलिभरी दिने राज्य निर्माण गर्दैछौँ। इमान्दार र लगानीमुखी निजी क्षेत्रले कुनै चिन्ता लिनु पर्दैन। सरकार स्वयं घर घर ढोका ढोकामा पुगेर लगानी, उद्यम र उत्पादन विस्तारका लागि आह्वान गर्दैछ। आवश्यक सहजीकरण, कानुनी सुधार र नीतिगत स्थायित्व दिन सरकार प्रतिबद्ध छ। तर राज्य नीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहको मिलोमतोमा देश दोहने प्रवृत्तिलाई अब संरक्षण गरिँदैन।
2: अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले अघि सारेका अर्थतन्त्रको पुनर्संरचना र एकीकृत पूर्वाधार लगायतका प्राथमिकताले हजारौं युवाहरूका लागि रोजगारी सृजनाका साथै नागरिकको जीवन स्तर सुधार गर्न सहयोग पुग्ने बताउनुभयो। बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले सामाजिक न्यायलाई आर्थिक उन्नयनसँग जोड्ने नीति लिएको बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सकिएको छ। छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर सोनी मुआगलेले समतामूलक समाजको निर्माणका लागि सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट निर्देशित हुने बताउनुभयो। शासकीय सुधार र पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रित रहने उल्लेख गर्दै अर्थमन्त्री डाक्टर मुआगलेले विपन्न र अवसरबाट वञ्चित वर्गलाई माथि उठाउने गरी आगामी आर्थिक वर्षको बजेट निर्माण हुने बताउनुभयो। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिने सांसदहरूले आर्थिक सुधारका लागि निजी क्षेत्रको मनोबल उकास्न ध्यान दिनुपर्ने, खाद्यान्न र दैनिक उपभोग्य वस्तुको गुणस्तर सुधारका लागि आगामी बजेटले प्राथमिकता दिनुपर्ने बताउनुभयो। यस्तै सांसदहरूले बढ्दो महँगी नियन्त्रण गर्न, धनी र गरिब बीचको अन्तर कम गर्ने रणनीतिक कार्यक्रमहरूलाई प्राथमिकता दिन, सीमान्तकृत समुदायको उत्थान र युवा स्वरोजगारका योजनालाई प्राथमिकता दिन माग गर्नुभयो। त्यस्तै सांसदहरूले कृषि तथा साना उद्योगको विकासका लागि प्राथमिकता दिनुपर्ने, किसानका लागि राहत र नव उद्यमशीलहरूलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनु पर्ने, युवा जनशक्तिको विदेश पलायन रोक्ने कार्यक्रमहरू ल्याउनु पर्ने, ऊर्जा र पर्यटन प्रवर्धनमा जोड दिनुपर्ने तथा रणनीतिक महत्वका दीर्घकालीन योजनाहरूलाई प्राथमिकता दिनुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले व्यक्ति समाजमा बढ्दै गएको हत्या र लुटपाटका घटनाहरू नियन्त्रण गर्न, हावाहुरीका कारण क्षति पुगेको विद्युत प्रसारण लाइनको छिटो मर्मत गर्न, विस्थापित सुकुम्बासीको छिटो पुनस्थापना गर्न तथा पर्याप्त छलफल बिना संविधान संशोधनको काम अघि नबढाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक जेठ 8 गते शुक्रबार दिउँसो 1:15 बस्नेछ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले छुवाछुत र जातीय भेदभाव अन्त्य गर्न विशेष योजना ल्याउनु पर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबल कार योजना अघि बढ्छ कि रोकिन्छ भनेर सरकारले स्पष्ट पार्नुपर्ने, देशैभर बन्दै गरेका सडक निर्माण कार्य समयमै सक्नुपर्ने, हालसालै चोरी भएको रातो मच्छिन्द्र नाथको दायाँ बायाँ राख्ने हिटी मङ्ग खोजी गर्न सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो। नेपालका विभिन्न नदीहरूको दोहन बढेको भन्दै सांसदहरूले नदीजन्य पदार्थको वैज्ञानिक व्यवस्थापन, वातावरणीय प्रभाव मूल्याङ्कनको कडाईका साथ कार्यान्वयन गर्नुपर्ने र अवैध उत्खननमा संलग्नलाई कडा कारवाही गर्नुपर्ने तथा किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन सरकारको ध्यान ध्यानाकर्षण गराउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति पौडेलले प्रधान न्यायाधीश शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। प्रधान न्यायाधीश शर्माको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल लगायत उच्च तहका सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो। नेपालको संविधानको धारा 129 उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति पौडेलले आज नै शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्नु भएको थियो। यसअघि संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो। समितिको आज

0: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनस्थापना खर्च बापत 25,000 रुपियाँ एकमुष्ट प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रवक्ता पोखरेलले जोखिमयुक्त बस्तीबाट हटाएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 जनाको प्रति परिवारलाई राहत स्वरूप 15,000 प्रति महिना प्रदान गरिने जानकारी दिनुभयो।
1: पूर्वाधार विकास मन्त्रालयबाट काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रु 25,000 एकपुष्ट रूपमा प्रदान गर्ने, जोखिममुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्यीय भएको प्रति परिवार राहत रकम रु 15,000 प्रति महिनाको र सोभन्दा बढी सदस्यका लागि प्रति सदस्य थप रु 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने, छमा नेपाल राष्ट्र बैङ्क 2058 संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने।
0: यस्तै विस्थापित भएका सुकुम्बासी परिवारका वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरहरूमा राख्ने पनि मन्त्री परिषद बैठकले निर्णय गरेको छ। यस्तै बालबालिका तथा विद्यार्थीको पठन पाठन र विद्यालयको सुनिश्चितता तथा स्वास्थ्य सेवाको सुनिश्चितता स्थानीय तहसँगको समन्वय र सहकार्यमा गर्ने सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले नगरपालिका राजस्व अभिवृद्धि योजनाको लागि स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने 6.116 मिलियन स्विस अनुदान स्वीकार गर्ने, अरनीको राजमार्गको मर्मत सुधार गर्न चीन सरकारले प्रदान गर्ने 79.36 मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले प्रत्यायन नियमावली 2083 र सैनिक सेवा 6 संशोधन नियमावली 2083 स्वीकृत गर्ने, नेपाल सरकार कार्य विभाजन नियमावली 2083 अनुसार हुने गरी राजपत्रांकित विशिष्ट श्रेणीका सचिवको दरबन्दी मिलान गर्ने र पदस्थापन गर्ने लगायतका निर्णय गरेको छ। सरकारले काठमाडौँका बागमती र सहायक नदी किनारमा बस्दै आएका सुकुम्बासीहरूको घर भत्काएर अन्यत्र व्यवस्थापन गरे पनि उनीहरू अझै सन्तुष्ट भने हुन सकेका छैनन्। विस्थापित सुकुम्बासीहरूलाई सरकारले विभिन्न स्थानमा घाँसबास सहित स्थानान्तरण गरेको छ, तर सुकुम्बासीहरू भने अझै आफ्ना भत्किएका घर र स्थानमा पुगेर चित्त बुझाउने गरेका छन्। बालिका माध्यमको एक रिपोर्ट।
2: 51 वर्षीय मानबहादुर मगर घरबार विहीन हुनुभएको महिना दिन हुन लाग्यो। 21 वर्षदेखि 8 जनाको परिवार सँगै बस्दै आएको घरमा अकस्मात एक बिहान माइकिङ र बेलुका डोजर चल्यो। घरसँगै भत्किए वर्षौंको परिश्रम र सरसामान। मानबहादुर को घरमा छरभरमै डोजर चल्यो। घर बस्ती उजाडियो, तर घरबाट मन छुटिन सकेको छैन। मान बहादुर अहिले त्यही भत्किसकेको घरमा दिनदिनै पुग्ने गर्नुहुन्छ र छुटेका केही महत्त्वपूर्ण सामान सगलै भेटिन्छन् कि भन्ने आशाले भग्नावशेष वरिपरि निहाल्नुहुन्छ।
3: अब यो आफ्नो सामानहरू यसो काठपाठ यसो निकाल्न पाए, यसो जग्गा कतै भाडामा पाउँछ, यसो बस्दै गर्दा हुन्छ, सरकारले व्यवस्थित नगर्नुजेलसम्म भनेर मात्रै गरे हो। भएको भए म यो गनाउने खोलाको छेउमा जीवन नै जोखिम गरेर बस्नु त आउने थिएन।
2: सरकारले वैशाख 18 गति काठमाडौँ महानगरपालिका वडा नम्बर 14 बल्खुको नदी किनार तथा सुकुम्बासी बस्तीमा डोजर चलाएपछि बल्खु स्थित जागरण टोलका मान बहादुर सँगै 486 घर परिवार घरवास विहीन बनेका छन्। घर भत्किएपछि आफन्त कहाँ बस्दै आएका परिवार होस् वा होल्डिङ सेन्टरमा बसेका सुकुम्बासी परिवार दिनदिनै आफ्नो भत्किसकेको घरको भग्नावशेष हेर्न पुग्ने गर्छन्। भग्नावशेष नियाल्दै गर्दा भेटिनु भएकी 43 वर्षीय सरिता तामाङ एक छोरा र एक छोरी सहित होल्डिङ सेन्टरमा बसिरहनु भएको छ। तर सरिताको बिरामी छोरीको पढाइ मात्र छुटेको छैन, छोरीको उपचारका लागि आर्थिक अभावले अझ बढी सताएको छ।
4: दिन्छु भनेको छ, अहिलेसम्म दिएको छैन, पढो पनि मिलेको छैन, छोरी बिराम भएर पैसा एक रुपियाँ छैन उपचार गर्नुलाई।
5: सजिलो नै थियो नि, अब यहाँ त थियो बच्चा र शिक्षा सजिलो हुन्थ्यो, गाडीले हिँड्न आउँथ्यो।
2: बसोबास विहीन बनाएर उचित व्यवस्थापन गर्न नसकेको गुनासो पोख्नुहुँदै सोही स्थानमा भेटिनु भएकी मोहन कार्की र सुनिता परियारले सरकारले आफ्नो सन्तानको पढाइ, खान बस्न र रोजगारीको व्यवस्था गर्नुपर्ने माग राख्नुभयो।
6: उता बस्ने मन लाग्दैन, यहाँ बसेर यस्तो भइरहेको ठाउँ, आफ्नै जस्तो सुखी भयो नि, छाप्रै भयो नि, आफ्नै घर प्यार मुखले व्यवस्थित भइसक्यो जस्तो भनेको छ, खै त व्यवहारले मेन जानुपर्ने मान्छेहरू जम्मै आफ्नो आफ्नै 22-23 दिन भइसक्यो, खै फोन गरे एकल फोन गर्नु आएन।
7: हाम्रो त घर चाहियो,

0: यस्तै वास्तविक सुकुम्बासी पहिचान गरी उचित व्यवस्थापन गर्नमा सरकार चुकिरहेको गुनासो राख्नुहुन्छ 2062 सालको जनआन्दोलनमा विस्थापित भई काठमाडौँ बस्दै आउनुभएका 44 वर्षीय गणेश रिसाल।
1: कसरी छानबिन गर्ने भन्ने कुरा सरकारसँग कुनै नीति नै भएन क्या। परिवारमा सबैभन्दा अप्ठ्यारो भन्ने कुरा हाम्रो बाल बालिकाको पढ्ने अधिकार वञ्चित भएको छ, मुख्य कुरा त्यो हो। होल्डिङ सेन्टरमा बसेको छ, बाल बच्चालाई पढाउँछु भनेर आश्वासन दिएको, त्यो आश्वासन दिने मात्रै हो।
0: अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले हालसम्म काठमाडौँ जिल्लाभित्रका सरकारी तथा सार्वजनिक जग्गा एवं नदी किनार बस्तीका 2008 घर परिवारका 11,000 बढीलाई सरकारले विभिन्न स्थानमा अस्थायी रूपमा खान बस्न व्यवस्थापन गरिरहेको र बालबालिकाको पढाइ निरन्तर अघि बढाउन आवश्यक व्यवस्था गरेको जानकारी दिनुभयो।
2: उहाँहरू चाहिँ जानुभएको छ होइन, त्यो गइसकेपछि बाँकी भएको यो 26,008 जनाको चाहिँ हामीले रजिस्टर गरेर विभिन्न ठाउँमा होटेलहरूमा व्यवस्थापन गरेर राखेका छौँ।
0: सरकारले सुकुम्बासी बस्तीका परिवारलाई खान बस्नको राम्रो व्यवस्थापन गरिरहेको दावीका बावजुद बल्खु भग्नावशेष क्षेत्रमा भेटिएका अधिकांश सुकुम्बासी परिवार भने होल्डिङ सेन्टर वा आफन्त कहाँ बस्न भौतिक र मानसिक रूपले तयार देखिँदैनन्। यसतर्फ सरकारको जति सक्दो चाँडो ध्यान पुग्नु आवश्यक देखिन्छ। बालिका मादिन, रेडियो नेपाल, काठमाडौँ।
3: निर्वाचन आयोगले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ। आयोगले आज विज्ञप्ति जारी गर्दै निर्वाचनलाई सरकारबाट 6,71,92,00,000 रुपियाँ प्राप्त भएकोमा 4,96,78,00,000 खर्च भएको जनाएको छ। कुल मतदाता संख्या 1,89,03,699 आधार मान्दा प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 प्रति मतदाता सरदर 263 रुपियाँ खर्च भएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले स्वास्थ्य क्षेत्रमा व्यापारिक पक्षलाई भन्दा सेवा प्रवाहलाई बढी प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा आर्थिक वर्ष 2083-84 बजेट तर्जुमा सम्बन्धमा मन्त्रालयहरूका सचिव र उच्च पदाधिकारीसँग गरिएको छलफलमा सांसदहरूले स्वास्थ्य बीमाको उचित व्यवस्थापन र गुणस्तरीय शिक्षा विकासमा बजेटको प्रभावकारी उपयोग गरिनुपर्ने बताउनुभयो। युवा श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायका कर्मचारीका लागि नयाँ आचार संहिता लागू गरेको छ। मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको आचार संहिताले कर्मचारीको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने लक्ष्य राखेको जनाएको छ। मन्त्रालयका अनुसार सार्वजनिक सेवालाई निष्पक्ष, पारदर्शी, उत्तरदायी तथा सेवामुखी बनाउन कर्मचारीको व्यवहार र कार्यशैलीलाई स्पष्ट मापदण्डभित्र ल्याउने उद्देश्यले आचार संहिता लागू गरिएको छ। कर्मचारीलाई कार्यालय समयको पूर्ण पालना गर्न, तोकिएको पोसाक प्रयोग गर्न तथा सहकर्मीसँग सहयोगात्मक व्यवहार कायम गर्न निर्देशन दिइएको छ। नेपाललाई विश्वस्तरको आरोग्य गन्तव्यका रूपमा स्थापित गर्न सरकार, निजी क्षेत्र, शैक्षिक संस्था तथा समुदाय बीच सहकार्य र साझा दृष्टिकोणको आवश्यकतामा जोड दिइएको छ। आरोग्य मार्फत नेपालको समृद्धिका आयाम विकास गर्ने उद्देश्यसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रको सहकार्यमा आयोजित आरोग्य संवाद आरोग्य वर्ष 2027 पूर्व तयारी विमर्शमा सहभागी वक्ताहरूले सो धारणा राख्नु भएको हो। कार्यक्रममा नेपाल सरकारले घोषणा गरेको नेपाल आरोग्य वर्ष 2027 आरोग्य पर्यटन रणनीति सन् 2026 2035 तथा कार्ययोजना सन् 2026 2030 प्रभावकारी कार्यान्वयन आरोग्य पर्यटनको सम्भावना, अन्तर्राष्ट्रिय बजार विस्तार, पूर्वाधार विकास, मानव संसाधन क्षमता अभिवृद्धि र नीतिगत समन्वयका विषयमा छलफल भएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि प्राविधिक समितिको कार्यदल गठन गरेको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि सो कार्यदल गठन गरिएको हो। संघ प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयन गरिने तथा क्षतिग्रस्त बाली नालीको राहत प्रणालीलाई सरल, प्रभावकारी तथा समय सापेक्ष बनाउन सुझाव दिने व्यवस्था गरिएको छ। नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधि मैत्री रूपान्तरणलाई मुख्य प्राथमिकतामा राखेर आगामी 3 वर्षका लागि रणनीतिक योजना सार्वजनिक गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा आज एक कार्यक्रमको आयोजना गरी प्रहरी संगठनलाई अझै सक्षम, उत्तरदायी र भरोसा योग्य संस्थाका रूपमा स्थापित गर्ने लक्ष्यका साथ रणनीतिक योजना सार्वजनिक गरेको हो। कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रविधिको अधिकतम प्रयोग गरी जनतालाई छिटो छरितो सेवा प्रवाह गर्ने लक्ष्यका साथ 2083-85 रणनीतिक योजना अगाडि सारिएको बताउनुभयो। बैतडीमा आलु खेतीबाट किसानहरू आत्मनिर्भर भएका छन्, तर पनि सिँचाइको अभाव र निर्माण भइसकेर पनि खोडपे स्थित शीत भण्डार सञ्चालनमा नआउँदा किसानहरूले सोचे जस्तो फाइदा भने लिन सकेका छैनन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
4: बैतडीको पाटन नगरपालिका 8, 9 र 10 आलु पकेट क्षेत्र हो। यहाँका प्राय किसानहरूलाई आलु सहित बेमौसमी तरकारीले आत्मनिर्भर बनाएको छ। पाटन 8 का स्थानीय किसान केशव विष्ट।
5: वार्षिक आमदानी भने त्यो प्राइसमा पनि निर्भर हुन्छ हैन। हाम्रो मेन सिजन भनेको यो जेठदेखि लिएर हामी बिक्री सुरु गर्न सुरु गर्छौँ, किनभने त्यो पछि चाहिँ तराईको आउँछ, त्यति बेलासम्म
4: यस वर्ष समय समयमा पानी परेकाले आलु राम्रो फल्ने आशा गरिएको छ। बैतडीबाट मात्रै वार्षिक 1.5-2 करोड़सम्मको आलु निर्यात हुने गरेको बताउनुहुन्छ कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशी।
6: झन्डै 500 रोपनि क्षेत्रफलमा आलु खेती छ र यो वर्ष 2-3 पटक पानी परे हुनाले आलुको चाहिँ उत्पादन गर्ने 10-15% बढ्छ भन्ने अनुमान छ।
4: सिद्धेश्वर वृहत आलु क्षेत्र विस्तार नै घोषणा गरेर व्यावसायिक आलु एवं सिजनल तरकारी खेती गरिरहेका किसानहरू सिंचाइ र शीत भण्डारको अभावको मारमा छन्। स्थानीय किसान गोपाल महरा।
7: किसान केन्द्रहरू नभएको हुनाले यहाँबाट हामीले डलधुरा लैजानु पर्ने, किन्नको लागि पनि डलधुरा जानु पर्ने, बिउ त्यता राख्नु पर्ने समस्या हामीलाई बढी देखिएको।
4: प्रदेश र संघीय सरकारको लगानीमा पाटन 8 खोडपे क्षेत्रमै बनेका 2 वटा शीत भण्डार वर्षौंदेखि प्रयोगविहीन छन्। वर्षौंदेखि अलपत्र अवस्थामा रहेका शीत भण्डार सञ्चालनमा नआउँदा कृषि उपजलाई सुरक्षित राख्न नपाएको अर्का किसान नरबहादुर विष्ट बताउनुहुन्छ। सम्बन्धित निकायलाई पटक पटक आग्रह गर्दा समेत शीत भण्डार सञ्चालनमा नआउँदा किसानहरू समस्यामा परेको बताउनुहुन्छ पाटन नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष कालो सिंह भाट।
8: कृषि ज्ञान केन्द्र बैतडी र प्रदेशका सांसदहरूलाई पनि जानकारी गराउँदा गराउँदै खोडपेमा रहेको कोल्ड स्टोर अल्पत्र अवस्थामा भएको कारणले गर्दाखेरि खोडपे क्षेत्रका किसानहरूलाई तरकारी राख्नुको लागि साह्रै गाह्रो भएको छ।
4: व्यावसायिक तरकारी खेती गरेर नमुना बनेका पाटन नगरपालिका वडा नम्बर 8, 9 र 10 सरकारले सिंचाइ र शीत भण्डारको व्यवस्था गर्न जरुरी छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
3: पछिल्लो 24 घण्टामा आगलागी सहितका 18 वटा विपदजन्य घटनामा 3 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ। जेएनजी आन्दोलनको मौका छोपी 2082 भदौ 24 गते महोत्तरी कारागारबाट भागेका कैदी बन्दी मध्ये 250 जना कैदी बन्दी अझै पनि फरार रहेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही दिनपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणका क्रममा बेजिङ पुग्नु भएको छ। राष्ट्रपति पुटिन चिनिया राष्ट्रपति सी जिनपिङसँग उच्च स्तरीय वार्ताका लागि बेजिङ पुग्नु भएको हो। क्रेमलिनका अनुसार दुवै नेताले रुस चीन रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा समन्वय बढाउने र बदलिदो विश्व व्यवस्थामा साझा धारणा निर्माण गर्ने विषयमा विस्तृत छलफल गर्ने कार्यक्रम रहेको छ। अमेरिकाको लस एन्जलस नजिकै घाँसे झाडीमा लागेको भीषण आग लागेका कारण हजारौं स्थानीयलाई अन्यत्र सर्न आग्रह गरिएको छ। लस एन्जलसको डाउनटाउन क्षेत्रबाट करिब 40 माइल अर्थात 60 किलोमिटर उत्तर पश्चिममा रहेको सिमी भ्यालीमा आगो सुरु भएको हो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
9: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: यस वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। पर्यटन विभागले सन् 2026 वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1,181 आरोहीहरूले अनुमति लिएको जनाएको छ। विभागका सूचना अधिकारी हिमाल गौतमले यस अवधिमा सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो। सगरमाथा आरोहणका लागि 55 देशका 494 आरोहीले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै 109 चिनिया नागरिकले अनुमति लिएको विभागले जनाएको छ। पर्यटन विभागले 6,500 मिटर भन्दा माथिका हिमाललाई आरोहणका लागि अनुमति प्रदान गर्दै आएको छ। विभागले यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरे बापत 1,25,84,60,000 रुपियाँ राजस्व संकलन गरेको छ। विभागले सबैभन्दा धेरै सगरमाथाबाट 1,07,68,91,000 रुपियाँ राजस्व संकलन गरेको जनाएको छ। काभ्रे प्लान्चोकको डाँडा पारी स्थित महाभारत गाउँपालिका यस वर्ष पनि शून्य बेरुजु भएको पालिका बन्न सफल भएको छ। आर्थिक वर्ष 2081-82 लेखा परीक्षण प्रतिवेदन अनुसार महाभारत गाउँपालिकामा 1,13,71,90,000 रुपियाँको लेखा परीक्षण भएको थियो। यसअघिको दुई आर्थिक वर्षमा पनि महाभारत गाउँपालिकाले निरन्तर शून्य बेरुजु कायम गर्न सफल भएको थियो भने तेस्रो पटक पनि पालिकामा शून्य बेरुजु देखिएको छ।
3: अब खेल समाचार अझै बमबाट।
11: जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल क्रिकेट संघ क्यान विरुद्ध विभिन्न अदालतमा दायर गरेका सबै मुद्दाहरू फिर्ता लिने घोषणा गरेको छ। म्यानेजमेन्टका प्रबन्ध निर्देशक आमिर अख्तरले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रिमियर लिग एनपिएलको आधिकारिकता, स्वामित्व र बौद्धिक सम्पत्तिका विषयमा रहेका कानुनी विवाद अन्त्य गर्ने निर्णय गरेको जानकारी गराउनु भयो। जोरा स्पोर्ट्सले क्यानलाई विपक्षी बनाई सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। राष्ट्रिय खेलकुद परिषद राखेपछि खेलकुदको उत्तर विकासका लागि मुद्दा फिर्ता लिन गरेको अनुरोध र पछिल्लो विकसित परिस्थितिलाई आत्मसात गर्दै कम्पनीले यो कदम चालेको विज्ञप्ति मार्फत जनाएको छ। राखेपछि गत 2082 फागुन 12 गते पठाएको पत्रको स्वागत गर्दै जोरा स्पोर्ट्सले खेलकुदको अभिभावक निकायको भावनालाई सम्मान गरेको जनाएको छ। रूपन्देही क्रिकेट संघको आयोजनामा भैरवमा जारी पञ्चकन्या रूपन्देही सुपर लिग अन्तर्गत ए डिभिजनको मंगलबारको खेलमा जेआर क्रिकेट क्लब विजयी भएको छ। खेलमा मेलबोर्न क्रिकेट एन स्पोर्टिङ क्लबलाई 1 विकेटले हराउँदै जेआर क्रिकेट क्लबले जित निकालेको हो।
3: अब मौसम। आगामी 24 घण्टामा गण्डकी, कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा साथै मधेस प्रदेश लगायत कोशी बागमती प्रदेशको तराई भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.5, न्यूनतम 21 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम तापक्रम 28.6, न्यूनतम 20.5 डिग्री सेल्सियस, पोखराको अधिकतम 29.6, न्यूनतम 22.8 डिग्री सेल्सियस, वर्षा 53.9 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 36.8, न्यूनतम 23 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 38, न्यूनतम 23.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्त। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आजै प्रधान न्यायाधीश शर्मालाई पद तथा गोपनीयताको शपथ। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न। समतामूलक समाज निर्माणका लागि नीति तथा कार्यक्रम र बजेट निर्देशित हुने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई प्रति परिवार 25,000 उपलब्ध गराउने मन्त्री परिषदको निर्णय र रुस चीन रणनीतिक साझेदारीलाई सुदृढ बनाउन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
12: नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
13: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
12: अनुभवी शिक्षक द्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षा में विशेष जोड़ दिनुको साथै माणिका विद्यार्थीहरुका लागि घर परिवार सँगै माणिमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
13: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारी का लागि साइंस तर्फ 98453 30169 98450 49 899 र म्यानेजमेन्ट तर्फ 98550 12 824 र 98550 32557।
14: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
15: सर, र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
14: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
13: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
12: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
13: सम्पर्क 98119 32811 र 98653 73 687।
16: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
12: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452 12200 छ।
13: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना। पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानलमक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल मनोरञ्जनात्मक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
12: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459 64977 र 98020 35212।
17: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क सिआइएनबाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। इलाम झापा चिया बगान लीज प्रकरणमा सर्वोच्चद्वारा सरकारसँग लिखित जवाब माग। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्माद्वारा शपथ ग्रहण। न्यायालय सुधारका लागि प्रशासनलाई बलियो बनाउने।
1: लिज दर्ता र दर्पितको सम्बन्धमा चाहिँ त्यो गर्ने सबै प्रशासनै जिम्मेवार रहने कुरा हो र प्रशासन त्यसमा आफै नै स्वतन्त्र रहेको अवस्था छ।
0: प्रतिनिधि सभा निर्वाचनमा विनियोजित बजेट भन्दा खर्च कम, पौने 2 अर्ब रुपियाँ बचत। काठमाडौँका सुकुम्बासी बस्तीका विस्थापितलाई राहत र पुनर्स्थापना प्याकेज घोषणा। नदी किनारका परिवारलाई मासिक 15,000 अस्थायी बसोबास सहायता दिइने।
2: हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने।
0: अर्थ समितिद्वारा आगामी बजेट बारे विज्ञहरूसँग छलफल गर्ने निर्णय। बजेटमा साना किसान, स्वास्थ्य र खाने पानीलाई प्राथमिकता दिन सांसदहरूको जोड। गाउँको विकासमा बजेट मौन।
3: तपाईँलाई थाहा भएन, गाउँमा भुइँ मान्छे छ। 83% भूभाग भएको, 54% जनसङ्ख्या भएका मान्छेहरूको विकासको निम्ति, आर्थिक समृद्धि, शिक्षाको निम्ति के हुन्छ?
0: र दक्षिण मध्य चीनमा भीषण बाढी, कम्तीमा 10 जनाको मृत्यु, हजारौं किलोमिटर क्षेत्र प्रभावित। 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता जेठ 20 गतेदेखि हुने।
4: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्नेदेखि शिक्षकहरू विभिन्न संगठनको नेता हुने कारणले सरकारी विद्यालयमा राजनीति अलि बढी भएको आरोप आइरहन्छ। बालबालिकालाई राजनीतिको असर नपार्नु, सुरक्षित वातावरण दिनु राज्य विद्यालय प्रशासन, अभिभावक र नागरिक समाज सबैको साझा दायित्व हो। विद्यालय शिक्षाको संवैधानिक जिम्मेवारी बोकेका स्थानीय तहहरूले विद्यालयमा आफ्नो स्वार्थ लाद्ने कार्य बन्द गरी गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड़ दिनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। शपथपछि आजै उहाँले सर्वोच्च अदालतमा पदभार ग्रहण गर्ने हुनुभएको छ। शर्मालाई संसदीय सुनवाई समितिले आज सर्वसम्मत रूपमा अनुमोदन गरेपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति भएको हो। त्यसअघि सुनवाईका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै शर्माले एनसेल कर विवादमा कानून अनुसार फौजदारी जरिवाना मात्र हटाइएको र बाँकी कर तथा शुल्क असुल गरिएको स्पष्ट पार्नुभयो। उहाँले बार बेन्च बीच कुनै द्वन्द नरहेको, रिट दर्ता रोकिएको, आरोप निराधार रहेको तथा वरिष्ठता मात्र प्रधान न्यायाधीश नियुक्तिको आधार नहुने बताउनुभयो।
1: मुद्दाहरूको दर्पितको आदेश इत्यादि चाहिँ रोकिएको हो कि भन्ने कुराहरू गर्नु भएको छ। अब मैले त्यसलाई चाहिँ कसरी लिएको छु भन्दाखेरि चाहिँ लिड दर्ता र दर्पितको सम्बन्धमा चाहिँ त्यो गर्ने सबै प्रशासनै जिम्मेवार रहने कुरा हो र प्रशासन त्यसमा आफै नै स्वतन्त्र रहेको अवस्था छ। त्यस कारण चाहिँ प्रशासनबाट चाहिँ आफ्नो विवेक प्रयोग गरेर नै त्यसको चाहिँ भएको होला भन्ने लागेको छ र मैले त्यसमा थप टिप्पणी गर्न चाहिँ चाहिँ।
5: न्यायालयमा बिचौलिया र विकृति रोक्न ई कोड तथा प्रत्यक्ष प्रसारण प्रणाली लागू गरिएको उहाँको भनाइ छ। साथै अदालतहरूको प्रगति विवरण चौमासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुभयो। संवैधानिक परिषदले न्याय परिषदले पठाएका 6 जनाको नाम मध्ये हाल सर्वोच्च अदालतमा 4 वरियतामा रहेका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीश बनाउने निर्णय गरेको थियो। संवैधानिक परिषदले विगतको वरिष्ठता क्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिस गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार लगायतले विरोध पनि गरिरहेका छन्। सरकारले काठमाडौँ उपत्यकाका नदी किनारमा जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई पुनःस्थापना खर्च स्वरूप प्रति परिवार 25,000 रुपियाँ दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रभावित परिवारको विवरण रुजु गरी एकमुष्ट रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यस्तै जोखिमयुक्त बस्तीबाट हटाएकालाई वैकल्पिक बसोबास आफै गर्न प्रोत्साहन स्वरूप 3 महिनासम्म प्रति महिना 15 हजार रुपैयाँ राहत उपलब्ध गराइने भएको छ। पाँच भन्दा बढी सदस्य भएका परिवारलाई थप प्रति सदस्य 2000 रुपैयाँ दिइने मन्त्री पोखरेलले बताउनुभयो।
2: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रु 25,000 एकपुष्ट रूपमा प्रदान गर्ने, जोखिम मुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न पाँच सदस्य भएको प्रति परिवार राहत रकम रु 15,000 प्रति महिनाको र सो भन्दा बढी सदस्यका लागि प्रति सदस्य थप रु 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने, वृद्ध अशक्त असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने, बाल बालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहको समन्वय तथा सहकार्यमा गर्ने।
5: प्रतिनिधि सभाका सांसदहरूले आगामी आर्थिक वर्ष 2083-84 बजेट वास्तविकतामा आधारित बनाउन सरकारलाई सुझाव दिएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरूले राष्ट्रिय गौरवका आयोजना साना किसानले हित, स्वास्थ्य पूर्वाधार र खानेपानी समस्या समाधानलाई बजेटको प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्। सांसद गणेश बहादुर विश्वकर्माले कम आय भएका नागरिकको जीवनस्तर सुधारमा केन्द्रित बजेट आवश्यक रहेको बताउनुभयो भने सांसद दुर्वराज राईले साना किसानलाई प्राथमिकता दिन माग गर्नुभयो। सांसद विपिन कुमार आचार्यले खानेपानी समस्यालाई राष्ट्रिय चुनौतीको रूपमा उठाउँदै स्वास्थ्य र पूर्वाधार क्षेत्रमा लगानी बढाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले दाङको टरी गाउँ विमानस्थल विस्तारलाई पनि प्राथमिकतामा राख्न माग गर्नुभयो। ग्रामीण विकास र स्थानीय आवश्यकताले आधार बनाएर बजेट बाँडफाँड गर्नुपर्ने आवाज पनि संसदमा उठेको छ। सांसद लक्ष्मी प्रसाद पोखरेलले कर्मचारीको पारिश्रमिक वृद्धि, सामाजिक न्याय र दैलेखको ग्यास परियोजना अघि बढाउन सरकारसँग आग्रह गर्नुभयो।
6: यो बजेटको प्राथमिकता विनियोजन म यसलाई एक्सेप्ट गर्न सक्दैन। म सत्ताधारी सांसद हो तर मेरो अगाडि जनताको अनुहार देखिरहेको छु। संयोगले अर्थमन्त्री बुढानीकरण स्कुलको प्रयोग एउटा पनि आवासीय विद्यालयको कल्पना पनि गरेका छैन। त्यहाँ
7: यसरी सुरुमा महत्वाकांक्षी ठुलो बजेट ल्याएर मध्यावधि समीक्षाको नाममा बजेट घटाउने अभ्यासको अन्त्य गरिनुपर्छ।
8: कुनै गाउँमा कम विद्यार्थी छ भने पनि उसले आधारभूत तहको शिक्षा आफ्नै भूगोलमा पाउनु पर्छ, यसका लागि पनि सरकारको ध्यान आकर्षण गराउँदछु।
7: अनुदान र ऋणको भेद संसदलाई थाहा हुनुपर्छ र दिनुपर्छ। माननीय अर्थमन्त्रीज्यू, वैदेशिक सहायता भन्ने एकल शब्दमा ग्रान्ट, कन्सेसनल लोन र नोन यी सबैलाई एकै टोकरीमा राख्नु भएको यो कन्सेप्चुअली गलत मात्र होइन, यो राजनीतिक रूपमा खतरनाक छ।
3: सिद्धान्त प्राथमिकता त्यस्तो देखिएन, के भयो यस्तो? तपाईँलाई थाहा भएन गाउँमा भुइँ मान्छे छ, 83% भूभाग भएको, 54% जनसङ्ख्या भएका मान्छेहरूको विकासको निम्ति, आर्थिक समृद्धि, शिक्षाको निम्ति के हुन्छ? त्यसैले गर्दा म सभामुख मार्फत अर्थमन्त्रीजीको लागि निवेदन गर्न चाहन्छु, त्यो ठाउँको विकास गरिएन भने अब जटिल मुलुकको समस्या बन्दैछ।
5: संविधानमा भएको व्यवस्था अनुसार जेठ 15 गतेसम्म आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नुपर्नेछ। अब बजेटको तयारी गर्न 10 दिन मात्रै बाँकी छ। वैदेशिक ऋणको भार बढ्दै गएको, रोजगारी र आयको स्रोत खुम्चिँदै गइरहेको अवस्थामा सरकारले कस्तो बजेट ल्याउनु पर्ला? सिआइएनसँग कुरा गर्दै अर्थविज्ञ दिलीराज खनाल,
9: एउटा बजेट बजेटको रूपमा पनि नहुने जुन अवस्था छ, अर्थतन्त्रलाई तत्कालिक रूपमा कसरी माथि उठाउने भन्ने कुराको एउटा ठोस कार्ययोजना र एक्सन प्लान सहित त्यसमा टेकेर गुणात्मक हिसाबले आर्थिक वृद्धि र विकासको कार्यक्रमलाई अगाडि बढाउँछौ भन्ने ढङ्गले अगाडि आउनुपर्ने खाँचो र आवश्यकता छ भन्ने मलाई लाग्छ।
10: बेरुजु बढेको छ, मध्यपूर्वको द्वन्द्वका कारण पेट्रोलियम पदार्थ लगायतका धेरै त्यस्ता वस्तुहरू महँगिएका छन् र त्यो सँगै सांसदहरूले पहिलाको जस्तै टुक्रे साना साना आयोजना माग गरिरहेको भन्ने कुरा पनि यता कता सुनिन्छ। यो हिसाबले पनि बजेट ल्याउँदाखेरि यस्ता कुरालाई कसरी रोक्न सक्छ?
9: तपाईँले एकदम एकदम एकदम कस मूलको कुरा उठाउनु भयो। अब मैले त्यसैले पनि अनुत्पादक हजुर गर्दा भनेको कारण त्यो यति धेरै छ, जुन ढङ्गले बेरुज बढेको छ, आर्थिक अनुशासन छैन, बजेटमा राख्नुहुन्छ, भोलि गएर अर्को हिसाबले ट्रान्सफर गर्नुहुन्छ, अनि बजेट जस्किलबाट चाहिँ मालिका परीक्षकै प्रतिवेदनले भनिहाल्छ, जस्किलबाट तपाईँले मेगा प्रोजेक्टहरू के अरे ठुला ठुला प्रोजेक्ट ल्याउनुहुन्छ जसको कुनै सम्भावना अध्ययनै भएको छैन, सँगै अझ यतिसम्म कि चाहिँ त्यो मालिका परीक्षकले पनि उल्लेख गरेको तपाईँले राष्ट्रिय गौरवको आयोजनाको रकम अर्कोतिर रकमान्तरण नगर्ने भन्नुहुन्छ, त्यो रकमान्तर गरिरहनु भएको छ, छुटको पनि एउटा रेक कसरी छुट दिनुभएको, कला दिनुभएको भन्ने रेकर्ड छ, यो जुन किसिमको व्यतिथिपूर्ण यो डिस्क्लोसनकारी होइन विसङ्गतिपूर्ण जुन किसिमको विकृतिपूर्ण जुन किसिमको बजेट परिपाटी छ, यो बढी पार्टी लाई सदाको निम्ति चाहिँ तपाईँको समाप्त गर्ने र सिङ्गो एउटा जवाबदेहीको परिपाटीलाई होइन सुनिश्चित गरेर लिएर जाने त्यो नयाँ ढङ्गले बजेट आउनुपर्ने खाँचो र आवश्यकता छ।
5: विगतमा ठूलो आकारका बजेट आए पनि पुँजीगत खर्च कम हुने आयोजना अधुरा रहने र विकास योजनामा राजनैतिक प्रभाव बढ्ने आलोचना हुँदै आएको छ। यसैबीच प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको समिति बैठकले आर्थिक वर्षको बजेट तर्जुमाका सन्दर्भमा सरकारलाई सुझाव तथा निर्देशन दिने सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको समिति सभापति डाक्टर कृष्ण हरि पुराथोकीले जानकारी दिनुभयो। सर्वोच्च अदालतले नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको इलाम र झापाका करिब 5201 चिया बगान लिजमा दिने निर्णयमा अनियमितता भएको भन्दै डायरी रिटमा सरकारसँग लिखित जवाब मागेको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले आज सरकारका नाममा लिखित जवाब पेश गर्न आदेश दिएको हो। उक्त रिटमा दावी गरिए अनुसार चिया बगान लिज प्रक्रियामा अरबौं रुपैयाँको भ्रष्टाचार र नीतिगत अनियमितता भएको छ। रिट निवेदन भेषराज लुइटेलले लिज सम्झौता खारेज गर्न तथा संलग्न उच्च पदस्थ अधिकारीहरूमाथि अनुसन्धान गर्न माग गर्नुभएको छ। यसैबीच सो रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा जेठ 19 गते लागि पेशी तोकिएको छ। निर्वाचन आयोगले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विनियोजित बजेट भन्दा करिब 1,75,00,000,00,000 रुपियाँ भन्दा कम खर्च भएको छ। निर्वाचन आयोगका अनुसार निर्वाचन खर्च अपेक्षा भन्दा कम खर्चमा सम्पन्न भएको हो। सरकारले निर्वाचनका लागि 6,71,92,78,200 रुपियाँ उपलब्ध गराएको थियो। साझा खबरमा अब विदेशका खबर। दक्षिणी र मध्य चीनमा लगातार परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परि कम्तीमा 10 जनाको मृत्यु भएको छ। चीनका मौसमविदका अनुसार यो वर्षा प्रणालीले 1,000 किलोमिटर भन्दा बढी क्षेत्र प्रभावित पारेको छ। अब खेल खबर। काठमाडौँमा 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जेठ 20 गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा हुने प्रतियोगिता विभिन्न 6 वटा खेल विधालाई समावेश गरिएको छ। प्रतियोगिता निर्धारित मितिदेखि सुरु भई 3 दिनसम्म सञ्चालन हुनेछ। सन्तोषी रावल
11: बाँकेका 5 पालिकामा कुपोषणको गम्भीर समस्या
12: झन्डै 300 जति चाहिँ बालबालिकाहरू शीघ्र कुपोषित अवस्थामा हुनुहुन्छ त्यस्तै गरी 1100 जति चाहिँ मध्यम कुपोषित अवस्थामा हुनुहुन्छ भनेपछि ठुलो संख्या हो।
11: 1400 भन्दा बढी बालबालिका प्रभावित रिपोर्ट सँगै सुखा मौसम सहन सक्ने धानको बिउ कुन होला सम्वाद श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
14: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
11: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। नवप्रवर्तन इमान्दारिता र तत्परता मार्फत प्रहरी सेवामा रूपान्तरण गर्ने लक्ष्यसहित नेपाल प्रहरीले त्रिवर्षीय रणनीतिक योजना सार्वजनिक गरेको छ। प्रहरी प्रधान कार्यालयमा आज भएको एक कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले रणनीतिक योजना सार्वजनिक गर्नुभएको हो।
0: सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमतिका विषयमा आगामी सोमबार छलफल गर्ने भएको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले यस्तो आदेश दिएको हो। बाँकी जिल्लाका 5 पालिकामा गम्भीर कुपोषणको समस्या देखिएको छ। कुल 20,725 बालबालिका मध्ये 1400 भन्दा बढी बालबालिकामा मध्यम तथा गम्भीर कुपोषणबाट प्रभावित छन्। गत मंगिरदेखि पुष महिनासम्म बाँकीमा 2 महिनादेखि 59 महिना मुनिका बालबालिकाको कुपोषणको अवस्था थाहा पाउन अध्ययन गरिएको थियो।
16: बाँकेको खजुरा गाउँपालिकामा 3,660 बालबालिका मध्ये 124 मध्यम र 26 जनामा गम्भीर कुपोषण देखिएको छ। आमाहरूमा समेत कुपोषण देखिएको खजुरा गाउँपालिकाका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख लक्ष्मी के सी बताउनुहुन्छ।
17: 251 जनाको स्क्रिनिङ गर्दा अति शीघ्र कुपोषणमा 14 जना आमा चाहिँ हामीले फेला पार्यौँ। त्यो भनेको एकदमै भयावह स्थिति, जसमा शीघ्र कुपोषणमा चाहिँ 62 जना आमा चाहिँ फेला पर्नुभयो।
16: डुडुवा गाउँपालिकामा 3,845 बालबालिका मध्ये 264 मध्यम र 80 जना गम्भीर कुपोषणको अवस्थामा भेटिएको अध्ययनको निष्कर्ष छ। डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख स्वास्थ्य अधिकृत सीताराम चौधरी,
18: जति हुन्छ सानोमा वृद्धि विकास हुन्छ, 2 वर्ष मुनि नै 80% वृद्धि मस्तिष्क विकास हुने भएको पनि हामीले समयमा पत्ता लगाएर समयमा उपचार गर्नुलाई।
16: राप्ती सुनारीमा 4,706 मध्ये 184 मध्यम र 31 गम्भीर कुपोषण देखिएको छ। बैजनाथ गाउँपालिकामा 4,399 मध्ये 168 जना मध्यम र 43 गम्भीर कुपोषित भेटिएका छन् भने जानकी गाउँपालिकामा 4,120 मध्ये 175 जनामा मध्यम र 36 जनामा गम्भीर कुपोषण देखिएको छ। बैजनाथ गाउँपालिका नौबस्ता स्वास्थ्य चौकीका इन्चार्ज दिलबहादुर बिक,
19: तयारी उपचारात्मक खाना हुन्छ, त्यो खानाको माध्यमबाट हामीले चाहिँ बच्चाको तौल अनुसारको त्यो दिन्छौँ। अलिकति चाहिँ गम्भीर खालका त्यस्ता मेडिकल जटिलताहरू भएका त्यस्ता केसलाई चाहिँ हामीले पोषण पुनर्स्थापना केन्द्र भेरी अस्पतालमा चाहिँ रिफर गर्ने गर्छौँ।
16: कुपोषण न्यूनीकरण गर्न स्थानीय सरकारसँगै गैर सरकारी निकायहरूले पनि विभिन्न कार्यक्रम गरिरहेका छन्। बी ग्रुप नामक संस्थाले पोषण सुधारका लागि पोषण परियोजना अन्तर्गत आमा समूह मार्फत समुदायका आमाहरूमा जागरूकता ल्याउन काम गरेको बताउनुहुन्छ कार्यकारी निर्देशक डम्बर सुनार।
12: केयर नेपाल र आइडी नेपालसँग साझेदारी गरेर बाँकी जिल्लाको 5 वटा गाउँपालिकामा पोषण सुधार कार्यक्रम गरिरहेको छौँ र यो कार्यक्रमको मुख्य उद्देश्य भनेको अब 1,000 दिनका आमा र बच्चाको पोषण अवस्था सुधार गर्ने भन्ने छ। अब हाम्रो निष्कर्ष के हो भन्दाखेरि पोषणको अवस्था चाहिँ अलिकति भयावह अवस्था नै हो। 20,400 बालबालिकाहरूको पोषणको अवस्था जाँच गर्दै गर्दाखेरि झन्डै 300 जति चाहिँ बालबालिकाहरू शीघ्र कुपोषित अवस्थामा हुनुहुन्छ, त्यस्तै गरी 1100 जति चाहिँ मध्यम कुपोषित अवस्थामा हुनुहुन्छ भनेपछि ठुलो संख्या हो।
16: स्थानीय सरकारले पनि पोषण सुधारका लागि विभिन्न कार्यक्रम चलाउँदै आए पनि प्रभाव कमजोर देखिएको छ। यसको कारणका बारेमा बताउँदै राप्ती सुनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारू,
20: 6 जना भनेर चाहिँ छोरा त्यो बुहारीलाई पनि अनि त्यसपछि त्यो बच्चालाई पनि पोषणयुक्त खानेकुरा फलफुलहरू हरेक कुराहरू चाहिँ बोली खुवाउने, तर छोरी त अर्काको घर जाने जात हो, यसले किन चाहिँ राम्रो खुवाउनु पर्यो र भन्ने हिसाबले चाहिँ छोरीले चाहिँ अलिकति पोषणयुक्त खानाहरू कम खुवाउने भएको हुनाले चाहिँ छोरीहरूमा चाहिँ त्यो पोषण समस्या देखिएको चाहिँ त्यो तथ्याङ्कले भेटा।
16: कुपोषण घटाउन कतिपय स्थानीय सरकारले परिवारलाई मासु अण्डामा आत्मनिर्भर बनाउने योजना कार्यान्वयनमा ल्याएका छन्। खोज अध्ययनका क्रममा मध्यम खालको कुपोषणमा अभिभावकलाई सल्लाह दिइन्छ भने कडा कुपोषण देखिँदा स्वास्थ्य संस्थामा राखेर बालबालिकाको तौल सुधारका लागि उपचार प्रक्रिया सुरु गर्ने गरिएको छ। निशु जोशी, सीआईएन, कृष्णसार एफएम, नेपालगञ्ज, बाँकी।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुक्खा मौसममा पनि धान खेतीबाट उत्पादन लिन सकिने।
21: बहुगुणी धान 1, बहुगुणी धान 2, हर्दीनाथ 3, हर्दीनाथ 2, हर्दीनाथ 5 छन्। पश्चिमी नेपालको लागि सर्जु 52 छ, त्यसै गरी राधा 4 छ। यी जातहरू चाहे अरू धानहरू भन्दा तुलनात्मक रूपमा सुक्खा सहन सक्छन्।
0: कम पानीमा खेतीका लागि उपयुक्त धानको बिउबारे विज्ञसँगको कुराकानी संवाद श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
23: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब साप्ताहिक श्रृंखला हेलो मौसम।
2: सुक्खा मौसमका लागि उपयुक्त धानको बिउ कुन होला अनि यस्ता धानका बिउ कहाँ पाइन्छ होला? नमस्कार, हेलो मौसममा स्वागत छ, म सन्तोष गन्धर्व। जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसुन कमजोर हुन सक्ने र वर्षा औसत भन्दा कम हुने पूर्वानुमान गरेको छ। पानी कम पर्दा यसको सिधा असर धान खेतीमा पर्न सक्छ। आजको हेलो मौसममा हामी कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने केही धानका जातका विषयमा कुरा गर्दैछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नारका कृषि वैज्ञानिक डाक्टर उज्जवल प्रसाद शाह कुशुहा।
4: यसमा चाहिँ नेपाल सरकारले अहिलेसम्म 6 जात रिलिज गरेको छ, सुखा धान 1, सुखा धान 2, सुखा धान 3, भेराइटीहरू छन्, जस्तै यहाँ यो हरदिनाथ 3, हरदिनाथ 2, हरदिनाथ 5 छन्। यी भेराइटीहरू नेपाल सरकारले उन्मोचन गरेका छन्। केही भेराइटीहरू दर्ता भएका छन्, जस अन्तर्गत पश्चिमी नेपालको लागि यो सर्जु 52 छ, त्यसै गरी राधा 4 छ। यी जातहरू चाहे अरू धानहरूभन्दा कम्पेरिटिभली तुलनात्मक रूपमा सुक्खा सहन सक्छन् र सामान्य वर्षाको आधारमा पनि यिनीहरूले बढीभन्दा बढी उत्पादन दिन्छ।
6: यहाँले भन्नुभएको सुक्खा 1-6, त्यसपछि हरदिनाथको कुरा गर्नुभयो, त्यो यी धानको बिउहरू चाहिँ किसानले अहिले मैले छर्न चाहे भनेदेखि त्यो सजिलैसँग पाउन सकिन्छ कि?
4: यो धानका जातका बिउहरू राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमले उत्पादन गर्ने गर्छन्। त्यसै गरी नारका विभिन्न रिसर्च स्टेसनहरू छन्, कृषि अनुसन्धान केन्द्रहरू छन्, देशका विभिन्न ठाउँमा छरिएर बसेका छन्, तिनी ठाउँहरूमा यसको बिउ उत्पादन हुन्छ। त्यसै गरी किसानका समूहहरू छन्, ती समूहहरूले केही कृषक केही कम्पनीहरू छन्, सिड कम्पनीहरू बिउ उत्पादन गर्ने कम्पनीहरू छन्, तिनीहरूले चाहे पर्याप्त मात्रामा यसको बिउ उत्पादन गर्छन् र त्यहाँबाट बिउ लिन सकिन्छ।
6: घर नजिकै चाहिँ कहाँ पाइन्छ त त्यसो
4: भए? यसको लागि त सर्वप्रथम कुनै किसानले आफ्नो धानको बिउ लिन खोज्छन्, सुक्खा धानको बिउको डिमान्ड गर्छ भने सर्वप्रथम उहाँले चाहे नजिकैको कृषि ज्ञान केन्द्रहरू अथवा नगरपालिकाको कृषि शाखा हुन्छन्, ती शाखामा कन्ट्याक्ट गर्ने, सम्पर्क गर्ने र त्यहाँबाट उहाँहरूले कृषिका जो कर्मचारी बस्नुहुन्छ उहाँहरूले समन्वय गरेपछि उहाँहरूले बिउ मगाइदिन सक्नुहुन्छ।
6: यहाँले भन्नुभएको जति पनि जातहरू, त्यति जातहरू मध्येमा पनि सबैभन्दा राम्रो जात चाहिँ कुन हो?
4: अब सुक्खा सिरिजमा हेर्नुहुन्छ भने सबभन्दा राम्रो सुक्खा धान 3 देखिएको छ, मध्यम मसिनो किसिमको धान हो, र सुक्खा 1-2 चाहिँ अलि मोटो धान छ, अलिकति चकिनेस त्यसमा बढी हुन्छ, जसले गर्दा चामलको क्वालिटी सोचे जस्तो हुँदैन, जबकि सुक्खा 3 मसिनो छ, मध्यम मसिनो छ, खानालाई पनि मिठो छ र बहुसङ्ख्यक किसानले यो सुक्खा 3 रोजेका छन्। त्यसै गरी अर्को चाहे सुक्खा धान 6 पनि हो, सुक्खा धान 6 चाहे डुबान सहन सक्ने पनि गुण छ र यो सुक्खा सहन सक्ने पनि गुण छ, दुवै गुण छन्।
6: तराईको लागि त धेरै राम्रो, यदि धेरै पानी परिहाल्यो भने नि डुबान पनि सहने भयो, बिग्रिने भएन।
4: हजुर, यी धानहरू सुक्खा सिरिजमा यो राम्रो भयो। त्यसै गरी छोटो अवधिका धानका जात भन्ने हो भने सर्वप्रथम यो यहाँसँग हरदिनाथ 5 छ,
21: हरदिनाथ दुई छ तीन छ यिनीहरू 115 देखि 125 दिनसम्म यो पाक्ने गर्छन् र छोटो अवधिको धानको जात भएको कारण र सुक्खा सहन नसक्ने गुण भएको कारण यी धानका जातहरूलाई हामी अगाडि बढाउन सक्छौँ। त्यसै गरी सर्जु बाहुन चाहिँ मध्य पश्चिमी तराईमा एकदम पपुलर भेराइटी हो, प्रसिद्ध छन्। थुप्रै बहुसङ्ख्यक किसानहरूले सर्जु बाहुन लगाउने गर्छन्, त्यसले सुक्खा सहन सक्छ, सामान्य वर्षाको भरमा पनि राम्रो उत्पादन दिन्छ।
6: यसको उत्पादन समय अवधि चाहिँ अरू धान जस्तै हो अथवा छोटो लामो धेरै?
21: अहिलेको सुक्खाको समयमा हामीले सक्दो छोटो अवधिका धानका जातहरू छान्दाखेरि हामीले राम्रो प्रतिफल पाउन सक्छौँ, बढी उत्पादन पाउन सक्छौँ। लामो ड्युरेसनका बढी अवधि भएका धानका पाक्ने जातहरू छान्यो भने त्यसले सुक्खामा राम्रो काम नगर्न सक्छन्, होइन, जसले गर्दा उत्पादनमा पनि ह्रास आउँछ र सोचे जस्तो यो म्यानेजमेन्टमा जुन हामी फार्मको म्यानेजमेन्ट गर्छौँ, खेतको व्यवस्थापन गर्छौँ, त्यसमा खर्च पनि हुन जान्छन्, दोहोरो किसान मारमा पर्छन्। त्यसै कारणले अहिलेको समयमा छोटो अवधिका बढी उत्पादन दिन सक्ने धानहरू छान्दाखेरि बढी राम्रो हुन्छ।
6: अब यहाँले भने जस्तै पूर्वदेखि पश्चिमसम्मको तराईको भेग हेर्दाखेरि फरक फरक छ नि त, हावापानीको हिसाबले पनि अनि त्यहाँको कमाइ गरिरहेको धानको हिसाबले, माटोको हिसाबले पनि। कोशी प्रदेश, मध्य प्रदेश, प्रदेश वाइज हेर्दाखेरि चाहिँ कुन कुन धानको बिउ चाहिँ अलिक उपयुक्त हुन्छ?
21: एकदम राम्रो क्वेशन उठाउनु, कुन क्षेत्रको लागि कुन धान उपयुक्त छ भन्ने। त्यसको लागि पूर्वतिर तरहरा एक हुन सक्छन्, त्यसै गरी सुक्खा धानहरू 1, 2, 3 हुन सक्छन्, होइन, 3 सबभन्दा राम्रो हो। त्यसै गरी प्रदेशको लागि हेर्नुहुन्छ भने हरदिनाथ 5 हुन सक्छ, हरदिनाथ 3 हुन सक्छन्, सुक्खा 3 छन्। पश्चिम तराईमा हेर्नुहुन्छ भने यो सर्जु 52, सुक्खा 3, बहुगुनी 2, यी जातहरू छन्। अलि उचाइमा जानुहुन्छ, 500 मिटरसम्म उचाइसम्म जानुहुन्छ, पहाडका केही भागहरू छन्, त्यो ठाउँमा जाने हो भने हामीले के गर्छौँ भने घैया धानका जातहरू छान्न सक्छौँ।
6: बिउ त सुक्खा लगाउने तर बिउ नपाएर पनि अरू बिउ छर्नुपर्ने बाध्यता पनि छ नि त किसानलाई। यहाँले भने जस्तै कृषि ज्ञान केन्द्रमै जाँदाखेरि अथवा कृषि शाखामा जाँदाखेरि पनि किसानहरूले नपाएको गुनासो गर्नुहुन्छ कि, त्यस्तो अवस्थामा चाहिँ के गर्ने?
21: अब किसानले बिउ पाउनु भएन भने उहाँसँग जुन धानको बिउ छ अथवा सक्दो छोटो अवधिका धानका जातहरू छान्ने, जसले गर्दाखेरि हामीले सानो छोटो अवधिका धान जात छान्दाखेरि हामीले सुक्खालाई धेरै हदसम्म टार्न सक्छौँ। टाढा स्केप भन्छौँ हामी, होइन, ड्राउट स्केप स्ट्राटेजी हामी त्यसलाई भन्छौँ। 3 किसिमका स्ट्राटेजीहरू छन्, ड्राउट स्केप, ड्राउट टोलरेन्स र ड्राउट एभोइडेन्स। अनि यो ड्राउट स्केप त्यही बुझ्ने भाषा नै भन्दैछु, सानो अवधिका धानका जात छान्दाखेरि हामीले श्रावण महिनासम्म धान रोप्ने गर्छौँ तराईमा, अनि श्रावणदेखि कार्तिक मनसिरसम्म धान पाक्छन्, 120-125 दिनमा पाक्यो भने त्यो के हुन्छ भने पम्पिङ सेटद्वारा पनि पानी निकालेर तानेर धान खेती गर्ने गरिएको पाइन्छ तराईतिर सुक्खा हुँदाखेरि, अनि थोरै पानीमा पनि राम्रो उत्पादन लिन सकिन्छ। लामो ड्युरेसनका लामो अवधिका धानका जात छान्नुहुन्छ भने त्यसमा धेरै पानीको आवश्यकता पर्छन्, परम्परागत विधिले किसानहरूले खेती गर्ने गर्छन्, त्यस कारणले गर्दाखेरि पानीको खपत बढ्न जान्छन् र यसले जनजीवनमा असर पर्छ। तलको जुन पानीको स्रोत छ अन्डरग्राउन्डको, त्यो सुक्यो भने हामीले खाने पिउने पानीको पनि अभाव हुन सक्छ।
0: नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सरकारले काठमाडौँ उपत्यका नदी किनारका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई पुनर्स्थापना खर्च स्वरूप प्रति परिवार 25,000 रूपियाँ दिने निर्णय गरेको छ। अर्थ समितिद्वारा आगामी बजेटबारे विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको छ। बजेटमा साना किसान, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिन सांसदहरूको जोड छ। र दक्षिण मध्य चीनमा भीषण बाढ़ी, 10 जनाको मृत्यु, हजारौं किलोमिटर क्षेत्र प्रभावित भएको छ। 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता आगामी जेठ 20 गतेदेखि काठमाडौँमा हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमल सैनासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौ मुख्य समाचारका शीर्षकहरूबाट।
1: फास्ट ट्र्याकमा प्रधान न्यायाधीशको नाम अनुमोदन आजै शपथ। न्यायपालिकाभित्रको विवाद नयाँ नभएको विज्ञको प्रतिक्रिया।
0: युवाहरू विदेशी आन्दोलन गर्नुपर्ने अवस्थामा रासोपा सांसद कार्की विवादको चङ्गुलमा छानबिन गरी कारवाही गर्न माग।
1: उपत्यका नदी किनारबाट विस्थापितलाई प्रति परिवार 25,000 पुनर्स्थापना खर्च दिने सरकारको निर्णय। असार 1 गतेदेखि कक्षा 11 पठन पाठन थाल्ने सरकारको निर्णय। नयाँ भर्ना खुला।
0: ट्रम्प र नेतान्याहुको हत्या गर्नेलाई पुरस्कार दिने इरानको तयारी। आजदेखि इरानमाथि आक्रमण गर्न बनाएको योजना रोक्ने ट्रम्पको घोषणा।
1: र काभा महिला भलिबल च्याम्पियनसिपका लागि कजाकिस्तानको टोली नेपालमा। आइपिएलमा टस हारेर लखनऊ ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश। समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। नयाँ सरकार बनेको करिब 2 महिनामा न्यायपालिकाले नेतृत्व पाएको छ। निवर्तमान प्रधान न्यायाधीश प्रकाश मानसिंह रावतको कार्यकाल गत चैत 17 गते सकिएको थियो। 65 वर्ष उमेर हदका कारण उहाँ अनिवार्य अवकाशमा गएपछि पहिलो नम्बर वरियतामा रहनुभएकी न्यायाधीश सपना मल्ल प्रधानले कार्यवाहक प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्नु भएको थियो। त्यसको करिब 1 महिनापछि वर्तमान सरकारले संवैधानिक परिषदमा प्रधानमन्त्रीलाई बलियो बनाउने गरी अध्यादेश ल्याएको थियो। सो परिषदले वरियतामा 4 नम्बरमा रहनुभएका न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको थियो। शर्मालाई संसदीय सुनवाई समितिले फास्ट ट्र्याकमा अनुमोदन गरेको छ। आज बिहानै सुरु भएको समितिको बैठकले एकै दिन 16 वटा उजुरीमाथि छलफल गरेको थियो। सत्तापक्षले हतार हतार नाम अनुमोदन गर्न खोजेपछि विपक्षी दलका सांसदले असहमति जनाएका थिए। यद्यपि समितिको बैठकबाट अनुमोदित भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनुभएका शर्माले बेलुकी सर्वोच्च अदालत पुगेर पदभार ग्रहण समेत गर्नुभएको छ।
1: नयाँ प्रधान न्यायाधीश सिफारिस प्रकरणले पछिल्ला केही दिन सर्वोच्च अदालत भित्रकै काम कारवाही प्रभावित भएको छ। कायम मुकायम प्रधान न्यायाधीश मल्लले सर्वोच्च प्रशासनलाई दिएको लिखित आदेश कार्यान्वयन नभएपछि न्यायपालिकाभित्र स्पष्ट कित्ताकाट देखिएको हो। शर्मा विरुद्ध दायर रिट निवेदन अदालत प्रशासनले दर्ता नगरेपछि कामु प्रधान न्यायाधीश मल्लले हिजो दिउँसो 1 बजेसम्म निवेदन दर्ता गरी आजका लागि पेशी तोक्न लिखित आदेश दिनुभएको थियो। कर्मचारीले नमानेपछि अदालतभित्रको शक्ति सङ्घर्षप्रति सामाजिक सञ्जालमा पनि धेरैले चासो व्यक्त गरेका थिए। तर जानकारहरू भने यो घटनालाई सामान्य रूपमा लिनुपर्ने बताउँछन्। संविधानविद काशीराज दाहालले यसलाई कुनै विवाद वा कित्ताकाट भनेर व्याख्या गर्नु उचित नहुने बताउनुहुन्छ। पञ्चायतकालको एक उदाहरण पेश गर्दै उहाँले कार्यपालिका, न्यायपालिका र विधायिकाको बीचमा बेला बेलामा विवाद उत्पन्न हुने गरेको बताउनुभयो।
3: न्यायपालिका, कार्यपालिका, न्यायपालिका, विधायिकाका बीच बेला बेलामा विवादहरू उत्पन्न हुने गर्छन्। 2035 सालमा राष्ट्रिय पञ्चायत हुँदा पनि न्यायालय र राष्ट्रिय पञ्चायतको बिचमा विवाद उठ्यो। त्यो बेला पनि निरूपण के भयो भन्दाखेरि पञ्चायतले गरेका काम कारवाही पनि सर्वोच्च अदालतले बदर गर्न सक्छ, राष्ट्रिय पञ्चायत एउटा सल्लाहसभा मात्रै हो, सर्वोच्च अदालत चाहिँ सर्वोच्च अदालत हो भन्ने व्याख्या 2035 सालमा सर्वज्ञ रत्न तुलाधर विरुद्ध पञ्चायतको मुद्दामा व्याख्या भयो। यस्तै बेला बेलामा यस्ता प्रश्नहरू उठ्छन्।
1: पूर्व न्यायाधीश बलराम केसीले अहिले नै निष्कर्षमा पुग्न हतारो हुने बताउनु भएको छ। नयाँ प्रधान न्यायाधीश आएपछि अनावश्यक विवाद भन्दा पनि न्यायपालिकालाई प्रभावकारी रूपमा अघि बढ्न दिनुपर्ने उहाँको धारणा छ।
4: अब अहिले पर्खर हेरेको अवस्था, अहिले त्यसरी भनिहाल्न मिल्दैन। अहिले ज्यादै ज्यादै तपाईँको हतार र उत्तौलो हुन्छ। अहिले नयाँ मान्छेलाई काम गर्न दिनुपर्छ, अहिले विवाद ल्याउनै हुँदैन।
1: यद्यपि नेपाल बार एसोसिएसनले भने वरिष्ठताको दोस्रो नम्बरमा रहनुभएका न्यायाधीशलाई छोडेर चौथो नम्बरका न्यायाधीशको नाम प्रधान न्यायाधीशमा सिफारिस गरिएको विषयलाई गम्भीर रूपमा लिएको छ। बार अध्यक्ष विजय प्रसाद मिश्रले नयाँ प्रधान न्यायाधीश आइसकेको अवस्थामा व्यक्तिगत रूपमा कसैसँग विवाद नरहेको स्पष्ट पार्दै न्यायपालिकामा कार्यपालिकाको प्रभाव पर्न नदिन आफूहरू सचेत रहने बताउनुभयो।
5: न्यायपालिका विधि विधान अनुसार चल्छ, तिनजना न्यायाधीश पछाडि गरेको न्यायाधीश ल्याइएको छ, कारण यो त केही छैन। तर आइसक्नु हो, आइसकेको कारणले गर्दा बारको व्यक्तिगत झगडा कहिले कोही कसैसँग थिएन, हुँदैन। अब न्यायपालिकालाई स्वच्छ सफा गर्नलाई उहाँको के योजना छ त्यो हामी हेर्छौँ, त्यसलाई अध्ययन गरेर हामी दुवैको उद्देश्य न्याय पार्ने भएको हुनाले कार्यपालिकाको छाया न्यायपालिकामा पर्न नदिनु, भ्रष्टाचार मुक्त न्यायपालिका बनाउनु।

0: परीक्षा पास गरेकाहरूले दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका छन्। यसै गरी जापान लगायतका देशमा वर्षेनी लाखौं विद्यार्थी गइरहेका छन्। जेएनजी आन्दोलनपछि बनेको बालेन्द्र शाह नेतृत्वका सरकारले पनि युवालाई आश्वस्त पार्न छोडेर थप 16 देशसँग श्रम सम्झौताका लागि प्रस्ताव गरेको छ। एक सामग्री सहकर्मी दिनेश जोशीबाट।
1: इजरायल जान योग्य भए पनि गोला प्रतिबन्ध छनौट गर्दा नपरेका युवाले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। दुई वर्षदेखि पर्खदा पनि पालो नआएको भन्दै उनीहरूले छुट्टै कोटाको व्यवस्था गर्न माग गरेका छन्। आन्दोलनकारी मध्येका एक युवराज वनले प्रक्रिया पूरा गरी प्रतीक्षामा बसेकाहरूलाई छोडेर वैदेशिक माफियाको इसारामा नयाँ भर्ना लिने तयारी भएको आशंका व्यक्त गर्नुभयो।
2: अहिले भनेको चाहिँ सीमित ट्रेनिङ सेन्टरहरू, वैदेशिक माफियाहरू, यो बाहिरी चलखेलहरूबाट सञ्चालित भएर हाम्रो मागलाई चाहिँ सुनवाई नगरिकन नयाँ खुल्दैछ भनेर जुन मिडियावादी सरकारको तर्फबाट गरियो, यो सरकारले गर्न लागेको कार्यक्रमलाई चाहिँ स्थगित गरेर हाम्रो माग सुनवाई होस् भनेर हामी सम्पूर्ण साथीहरू एकजुट भएर यहाँ आएको।
1: इजरायलका लागि करिब 2300 नयाँ कोटा खोल्ने चलेपछि पुरानो प्रक्रियामा सहभागी हुनुपर्ने माग गर्न थालेका हुन्। प्रदर्शनमा सहभागी अर्का युवाले आफूहरूको मागलाई गम्भीरतापूर्वक लिन सरकारसँग आग्रह गरेका छन्।
3: टाइम पनि लस्ट भयो, हामी शारीरिक मेन्टली रूपमा एकदमै तनाव भयो, स्ट्रेस भयो, होइन? त्यही भएर विभिन्न निकायले, के भन्छ, सम्बन्धित निकायले नै हामीलाई चाहिँ विभिन्न समयमा आश्वासन देखाएको थियो, प्रतिबद्धता नै जनाएको थियो, तपाईँहरूलाई लान्छौँ, तपाईँहरू ढुक्क हुनुहोस्, कतिपय साथीहरूलाई चाहिँ अब मेडिकलको लागि रेडी पनि हुनु भनेर भनिरहँदाखेरि अहिले आएर चाहिँ सरकारले हाम्रो कुरालाई चाहिँ नसुनिकन, हामीलाई प्राथमिकतामा नराखिकन चाहिँ तोडमोड गरेर नयाँ आह्वान खुलाउने भनिरहेको छ। यसमा चाहिँ हामी असहमति जनाउन चाहन्छौँ।
1: इजरायलमा हेरचाह क्षेत्रमा काम गर्न जाने नेपाली कामदार गोला प्रथाबाट छनौट गर्ने गरिएको छ। यसअघि गोला प्रथामा 1100 बढी कामदार छनौट हुन सकेका थिएनन्। इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरण पिवाले गोला प्रथा गरी कामदार छान्ने भएकाले नेपाल सरकारले केही गर्न नसक्ने श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरे बताउनुहुन्छ।
4: 1153 जना भने साथीहरू चाहिँ लटी आउट हुनुभएको थियो। अब हामीलाई पनि चाहिँ जाने व्यवस्था मिलाइदिनु पर्यो, हामी इजरायल जाने इच्छुक छौँ भन्ने हुनुहुन्थ्यो। अब हामीले कुटनीतिक पहलदेखि लिएर त्यतातिर गऱ्यौँ, तर अब अहिले उहाँहरू लटरी आउट भएको हो, उहाँहरूलाई लान सकिँदैन। लटरी आउट भएका साथीहरूलाई चाहिँ अब हुने विज्ञापनहरूमा त्यो प्रोसेस पुऱ्याएर फेरि छनौट हुनु भने ओके, नभएदेखि त्यसरी लाने प्रावधान उताको नियम कानुनमा पनि हामी सक्दैनौँ भन्ने खालको जस्तो जवाब आयो, होइन? त्यो सिस्टम नै उनीहरूको लटरीबाट लानेछ, त्यही भएर चाहिँ जान पाउनु भएन।
1: यद्यपि वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले सरकारले 16 मुलुकसँग श्रम सम्झौताका लागि प्रस्ताव पठाइसकेको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो।
4: लेबर एग्रिमेन्टको लागि हामीले एउटा प्रस्ताव पठाएर पहल गरिरहेका छौँ, उताबाट कहीँबाट जवाफ आउँदैछ, होइन? बाँकी छ।
1: नेपालले हाल 13 मुलुकसँग मात्रै द्विपक्षीय श्रम सम्झौता गरेको छ। अनौपचारिक तथ्याङ्क अनुसार विश्वका 170 भन्दा बढी देशमा नेपाली श्रमिकहरू काम गरिरहेका छन्। श्रम सम्झौता भएको भन्दा पनि नभएका मुलुकमा ठूलो संख्यामा नेपाली युवा वैदेशिक रोजगारीका लागि जाने भएकाले आर्थिक ठगी र श्रम शोषणको समस्या ठूलो छ। विदेश पठाउनेको ठगी धन्दा बन्द गराउनेतिर ध्यान नदिएको सरकारले थप देशसँग श्रम सम्झौता गर्ने प्रक्रिया अघि बढाएपछि रोजगार व्यवसायी उत्साहित देखिएका छन्। श्रम सम्झौता श्रमिकका लागि कानुनी सुरक्षा र अधिकार सुनिश्चितता कायम गर्ने प्रमुख आधार भएकाले यो आवश्यक रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भवन सिंह गुरुङले बताउनुभयो।
5: श्रम सम्झौता गर्दाखेरि के हुन्छ भन्दा हाम्रो कामदारले त्यहाँको चाहिँ कानुनमा गर्न पाइयो नि त, बढी सुरक्षित र अधिकारमुखी हुन्छ कि कामदार चाहिँ। श्रम सम्झौता कामदारको लागि एकदमै लाभदायक हो, गर्न त त्यति पनि तपाईँको भइरहेछ। अब तपाईँको ह्युमन राइट्सको लागि भ्याउने कानुनले त हामीले गरिरहेको छ, तर त्यति नै राज्य तर्फबाटै बोथ कन्ट्रीको चाहिँ जिटिजी एग्रिमेन्ट बढी इफेक्टिभ हुन्छ नि भन्ने कुरा क्या।
6: संसदमा पनि खाडी मुलुकमा नेपाली नागरिकले भोगेका समस्याबारे आवाज उठेको छ। प्रतिनिधि सभामा राप्रपाकी सांसद खुसबु ओलीले हिजोको बैठकमा उठाएको घरेलु कामदारको विषय आज पनि दोहोर्याउनुभयो। देशभित्र र बाहिर मान्छे बेच्ने एजेन्ट नेटवर्क ध्वस्त पार्नुपर्ने भन्दै उहाँले राजदूतहरूको समेत ध्यान आकर्षण गराउनु भयो।
0: मानव बेचबिखनको उक्त भयावह नेटवर्कको विरुद्ध लडिरहेका सामाजिक अभियन्ताहरू जसको नाम मैले हिजो पनि लिएको थिएँ, विशाल डल्लाकोटी जस्ता अभियन्ताहरूलाई अहिले कुवेतमा ज्यान मार्ने, झुटा मुद्दामा लागु औषध, गाजा वा मदिराको मुद्दा लगाएर जेल हाल्ने धम्की दिँदैछ। यो धम्की कुनै सामान्य

0: अपराधिक समूहबाट आएको होइन सभामुख महोदय, यो नेपाली चेलीबेटीहरू बेचेर धन कमाउने मानव तस्करहरूको संगठित सञ्जालबाट नै आएको।
1: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: कर्जा उपभोग तथा भुक्तानी गर्ने सम्बन्धमा जानी राखौं। बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपको रूपमा स्वीकार गर्दछ। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्नका लागि तोकिएका शर्तहरूको अधीनमा रही कर्जाको रूपमा प्रवाह गरिन्छ। कर्जा उपभोग गर्दा बैंक तथा वित्तीय संस्थाबाट तोकिएका शर्त बमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानूनी दायित्व हो। कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो। कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखिने धितो सुरक्षण लिलामी जस्ता कानूनी कारवाही हुनका साथै सामाजिक बहिष्करणमा समेत परिन्छ। तसर्थ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानूनी दायित्व हो। सचेत ग्राहक बनौं, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। टेलिफोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
3: गुणस्तरीय प्लम्बिङको पर्वतनाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन घरको।
6: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
7: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कृष्ण कुमार कार्की यति बेला विवादको चङ्गुलमा फँसेका छन्। नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप उनीमाथि लागेको छ। हिजोको प्रतिनिधि सभाको बैठकमा बोल्न पालो आएपछि सभामुख डोल प्रसाद अर्यालले 3 पटकसम्म बोलाउँदा पनि उनी देखिएनन्। सामाजिक सञ्जालमा उनको काण्ड भाइरल भएपछि आजको प्रतिनिधि सभा बैठकमा विपक्षी दलले उनीमाथि छानबिन गरी कारवाही अघि बढाउन माग गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद पार्वती विकले रासोपा सांसद कार्कीमाथि लागेको आरोपले नेपालको संसदकै बेज्जत भएको भन्दै घटनाको छानबिन गरी कारवाहीको दायरामा ल्याउन माग गर्नु भएको छ।
8: यथार्थ घटना के हो यो सदन स्पष्ट हुन चाहन्छ। यदि हावाका भरमा कुरा गरिएको हो भने पनि हाम्रो राष्ट्रियताका लागि त्यो कुरा सही हुँदैन। यदि यथार्थ हो भने पनि सम्बन्धित मानिनेलाई सिधै कारवाहीको दायरामा ल्याउनु पर्छ।
7: नेकपा एमालेकी सांसद सजिता खातुन सिद्दिकीले मोरङ क्षेत्र नम्बर 2 का सांसद कार्कीको नाम जोडेर आएको उक्त प्रकरणले सिङ्गो संसदलाई लज्जित बनाएको बताउनु भएको छ। नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय सञ्चार माध्यममा पनि यो प्रकरणमा समाचार आएको उल्लेख गर्दै नेपालको कानून अनुसार अनुसन्धानको माग गर्नुभएको छ। मानव अधिकारको क्षेत्रमा 25 वर्ष काम गरेकाले आफूलाई पनि उहाँको न्यायका लागि फोन आएको उहाँले बताउनुभयो।
8: मसँग यो विषयमा 10 वटा फोन आइसक्यो। उहाँको न्यायको लागि अब के गर्ने भन्ने कुरा, महिलाका लागि बनेको विभिन्न कानुनहरू छन् जुन महिलाको हक अधिकार सुनिश्चित गर्छ। यसै गरी समाजमा महिला र पुरुषलाई समानताको हकका लागि लडिरहेको बोल्ने म एउटा मान्छे पनि हो। तर नेपाल संविधान, नेपालको संविधान 2072 भाग 3 अन्तर्गत मौलिक हकमा 16-46 पनि सम्मानपूर्वक बाँच्न पाउने अधिकार भन्छ र मलाई लाग्छ आज हामी एउटा मान्नेका कारणले हामी सबै जवाफदेहितामा उभिएका छौँ।
1: संघीय संसदमा आर्थिक वर्ष 2083-84 विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ। राष्ट्रिय सभा र प्रतिनिधि सभाका छुट्टा छुट्टै बैठकमा अर्थमन्त्री डाक्टर सोलिम वाग्लेले जवाफ दिएसँगै छलफल सकिएको हो। अर्थमन्त्री वाग्लेले सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा मात्र होइन सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई समेत विपक्षी दलले आलोचना गरेपछि चुनाव जितेर सरकार बनाउन चुनौती दिनुभएको छ। आफूहरूले चुनावमा मतदातासँग गरेको वाचा पत्र र नीति कार्यक्रम अनुसार नै बजेट ल्याउन खोजेको संकेत गर्दै अर्थमन्त्री वाग्लेले चित्त नबुझे चुनाव जितेर सरकार बनाउन विपक्षीलाई सुझाउनु भएको हो।
9: वो पुरानै शब्दजाल आफूले बोल्दै लेख्दै घोक्दै आएका दस्तावेजकै खोजी गर्न उद्यत
10: माननीय ज्यूहरूलाई मेरो विनम्र आग्रह छ, गत भाद्र 23 र 24 को विस्फोट अनि फागुन 21 को आम निर्वाचनपछि मुलुक नयाँ बाटोमा लागेको छ। जनताबाट अनुमोदित भाषा शैली दर्शन सार या जे प्रस्तुत गरिएको हो त्यो नै हो। अब आफ्नै भाषा आफ्नै दस्तावेज अनुमोदित गराउनलाई अर्को चुनाव चाहिँ कुर्नु पर्ला।
1: यसअघि वैशाख 31 गते बसेको बैठकबाट सरकारको नीति कार्यक्रम बहुमतले पारित गरिएको थियो। सरकारको नीति कार्यक्रम र बजेटलाई पुरानै र कर्मकाण्डी भन्ने सांसदहरूलाई उहाँले सरकार अविच्छिन्न उत्तराधिकारी संस्था हो भन्ने नभुल्न सुझाउनु भएको छ। नयाँ सरकार बनेसँगै केही नयाँ योजना र कार्यक्रम आउने भए पनि पुरानालाई निरन्तरता दिनुपर्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो।
10: धेरै मान्य सदस्यहरूले अघिल्लो पटक नीति तथा कार्यक्रममा केही पुरानै कुराहरू दोहोरियो भनेर पनि टिप्पणी गर्नुभयो। अहिले पुनः त्यही नीति तथा कार्यक्रमका आधारमा प्रस्तुत सिद्धान्त र प्राथमिकतामाथि यसमा पुरानो केही पनि भएन भनेर पनि गुनासो गर्नुभएको छ। त्यसलाई म पुनः सम्मानपूर्वक दोहोऱ्याउन चाहन्छु, राज्य कुनै अस्थायी राजनीतिक संरचना होइन, यो एक अविच्छिन्न उत्तराधिकारी संस्था हो, कन्टिन्युटी हुन्छ। 1769 यो राज्य चलिरहेको छ, हामी जस्ता राजनीतिक पात्रहरू आउँछौँ जान्छौँ तर राज्य चलिरहन्छ।
1: नीति कार्यक्रमकै आधारमा सरकारले आगामी वर्षको बजेट ल्याउने गर्दछ। बैठकको अन्त्यमा सभामुख डोलप्रसाद अड्यालले सांसदहरूले दिएका सुझाव संकलन गरेर राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा पठाउने व्यवस्था मिलाउन निर्देशन दिनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि र राष्ट्रिय सभाको बैठक 8 गते बस्ने गरी तोकिएको छ।
7: सरकारले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई प्रति परिवार एकमुष्ट 25,000 रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। आज दिउँसो बसेको मन्त्री परिषद बैठकले पुनर्स्थापना खर्च बाफत सो रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले वैकल्पिक बसोबासको व्यवस्था आफै गर्ने प्रोत्साहित गर्न 5 सदस्यीय भएको प्रति परिवार राहत रकम 15,000 प्रति महिना 3 महिनासम्मका लागि उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता पोखरेलले बताउनुभयो।
11: जोखिम मुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्यीय भएको प्रति परिवार राहत रकम रु 15,000 प्रति महिनाको र सोभन्दा बढी सदस्यका लागि प्रति सदस्य थप रु 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने।
7: त्यस्तै बैठकले वृद्ध अशक्त असहाय तथा आफ्नो व्यवस्था गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने निर्णय भएको पनि उहाँले बताउनुभयो। बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालय र स्वास्थ्य सेवाको सुनिश्चितता स्थानीय तहको समन्वयमा गर्ने निर्णय पनि आजको मन्त्री परिषद बैठकले गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो।
1: सरकारले कक्षा 11 को पठन पाठन आगामी असार 1 गतेदेखि थाल्ने निर्णय गरेको छ। शिक्षा मन्त्रालयको विद्यालय शिक्षा महाशाखाका सहसचिव रुद्र प्रसाद अधिकारीले छलफलपछि असार 1 गतेदेखि पठन पाठन थाल्ने निर्णय भएको जानकारी दिनुभयो। उहाँका अनुसार कक्षा 11 को पठन पाठन असार 1 गतेदेखि सुरु हुने भएकाले त्यसअघि नै कक्षा 11 को भर्ना प्रक्रिया सुरु हुनेछ। यसपटक राष्ट्रिय परीक्षा बोर्डले 1 महिना अर्थात् वैशाखभित्रै 2082 को माध्यमिक शिक्षा परीक्षा एसएको नतिजा प्रकाशित गरेपछि कक्षा 11 को पठन पाठन चाँडै थाल्ने सरकारले निर्णय गरेको हो। मन्त्रालयको विद्यालय शिक्षा महाशाखाका सहसचिव अधिकारीका अनुसार यति बेला कक्षा 11 मा खाली छैन। अघिल्लो शैक्षिक सत्रको कक्षा 11 को पठन पाठन र परीक्षा नसकिएको उहाँले बताउनुभयो। यही जेठभित्रै कक्षा 11 को वार्षिक परीक्षा सकिएर नयाँ शैक्षिक सत्र सुरु हुने सहसचिव अधिकारीले बताउनु भएको छ। निजी तथा सामुदायिक विद्यालय कलेजहरूले कक्षा 11-12 को नयाँ भर्ना धमाधम खुलाएका छन्। अघिल्लो वर्षहरूमा एसएको नतिजामा ढिलाइ हुने गरे पनि यसपटक भने परीक्षा सकिएको 1 महिनामा नतिजा सार्वजनिक गर्न सरकारले निर्देशन दिएपछि बोर्डले समयमै नतिजा प्रकाशन गरेको थियो।
7: यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि भइरहेको छ। पर्यटन विभागका अनुसार सन् 2026 को वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1,181 आरोहीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभएको छ।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। कृषि वन तथा पर्यावरण मन्त्रालयले बढ्दो मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि प्राविधिक समिति टास्क फोर्स बनाएको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति टास्क फोर्स गठन गरिएको मन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ। मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा गठन गरिएको 15 सदस्यीय टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन, वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानून संशोधनका लागि सिफारिस गर्नेछ।
3: काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका यस वर्ष पनि शून्य बिरुजु पालिका बन्न सफल भएको छ। आर्थिक वर्ष 2081-82 लेखा परीक्षण प्रतिवेदन अनुसार महाभारत गाउँपालिकामा 1,13,71,90,000 रुपियाँको लेखा परीक्षण गरिएको थियो। यसअघिको दुई आर्थिक वर्षमा पनि निरन्तर शून्य बेरुजु कायम राख्न सफल भएकोमा पालिकाले यो तेस्रो पटक शून्य बेरुजु बनाउन सफल भएको हो।
4: साताको दोस्रो कारोबार दिन आज पनि शेयर बजार घटेको छ। आज नेप्सी 6.51 अङ्कले घटेर 2724 बिन्दुमा झरेको छ। परिसूचक घटे पनि आज कारोबार रकम भने बढेको छ। आज 3,08,77,30,962 रुपियाँ बराबरको शेयर कारोबार भएको हो। आज 113 कम्पनीको शेयर मूल्य बढेको छ। 145 कम्पनीको शेयर मूल्य घटेको छ भने 12 कम्पनीको शेयर मूल्य आज स्थिर रह्यो।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु हत्या गर्नेलाई पुरस्कार दिने भएको छ। यसका लागि इरानको संसद अन्तर्गत राष्ट्रिय सुरक्षा आयोगले विधेयक तयार गरिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्, जसमा ट्रम्प वा नेतान्याहुको हत्या गर्ने व्यक्ति वा संस्थालाई 4,35,00,000 पाउन्ड अर्थात् नेपाली रुपियाँ झण्डै 9,00,000,000 इनाम दिने प्रस्ताव गरिएको छ। आयोगका प्रमुख इब्राहिम अजिजीले इस्लामिक गणतन्त्रको सैन्य र सुरक्षा बलद्वारा जवाफी कारवाही शीर्षकमा विधेयक तयार भइरहेको बताउनुभयो, जसले ट्रम्प वा नेतान्याहुलाई मार्ने कुनै पनि व्यक्ति वा संस्थालाई 4,35,00,000 पाउन्ड स्टर्लिङ दिने कुरालाई औपचारिकता दिने उहाँले बताउनुभयो। इरानका सांसद महमूद नवाबिहनका अनुसार संसदले यो विधेयकलाई चाँडै मतदान गर्ने सम्भावना छ। इरानले अमेरिका र इजरायलले गत फेब्रुअरीमा संयुक्त हवाई हमला गरी आफ्ना तत्कालीन सर्वोच्च नेता अयातुल्लाह अली खामेनी सहित धेरैजना सैन्य अधिकारी तथा राजनीतिक नेता मारेपछि बदला लिन यो विधेयक ल्याएको हो।
4: अमेरिकी राष्ट्रपति ट्रम्पले वार्तालाई अर्को मौका दिनका लागि आजदेखि इरानमाथि आक्रमण गर्न बनाएको योजना रोकेको बताउनु भएको छ। युद्ध अन्त्यका लागि भइरहेको वार्ता अझ गम्भीर बन्दै गएको उल्लेख गर्दै उहाँले कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्सका नेताहरूको अनुरोधपछि यस्तो निर्णय लिएको दावी गर्नुभएको छ। ट्रम्पले यदि कुनै सम्झौता हुन नसकेमा कुनै पनि क्षणको पूर्व सूचनामा इरानमाथि पूर्ण तथा ठूलो स्तरको आक्रमण सुरु गर्न तयार रहन आफूले अमेरिकी सैन्य नेतृत्वलाई निर्देशन दिएको समेत उल्लेख गर्नुभएको छ। उहाँले पश्चिम एसियामा अमेरिका तथा उसका सहयोगी राष्ट्रहरूका लागि स्वीकार्य हुने सम्झौता हुन सक्ने सम्भावनाप्रति क्षेत्रीय नेताहरू आशावादी रहेको दावी गर्नुभयो। वार्ताको सुस्त गतिबाट असन्तुष्ट बनेपछि ट्रम्पले वरिष्ठ सैन्य सल्लाहकारहरूले दिएको विकल्पहरूको सूचीका आधारमा आज इरानका विभिन्न ठाउँमा आक्रमण गर्ने योजना बनाउनु भएको थियो।
3: नेपाल परिवेशमा अब खेल समाचार। कावा महिला भलिबल च्याम्पियनसिपका लागि काजाकिस्तानको महिला टोली नेपाल आइपुगेको छ। आज काजाकिस्तानको महिला टोली नेपाल आइपुगेको हो। च्याम्पियनसिपमा सहभागी हुन आएको टोलीलाई नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्। काजाकिस्तानले समूह चरणको पहिलो चरणको पहिलो खेलमा श्रीलंका, दोस्रो खेलमा बंगलादेश र अन्तिम खेलमा इरानसँग प्रतिस्पर्धा गर्नेछ। कजाकिस्तान, बंगलादेश, श्रीलंका र इरान रहेको समूह बीमा छ। नेपाल भने भारतसँगै किर्गिस्तान र मालदिव्स रहेको समूह एमा छ। नेपाल आफ्नो पहिलो खेलमा भारतसँग खेल्नेछ, दोस्रो खेलमा किर्गिस्तान र समूह चरणको अन्तिम खेलमा मालदिवसँग प्रतिस्पर्धा गर्नेछ। च्याम्पियनसिप जेठ 8 देखि 15 गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको बहुउद्देश्यीय कवर्ड हलमा हुनेछ।
4: र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा अहिले राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्स बीच प्रतिस्पर्धा भइरहेको छ। सवाई मानसिंह रंगशाला जयपुरमा राजस्थानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको लखनऊले ताजा अवस्थामा 8 ओभर 2 बलमा 1 विकेटको क्षतिमा 109 रन बनाएर खेलिरहेको छ। लखनऊ प्लेअफ दौडबाट बाहिरिसकेको छ भने राजस्थानका लागि प्लेअफ सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्ने दबाव छ। राजस्थान अङ्क तालिकाको 5 औं स्थानमा छ भने लखनऊ 10 औं स्थानमा छ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक

0: नेताहरू विदेशीमा आन्दोलन गर्नुपर्ने अवस्थामा रासोपा सांसद कार्की विवादको चंगुलमा छानबिन गरी कारवाही गर्न माग।
1: नदी किनारबाट विस्थापितलाई प्रति परिवार 25,000 पुनर्स्थापना खर्च दिइने, असार 1 गतेदेखि कक्षा 11 को पठन पाठन थाल्ने सरकारको निर्णय, नयाँ भर्ना खुला।
0: ट्रम्प र नेतान्याहुको हत्या गर्नेलाई पुरस्कार दिने इरानको तयारी, आजदेखि इरानमाथि आक्रमण गर्न बनाएको योजना रोक्ने ट्रम्पको घोषणा।
1: र काभा महिला भलिबल च्याम्पियनसिपका लागि कजाकिस्तानको टोली नेपालमा, आइपिएलमा टस हारेर लखनऊ ब्याटिङ गर्दै।
0: थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र अप्सरा बिदा हुन्छौ, नमस्कार।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: विश्वको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद र आयुर्वेद उपचार पद्धतिमा आफ्नो छुट्टै नाम र पहिचान बनाएको वैदिक आयुर्वेद सेवा प्रणाली। नमस्कार, कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा कस्तुरी बिनाको खोजीमा भौतारिय जस्तै गरी विभिन्न उपचार पद्धतिबाट थकित भई भौतार योग स्वास्थ्य जीवनशैलीबाट बिरामीहरूको उपचारमा प्राप्त भएको सफलताको कथा यहाँहरूमाझ प्रस्तुत गर्ने गर्छौँ। आज पनि हामीसँग यस्तै एउटा सफलताको कथा छ, धरान 12 इटहरेकी सुलोचनाको। 10 वर्षदेखि सुलोचना घोडा दुख्ने समस्याबाट पीडित हुनुहुन्थ्यो। देशका नाम चलेका अस्पतालहरू जाँदा अपरेसनको कुनै विकल्प नरहेको र 30 वर्षपछि के हुन्छ भन्ने कुरा नै थाहा नहुने जानकारी पाएपछि के गर्ने के नगर्ने अन्यलमा पर्नुभयो।
4: मेरो समस्या भनेको चाहिँ मेरो घोडा एकदम दुख्ने, सोला हान्ने क्या, घोडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरण चढ्न पनि गाह्रो हुने। 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्ष चाहिँ त कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु। अनि मैले ल अब त्यो कसैको त अब सक्सेस सबैको सक्सेसै हुन्छ भन्ने पनि छैन।
3: घर परिवार इष्टमित्र सबैको सल्लाह विपरीत सुलोचना आफ्नो उपचार अब आयुर्वेद पद्धतिबाट गर्ने निर्णय गर्नुभयो। जुन निर्णय आफ्नो परिवारले राम्रो होला त जडीबुटीले के गर्न सक्ला र भन्ने प्रश्न गर्नुहुन्थ्यो।
4: जडीबुटीले कहाँ हुन्छ भनेर अब घरमा पनि अरूले अब पत्याउँदैन थिए नि त, अनि मैले अब आफै जान्छु एकपटक चाहिँ अब लिन्छु भने अब नभन्दै राम्रै भइरहेछ होइन।
3: जब वैदिक आयुर्वेद सेवा प्रणाली डाक्टरको सल्लाह अनुसार उहाँ आफ्नो जीवनशैलीमा परिवर्तन गरे सँगसँगै आयुर्वेदिक औषधिको सेवन गर्नुभयो। सेवन गरेको केवल 21 दिनमा नै उहाँले आफ्नो घोडाको दुखाइमा कमी र शरीरमा एक प्रकारको फुर्तिलोपन अनुभव गर्नुभयो।
4: डाक्टरको सल्लाह अनुसार औषधि दिनुभयो, अनि आज 22 दिन भयो, 21 दिन भएछ औषधि खाएको। 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ के, अहिले अलिकति जिउ पनि अलिकति फुर्ति
3: आफू लगायत वैदिक आयुर्वेद सेवा प्रणालीबाट आयुर्वेदिक औषधि सेवन गरेका सबै बिरामीहरूको रोगको उपचारमा आएको सकारात्मक परिवर्तनमा खुशी सुलोचना। घोडा दुखाइको औषधि सेवन गर्दा एउटै औषधिले लामो समयसम्म आफूमा रहेको कब्जियत निको हुँदा दङ्ग हुनुहुन्छ।
4: अहिले औषधि खाँदा मलाई कन्स्टिपेसन पनि एकदमै ठिक भयो, यो घोडा दुख्ने समस्या पनि, त्यसपछि भर्याङमा चढ्न नहुने दुख्ने, सोला हान्ने घोच्ने, अहिले त अहिले चढ्छु।
3: अन्य उपचार पद्धतिबाट निको हुन नसकेका रोगको उपचारका लागि आयुर्वेद सेवा प्रणालीलाई प्राथमिकता दिई आयुर्वेद उपचार पद्धतिलाई विकल्प नभई मुख्य उपचार पद्धति बनाउन र लामो समयसम्म रोग पालेर बस्नुभन्दा एकपटक आयुर्वेद उपचार पद्धतिको भर पर्नका लागि सुलोचना सबैमा आग्रह गर्नुहुन्छ।
4: अरूलाई पनि यसरी आउनु होला, आफ्नो जीवनदेखि हार खाएर नबस्नु होला। अब सबैतिर हस्पिटल हरूबाट पनि अब एकजना यहाँ बहिनी यहीँ आइराख्नु भएको छ, उहाँलाई कस्तो एकदम जिउै हलचल गर्न नसक्ने, उहाँले अब यहाँ धेरै राम्रो, अहिले त अलिअलि हिँड्न पनि थालिसक्नु भएछ, जिउै नचल्ने उहाँको त पुरै, अहिले धेरै राम्रो भएछ उहाँको। अनि अब रोग पालेर बस्नुभन्दा एकपटक अब डक्टरहरूले अब सक्दिनँ नसकेकोलाई पनि यहाँ आउँदा धेरै राम्रो हुँदो रहेछ भन्ने कुरो मैले त्यो बुझेँ, देखेँ होइन, आफूले पनि अनुभव गरेँ।
3: धरानकी सुलोचनाको यो सफलताको कथा त एक प्रतिनिधि पात्र मात्र हो। वैदिक आयुर्वेद सेवा प्रणालीले स्वस्थ जीवनशैली योग र आयुर्वेदको माध्यमबाट विभिन्न दीर्घ रोगीहरू जसले आफ्नो जीवनमा खुसीको अब कल्पना नै गर्न सक्दिन भन्ने गर्नुहुन्थ्यो। उहाँहरूको जीवनमा ल्याएको सफलता र ओठमा ल्याएको मुस्कानका उदाहरणहरू धेरै छन्। हवस् त कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा आजको सफलताको कथा यति नै। वैदिक आयुर्वेद सेवा प्राली लाइन चौक नारगढ़, फोन 0956951174, मोबाइल 98550509034, चांगला चौक कृतिपुर काठमांडू 98512409034।
5: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
6: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
5: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
6: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
5: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
6: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
5: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: एबीसी नेपाली सेवाको साझापखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा मनोज कुमार शर्मा प्रधान न्यायाधीशमा नियुक्त संसदीय सुनवाईका क्रममा आफ्ना कार्ययोजना प्रस्तुत।
1: नेपालको संविधान प्रचलित कानून र न्यायका मान्य सिद्धान्तप्रति मेरो अटुट निष्ठा र समर्पण रहेको छ।
0: वरिष्ठताको रोलक्रम नपछ्याइकन अदालतको बागडोर सम्हाल्न लागेका प्रधान न्यायाधीशका सामु कस्ता चुनौती?
2: न्यायाधीशहरूसँग कसरी सौहार्द सम्बन्ध राख्ने, सिनियरहरूलाई उनीहरूलाई कसरी म्यानेज गर्ने भन्ने एउटा ठुलो चुनौती चाहिँ छ।
0: अनि कङ्गोमा आकलन गरिएको भन्दा छिटो इबोला फैलिएको WHOद्वारा जानकारी। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। इबोला भाइरसको संक्रमण फैलिएको कङ्गो गणतन्त्रमा विश्व स्वास्थ्य संगठन WHOले 6 टन औषधि सहितका सामग्री पठाएको छ। WHOले मध्य अफ्रिकामा संक्रमण फैलन सक्ने भन्दै सावधानी अपनाउन भनेको छ। मानिसहरूमा परीक्षण र निगरानीलाई तीव्रता दिएका स्वास्थ्य कर्मीहरूका लागि PPE सहितका सामग्री पठाइएको छ। इबोलाबाट 100 मानिसहरू संक्रमित भएको र हालसम्म 130 जनाको मृत्यु भएको ठानिएको छ। बाक्लो सहरी क्षेत्रमा संक्रमण पाइएको विषयले चिन्ता बढाएको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम घेब्रेयेससले बताएका छन्। नैरोबीबाट BBC संवाददाता थोमस मकवाना भन्छन्,
4: This current strain of the virus does not have a vaccine, but
3: यो प्रजातिको भाइरसका लागि कुनै खोप उपलब्ध छैन। तर संक्रमण फैलिएको समुदायका मानिसहरू उपचारका लागि अस्पताल भन्दा धामी झाँक्री कहाँ गइरहेका छन्। संवाददाता थोमस मकवानाको भनाई। इजरायलका कट्टर दक्षिणपन्थी अर्थमन्त्री बोत्सालेल स्मोत्रिचले अन्तर्राष्ट्रिय फौजदारी अदालत ICCले आफू विरुद्ध पक्राउ पुर्जी जारी गरेको थाहा पाएको बताएका छन्। आफूमाथि लगाइएको आरोपबारे जानकारी नभएको र त्यसको प्रतिवाद गर्ने उनले बताएका छन्। ICCले यसबारे प्रतिक्रिया जनाएको छैन। उनले वेस्ट ब्याङ्कको एउटा प्रसिद्ध प्यालेस्टिनी गाउँ ध्वस्त पार्न आदेश दिएका थिए, जसलाई ICC र संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन मानेका थिए। भारतमा एकै सातामा 2 पटक इन्धनको मूल्य बढाइएकोमा विपक्षी पार्टीहरूले विरोध जनाएका छन्। काङ्ग्रेस नेता मल्लिकार्जुन खड्गेले मूल्य वृद्धिको कदमले जनतामा भार थप्ने बताए। सरकारले मध्यपूर्वको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा बढेको इन्धनको मूल्यका कारण भाउ बढाउन जरुरी भएको बताएको छ। इन्धनको मूल्य निरन्तर बढ्दै जाँदा भारतमा महँगी बढ्ने चिन्ताहरू व्यक्त भएका छन्। थाइल्यान्डले 90 भन्दा धेरै देशका नागरिकहरूलाई आफ्नो देशमा भिसा बिना बस्न दिँदै आएको अवधि छुट्याउन लागेको छ। विदेशी नागरिकहरू लागू औषध तस्करी, यौन व्यापार सहितका अपराधमा संलग्न देखिएको भन्दै अपराध नियन्त्रणका लागि यस्तो कदम चालिएको थाई अधिकारीहरूको भनाइ छ। यसअघि कयौं देशका नागरिकहरू थाइल्यान्डमा भिसा बिनै 60 दिनसम्म बस्न पाउँथे। अब देश अनुसार अवधि तोकिने र विदेशी नागरिकहरूलाई बढीमा 30 दिनसम्म मात्रै बिना भिसा बस्न दिइने बताइएको छ। र अदालतको अवहेलना गरेको आरोपमा जेल चलान भएका 2 जना पत्रकारहरूप्रति ऐक्यबद्धता जनाउँदै मालदिव्सका कयौं सञ्चार माध्यमहरूले आज आफ्ना डिजिटल माध्यममा समाचार छापेनन्। राष्ट्रपति मोहम्मद मुइजको पूर्व सहयोगीसँग सम्बन्ध रहेको दावी गरिएको विवादास्पद वृत्तचित्र प्रकाशनमा लगाइएको रोक अटेर गरेको आरोपमा अडाडु वेबसाइटका 2 जना पत्रकारलाई 15 वर्षसम्मको जेल सजाय तोकिएको छ। यो BBC नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई स्वागत छ। नवनियुक्त प्रधान न्यायाधीश मनोज कुमार शर्माले आज राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। लगतै उनले सर्वोच्च अदालतमा पुगी पदभार समेत ग्रहण गरे। आजै संसदीय सुनवाई समितिले उनको सिफारिस अनुमोदन गरेको थियो। एक रिपोर्ट। प्रधान न्यायाधीशमा संवैधानिक परिषदले सिफारिस गरेका मनोज कुमार शर्मालाई आज संसदीय सुनवाई समितिले सर्वसम्मतिका साथ अनुमोदन गरेको छ। दिनभरि चलेको सुनवाईका प्रक्रियाका बेला शर्माले उनी विरुद्ध परेका उजुरीहरूको तथा सांसदहरूको प्रश्नको जवाफ दिएका थिए। आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्ने क्रममा उनले न्यायप्रतिको निष्ठामा जोड दिएका थिए।
1: नेपालको संविधान, नेपाल प्रचलित कानून र न्यायका मान्य सिद्धान्तप्रति मेरो अटुट निष्ठा र समर्पण रहेको छ। संविधानवाद, न्यायपालिकाको स्वतन्त्रता, विधि नीतिको शासन शक्ति पृथ्वीकरण एवं नियन्त्रण र सन्तुलनको सिद्धान्त मानव अधिकार नागरिकता मौलिक अधिकार अभिव्यक्ति स्वतन्त्रता लगायतका लोकतन्त्रका आधार स्तम्भहरूको जगेना र प्रबन्ध गर्नु न्यायपालिकाको कर्तव्य हो।
0: झन्डै दुई साता अगाडि प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषदले वरिष्ठ तीनजनालाई पन्छाएर शर्मालाई सो पदमा सिफारिस गरेको थियो। सो निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदन दरपीट भएका तथा दरपीट विरुद्धका निवेदन दर्ता नगरिएका विषयले अहिले सर्वोच्च अदालत विवादित बनेको छ। सोमबार कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले तत्काल त्यस्ता रिट निवेदन दर्ता गर्न सर्वोच्चको प्रशासनलाई आदेश दिए तापनि त्यसको कार्यान्वयन भएको देखिएको छैन। यही सन्दर्भमा सुनवाई समितिमा सांसदले राखेको प्रश्नमा शर्माले हाल सर्वोच्च अदालतमा देखा परेका विवाद बारे आफ्नो टिप्पणी नरहेको बताए।
1: प्रशासनिक कार्यहरू हो, यसमा चाहिँ प्रशासनका होइन रहेका मुख्य रहेका जो आफ्नै चाहिँ त्यो कार्यलाई सुदृढ हुनुहुन्छ र उहाँले आफ्नो विवेक प्रयोग गरी न्यायालयको लागि चाहिँ दर्पित गर्न सक्न हुन्छ र दर्ता गर्ने अदालत प्रक्रिया त्यो प्रयोग गर्नु भएकोमा चाहिँ मेरो केही पनि गर्नु छैन।
0: सर्वोच्चभित्र न्यायाधीशहरूको कुनै गुटबन्दी नरहेको पनि उनले बताए। आज बिहान प्रस्तावित प्रधान न्यायाधीश शर्माको विरुद्ध परेका 16 उजुरी खोलेको सुनवाई समितिले दिउँसो उजुरीकर्ताहरूसँग छलफल अनि प्रस्तावित न्यायाधीशको सुनवाई गरेको थियो। यसै सिलसिलामा हामीले संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान साक्यलाई सम्पर्क गरी अब नयाँ प्रधान न्यायाधीशका सामुन्ने के कस्ता चुनौती छन् भनेर सोधेका छौँ।
5: पहिलो चुनौती त के छ भनेदेखि चाहिँ अहिले जुन न्यायाधीशहरूलाई सुपरसिड गरेका छन् ती न्यायाधीशहरूसँग कसरी सौहार्द सम्बन्ध राख्ने र सिनियरहरूलाई उनीहरूलाई कसरी म्यानेज गर्ने भन्ने एउटा ठुलो चुनौती चाहिँ छ।
0: अब जुन परिस्थितिमा उनको नियुक्ति भयो होइन, अब बार पनि अहिले आन्दोलित छ, अब शक्ति पृथकीकरण नियन्त्रण र सन्तुलन जस्ता कुराहरूमा पनि प्रश्नहरू उठाइएका छन् संसदमा भित्र बाहिर। यो मामिलामा चाहिँ प्रधान न्यायाधीश जुन आउँदै हुनुहुन्छ उहाँले के गर्नुपर्छ? पहिलो एक दुई तिन
5: पाँच सातवटा पोलिटिकली एकदमै हाइली चार्ज मुद्दाहरू को चाहिँ डिस्पोज गर्ने भन्ने कुरा चाहिँ ठुलो अर्को चुनौती छ। अब ती मुद्दाहरू प्राय जसो संवैधानिक इजलासमा छ र संवैधानिक इजलासको गठन गर्दाखेरि कुन प्रक्रियाबाट जाने, अब सिनियोरिटीबाट जाने कि त्यो संवैधानिक इजलासको लागि चाहिँ न्यायाधीशहरूको जुन चाहिँ पुल हुन्छ, 9 न्यायाधीशहरूको पुल हुन्छ, त्यो पुलबाट यो सिनियोरिटीबाट नगएर सिनियर प्लस जुनियरहरू 9 मध्ये उसले फेरि त्यसमा प्ले गरेर अर्को बेन्च गठन गर्ने हो भन्ने कुरा चाहिँ बडो शासकको विषय बन्छ र सबैले जाँच गरिरहेको हुन्छ। अब कसरी बेन्च गठन गरेर ती मुद्दाहरू डिस्पोज गर्ने भन्ने कुरा चाहिँ उसले चाहिँ धेरै ध्यान
0: गराएर आफ्नो कामबाट नै देखाउनु पर्ने हुनेछ।
5: एकदमै जिम्मेवार भएर काम गर्नुपर्छ र त्यो संवैधानिक इजलासमा मुद्दा लाँदा र त्यो संवैधानिक इजलासमा त्यो मुद्दाको हियरिङ गर्नलाई बेन्च गठन गर्दाखेरि उसले धेरै नै ध्यान पुऱ्याउनु पर्नेछ।
0: एउटा कुरा तपाईँले अघि कोट्याउनु भयो, संवैधानिक परिषदले वरिष्ठता नहेरिकन छानेको व्यक्ति अहिले प्रधान न्यायाधीश बन्दै हुनुहुन्छ। अब त्यसो हुँदा उनीभन्दा वरिष्ठ रहेका जुन न्यायाधीशहरू हुनु पाएनन्, अब उहाँहरूसँगै बेन्चमा काम गर्नुपर्ने स्थिति त आइहाल्छ। अब यो विषयमा यसलाई कसरी व्यवस्थापन राम्रो सहज रूपमा गर्न सकिने ठाउँ कति देख्नुहुन्छ अथवा होइन यसले त गतिरोध ल्याउने पो छाँट्छ भन्ने लाग्छ तपाईँलाई?
5: त्यो सबै कुराहरू सहनशीलता र निष्पक्षता छ त्यो प्रदर्शन गरेर पनि अगाडि बढ्छ जस्तो लाग्छ। सजिलो चाहिँ छैन तर के छ भनेदेखि चाहिँ उहाँले सर्वोच्च अदालतमा आउने सेवाग्राहीहरूलाई प्रशासनबाट पुर्याउने सेवाहरूलाई स्विफ्ट र एकदमै सजिलो किसिमले उहाँहरूले चाहिँ राहत महसुस भएको चाहिँ हुनु जरुरी छ एउटा कुरो, र उहाँको नेतृत्वमा सर्वोच्च अदालतबाट चाहिँ कुनै गलत काम कुरो हुँदैछ या कुनै किसिमको चाहिँ निष्पक्ष र स्वच्छ न्याय प्रदान गर्ने सन्दर्भमा त्यहाँ चाहिँ बिचौलियाहरूको प्रवेश भइरहेछ, त्यहाँ मुद्दा मामला छिन्दाखेरि चाहिँ न्याय केन्द्रित भइरहेछ भन्ने कुराको चाहिँ कुनै किसिमको सङ्केतहरू आयो भने उहाँले तुरन्तै त्यसमा एक्ट गर्नुपर्ने हुन्छ, नभएदेखि उहाँलाई चाहिँ कन्टिन्यू गर्न गाह्रो हुन सक्छ।
0: अनि अन्तिममा पूर्णमानजी, जुन अहिले सर्वोच्चको चाहिँ प्रशासनिक अधिकारीलाई कायम प्रधान न्यायाधीशले दिएको आदेशको प्रसङ्ग आयो हिजोदेखि र त्यो कार्यान्वयन भएको पनि देखिएको छैन, त्यो अलिक अप्ठ्यारो खालको स्थितिमा छ सर्वोच्च। नयाँ प्रधान न्यायाधीशले सुरुमा त यही विषय सम्बोधन गर्नुपर्ने होला,
5: उहाँले आफ्नो पदभार सम्हालेपछि त्यो निवेदनको सायद औचित्य समाप्त हुन्छ र अहिलेसम्म जुन चाहिँ सर्वोच्च अदालतमा देखिरहेका जुन कि अनिश्चितता र अनियमको स्थिति छ त्यो समाप्त हुन्छ र अदालत सुचारू चल्छ। अब अगाडि कसरी बढ्ने भन्ने कुराको सम्बन्धमा चाहिँ मनोज समयले बार नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनसँग हाम्रो चाहिँ सहमति कायम गरेर कर्मचारीलाई नै आफ्नो ठाउँमा राखेर त्यसले अगाडि बढ्नु।
0: उनी थिए संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान साक्य। अब अर्को प्रसंग, काठमाडौँ उपत्यकाका नदी किनारा लगायत सार्वजनिक तथा सरकारी जग्गामा बसोबास गरिरहेका मानिसहरूलाई त्यहाँबाट हटाइएपछि सरकारले त्यस्ता विस्थापित परिवारलाई पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ। मंगलबारको मन्त्रीपरिषद बैठकले प्रति परिवार एकमुष्ट रु 25,000 रुपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए। साथै 3 महिनासम्म मासिक राहत रकम पनि दिइने उनले बताए।
6: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजू गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रु 25,000 एकमुष्ट रूपमा प्रदान गर्ने, जोखिम मुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्य भएको प्रति परिवार राहत रकम रु 15,000 प्रति महिनाको र 100 भन्दा बढी सदस्यका लागि प्रति सदस्य थप रु 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने।
0: मन्त्री परिषदको निर्णयमा वृद्ध अशक्त असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरहरूमा राख्ने विषय पनि उल्लेख छ। साथै बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा गरिने जनाइएको छ। फेरि अर्को प्रसंग छोटकरीमा, फागुन 21 सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचन सञ्चालन गर्न 4,96,00,00,000 रुपियाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ। मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै आयोगले कुल मतदाता संख्या 1,89,00,00,000 भन्दा बढिरहेको हिसाबमा प्रति मतदाता 263 रुपियाँ खर्च भएको हिसाब दिएको छ। यसमा सुरक्षा बन्दोबस्तीका खर्च समेटिएका छैनन्। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले आकलन गरिएको भन्दा छिटो इबोला फैलिएको बताएका छन्। अधिकारीहरूले इबोलाबाट हालसम्म 131 जनाको मृत्यु भएको र 513 जना संक्रमित भएको बताएका छन्। मृतकमध्ये 1 जना युगान्डाका छन् भने बाँकी कङ्गो गणतन्त्रका हुन्। आधिकारिक तथ्याङ्क भन्दा धेरै संख्यामा मानिसहरू संक्रमित भएको आशंका गरिएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
7: कङ्गो गणतन्त्रका लागि विश्व स्वास्थ्य संगठनकी प्रतिनिधि एनईएनसीआरले प्रकोपबारे थप अनुसन्धानले मात्रै यो कति फैलिएको छ स्पष्ट भन्न सकिने बताएकी छन्। लन्डनको एक संक्रमण अध्ययन गर्ने संस्थाले गरेको विश्लेषणले कैयौं मानिसहरूमा परीक्षण नभएको र 1,000 जना भन्दा धेरै संक्रमित भएको हुन सक्ने जनाएको छ। संक्रमण फैलिएको कङ्गोको इटोरी प्रान्तबाट बीबीसीसँग कुरा गर्दै एक स्थानीय बासिन्दाले मानिसहरू मर्ने क्रम तीव्र देखिएको र आफूहरू त्रसित अवस्थामा रहेको बताएका छन्। रेडक्रसले इबोलाको परीक्षण तीव्र नभए यो व्यापक स्तरमा फैलिने जोखिम औल्याएको छ। छिमेकी रुवान्डा र युगान्डा सहितका कैयौं अफ्रिकी देशहरूले सीमामा कडाई सहितका सावधानी अपनाउन सुरु गरेका छन्। रुवान्डाले कङ्गो गणतन्त्रसँगको सीमा बन्द गरेको छ। युगान्डाले मानिसहरूसँग हात नमिलाउन र अंगालो नहाल्न भनेको छ। हालसम्म पत्ता लागेका इबोलाका 3 प्रजाति मध्ये अहिलेको संक्रमण बुन्डी बुजो प्रजातिको भाइरसले निम्ति आएको र यसले संक्रमित मध्ये 1/3 मानिसहरूको ज्यान लिन सक्ने विज्ञहरूले बताएका छन्। अहिलेको प्रजातिका लागि कुनै पनि औषधि वा खोप पत्ता नलागे पनि इबोलाको जायर प्रजातिका लागि भने खोपले स्वीकृति पाइसकेको छ। संक्रमित मानिसहरूको ऱ्याल सिगान रगत र बान्ताबाट सर्ने इबोलाको लक्षण संक्रमण सरेको साधारणतया 21 दिनपछि मात्रै देखिने गर्छ। यसका प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने र थकान लाग्ने हुन्छ भने संक्रमणले च्याप्दै जाँदा बान्ता हुने, पखाला लाग्ने हुँदै जटिल समस्यासम्म देखा पर्छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही समाप्त हुन्छ। भोलि बेलुकी 8:45 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: स्वदेश दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क
9: It's 9 o'clock. अहिले 9 बजेको छ.
10: सुरुमा प्रमुख समाचार. सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्त. राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आजै प्रधान न्यायाधीश शर्मालाई पद तथा गोपनीयताको शपथ. संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न. समतामूलक समाज निर्माणका लागि नीति तथा कार्यक्रम र बजेट निर्देशित हुने अर्थमन्त्री डाक्टर सोनिम वाग्लेको भनाई. सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई प्रति परिवार 25,000 उपलब्ध गराउने मन्त्री परिषदको निर्णय र रुस चीन रणनीतिक साझेदारीलाई सुदृढ बनाउन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा. समाचार अब विस्तारमा. अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले सुशासन सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ. प्रतिनिधि सभामा आर्थिक वर्ष 2083-2084 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सांसदहरूले उठाउनु भएको प्रश्नको आज जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले सुशासन बिना दिगो आर्थिक वृद्धि सम्भव नहुने भन्दै सरकार प्रणाली सुधार मार्फत आर्थिक सुधारको बाटोमा अघि बढेको स्पष्ट पार्नुभयो.
11: हाम्रो शीर्ष प्राथमिकतामा सुशासन नै हो. सुशासन बिना दिगो आर्थिक वृद्धि सम्भव हुँदैन. भ्रष्टाचार, ढिला सुस्ती, बिचौलिया तन्त्र र संस्थाहरूको अवैध कब्जाले राज्यको लागत मात्र बढाएको छैन, नागरिकको विश्वास पनि कमजोर बनाएको छ. त्यसैले यो सरकार सिस्टम सुधार मार्फत आर्थिक सुधारको बाटोमा अघि बढेको हो. ई गभर्नेन्स, डिजिटल डेलिभरी, वान टाइम डेटा सबमिसन, पर्फर्मेन्स कन्ट्राक्ट जस्ता प्रबन्धहरू केवल प्रविधिका कुराहरू होइनन्, यी राज्य सञ्चालनका संस्कार नै परिवर्तन गर्ने आधार हुन्. हामीले खर्च गर्ने राज्य होइन, डेलिभरी दिने राज्य निर्माण गर्दैछौँ. इमान्दार र लगानीमुखी निजी क्षेत्रले कुनै चिन्ता लिनु पर्दैन. सरकार स्वयं घर घर ढोका ढोकामा पुगेर लगानी, उद्यम र उत्पादन विस्तारका लागि आह्वान गर्दैछ. आवश्यक सहजीकरण, कानुनी सुधार र नीतिगत स्थायित्व दिन सरकार प्रतिबद्ध छ. तर राज्य नीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहको मिलोमतोमा देश दोहने प्रवृत्तिलाई अब संरक्षण गरिँदैन.
10: अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले अघि सारेका अर्थतन्त्रको पुनर्संरचना र एकीकृत पूर्वाधार लगायतका प्राथमिकताले हजारौं युवाहरूका लागि रोजगारी सिर्जनाका साथै नागरिकको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने बताउनुभयो. बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले सामाजिक न्यायलाई आर्थिक उन्नयनसँग जोड्ने नीति लिएको बताउनुभयो. प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ. राष्ट्रिय सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष 2083-2084 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सकिएको छ. छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर सोनी वाग्लेले समतामूलक समाजको निर्माणका लागि सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट निर्देशित हुने बताउनुभयो. शासकीय सुधार र पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रित रहने उल्लेख गर्नुहुँदै अर्थमन्त्री वाग्लेले विपन्न र अवसरबाट वञ्चित वर्गलाई माथि उठाउने गरी आगामी आर्थिक वर्षको बजेट निर्माण हुने बताउनुभयो. सांसदहरूले कृषि तथा सानो उद्योगको विकासका लागि प्राथमिकता दिनुपर्ने, किसानका लागि राहत र नव उद्यमशीलहरूलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्ने, युवा जनशक्तिको विदेश पलायन रोक्ने कार्यक्रमहरू ल्याउनु पर्ने, ऊर्जा र पर्यटन प्रवर्धनमा जोड दिनुपर्ने तथा रणनीतिक महत्वका दीर्घकालीन योजनाहरूलाई प्राथमिकता दिनुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो. यसअघि बैठकको शून्य समयमा सांसदहरूले व्यक्ति समाजमा बढ्दै गएको हत्या र लुटपाटका घटनाहरू नियन्त्रण गर्न, हावाहुरीका कारण क्षति पुगेको विद्युत प्रसारण लाइनको छिटो मर्मत गर्न, विस्थापित सुकुम्बासीको छिटो पुनस्थापना गर्न तथा पर्याप्त छलफल बिना संविधान संशोधनको काम अगाडि नबढाउन सरकारको ध्यान आकर्षण गराउनुभयो. राष्ट्रिय सभाको अर्को बैठक जेठ 8 गते शुक्रबार दिउँसो 1:15 बस्नेछ. प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले छुवाछुत र जातीय भेदभाव अन्त्य गर्न विशेष योजना ल्याउनु पर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ. प्रतिनिधि सभाको बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले ताप्लेजुङको पाथिभरामा निर्माणाधीन केबल कार योजना अघि बढ्छ कि रोकिन्छ भनेर सरकारले स्पष्ट पार्नुपर्ने, देशैभर बन्दै गरेका सड़क निर्माण कार्य समयमै सक्नुपर्ने, हालसालै चोरी भएको रातो मच्छिन्द्रनाथको दायाँ बायाँ राख्ने हिटी मङ्ग खोजी गर्न सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो. राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति पौडेलले प्रधान न्यायाधीश शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनु भयो। प्रधान न्यायाधीश शर्माको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोल प्रसाद अरियाल, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल लगायत उच्च तहका सरकारी अधिकारीहरूको उपस्थिति थियो। नेपालको संविधानको धारा 129 उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति पौडेलले शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो। यसअघि संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो। सरकारले सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई पुनर्स्थापनाका लागि प्रति परिवार 25,000 रुपियाँ दिने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रोजगरी प्रति परिवार पुनर्स्थापना खर्च बाबत 25,000 रुपियाँ एकमुष्ट प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रवक्ता पोखरेलले जोखिमयुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 प्रति परिवारलाई राहत रकम 15,000 प्रति महिना प्रदान गरिने जानकारी दिनुभयो।
12: पूर्वाधार विकास मन्त्रालयबाट काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रु 25,000 एकपुष्ट रूपमा प्रदान गर्ने, जोखिमयुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 भएको प्रति परिवार राहत रकम रु 15,000 प्रति महिनाको र 100 बढी सदस्यका लागि प्रति सदस्य थप रु 2,000 प्रति महिनाको दरले हाललाई 3 लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने, हमा नेपाल राष्ट्र बैङ्क 2058 संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने।
10: यस्तै विस्थापित भएका सुकुम्बासी परिवारका वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरहरूमा राख्ने पनि मन्त्री परिषद बैठकले निर्णय गरेको छ। बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवाको सुनिश्चितता स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा गर्ने सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाको लागि स्विजरल्यान्ड सरकारबाट प्राप्त हुने 6.116 मिलियन स्विस फ्रान्क अनुदान स्वीकार गर्ने, अरनीको राजमार्गको मर्मत सुधार गर्न चीन सरकारले प्रदान गर्ने 79.36 मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। निर्वाचन आयोगले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ। आयोगले आज विज्ञप्ति जारी गर्दै निर्वाचन सरकारबाट 6,71,92,00,000 रुपियाँ प्राप्त भएकोमा 4,96,78,00,000 खर्च भएको जनाएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले स्वास्थ्य क्षेत्रमा व्यापारिक पक्षलाई भन्दा सेवा प्रवाहलाई बढी प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा आर्थिक वर्ष 2083-84 बजेट तर्जुमा

0: म खाना तयार गर्दै गर्छु है।
1: हस् हस् भाउजू।
2: ओए वाईफाई होला नि, पासवर्ड माग्न।
1: हैं त पनि एनटीसी को सस्तो डे प्याक छ त्यसो नि।
3: ए हो र,
1: एनटीसी को डे प्याक लिन *14## डायल गर्न।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: अब बाँकी समाचार। नेपाललाई विश्व स्तरको आरोग्य गन्तव्यका रूपमा स्थापित गर्न सरकार, निजी क्षेत्र, शैक्षिक संस्था तथा समुदाय बीच सहकार्य र साझा दृष्टिकोणको आवश्यकतामा जोड दिइएको छ। आरोग्य मार्फत नेपालको समृद्धिका आयाम विकास गर्ने उद्देश्य सहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रको सहकार्यमा आयोजित आरोग्य संवाद आरोग्य वर्ष 2027 पूर्व तयारी विमर्शमा सहभागी वक्ताहरूले सो राख्नु भएको हो। अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही दिनपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि चीन भ्रमणका क्रममा बेजिङ पुग्नु भएको छ। राष्ट्रपति पुटिन चीनीय राष्ट्रपति सी जिनपिङसँग उच्च स्तरीय वार्ताका लागि बेजिङ पुग्नु भएको हो। क्रेमलिनका अनुसार दुवै नेताले रुस चीन रणनीतिक साझेदारीलाई अझ सुदृढ बढाउने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा समन्वय बढाउने र बदलिदो विश्व व्यवस्थामा साझा धारणा निर्माण गर्ने विषयमा विस्तृत छलफल गर्ने कार्यक्रम रहेको छ। अमेरिकाको लस एन्जल्स नजिकै घाँसे झाडीमा लागेको भीषण आग लागेका कारण हजारौं स्थानीयलाई अन्यत्र सर्न आग्रह गरिएको छ। लस एन्जल्सको डाउनटाउन क्षेत्रबाट करिब 40 माइल अर्थात 60 किलोमिटर उत्तर पश्चिममा रहेको सिमी भ्यालीमा हिजो बिहान आगो सुरु भएको थियो। अब आर्थिक समाचार।
6: यस वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। पर्यटन विभागले सन् 2026 वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1,181 आरोहीहरूले अनुमति लिएको जनाएको छ। विभागका सूचना अधिकारी हिमाल गौतमले यस अवधिमा सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो। सगरमाथा आरोहणका लागि 55 देशका 494 आरोहीले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै 109 चिनिया नागरिकले अनुमति लिएको विभागले जनाएको छ। पर्यटन विभागले 6,500 मिटर भन्दा माथिका हिमाललाई आरोहणका लागि अनुमति प्रदान गर्दै आएको छ। विभागले यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरे बापत 1,25,84,60,000 रुपियाँ राजस्व संकलन गरेको छ। विभागले सबैभन्दा धेरै सगरमाथाबाट 1,07,68,91,000 रुपियाँ राजस्व संकलन गरेको जनाएको छ। काभ्रे प्लान्चोकको डाँडा पारी स्थित महाभारत गाउँपालिका यस वर्ष पनि शून्य बेरुजु भएको पालिका बन्न सफल भएको छ। आर्थिक वर्ष 2081-82 लेखा परीक्षण प्रतिवेदन अनुसार महाभारत गाउँपालिकामा 1,13,71,90,000 रुपियाँको लेखा परीक्षण भएको थियो। यस अघिको दुई आर्थिक वर्षमा पनि महाभारत गाउँपालिकाले निरन्तर शून्य बेरुजु कायम गर्न सफल भएको थियो भने तेस्रो पटक पनि पालिकामा शून्य बेरुजु देखिएको छ। महाभारत गाउँपालिकाका अध्यक्ष कान्छलाल जिम्बाले संघीय प्रदेश र स्थानीय सरकारले बनाएको ऐन कानून र गाउँ सभाले पारित गरेको बजेटलाई कानून गर्दै आउने क्रममा पालिकालाई शून्य बेरोजगार बनाउन सफल भएको बताउनुभयो। नेपाल चेम्बर अफ कमर्स र राष्ट्रिय तथ्याङ्क कार्यालय बीच राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी रूपमा सम्पन्न गर्न सहयोग आदान प्रदान गर्ने उद्देश्य सहित समझदारीमा हस्ताक्षर भएको छ।
7: जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल क्रिकेट संघ क्यान विरुद्ध विभिन्न अदालतमा दायर गरेका सबै मुद्दाहरू फिर्ता लिने घोषणा गरेको छ। म्यानेजमेन्टका प्रबन्ध निर्देशक आमिर अख्तरले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रिमियर लिग एनपिएलको आधिकारिकता, स्वामित्व र बौद्धिक सम्पत्तिका विषयमा रहेका कानुनी विवाद अन्त्य गर्ने निर्णय गरेको जानकारी गराउनु भयो। जोरा स्पोर्ट्सले क्यानलाई विपक्षी बनाई सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। राष्ट्रिय खेलकुद परिषद राखेपछि खेलकुदको उत्तर विकासका लागि मुद्दा फिर्ता लिन गरेको अनुरोध र पछिल्लो विकसित परिस्थितिलाई आत्मसात गर्दै कम्पनीले यो कदम चालेको विज्ञप्ति मार्फत जनाएको छ। राखेपछि गत 2082 फागुन 12 गते पठाएको पत्रको स्वागत गर्दै जोरा स्पोर्ट्सले खेलकुदको अभिभावक निकायको भावनालाई सम्मान गरेको जनाएको छ। रूपन्देही क्रिकेट संघको आयोजनामा भैरवमा जारी पञ्चकन्या रूपन्देही सुपर लिग अन्तर्गत ए डिभिजनको मंगलबारको खेलमा जेआर क्रिकेट क्लब विजयी भएको छ। खेलमा मेलबोर्न क्रिकेट एन स्पोर्टिङ क्लबलाई 1 विकेटले हराउँदै जेआर क्रिकेट क्लबले जित निकालेको हो। हारका बावजुद मेलबर्न सेमिफाइनल पुगिसकेको छ भने जितले जेआर रेलिगेसनबाट जोगिने झिनो आशा अझै बाँकी छ। भरिवा स्थित सिद्धार्थ

0: वास्तविक क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मेलबर्नले निर्धारित 50 ओभरको खेलमा 26 ओभर 3 बल खेल्दै सबै विकेट गुमाएर जम्मा 90 रन बनाए। जवाफी ब्याटिङ गरेको जेआरले 30 ओभरमा 9 विकेट गुमाएर 91 रन बनाउँदै जित निकाल्यो। प्रतियोगिताको विजेता टिमले 1,01,000 रुपियाँ र उपविजेताले 50,001 रुपियाँ साथै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
1: खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बुम। अब मौसम। आगामी 24 घण्टामा गण्डकी, कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा साथै मध्य प्रदेश लगायत कोशी बागमती प्रदेशको तराई भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्त। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आजै प्रधान न्यायाधीश शर्मालाई पद तथा गोपनीयताको शपथ। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न। समतामूलक समाज निर्माणका लागि नीति तथा कार्यक्रम र बजेट निर्देशित हुने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई प्रति परिवार 25,000 उपलब्ध गराउने मन्त्री परिषदको निर्णय र रुस चीन रणनीतिक साझेदारीलाई सुदृढ बनाउन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: माया कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिले देखिन्न घुमा मा फाउन देखिन्न घुमा क्या एक दिदी कता गयौँ होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छारेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौबोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बाँचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98555 9334
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घन्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656 858 853
5: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्ट को लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर
5: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर
5: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर
5: प्रमाणपत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर्स बसन्तपुर बजार माडी फोन 056 50 10 60
8: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बज्न लागेछ यार
9: होइन भोक लागेको छैन तिमीहरूलाई
10: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिन पनि चित्त बुझाउनु त होला नि
11: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
12: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63

0: असतो सर. ल होस पनि छैन. ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो. हेलिकप्टर चार्टर गरेर मगाइ आयो त.
1: पर्खा दीपक,
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ. तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई.
0: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ.
2: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ.
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मारिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz.

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 63 वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार चितवन जिल्लाका स्थानीय तहहरूमध्ये माडी नगरपालिका सबैभन्दा कम बेरोजी कायम गर्न सफल भएको छ। प्रतिवेदन अनुसार माडी नगरपालिकाको बेरोजी प्रतिशत 0.16 रहेको छ। कुल 2,12,01,53,000 रुपियाँको लेखा परीक्षण हुँदा माडी नगरपालिकाको बेरोजी रकम 33,45,000 रुपियाँ मात्र रहेको प्रतिवेदनमा उल्लेख छ। चितवनका अन्य स्थानीय तहहरूमध्ये राप्ती नगर पालिकाको 1.43%, इच्छाकामना गाउँपालिकाको 1.07%, खैरनी नगरपालिकाको 0.53% तथा कालिका नगरपालिकाको 0.63% बेरोजी रहेको उल्लेख गरिएको छ। यस तथ्याङ्कले माडी नगरपालिकाले आर्थिक अनुशासन, पारदर्शिता, उत्तरदायित्व तथा प्रभावकारी प्रशासनिक अभ्यासमा उल्लेखनीय सफलता हासिल गरेको देखिएको छ। तर अघिल्ला वर्षहरूमा रहेको उच्च बेरोजी रकमका कारण समग्र बेरोजी अङ्क भने यस वर्ष पनि उच्च देखिने निश्चित नै रहेको छ। चितवन राष्ट्रिय निकुञ्जको मुख्य संरक्षण अधिकृतका रूपमा डिलबहादुर पुर्जापुलले जिम्मेवारी पाउनु भएको छ। 2079 फागुनदेखि निकुञ्जको वार्डेनका रूपमा करिब 2 वर्ष रहनुभएका पुनले हालै मात्र देशकै पहिलो र सर्वाधिक महत्वको निकुञ्जको संरक्षण र व्यवस्थापनको जिम्मेवारी लिनु भएको हो। यसैबीच वार्डेन पुनले संरक्षण कर्मीहरूलाई आफ्नो जिम्मेवारी प्रति सधैँ सचेत र कर्तव्यनिष्ठ हुन आग्रह गर्नुभएको छ। निकुञ्ज कार्यालयमा आयोजित मध्यवर्ती व्यवस्थापन समितिको स्वागत तथा फेरि भेटौला कार्यक्रममा बोल्दै उहाँले सो आग्रह गर्नुभएको हो। कर्मीहरू डान्स फ्लोरमै रहेर पनि आफ्नो भूमिकामा जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ थियो। बाल्कनीमा बसेर हेर्ने व्यक्तिहरूले जिस्काउने वा खिसिटिउरी गर्ने गरे पनि त्यसबाट विचलित नभई आफ्नो काम र जिम्मेवारलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको धारणा थियो। उहाँले संरक्षण क्षेत्रको काम चुनौतीपूर्ण भए पनि सबैले सकारात्मक सोचका साथ इमान्दारितापूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। झुला स्थित सगरमाथा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा रूपेन प्रजा पुनर्चयन हुनुभएको छ। मंगलबार विद्यालयमा सम्पन्न अभिभावक भेलाबाट स्थानीय युवा अगुवा समेत रहनुभएका प्रजासहित इमबहादुर थापा, फूलमाया मुक्तान, सुन्तली भुजेल सदस्य चयन हुनुभएको हो। सदस्यहरूमध्येबाट पुन प्रजालाई अध्यक्षको जिम्मेवारी दिएको हो। विद्यालय व्यवस्थापन समितिमा वडा कार्यालय र शिक्षक प्रतिनिधि चयन हुन बाँकी रहेको विद्यालय व्यवस्थापन समिति सदस्य सचिव तथा प्रधान अध्यापक महावीर गुरु धामीले जानकारी दिनुभयो। यसैबीच 2082 सालको माध्यमिक शिक्षा परीक्षामा सगरमाथा माध्यमिक विद्यालयले उल्लेखनीय सुधार सहितको नतिजा हासिल गरेको भन्दै विद्यालयको प्रशंसा भइरहेको छ। विद्युत तथा अन्य पूर्वाधार नपुगेको दुर्गम क्षेत्रमा अभावी सञ्चालन भइरहेको उक्त विद्यालयले माडी माध्यमिक विद्यालय र सोमेश्वर माध्यमिक विद्यालयलाई पछाडि पार्दै 43.75% विद्यार्थी उत्तीर्ण गराउन सफल भएको थियो। शिशु कल्याण आधारभूत विद्यालय सौलीवासको अभिभावक भेलाबाट प्रेमबहादुर विष्ट अध्यक्षमा पुनर्चयन हुनुभएको छ। भेलाबाट विद्यालय व्यवस्थापन समितिका लागि पुरुषतर्फ प्रेमबहादुर विष्ट र मीनबहादुर परियार तथा महिलातर्फ गीता बिकर र पार्वती अधिकारी चयन हुनुभएको हो। उहाँहरूमध्येबाट विष्ट विद्यालय व्यवस्थापन समिति अध्यक्षमा चयन हुनुभएको हो। अभिभावक भेला कार्यक्रममा विद्यालयका प्रधान अध्यापक डिलबहादुर गायकले स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन मीना छेत्रीले गर्नुभएको थियो। माडी नगरपालिका नगरभित्रका सबै सामुदायिक विद्यालयलाई केही नेपाल एनलाई संशोधन गर्न बनेको अध्यादेश बमोजिम विद्यालय व्यवस्थापन समिति पुनर्गठन गर्न निर्देशन दिएसँगै सामुदायिक विद्यालयहरूमा विद्यालय व्यवस्थापन समिति पुनर्गठन भइरहेका छन्। नगरपालिकाले चालू आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिक अवधिमा नगर प्रहरी बलको स्थापनादेखि सरकारी सर्भरमा नगरको डाटा स्टोरिङ र होस्टिङ कार्यलाई मुख्य उपलब्धि मानेको छ। सोमबार नगर कार्यपालिका परिसरमा सम्पन्न सार्वजनिक सुनवाई कार्यक्रममा दैनिक कार्य सम्पादन भएका महत्वपूर्ण उपलब्धिहरू प्रस्तुत गर्दै नगरका प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषालले यसबारे विवरण सार्वजनिक गर्नुभएको हो। विवरण अनुसार नगरपालिका स्थापना भएको करिब 1.20 गत चौमासिक अवधिमा पहिलो पटक नगर प्रहरी स्थापना गरिएको छ।
स्वस्थायी पर्यटन प्रबन्धनलाई लक्षित गर्दै एक्सप्लोर माडी फ्रेमवर्क स्थापना भएको छ। यसैगरी नगरपालिकाका सबै एप्लिकेशन विद्युतीय हाजिरी तथा वेबसाइट नेपाल सरकारको सर्भरबाट सञ्चालनमा ल्याइनुका साथै यसै अवधिमा माडीका सबै माध्यमिक विद्यालयहरूको विद्युतीय हाजिर प्रणालीलाई समेत सरकारी सर्भरसँग जोडेर नगरपालिकाबाट प्रत्यक्ष अनुगमन गर्न सकिने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत भूषालले बताउनुभयो। यसैगरी एउटा कार्यालय मार्फत सञ्चालन हुने अधिकांश योजनाहरूको सम्झौता भएको साथै केही करार तथा ज्यालादारी कर्मचारीलाई अवकाश दिएको विषयलाई पनि सोवधिको मुख्य कार्य सम्पादनका रूपमा जानकारी गराइएको थियो। नगरपालिकाले नगर क्षेत्रको वातावरण संरक्षण तथा नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै प्लास्टिक जन्य सामग्रीको बिक्री वितरण आयात तथा भण्डारणमा प्रतिबन्ध लगाएको छ। नगरपालिकाले जारी गरेको सूचना अनुसार प्लास्टिकबाट निर्मित कप गिलास प्लेट काँटा लगायतका सामग्रीहरूको प्रयोग तथा कारोबारमा रोक लगाइएको हो। नगर कार्यपालिकाको निर्णय अनुसार यस्तो कार्य नगर क्षेत्रमा पूर्ण रूपमा निषेध गरिएको जनाइएको छ। नगरपालिकाले प्रतिबन्धित सामग्रीको बिक्री वितरण आयात तथा भण्डारण नगर्न सम्बन्धित सबै व्यवसायी तथा नगरवासीलाई आग्रह गरेको छ। यदि निर्णय विपरीत कार्य गरेको पाइएमा प्रचलित कानून अनुसार कार्यवाही गरिने चेतावनी समेत दिएको छ। नगरका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषालद्वारा जारी सो सूचनामा उल्लेख गरिएका सामग्री मौजदातमा रहेको भए सूचना प्रकाशित भएको मितिले 15 दिनभित्र आवश्यक व्यवस्थापन गर्न अनुरोध समेत गरिएको छ। सकामना गाउँपालिका एक कुलबाङमा जंगली च्याउ खाँदा गम्भीर बिरामी परेका 3 जना बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ, 11 वर्षीय सञ्जय चेपाङ र 13 वर्षीय मनिता चेपाङ छन्। उनीहरू एउटै परिवारका सदस्य हुन्। राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमुनाको हिजो 1 गते घरमा नै मृत्यु भएको थियो। सञ्जयको गत शनिबार राति उपचारकै क्रममा निधन भएको हो भने मनिताको आज बिहान 6 बजे भरतपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो। यस खबरमा अब केही राष्ट्रिय खबरहरू। नेपाल विद्यार्थी संघका नेताहरूले विश्वविद्यालय तथा क्याम्पस परिसरबाट दल सम्बन्ध विद्यार्थी संगठन हटाउने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। रिटमा उत्प्रेषण परमादेश प्रतिषेध लगायत उपयुक्त आदेश जारी गर्न माग गरिएको छ। रिट निवेदन नेपाल विद्यार्थी संघका केन्द्रीय कार्यालयका मुख्य सचिव विजय खड्का र कानून विभाग प्रमुख हृदयराज मिश्रले दायर गर्नुभएको छ। 2083-84 विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सकिएको छ। सांसदहरूले उठाएका सवालमा अर्थमन्त्री डाक्टर सुडिम बाग्लीले जवाब दिएसँगै छलफल सकिएको हो। सोमबारदेखि शुरू भएको छलफल मंगलबार सकिएको थियो। सो क्रममा पहिलो दिन 40 सांसदले बोलेका थिए भने दोस्रो दिन 31 जनाले आफ्नो धारणा राखेका थिए। नाम्री पाएका सांसदहरूको धारणासँगै अर्थमन्त्री बाग्लीले जवाब दिनुभएको हो। सरकारले काठमाडौँ उपत्यका नदी किनारका बस्तीबाट विस्थापित परिवार रुजु गरी प्रति परिवार ₹25,000 पुनर्स्थापना बापत एकमुष्ट रकम दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको हो। यस्तै जोखिममुक्त बस्ती हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्य भएको प्रति परिवार राहत रकम 15,000 र 100 भन्दा बढी सदस्य भएमा प्रति सदस्य थप 2,000 प्रति महिनाका दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ। टेन्सी र शैक्षिक परामर्शदाता कम्पनीहरूले विदेश पठाउने नाममा ठगी गरेको आरोपमा प्रहरीले जेट 1 काठमाडौँ उपत्यका 195 त्यस्ता कार्यालयमा छापा मारेको थियो। प्रहरीले 68 जना कन्सल्टेन्सी सञ्चालक तथा म्यानेजरलाई पक्राउ गरेको थियो। उनीहरूमध्येका 27 जनालाई कानून अनुसार अदालतबाट म्याद दिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। सञ्चालकहरू विरूद्ध शिक्षा ऐन अन्तर्गत अदालतबाट 5 दिनको म्याद लिएर अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी सन्तोष खड्काले बताउनुभयो। दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा सरकारी साक्षीका रूपमा पेश गरिएका दीपक थापाले अदालतमा प्रतिकूल बकपत्र गरेपछि उनी विरूद्ध नै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। नेपाल सरकारवादी र तीर्थराज भट्टराई समेत प्रतिवादी भएको घुस रिश्वतले भ्रष्टाचार गरेको तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुर मुद्दामा साक्षीका रूपमा पेश गरिएको थापाले अदालतमा बयान फेरेका थिए। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमतिको विषय सर्वोच्च अदालत पुगेको छ। यस विषयमा आगामी सोमबार छलफल हुने भएको छ। सर्वोच्च अदालतमा देउवाले आफूलाई पक्राउ पुर्जी जारी गरेको भन्दै रिट दायर गरेका थिए। मंगलबार प्रारम्भिक सुनवाईमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले उक्त मुद्दालाई प्राथमिकतामा राखेर छलफलमा झिकाउन आदेश दिएको छ।
संसदीय सुनवाई समितिले सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदमा उपनियुक्तिका लागि सिफारिस हुनुभएका न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। प्रधान न्यायाधीशमा सिफारिस हुनुभएका शर्माको नाम समितिको आज बसेको बैठकले अनुमोदन गरेको हो। यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि भइरहेको छ। पर्यटन विभागका अनुसार सन् 2026 को वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1181 आरोहीले अनुमति लिएका छन्। विभागका अनुसार विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो। पछिल्लो 24 घण्टामा विभिन्न 11 स्थानमा आग लागि हुँदा एकजनाको मृत्यु भएको छ भने 2 घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौँ सहित ललितपुर, झापा, मोरङ, धनुषा, बारा, दाङ, डडेलधुरा, आसाममा आग लागेका घटना भएका छन्। प्राधिकरणका अनुसार ती विपदका घटनाबाट 77,92,000 बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ। सबैभन्दा बढी 12 जितपुरमा दाल बोकेको लु 1-59-41 नम्बरको ट्रकमा तार सर्ट भई आग लागि हुँदा 70,00,000 रुपियाँ बराबरको क्षति भएको प्राधिकरणले सार्वजनिक गरेको क्षतिको विवरणमा उल्लेख गरिएको छ। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-550-77-061 र 98-550-77-53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: नपक्ष नविपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

मुखै खोल्न पर्ने हो कि आफै बुझिए ए जाने मुखै खोल्न पर्ने हो कि आफै बुझी जाने रामै राजा थिए र पोसी त

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: छोटो उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो

0: Strādājiet dispočā.
1: Sodies FM, Tirana Petroglu, 2 MHz.

0: Studis FM, Tiranë në Petroplo 2 MHz.
1: जे भयो त्यो राम्रो भयो, जे हुँदैछ त्यो राम्रै हुँदैछ, जे हुनेछ त्यो पनि राम्रै हुनेछ। तिमी भूतकालको पश्चाताप नगर, भविष्यको पनि चिन्ता नगर, वर्तमान चलिरहेको छ।
2: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुत पण्डित रामभक्त अधिकारी
2: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारणमा
3: आजको प्रातः कालमा म स्वदेश एफएमबाट गीतोपदेश लिएर उपस्थित भएको छु। सम्पूर्ण श्रोतृवृन्दहरूलाई म स्वागत गर्दछु। आउनुहोस् गीतोपदेशमा। आजभन्दा 5,000 वर्ष अगाडिको कुरा हो। महाभारतको युद्ध पाण्डव र कौरवको बिचमा चलिराखेको थियो। धेरै दिनको युद्धपछि युद्ध समापन भइसक्यो। यस बेला अवसरमा भीष्म पितामह कुरुक्षेत्रको त्यो धर्म क्षेत्रमा चरसैया बनाएर भीष्म पितामह त्यो सरसैयामाथि शयन गर्नुभएको छ। अर्जुनले हानेका बाणको सैया बनाएर त्यो तिखो बाणमाथि नाङ्गो शरीर गरेर शयन गर्दै शरीर त्याग गर्ने मुहुर्त पर्खेर उत्तरायण पर्खेर शुभ मुहुर्तको प्रतीक्षामा यसरी रहनुभएको छ। यस्तो बेलामा भगवान् श्रीकृष्ण युधिष्ठिर महाराज भाइहरू द्रौपदी सहित भएर भीष्म पितामहलाई भेटघाट गर्न र अर्थी उपदेश माग्नको लागि कुरुक्षेत्रको त्यो रणभूमि अहिले खाली भएको छ। त्यो अवस्थामा पितामहको दर्शनको निमित्त उपस्थित हुनुभएको थियो। यस्तो उपस्थितिमा भीष्म पितामह आँखा भुरी आँसु गरिकन भगवान् श्रीकृष्णलाई दर्शन पाएकोमा बहुत हर्षले प्रफुल्ल भएर रहनुभएको छ। यो बेलामा युधिष्ठिर महाराज अगाडि सरेर पितामहलाई दर्शन गरेर प्रश्न गर्नुहुन्छ, हे पितामह, मलाई उपदेश दिनुहोस्। राज्य सञ्चालन गर्ने उपदेश बाहुन मैले गर्नुपर्ने हितका कुराहरू, नीतिका कुरा सिकाइदिनु। देवनीति, पितृनीति, राज्य सञ्चालन गर्ने नीति, यता दुखी गरिबहरूलाई गर्नुपर्ने नीति, आराध्य आफ्ना महान व्यक्तिहरूप्रति गर्नुपर्ने नीति आदि आदि कुराहरू उपदेश माग्नुभयो। पितामहले पनि युधिष्ठिर महाराजलाई अब कुशलतापूर्वक राज्य चलाउ भनिकन देवताको मर्यादा गर्नु, पितृहरूको मर्यादा गर्नु, जनतालाई ज्यादै प्रेम गरेर सुख शान्ति प्रदान गरेर खुसी तुल्याउ यस्ता किसिमका उपदेश बख्यो। यो उपदेश बक्सिने क्रममा पितामह भन्नुहुन्छ, तिमीले ठुलो साहसका साथ धर्मयुद्ध गर्यौ, धर्मयुद्धमा तिम्रो विजय पनि भयो, धर्म नै सबैभन्दा ठुलो हो, यस कारणले तिमीलाई म धेरै धेरै आशीर्वाद दिन्छु भनिकन यसरी आशीर्वाद दिनुभयो। यो बेलाको अवसरमा द्रौपदी महारानी अगाडि सरेर हजुरबाबा भीष्म पितामहसँग बिन्ती गर्नुहुन्छ, पितामह हजुरले जुन बेलामा दुर्योधनको सभामा दुशासनले मेरो सारी तानेर फालेर मलाई बेइज्जत गर्न खोजिराखेको बेलामा हजुरले एक शब्द पनि बोल्नु भएन, हजुर त्यो सभामा हेरी मात्रै रहनुभयो। त्यो बेलामा नीति सम्बन्धी धर्म सम्बन्धी कुराहरू हजुरले केही पनि बताउनु भएन। आज हजुर हामीलाई नीति सिकाउँदै हुनुहुन्छ, मैले यो अलिकति बुझ्न सकिनँ पितामह भनिकन यसरी प्रश्न गर्नुभयो। द्रौपदीको प्रश्न सुनेर पितामह द्रौपदी तर्फ हेर्नुहुन्छ, भन्नुहुन्छ, सम्बोधन गर्नुहुन्छ, छोरी भन्नुहुन्छ, छोरी जुन बेलामा दुर्योधनले तिम्रो बेइज्जत गर्ने आयोजना गरेको थियो त्यो बेला दुर्योधनले अन्याय गरेर आर्जन गरेको सम्पत्तिले म बाँचेको थिएँ, उसको नुन मानु खाएको थिएँ, त्यसकारणले म बोल्न नसक्ने अवस्थामा थिएँ, सत्य कुरा पनि त्यहाँ बोल्न मिल्दैन थियो, त्यसो भएको हुँदा म त्यो बेलामा अवश्य अशुद्ध थिएँ, अशुद्ध मानु खाएको थिएँ, अन्यायबाट आर्जन गरेको वस्तु मेरो पेटमा परेर त्यही किसिमको रगत बनेको थियो द्रौपदी भन्नुहुन्छ। अहिले त्यो रगत अर्जुनको बाणबाट सबै निस्किसक्यो, अशुद्ध रगत निस्क्यो, म अहिले शुद्ध रगतमा परिणत भएको छु, त्यस कारण म तिमीलाई नीति बताइराखेको छु, तिमी दुःख नमान भनिकन यसरी द्रौपदीतर्फ लक्षित गरेर भीष्म पितामहले आफ्नो यसरी आफ्नो कुरा राख्नुभयो। राखिसकेपछि यो अन्तिम अवस्थामा भगवान् श्रीकृष्ण धर्मयुधिष्ठिर समेत भएर दर्शन दिँदाखेरिमा आफूलाई ज्यादै खुसी लागेको यस्तो भावना व्यक्त गर्नुहुन्छ र भन्नुहुन्छ, अर्जुन मलाई तिमीले शुद्ध पानी खान देऊ भन्नुभयो। अर्जुनले विश्व पितामहलाई शुद्ध जलको निम्ति पृथ्वीमा बाण प्रहार गर्नुभयो, अर्जुनको प्रहारले पानीको फोहरा उत्पन्न भयो, त्यो पानीको धारा लिएर आएर पितामहको मुखमा पारिदिनु भयो, शरीर सफा गरिदिनु भयो, चुखाइ दिनुभयो, भित्र पनि जलपान गरेर उहाँको भित्री शरीर पनि चोखियो। यसरी चोखिसकेपछि अहिले भगवान् श्रीकृष्णलाई दर्शन पाएर ज्यादै प्रभावित भएर त्यो रणक्षेत्रमा त्यो शून्य क्षेत्रमा आज अनगिन्ती प्राणीहरू मान्छेहरू मरेको क्षेत्रमा भगवान्लाई सम्झिन पाएर ती सबैको पवित्र आत्मा मुक्ति हुने यस्तो किसिमको संयोग पनि त्यहाँ परेको हुँदा भगवान्सित प्रार्थना गर्नुभयो, भगवान् श्रीकृष्णसँग यसरी भगवान श्री कृष्णको प्रार्थना गर्दै कृष्ण तुरीय पद पङ्कज पञ्जरान्ते अद्वैव मे विशतु मानस राजहंस प्राण प्रयाण समयी कफवास पित्तैरी कण्ठावरोधन विधौ शरणं कुतस्ते यसरी भगवान श्री कृष्णको प्रार्थना गर्नुहुन्छ। भगवान श्री कृष्ण पनि बहुत प्रसन्न भएर उत्तरायणको शुभ मुहूर्तमा उपदेश दिनुभयो। त्यही उपदेश ग्रहण गरेर भन्नुहुन्छ यो महाभारत भगवान श्री कृष्ण र द्रौपदीको लीला हो, अवश्यम भाविनो भाव अब श्री यो हुनुपर्ने कुरा थियो भयो भनिकन बहुत पनि प्रभावित भएर विष्णु सहस्र नाम जप्तै विश्वम विष्णु बखड कारो भूत भव्य भगवत प्रभु भूतभेद भूतभेद भाव पुतात्मा भूत भावना यसरी विष्णु सहस्र नाम जप्तै उत्तरायणको मुहूर्तमा उहाँले दिवंगत प्राप्त गर्नुभयो, स्वर्गीय आनन्द लिनुभएको छ। यहाँसम्म प्रवचन गरेर आजको प्रवचन कार्यबाट म ओझेल पर्छु। जयथु संस्कृतम्।

0: Nadejni spotcha. So this FM, Tirana Pitutlu, 2 MHz.
1: 99.1.

0: आज विक्रम सम्वत 2083 साल जेठ 6 गते बुधबार जेठ शुक्ल चतुर्थी 20 मे सन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: नेपाललाई ग्रे लिस्टमै कारो भएपछि कालो सूचीमा पर्ने खतरा, प्रधान न्यायाधीश शर्माको काँधमा 22,000 मुद्दा, सुकुम्बासी परिवारलाई मासिक 15,000 दिने सरकारको निर्णय, सरकारसँग सत्तापक्ष नै असन्तुष्ट लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको सिभिलमा भर्ना भएका बिरामीलाई दुई छाक निशुल्क खाना शीर्षकको शुभ समाचार।
0: सिभिल अस्पताल काठमाडौँले अस्पतालमा भर्ना भई उपचाररत बिरामीलाई दुई छाक खाना दिन शुरू गरेको छ। अस्पतालले जेठ एकदेखि यो सेवा शुरू गरेको हो। शुरूमा दुई छाक खाना दिने र पछि खाजा पनि व्यवस्था गर्ने तयारी भइरहेको अस्पतालका निर्देशक डाक्टर मोहन चन्द्र रेग्मीले बताउनुभयो। यसअघि बिरामीले नै किनेर खाँदै आएका थिए। चालू आर्थिक वर्षमै बजेट शुरू भए पनि विभिन्न प्रक्रिया पूरा गर्दा ढिलो सेवा शुरू भएको निर्देशक रेग्मीले बताउनुभयो। रेग्मीका अनुसार यो सेवा दिनुअघि विभिन्न अस्पतालहरूको खानाको अध्ययन र अस्पतालको पोषण विज्ञको सुझाव अनुसार खानाका परिकारहरूको व्यवस्था गरिएको छ। यसअघि बिरामी आफैले किनेर खाँदा उनीहरूमा आवश्यक पोषण अपुग हुने गरेको र कतिपयलाई खानाका कारण स्वास्थ्यमा प्रतिकूल असर परेको स्थिति पनि थियो। अस्पतालले खानाको अवस्थाले बिरामीका लागि अनुकूल पोषण आपूर्ति हुने बताए। पोषणविदको निर्देशनमा मात्र बिरामीको खानामा पोषण समावेश हुने गरी व्यवस्था गरेका छौं। उहाँले भन्नुभयो, अस्पतालले यो सेवाका लागि वार्षिक 1.5 करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबिल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या एक दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताएँ अनि त्यहाँबाट फेरि त्यही पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा
1: काठमाडौँमा रेडियो एनआरए 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार नेपाललाई ग्रे लिस्टमै कारो कालो सूचीमा परे झन्नै खतरा शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्सको एसिया पेसिफिक समूह एपीजीको टोलीले नेपालका सरकारवाला अधिकारीलाई भेट गरी ग्रे लिस्टमै सुधार गर्न नसकेका बुदाहरू सम्झाएको छ ती बुदामा सुधार नगरे ग्रे लिस्टबाट बाहिरिनुको सट्टा कालो सूचीमा पर्ने जोखिम उनीहरूले औंल्याइदिएका छन् एपीजीका उपकार्यकारी सचिव तथा प्रतिनिधि मण्डलका प्रमुख डेभिड स्यानोन सहितको दुई सदस्य टोलीले अर्थमन्त्री सोडिम वाग्ले तथा मन्त्रालयका उच्च अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेल तथा उच्च अधिकारी प्रहरी प्रमुख लगायत विभिन्न सरकारवालासँग भेटेर उनीहरूले काम गरिरहेका क्षेत्रमा समीक्षा गर्दै काम गर्न नसकिएको विषय औंल्याइदिएको हो भेटघाटमा संलग्न छ जना भन्दा बढी अधिकारीसँग गरेको कुराकानी अनुसार ग्रे लिस्टबाट बाहिरिनका लागि तय गरिएका कार्ययोजनामा उल्लेख भएका बुदाहरूमा धेरै प्रगति नभएकोतर्फ सचेत गराउँदै त्यसमा सुधार गर्न सुझाव दिएको छ प्रगति भएका विषयहरूको प्रगति रिपोर्टिङ समेत सही तरिकाले गर्न नसकेकोमा उनीहरूको असन्तुष्टि रहेको सुनाइएको छ त्यस्तै बैंक तथा वित्तीय क्षेत्र सहकारीको नियमन बैंकिङ कसुर घर जग्गा कारोबार बहुमूल्य धातुको कारोबार भ्रष्टाचार कर सरी मानव बेचबिखन तथा ओसार प्रसार वातावरणीय तथा वन्य जन्तु अपराध कम्पनी खड़ा गरेर हुने सम्पत्ति शुद्धिकरण जस्ता क्षेत्रमा नियमन अनुसन्धान र अभियोजनको प्रगतिप्रति एपीजीको असन्तुष्टि देखिएको छ टोलीले मंगलबार बिहानैदेखि विभिन्न सरकारवाला निकायहरूसँग भेटघाट तथा छलफल गरेको थियो नेपाल प्रहरी लगायत सुरक्षा निकायसँगको बैठकमा टोलीले ग्रे लिस्टबाट बाहिर निस्कन नेपालले प्रयास गरे पनि त्यो पर्याप्त नभएकाले कार्ययोजनामा उल्लेख गरिएका विषयमा प्रभावकारी रूपमा नतिजा आउने गरी काम गर्न सचेत गराएको छ
2: प्रधान न्यायाधीश शर्माको काँधमा 22,000 मुद्दा शीर्षकमा नागरिक दैनिक खबर लेख्छ प्रधान न्यायाधीशमा नियुक्त मनोज शर्माको काँधमा 22,000 पुराना मुद्दाको फैसला प्रक्रियालाई तदारूकताका साथ अघि बढ़ाउने र न्यायालयप्रतिको जनविश्वास गिर्न नदिने जिम्मेवारी आएको छ प्रधान न्यायाधीशको कार्यभार सम्हालेसँगै उनको काँधमा यो जिम्मेवारी आएको हो अहिले सर्वोच्च अदालतमा करिब 22,000 मुद्दा फैसलाको पर्खाईमा छन् लामो समयदेखि विभिन्न कारणले सुनवाई हुन सकेका ती मुद्दालाई प्राथमिकताका साथ टुङ्गोमा पुर्याउने जिम्मेवारीमा शर्मा पुगेका छन् सरकारले प्रधान न्यायाधीशमा सिफारिश गरेका शर्मालाई मंगलबार संसदीय सुनवाई समितिले अनुमोदन गरेको हो अनुमोदन लगत्तै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधान न्यायाधीशमा नियुक्त शर्माले पद तथा गोपनीयताको शपथ लिएर पद बहाली गरेका छन् पद बहाली गरेपछि शर्माले न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् बारको विरोध दिउँसै लालटिन जुलुस यससँगै खबर छ नेपाल बार एसोसिएशनले न्यायालयमा सेटिङको अन्त्य गर्ने नाममा अर्को सेटिङको शुरू गर्नु शुभ संकेत नभएको जनाएको छ एसोसिएशनले मंगलबार सर्वोच्च अदालत परिसरमा लालटिन जुलुस निकालेर प्रधान न्यायाधीशमा मनोज कुमार शर्माको नियुक्ति सिफारिश विरूद्धको रिट निवेदन दर्ता नगरेको भन्दै सर्वोच्चमा अर्को सेटिङ शुरू भएको आरोप लगाएको हो बारमा अध्यक्ष विजय मिश्रले न्यायपालिकामा एउटा अवधि भएको व्यक्तिलाई नियुक्त नगरी अर्को लामो अवधि भएको व्यक्तिलाई छानेर नियुक्ति गर्नु नै सेटिङ भएको बताएका छन् सर्वोच्च अदालत प्राङ्गणमा कानून व्यवसायीहरूले लालटिन बालेर शुरू गरेको विरोध प्रदर्शनका क्रममा बार अध्यक्ष मिश्रले यस्तो प्रतिक्रिया दिएका हुन् प्रधान न्यायाधीशमा शर्माको सिफारिशले न्यायपालिकामा नयाँ खालको सेटिङ शुरू भएको उनको दावी थियो
1: सुकुम्बासी परिवारलाई मासिक 15,000 शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ। सरकारले उपत्यकाका जोखिमयुक्त बस्तीबाट हटाएका सुकुम्बासी परिवारलाई मासिक 15,000 रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। त्यस्तै सरकारले काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत 25,000 रुपियाँ एकमुष्ट रूपमा प्रदान गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मंगलबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले सो निर्णय गरेको हो। बैठकले परिवारमा 5 जनासम्म सदस्य भएमा 15,000 रुपियाँ र त्यसभन्दा बढी सदस्य भएमा थप 2,000 रुपियाँ उपलब्ध गराउने निर्णय गरेको हो। त्यसै गरी बैठकले वृद्ध अशक्त असहाय तथा आफ्नो व्यवस्था गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालय र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहको समन्वय तथा सहकार्यमा गर्ने निर्णय समेत गरेको छ।
2: पोखरा बस पार्कका सुकुम्बासी बस्ती नछाड्ने अडान नागरिक दैनिकमा खबर छ। पोखरा बस पार्कमा रहेका भूमिहीन सुकुम्बासीलाई घर टहरा छाड्न भन्दै पोखरा महानगरपालिकाले निकालेको 35 दिने सार्वजनिक सूचनाको म्याद सकिने लागेको छ। महानगरले पोखरामा बनेका अनधिकृत घर टहरा हटाउन भन्दै वैशाख पहिलो साता 35 दिने सूचना निकालेको थियो। यो सूचनाको म्याद यही जेठ 8 गते सकिँदैछ, तर पोखरा बस पार्कका भूमिहीन सुकुम्बासीले तत्काल बासस्थान नछाड्ने अडान लिएका छन्। भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार समिति बनाएर संघर्षका लागि तयार रहेका उनीहरू वैकल्पिक व्यवस्था नभएसम्म यो ठाउँ नछाड्ने अडानमा बसेका हुन्। म्याद सकिएको भोलिपल्ट जेठ 9 गतेबाट डोजर चल्ने हो कि भनेर त्रासमा रहेका उनीहरूलाई कास्कीका पुराना राजनीतिक दलहरूले आड भरोसा दिइरहेका छन्। पोखरा महानगरपालिकाले आयोजना गरेको सर्वदलीय छलफलमा समेत वैकल्पिक व्यवस्था नगरी भूमिहीन सुकुम्बासीलाई नहटाउन दबाब दिएका उनीहरूले सुकुम्बासीलाई आफै बस्ती नछाड्न भनिरहेका छन्। सरकार समितिका सहसंयोजक तथा अखिल नेपाल सुकुम्बासी संघ कास्कीका अध्यक्ष रमेश बयलकोटीले आफूहरू थातथलो छाडेर नजाने बताए।
1: सरकारसँग सत्तापक्षकै असन्तुष्टि शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा वर्तमान सरकार गठन भएको 3 महिना नपुग्दै सत्तापक्षबाटै असन्तुष्टिका स्वर सुनिन थालेका छन्। संघीय संसद अन्तर्गतको प्रतिनिधि सभामा भएको आगामी आर्थिक वर्ष 83-84 बजेटका सिद्धान्त र नेतृत्व गरिरहेको दल रासोपाकै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका हुन्। सांसद सिंहले अर्थमन्त्री नभए पनि बजेट विनियोजनमा छलफल हुनु परम्परा भत्काउने कुरा भएकाले सभामुखबाट रूलिङको माग गर्नु भएको छ। त्यस्तै उहाँले आफ्नो 20 वर्षे कार्यकालमा पहिलो पटक अर्थमन्त्री नहुँदा पनि बजेटको विनियोजनमाथि छलफल चलेको भन्दै आश्चर्य व्यक्त गर्नुभयो। त्यस्तै सत्तारूढ दल रासोपाका सांसद जगदीश खरेलले प्रतिनिधि सभाको शून्य समयमा उठाइएका जनसरोकारका विषयहरूलाई सरकारले व्यवस्था गरेको भन्दै आपत्ति जनाउनु भएको छ। सांसद खरेलले सदनमा सांसदहरूले उठाएका गम्भीर मुद्दाहरू कार्यान्वयनमा नआएको खण्डमा शून्य समयको औचित्य नरहने तर्क समेत गर्नुभयो। त्यस्तै सत्तारूढ दल रासोपाका सांसद देवराज पाठकले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूमाथि पछिल्लो समय सिर्जना गरिएको त्रासको वातावरण तत्काल अन्त्य गर्न सरकारसँग माग गर्नु भएको छ।
2: रासायनिक मल किन्न कृषि मन्त्रालयको बजेट भन्दा बढी रकम चाहिने शीर्षकमा अभियान दैनिक खबर लेख्छ। कृषि क्षेत्रको मेरुदण्ड मानिने रासायनिक मलको आपूर्ति र व्यवस्थापन पछिल्लो समय राज्यका लागि ठूलो आर्थिक चुनौती बन्दै गएको छ। पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य अत्याधिक वृद्धि हुँदा यो अवस्था आएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार देशको वार्षिक 8 लाख मेट्रिक टन रासायनिक मलको माग धान्न र किसानलाई सहुलियत दरमा मल उपलब्ध गराउन मात्रै करिब 80 अर्ब रुपियाँ बजेट आवश्यक पर्ने देखिएको छ। यो रकम कृषि मन्त्रालयले पाउने कुल वार्षिक बजेट भन्दा निकै बढी हो। यो अवस्थाले किसानलाई रासायनिक मलमा दिँदै आएको अनुदानको भार धान्न सरकारलाई कठिन भइरहेको मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो। मंगलबार मन्त्रालयमा पत्रकारहरूसँगको भेटघाटमा श्रेष्ठले अहिलेको अन्तर्राष्ट्रिय बजार मूल्य र सरकारले किसानलाई दिइरहेको अनुदानको दरलाई यथावत राख्दा 8 लाख मेट्रिक टन मल खरिदका लागि 80 अर्ब रुपियाँ आवश्यक पर्ने बताए। विडम्बनापूर्ण अवस्था के छ भने कृषि मन्त्रालयको कुल वार्षिक बजेट नै 50 अर्ब रुपियाँ हाराहारीमा मात्रै छ। मन्त्रालयको पूरै बजेट मल खरिदमा खर्च गर्दा पनि माग अनुसारको आपूर्ति सुनिश्चित गर्न 30 अर्ब रुपियाँ अपुग हुने देखिन्छ। उनले भने यसले नेपालको कृषि नीति र अनुदान प्रणालीमा गम्भीर पुनरावलोकनको आवश्यकता रहेको औल्याएको छ। सरकारले किसानलाई उपलब्ध गराउने रासायनिक मलमा दिने अनुदानको अंश विश्वमै उच्च मध्येको एक भएको उनको दावी छ।
1: त्यस्तै कहाँ हराए 6 लाख विद्यार्थी शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ। 2073 कक्षा 1 भर्ना भएका बालबालिका गत चैतमा सञ्चालित कक्षा 10 एसीमा सहभागी भए। त्यति बेला कक्षा 1 10,53,824 जना भर्ना भएका थिए, तर एसीमा सहभागी हुनेको संख्या 4,30,667 सीमित देखियो। यसले भर्ना भएका 6,23,157 बालबालिकाले बीचैमा कक्षा छाडेको वा अनुत्तीर्ण भएर कक्षा दोहोर्याएको देखाएको छ। कक्षा 1 भर्ना भएका मध्ये 40.86% मात्र कक्षा 10 पढाइ पूरा गरे। एसी परीक्षामा सहभागी मध्ये पनि 1,46,500 विद्यार्थी अनुत्तीर्ण हुँदै कक्षा 11 भर्ना हुन अयोग्य भए। उनीहरूका लागि असार 1 पूरक परीक्षा सञ्चालन हुँदैछ। कक्षा 8 अनिवार्य शिक्षाको व्यवस्था गरिएको छ, तर शिक्षा मन्त्रालयको तथ्याङ्कले कक्षा 1 भर्ना भएका मध्ये 59% कक्षा 8 पूरा नगरेको देखाउँछ। 2073 कक्षा 1 भर्ना भएका मध्ये 2080 6,21,848 विद्यार्थी मात्र कक्षा 8 भर्ना भएको शिक्षा तथा मानव स्रोत केन्द्रको रिपोर्टले देखाएको छ। त्यस्तै 2073 5,30,176 छात्रा र 5,23,648 छात्र गरी 10,53,000 कक्षा 1 भर्ना भएका थिए। फ्ल्यास रिपोर्ट अनुसार त्यति बेलै शैक्षिक सत्रको अन्त्यसम्म कक्षामा रहेका विद्यार्थीको संख्या 9,27,993 जना थियो, अर्थात 1,25,831 जना विद्यार्थीले कक्षा 1 पूरा नगरी विद्यालय छाडेका थिए। तीमध्ये कतिपय विद्यार्थी 2074 पुनः भर्ना भएको केन्द्रले जनाएको छ।
2: देउवा दम्पतिलाई झिकाउन आदेश शीर्षकमा नागरिक दैनिकमा खबर छ। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री तथा नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र डाक्टर आरजु राणालाई छलफलका लागि झिकाउन आदेश दिएको छ। पूर्व सभापति देउवाले आफू विरूद्ध पक्राउ पूर्जी जारी भएको भन्दै त्यसलाई रोक्न अन्तरिम आदेशको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यसमाथि प्रारम्भिक सुनवाई गर्दै